यहरु भन्दा पनि श्रेष्ठ छ। सँगसँगै कर्मेभ्यः योगी अधिकः, सकाम कर्म गर्ने सकाम कर्मीहरू जो छन्, इच्छा र चाहना अनि आकांक्षा सहित काम गर्ने जति पनि कामाकांक्षीहरू छन्, तिनीहरू भन्दा पनि योगी श्रेष्ठ मानिएको छ। तस्मात् अर्जुन योगी भयो। त्यसो भएका हुनाले तिमी तपस्वी मात्रै होइन, तिमी शास्त्रज्ञ मात्रै होइन, शास्त्रको ज्ञाता मात्रै होइन, तिमी सकाम कर्म गर्ने त्यस्तो सकाम कर्मयोगी मात्रै होइन, तिमी ती भन्दा श्रेष्ठ हुनुहुन्छ, तिमी योगी हुनुहुन्छ। प्रिय सज्जन, ज्ञानीहरू भन्दा पनि योगी श्रेष्ठ छ भनेर गीतामा भगवान श्रीकृष्णले यसरी बताउनु भएको छ। किनभने योगी भनेको पूर्ण स्वस्थ व्यक्ति हो, जो सत्यसँग सम्बन्ध स्थापित गर्न सफल भइसकेको हुन्छ, त्यसैलाई योगी भनेर भनिन्छ। जसका सम्पूर्ण चित्तका दशाहरू, चित्तका चञ्चलताहरू समाप्त भइसकेका हुन्छन्, चित्तको लडाई झगडा दौडधोप र उछलकुद समाप्त भइसकेको हुन्छ र ऊ अन्तस्करणदेखि नै स्थिर शान्त र धीर भइसकेको हुन्छ, त्यसैले ऊ योगी भएको हुन्छ। ज्ञानीको मनको चञ्चलता पनि नघट्न सक्दछ, काम गर्ने कर्मयोगीको मनको चञ्चलता पनि नघटेको हुन सक्दछ, तपस्वीको पनि मनको चञ्चलता कम नभएको हुन सक्छ, तर योगी वास्तवमा मनका तमाम दौडधुपहरूबाट मुक्त भएको हुन्छ। प्रिय सुन्छ, त्यसैले भगवान श्रीकृष्णले योगीलाई श्रेष्ठ भन्नुभएको छ। चित्तको वृत्तिमाथि शासन कायम गर्ने त्यस्तो किसिमको योगी श्रेष्ठ छ भनेर उहाँले बताउनु भएको छ। भगवान श्रीकृष्ण भन्नुहुन्छ, योगिनामपि सर्वेषां मद्गतेनान्तरात्मना श्रद्धावान्।

सदावान् भजति यो माम् समीयुक्ततमो मतः। सर्वेषां योगिनाम् अपि यः श्रद्धावान् मद्गतेन अन्तरात्मना माम् भजति स मे युक्ततमः। निश्चित रूपमा तपस्वी भन्दा योगी श्रेष्ठ छ, शास्त्रज्ञ भन्दा पनि योगी श्रेष्ठ छ, सकाम कर्मयोगीहरू भन्दा पनि योगी श्रेष्ठ छ। योगी श्रेष्ठ छ भन्ने कुरामा कुनै द्विविधा छैन, तर अर्जुन योगीका पनि भेद छन्, विभिन्न किसिमका योगीहरू छन्। ती विभिन्न किसिमका योगीहरूमा पनि यः श्रद्धावान् मद्गतेन अन्तरात्मना माम भजति, जसले श्रद्धापूर्वक मद्गतेन म कृष्णमा लीन भएर मेरो ध्यान गर्दै मेरो चिन्तन गर्दै अन्तरात्मना अन्तरात्मादेखि नै अन्तस्करणदेखि नै हृदयको भित्री गहिराईदेखि नै माम भजति, मलाई स्मरण गर्दछ, मलाई चिन्तन गर्दछ र मैले भने अनुसार नै कर्म गर्दछ, स मे युक्ततम हुन। त्यस्तो किसिमको योगी मेरा निमित्त श्रेष्ठ छ। योगी श्रेष्ठ छ भन्ने कुरा त भगवान श्रीकृष्णले भन्नुभयो नै, सँगसँगै जसले कृष्ण चिन्तन गर्दछ त्यो योगीहरूमा पनि योगी हो, सबै योगीहरूमा पनि श्रेष्ठ योगी हो। प्रिय सच्चिन, अब त्यो कृष्ण तत्व भनेको के भन्नु हामी सबैलाई थाहा छ। कृष्ण सर्वाकर्षक हुनुहुन्छ, कृष्णलाई हामीले सामान्य देवताका रूपमा स्वीकार नगरौं। कृष्ण विश्वशक्ति हो, सर्वाकर्षक शक्ति हो, हामी सबैलाई आकर्षण गर्ने त्यो एउटा दिव्य शक्ति हो कृष्ण। त्यसैले त्यो शक्तिको नाम कृष्ण भएको, जसले कर्षण गर्दछ आकर्षण गर्दछ खिच्दछ आफूतिर, त्यो दिव्यतम योग्यताको नाम हो कृष्ण, त्यो दिव्यतम सौन्दर्यको नाम हो कृष्ण, त्यो दिव्यतम विश्व ऊर्जाको नाम हो कृष्ण। त्यसरी प्रिय सज्जन, हामी सबै साना साना ऊर्जाहरू हौ, हामी सबै थोपाहरू हौ। कृष्ण सागरको नाम, समुद्रको नाम, सबै थोपाहरू समुद्रमा स्थापित हुनुहुन्छ, समुद्रसँग थोपाहरूको सम्बन्ध छ प्रिय सज्जन। त्यसरी कृष्ण भनेको प्रेमको नाम हो, कृष्ण भनेको करुणाको नाम हो, कृष्ण भनेको सत्यको नाम, कृष्ण भनेको सम्पूर्ण सद्वृत्तिहरूको नाम हो। त्यसैले जसले सम्पूर्ण सद्वृत्तिहरूलाई चिन्तन गर्दछ, सत्यलाई चिन्तन गर्दछ, सकारात्मक चिन्तन गर्दछ, त्यो दिव्यतम विश्व ऊर्जाको चिन्तन गर्दछ, त्यो व्यक्ति वास्तवमा श्रेष्ठ हो। योगीहरूमा पनि यस्तो किसिमको योग गर्ने व्यक्ति सबैभन्दा श्रेष्ठ हुन्छ भनेर भनिएको छ। श्रद्धापूर्वक यो योगमा सहभागी हुनुपर्दछ, श्रद्धा बिना कुनै पनि काम सफल हुन सक्दैन, श्रद्धा भनेको विश्वास हो। यदि हामीले कुनै काम गरेर त्यसबाट निश्चित फल प्राप्त गर्दछौं अथवा त्यसले पुण्यको दिशातिर हामी अघि बढ्न सक्दछौ भन्ने हामीमा विश्वास छैन भने, श्रद्धा छैन भने हामीले त्यो काम गर्दैनौँ। त्यसैले श्रद्धा अत्यन्त महत्वपूर्ण छ। श्रद्धाका साथमा कृष्णको चिन्तन गर्ने अर्थात् विश्व सर्वाकर्षक शक्तिको चिन्तन गर्ने जुन पात्र छ त्यो नै योगी हो र योगीहरूको पनि श्रेष्ठ योगी। प्रिय सज्जन, प्रश्न उठ्दछ कृष्णको चिन्तन गर्नै पर्ने कारण के, कृष्णको स्मरण गर्नै पर्ने कारण के, नगर्दा के फरक पर्दछ, नगरे पनि त्यो योगी हुन सकिन्छ, किन कृष्णको चिन्तन गर्नु पर्यो त? यसका धेरै गहनतम अर्थहरू छन् प्रिय सज्जन, यसको विज्ञान अत्यन्त दिव्य छ। यसको विज्ञान के हो त भन्दा, हामी जसको चिन्तन गर्दछौ जस्तो चिन्तन गर्दछौ त्यस्तै गर्दछ। कृष्ण भनेको कुनै पनि बदमाशीको नाम हो, कृष्ण भनेको कुनै पनि नकारात्मक शक्तिको नाम होइन, नकारात्मक वृत्तिको नाम होइन, कृष्ण भनेको कुनै पनि गलत चिन्तनको नाम हो। कृष्ण संसारकै सर्वाधिक सुन्दर, सर्वशक्तिमान र सर्वप्रिय
विश्व शक्ति को नाम। इसीलिए त्यो सर्वाकर्षक सभी भन्दा प्रिय र सभी भन्दा सुन्दर शक्ति को सुन्दर विषय को सुन्दर वस्तु को चिंतन बार बार हामी पनि त्यस्तै गर्दछौं। हाम्रो जीवन भनेको त्यो आनन्दलाई प्राप्त गर्नु सागरमा एकीकृत हुनु प्रिय सोच। स्वयं कृष्ण जस्तै बन्नु, कृष्णका लीलाहरू, कृष्णका शक्तिहरू, कृष्णका प्रभावहरू, कृष्णका मूल्यहरू हामीले हाम्रो जीवनमा विकसित गर्नु नै वास्तवमा हाम्रो जीवनको सार्थकता। त्यसैले कृष्णको चिन्तन गर्नु भनेको नै सत्यको चिन्तन गर्नु। कृष्ण त्यो विशिष्ट शक्तिको नाम हो, विशिष्ट ऊर्जाको नाम हो। त्यसैले हामीले जस्तो चिन्तन गर्दछौँ हामी त्यस्तै बन्दछौ। त्यस कारण भगवान श्रीकृष्णको चिन्तन किन नगर्ने? कृष्ण जतिको सर्वाकर्षक अरू केही पनि छैन, परमात्मा जतिको सर्वाकर्षक अरू केही पनि छैन। यो विश्व प्रकृतिको जुन ऊर्जा छ, यो विश्व शक्ति छ, यो विश्व शक्ति भन्दा सुन्दर दिव्यतम र शक्तिशाली अरू केही पनि छैन। त्यसैले हामीले त्यो सर्वशक्तिमानको चिन्तन गर्नु पर्यो। त्यो सर्वशक्तिमानले भनिदियो, हेर विभिन्न योगीहरू छन्, ती योगीहरूमा पनि जसले मेरो चिन्तन गर्दछ, मेरो स्मरण गर्दछ र सबै कुरा स्वयं म नै हो भन्ने सोच्दछ, कृष्ण नै हो भन्ने सोच्दछ, त्यो व्यक्ति योगीहरूमा पनि श्रेष्ठ मानिएको छ। प्रिय सज्जन, यसैले सत्यको चिन्तन गरौं, कृष्ण रूपी सद्वृत्तिको चिन्तन गरौं र हामी भित्रका दुर्वृत्तिहरूलाई हटाउँदै हामी पनि कृष्ण जस्तै सर्वाकर्षक, सर्वसुन्दर र सर्वशक्तिमान बन्ने अभ्यास गरौं। हवस् त प्रिय सज्जन, आजका निमित्त कार्यक्रम जीवन गंगा यति नै। अर्को श्रृंखलासम्मका लागि म लक्ष्मण भण्डारी बिदा चाहन्छु। बिदा दिनुहोस्, नमस्ते।

0: गोर्खा संचार 99.4 निष्पक्ष सक्रियता को अभ्यास। आजको कविता, आजको कविता,
1: आजको कविता,
2: आजको कविता।
1: नमस्कार, मेरो नाम शान्ति सापकोटा हो। आफ्नै मनको बहलाई कोरेकी छु पञ्च चामर छन्दमा, 16 अक्षरमा विरचित छ यो

0: 99.4 Radio Taha Sanchar Studio Time.
1: It's 6 a.m.
2: हिजो जस्तो आज छैन, आज जस्तो भोलि रहने छैन, समय गतिशील छ, जब समय बोल्न थाल्छ संसार सुन्न थाल्छ। थाह संचार नेटवर्कमा यो हो नेपाल परिवेश, समयको आवाज।

0: शुभ प्रभात। थाहा संचार नेटवर्कले काठमाण्डुमा तयार पारेको नेपाल परिवेशमा सञ्चुबलनसँगै रविन्द्र सुवेदीको नमस्कार। नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशन सहित रेडियो थाहा संचार हेटौडाबाट पनि सुन्न सकिन्छ।
1: आज मिति 2083 साल साउन 5 गते मंगलबार, नेपाल सम्बत 1146, जुलाई 21 तारीक सन् 2026।
0: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: यो वर्ष लोक सेवाबाट नयाँ पदपूर्ति नगर्ने सरकारको तयारी, आयोगको तयारी गरिरहेका लाखौं युवालाई धक्का, राजीनामा दिने कर्मचारीको संख्या बढ़्यो।
0: पूँजीगत खर्च बढ़ाउन मन्त्रालयले आर्थिक वर्षको शुरूमै रकमान्तरको सुविधा, बहुवर्षीय दायित्व सृजना हुने आयोजनालाई मध्यमकालीन खर्च संरचनाको सीमा।
1: मधेसमा पोखरी र खाल्डा खोली मृत्युको कारण बन्दै 5 वर्षमा 581 बालबालिकाको ज्यान गयो।
0: शिक्षा प्रणाली सुधारको मागले दिल्लीका सड़कदेखि संसदसम्म हंगामा, कक्रोच जनता पार्टीको आह्वानमा 50,000 भन्दा बढ़ीको प्रदर्शन।
1: र विश्वकपबाट फिफालाई 15 अर्ब डलर आमदानी, विश्व विजेता स्पेन फिफा वरियताको शीर्ष स्थानमा उक्लियो।

0: ढोकढोक होइन, ढोक्क हो प्रभु महालक्ष्मीबाटै जीवन बीमा गर।
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड।
2: संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
3: समाचार अब विस्तारमा। उच्च शिक्षा लिएका अधिकांश युवाको पहिलो प्रयास हुन्छ सुरक्षित पेशाको खोजी गर्ने र सकेसम्म देशमै बस्ने। यही क्रममा सरकारी जागिरका लागि वर्षेनी लाखौं युवा लोकसेवा परीक्षाको तयारीमा लागेका हुन्छन्। तर यो वर्ष भने अवकाशका पदमा सकेसम्म नयाँ पदपूर्तिको माग नगर्ने सरकारको योजनाले ती युवालाई धक्का पुगेको छ। मुख्य सचिव गोविन्द बहादुर कार्कीको अध्यक्षतामा सोमबार प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा बसेको सचिव स्तरीय बैठकले हाल सरकारका विभिन्न दरबन्दी घटेकाले फाजिलमा पर्ने कर्मचारी व्यवस्थापन नै चुनौतीपूर्ण भएको भन्दै पदपूर्तिका लागि नयाँ माग नगर्ने निर्णय गरेको हो। सरकारका सम्बन्धित मन्त्रालय वा कार्यालयलाई पदपूर्ति आवश्यक परे ती निकायले नै लोकसेवामा माग गर्ने अभ्यास छ। तर सचिव स्तरीय बैठकले यस्तो अधिकार पनि अब प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयको अधीनमा रहने निर्णय गरेको छ। गत 30 वैशाखमा मन्त्री परिषद बैठकले मन्त्रालयको संख्या 22 घटाएर 18 सीमित गरेको छ। मन्त्रालयको संख्या घटाउनुका अतिरिक्त आवश्यक नदेखिएका दरबन्दी खारिज गर्ने नीति सरकारको छ। कति कर्मचारी आवश्यक पर्छन् भन्नेबारे सबै मन्त्रालयले ओएनएम गरेका छन्। अधिकांश मन्त्रालयको ओएनएम स्वीकृत भइसकेको छ भने पूर्वाधार विकास र परराष्ट्र मन्त्रालयको स्वीकृत हुन बाँकी छ। स्रोतका अनुसार मन्त्रालयहरूको ओएनएमले 2000 भन्दा बढ़ी दरबन्दी कटौती गरेको छ। मन्त्रालयका अतिरिक्त निकाय विभाग र कार्यालयहरूको ओएनएम बाँकी नै छ। तिनको ओएनएम हुँदा थप दरबन्दी कटौती हुने सम्भावना छ। सचिव स्तरीय बैठकको निर्णयको सार्वजनिक आलोचना बढ़ेपछि हिजो नै साझा प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले विज्ञप्ति जारी गरी प्रधानमन्त्री कार्यालयको स्वीकृतिमा पदपूर्ति गर्न सकिने उल्लेख गरेको छ। निजामती ऐन मार्फत अनिवार्य अवकाशको योजना ल्याएर कर्मचारी कटौती गर्ने योजनामा रहेको सरकारले त्यसलाई छाती राखेर सकेसम्म नयाँ पदपूर्ति नगर्ने नीति लिँदा लोकसेवाको तयारी गरिरहेका लाखौं युवा प्रभावित भएका छन्। उच्च शिक्षा प्राप्त गरेका युवाको लोकसेवामा यति ठूलो आकर्षण छ कि मागको झण्डै 150 गुणा भन्दा बढ़ी आवेदन पर्ने गरेको विगतका लोकसेवा विज्ञापनले देखाउँछ। अवकाश भएर जाने कर्मचारीको विकल्पमा पनि लोकसेवाले हरेक वर्ष नयाँ विज्ञापन खोल्छ। चालू आर्थिक वर्षमा पनि करिब 2000 कर्मचारी अवकाशमा जाँदैछन्। आजको नयाँ पत्रिकामा समाचार छ।
4: गएको आर्थिक वर्षमा निजामती सेवातर्फ करिब 3000 पद रिक्त भएका छन्। राष्ट्रिय निजामती किताबखानाको तथ्याङ्क अनुसार अनिवार्य अवकाश र कर्मचारीले राजीनामा दिँदा उक्त पद रिक्त भएका हुन्। गत आर्थिक वर्षमा 2211 जना कर्मचारीले अनिवार्य अवकाश पाएका छन् भने 718 जनाले राजीनामा दिएका छन्। राजीनामा दिने कर्मचारीको संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा बढ़ी देखिएको छ। आर्थिक वर्ष 81-82 राजीनामा दिनेको संख्या 611 थियो। आर्थिक वर्ष 82-83 एक वर्षमा राजीनामा दिएका कुल कर्मचारीको करिब 1/3 असारमा राजीनामा दिएका छन्। गएको असारमा विभिन्न दर्जाका 225 जना कर्मचारीले राजीनामा दिएका छन्। उक्त महिना 222 जना कर्मचारीले अनिवार्य अवकाश पाएका छन्। किताबखानाका महानिर्देशक श्रवण कुमार पोखरेल पछिल्लो महिना कर्मचारीले राजीनामा दिने क्रम बढ़ेको बताउनुहुन्छ। प्रस्तावित निजामती सेवा विधेयकमा 55 वर्ष उमेर पूरा भएको वा नोकरी अवधि 30 वर्ष पूरा गरेकालाई अवकाशमा पठाउने प्रावधानको प्रसंग चर्चामा आएपछि राजीनामाको क्रम बढ़ेको विश्लेषण गरिएको छ। नोकरी अवधि जति भए पनि पेन्सन पट्टाको लागि 30 वर्षको अवधि मात्रै गनिने विधेयकमा प्रस्ताव छ। त्यसै गरी चालू आर्थिक वर्ष 83-84 निजामती सेवातर्फका 1985 जना कर्मचारीले अनिवार्य अवकाश पाउने भएका छन्। राष्ट्रिय निजामती किताबखानाले उपलब्ध गराएको तथ्याङ्क अनुसार अवकाश पाउनेमा विशिष्ट श्रेणी सचिव वा सो सरहका 20 जना, सचिव वा सो सरहका 87, उपसचिव वा सो सरहका 206 जनाले अवकाश पाउनेछन्। गत आर्थिक वर्षमा निजामती सेवामा 3000 पद रिक्त राजीनामा दिने बढ़े। कान्तिपुरमा समाचार छ।
3: विकासीय मन्त्रालयहरूले अब पहिलो त्रैमासिकमा पनि विनियोजित बजेट रकमान्तर गर्न पाउने भएका छन्। अर्थ मन्त्रालयले सोमबार हिजो जारी गरेको आर्थिक वर्ष 2083-84 बजेट कार्यान्वयन सम्बन्धी मार्गदर्शनमा मन्त्रालयलाई आर्थिक वर्षको पहिलो त्रैमास र अन्तिम महिना असारमा पनि कानून परिधि र बजेटको सीमाभित्र रहेर रकमान्तर गर्न पाउने सुविधा दिएको हो। गत आर्थिक वर्षमा पहिलो त्रैमास र असारमा रकमान्तर गर्न पाइँदैन थियो र सरकारले पूँजीगत खर्च बढ़ाउन तोकिएको कानून र सीमाभित्र रहेर सबै त्रैमासमा रकमान्तर गर्न पाउने छूट दिएको हो। स्वीकृत वार्षिक कार्यक्रममा समावेश भएको बजेट र क्रियाकलापको त्रैमासिक संशोधन लेखा अधिकृतले गर्न सक्ने व्यवस्थाको कार्यान्वयन गराउनुपर्ने मार्गदर्शनमा उल्लेख छ। रकमान्तर वा कार्यक्रम वा क्रियाकलाप वा त्रैमासिक विभाजन संशोधन दर्ता गर्दा स्रोतमा परिवर्तन गर्नुपर्ने भए अर्थ मन्त्रालयको स्वीकृति लिनुपर्ने मार्गदर्शनमा उल्लेख छ। धेरै विषय विनियोजन ऐनमा उल्लेख भएकाले मार्गदर्शनमा कमै मात्र नयाँ विषय रहेको अर्थ मन्त्रालयका सहसचिव एवं प्रवक्ता अमृत लम्सालले बताउनुभयो। पहिलो त्रैमासमा बजेट भएन भनेर नयाँ ठिक्का गर्न नपाएको गुनासो आउने गरेको र त्यसलाई समाधान गर्न मार्गदर्शनमै व्यवस्था गरिएको उहाँले सुनाउनुभयो। बजेटबारे धेरै जिम्मेवारी सम्बन्धित मन्त्रालयलाई नै दिइएको लम्सालको भनाइ छ। मार्गदर्शन अनुसार सशर्त अनुदानका रूपमा वित्तीय हस्तान्तरण भई स्वीकृत वार्षिक कार्यक्रममा समावेश कार्यक्रममा वार्षिक कार्यक्रमको क्षेत्र तथा मूल उद्देश्यमा परिवर्तन नहुने गरी प्रदेशको सम्बन्धित मन्त्रालयको सिफारिशमा विषयगत मन्त्रालयले स्रोत परिवर्तन नहुने गरी रकमान्तर तथा क्रियाकलाप संशोधन गर्न सक्नेछन्। आजको कान्तिपुरमा समाचार छ।
4: अर्थ मन्त्रालयले खरिद प्रक्रिया शुरू गर्दा बहुवर्षीय दायित्व सिर्जना हुने आयोजना वा कार्यक्रमलाई सीमाभित्र बाँधेको छ। अबदेखि बहुवर्षीय दायित्व सिर्जना गराउने आयोजनाको खरिद प्रक्रिया थाल्दा मध्यमकालीन खर्च संरचनाको सीमालाई ख्याल गर्नुपर्नेछ। मध्यमकालीन खर्च संरचनाको सीमाभित्र रहेर मात्र दायित्व सिर्जना गर्न सकिने मन्त्रालयले सोमबार जारी गरेको आर्थिक वर्ष 2083-84 को बजेट कार्यान्वयन सम्बन्धी मार्ग निर्देशनमा उल्लेख छ। सशर्त चालू र पूँजीगत अनुदान प्राप्त गर्ने सरकारी निकाय समिति वा बोर्ड लगायतले पनि मध्यमकालीन खर्च संरचनामा प्रविष्ट भएको बजेटको सीमाभित्र रहेर बहुवर्षीय खरिद प्रक्रियामा अगाडि बढ़ाउनु पर्नेछ। तर वैदेशिक सहायताका आयोजनाको हकमा सहायता सम्झौता भएको रकमको सीमाभित्र खरिद प्रक्रिया अघि बढ़ाउन सकिनेछ। बजेट सूचना प्रणालीमा समावेश भएको पूर्वाधार सम्बन्धी आयोजना कार्यान्वयन गर्नु पूर्व सम्बन्धित निकायले आयोजना बैंकमा प्रविष्टि सम्बन्धी प्रक्रिया पूरा गर्नुपर्नेछ। आयोजना बैंकमा प्रविष्टि भएको आयोजना एकै आर्थिक वर्षमा अध्ययन सम्पन्न गरी विनियोजित रकमको सीमाभित्र रही कार्यान्वयन गर्न सकिनेछ। खुला पूर्वाधार आयोजनाको प्रभावकारी कार्यान्वयन सुनिश्चित गरी जोखिमको लेखाजोखा गर्ने प्रणालीको विकास तथा वित्त जोखिम व्यवस्थापन सबल बनाउँदै पूँजीगत खर्चमा उल्लेखनीय सुधारको प्रयास गर्नुपर्नेछ। स्रोत सहमति तथा अन्य कारणबाट सृजित दायित्वको यथार्थ विवरण प्रविष्टि सम्बन्धी प्रक्रिया पूरा गर्नुपर्नेछ। आयोजना बैंकमा प्रविष्टि भएको आयोजना एकै आर्थिक वर्षमा अध्ययन सम्पन्न गरी विनियोजित रकमको सीमाभित्र रहेका

0: बहुवर्षीय दायित्व सिर्जना हुने आयोजनालाई मध्यमकालीन खर्च संरचना कोष्टीमा कारोबार दैनिकमा समाचार छ।
1: घाटा न्यूनीकरण गर्न सरकारले पाँच वर्षे राष्ट्रिय कार्ययोजना अध्यावधि गरेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आर्थिक वर्ष 2079-80 देखि 2084-85 का लागि लागू हुने व्यापार घाटा न्यूनीकरण सम्बन्धी राष्ट्रिय कार्ययोजना 2079 को पहिलो अध्यावधि 2083-मा गरेको हो। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले यसअघि लागू भइरहेको व्यापार घाटा न्यूनीकरण सम्बन्धी राष्ट्रिय कार्ययोजनालाई समयानुकूल अध्यावधि गरेको छ। कार्ययोजनामा प्रधानमन्त्री कार्यालय सहित 12 मन्त्रालयलाई विभिन्न जिम्मेवारी तोकिएको छ। त्यस्तै राष्ट्रिय योजना आयोग र नेपाल राष्ट्र बैंकले पनि व्यापार घाटा न्यूनीकरणका लागि राष्ट्रिय कार्ययोजना अनुसार जिम्मेवारी पूरा गर्नुपर्नेछ। मन्त्रालय र ती निकायलाई पूर्ण जिम्मेवार बनाउन लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता नेत्र प्रसाद सुवेदीका अनुसार कार्ययोजना कार्यान्वयनका लागि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सहित 15 निकायलाई जिम्मेवारी तोकिएको छ। कारोबार दैनिकमा समाचार छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला।
3: अनि
2: घर सर बेच्नु छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाइ, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप दिन आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ, त्यसरी चाहिँ यही दिन आएको।
4: विदेशमा पनि फ्लो गार्ड र डेट फ्री प्रडक्ट नै युज हुन्छ।
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
3: मार्बल।
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
3: साँच्ची बन्दा।

0: नेपाल को एकमात्र डीटीएच सेवा डिस्कम
1: टेशन खुशी को कनेक्शन
2: यो हो था संचार नेटवर्क र तपाईं सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज
3: हामी थाहा संचार नेटवर्कबाट बोलिरहेका छौं। नेपाल परिवेश अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
4: अब बाँकी समाचार विकास निर्माणका नाममा जथाभावी खनिने र काम सकिएपछि व्यवहारिसे छाडिने खाल्डा खुल्ली मध्य प्रदेशमा बाल बालिकाको लागि मृत्युको धरा बन्न थालेका छन्। बिना कुनै पूर्व सतर्कता र सुरक्षा मापदण्ड नदी सड़क तथा इटा उद्योगका लागि खनिएका खाल्डामा जमेको पानीको वर्षाको पानीमा डुबेर ज्यान गुमाउने बाल बालिकाको संख्या धेरै देखिन्छ। मध्य प्रदेश प्रहरी कार्यालयका अनुसार पाँच वर्षमा खोला नाला नदी पोखरी तलाव नहर र विकास निर्माणका क्रममा खनिएका खाल्डा खुल्लीमा डुबेर कुल 986 जनाको मृत्यु भएको छ, जसमध्ये करिब 60% बाल बालिका छन्। बाल बालिकामा 345 बालक र 266 बालिकाको ज्यान गएको छ। यस बाहेक डुबेर ज्यान गुमाउनेको संख्या 405 वयस्क पुरूष र महिला छन्। पछिल्लो पटक सिराहा र महोत्तरीमा भएका तीनवटा घटनाले योजनाविहीन विकास र सरकारवालाको चरम लापरवाहीलाई पुनः उजागर गरिदिएको छ। मध्य प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक प्रभु प्रसाद ढकालले डुबेर हुने घटना न्यूनीकरणको लागि परिवार नै सचेत हुनुपर्ने बताउनुभयो। प्रहरीले हरेक युनिट मार्फत समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत दैनिक रूपमा गाउँ गाउँमा पुगेर जनचेतना जगाउने काम गरिरहेको जानकारी दिँदै वहाँले स्थानीय सरकारले पनि यस विषयमा वार्षिक योजना बनाएर काम गर्नुपर्ने सुझाव दिनुभएको छ। पानीमा डुबेर बाल बालिकाको मृत्यु हुने दर निरन्तर बढ़ेपछि बाल अधिकारको लागि नागरिक समाज संस्था सञ्जालले गम्भीर चिन्ता व्यक्त गर्दै तत्काल कदम चाल्न माग गरेको छ। सञ्जालले प्रदेश र स्थानीय तहमा तत्काल जल सुरक्षा नीति निर्माण र कार्यान्वयन गरिनुपर्ने, जोखिमयुक्त पोखरी खोला र खाल्डा खुल्डीको पहिचान गरी

0: तत्काल घेराबेरा र चिताउनी बोट राख्नु पर्ने, विकास निर्माण वा उत्खननका नाममा खनिएका खाल्ला खुल्ली सुरक्षित नगरी खुल्ला छाड्ने ठेकेदार वा कम्पनीलाई कानूनी रूपमा जवाफदेही र दण्डित गर्नुपर्ने माग अघि सारेको छ। यस्तै विद्यालय स्तरमा जनचेतना फैलाउने वर्षायाम लक्षित उद्धार संयन्त्रको स्थापना गर्ने र स्थानीय विपत्त व्यवस्थापनमा जल सुरक्षाको सवाललाई अनिवार्य समावेश गर्नुपर्ने माग छ। मधेसमा मृत्युको कारण बन्दै पोखरी र खाल्ला खोल्ली, 5 वर्षमा 581 बाल बालिकाको मृत्यु, नयाँ पत्रिकामा समाचार छ।
1: विगतका वर्ष झैं हुन्थ्यो भने यति बेला रौतहटको बलारा नगरपालिका 5, यति बेला सर्लाहीको बलारा नगरपालिका 5 का 55 वर्षीय सुरेश प्रसाद सिंह र 60 वर्षीय नागेन्द्र प्रसाद सिंह 2.5 बिघा खेतमा रोपाई गरिसकेका हुन्थे। यसपालि खेत बाँझो मात्र छैन, यी दुई किसान दाजुभाइ 20 दिनदेखि भारतीय जेलमा छन्। सरकारले मल दिन नसकेपछि भारतीय सीमावर्ती बजार सोनवर्षाबाट खरिद गरेर ल्याएको 2 बोरा युरिया र 6 बोरा डीएपी सहित उनीहरूलाई पक्राउ गरिएको हो। रूपैं अघि उनीहरू मलको जोहो गर्न विगतका वर्ष झैं सीमावर्ती बजार सोनवर्षा पुगेका थिए, तर साइकलमा राखेर ल्याउँदै गर्दा 17 असारमा भारतीय कृषि विभाग र सशस्त्र सीमा बल एसएसबीको संयुक्त टोलीबाट मल तस्करी गरेको आरोपमा पक्राउ परे। पक्राउ परेपछि उनीहरूलाई शुरूमा सोनवर्षा थानामा राखियो, त्यसपछि सीतामढ़ी जिल्लाको डुमरा स्थित कारागार पठाइएको छ। मुद्दामा थप सुनवाई हुन सकेको छैन। थुनामा रहेका नागेन्द्रका ज्वाई प्रवीण सिंहका अनुसार डुमरा स्थित स्थानीय अदालतले 25 असारमा सोनवर्षा प्रहरीबाट घटनाको विवरण सहितका कागजात मगाएको छ। मल किन्न गएका किसान दाजुभाइ 20 दिनदेखि भारतीय जेलमा, कान्तिपुरमा समाचार छ।
0: 73.61% रोपाई सकिएको छ। 4 साउनसम्म 10,11,300 हेक्टर रोपाई भएको कृषि तथा पशुपक्षी विकास मन्त्रालय अन्तर्गतको कृषि विभागको तथ्याङ्क छ। प्रदेशगत रूपमा सबैभन्दा बढ़ी रोपाई सुदूरपश्चिममा भएको छ। यस प्रदेशमा 90.67% रोपाई सकिएको छ। त्यसपछि लुम्बिनीमा 80.65%, गण्डकीमा 78.63%, बागमतीमा 77.33%, कर्णालीमा 77.05% र मधेसमा 57.93% रोपाई भएको छ। कोशीमा भने 73.94% रोपाई सकिएको विभागको तथ्याङ्क छ। गत वर्ष साउन 4 सम्म 72.14% रोपाई सकिएको थियो। विगतको वर्षको तुलनामा यस वर्ष मनसून सरदर भन्दा 6 दिन ढिलाउ भित्रिएको थियो। नेपालमा सामान्यतया मनसून 13 जूनमा प्रवेश गर्ने भए पनि यस वर्ष 19 जूनमा मात्रै भित्रिएकोले समयमै रोपाई हुन नसक्ने अनुमान गरिएको थियो, तर गत वर्षकै तुलनामा यस वर्ष पनि रोपाई भइरहेको तथ्याङ्कले देखाएको छ। देशभर 73% धान रोपाई, सुदूरपश्चिममा 90%, कान्तिपुरमा समाचार छ।
1: संविधान संशोधनका लागि सरकारले 44,000 भन्दा बढ़ी सुझाव प्राप्त भएको छ, जसमा निर्वाचन प्रणाली फेर्नुपर्ने, सांसदहरूको संख्या घटाउनुपर्ने, उपराष्ट्रपतिलाई नै राष्ट्रिय सभा अध्यक्ष बनाउनुपर्ने, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र प्रधानमन्त्री व्यवस्था हुनुपर्ने, संवैधानिक आयोग समायोजन गरेर घटाउनुपर्ने, संहिताको पुनर्संरचना, प्रदेश खारेजी, हिन्दू राष्ट्र न्यायालयको पुनर्संरचना लगायत रहेका छन्। 3 असोज 2072 निर्माण भएको संविधानको 11 वर्ष पूरा हुन लागेको छ। संविधानकै कार्यान्वयनको 10 वर्षमा पुनरावलोकन गर्नुपर्ने प्रावधान अनुसार नयाँ सरकारले शुरूआतमै प्रधानमन्त्रीका राजनैतिक सल्लाहकार असम शाहको नेतृत्वमा 16 चैतमा संविधान संशोधन बहसपत्र कार्यदल गठन गरेको थियो। कार्यदलले आम नागरिक र सरकार पक्षबाट 44,000 भन्दा बढ़ी सुझाव संकलन गरी प्रधानमन्त्री वारेन्द्र शाहलाई 600 पेज भन्दा बढ़ीको प्रतिवेदन बुझाएको छ। कार्यदलले संविधान संशोधनका लागि सरकारले सर्वोच्च अदालतका पूर्व प्रधान न्यायाधीशको अध्यक्षतामा आयोग गठन गर्नुपर्ने र प्रतिवेदन अनुसार प्रधानमन्त्री र सत्तारूढ़ दलका सभापतिले संवाद गरेर सबै दलहरूसँग राष्ट्रिय सहमति खोज्नुपर्ने सिफारिश गरेको छ। आजको नयाँ पत्रिकामा समाचार छ।
0: ठेक्काको म्याद सकिन 6 महिना मात्रै बाँकी हुँदा पूर्व पश्चिम राजमार्गको पूर्वी खण्डको काम आधा पनि सकिएको छैन। झापाको काँकरभिट्टादेखि सुनसरीको लौकहीसम्मको खण्डमा निर्माण कम्पनीको ढिला सुस्तीका कारण सड़क विस्तारमा ढिलाइ भएसँगै समयमा नसकिने निश्चित भए जस्तै हो, जसका कारण नागरिकले शास्ति बिहोर्नु परेको छ। पूर्वी र पश्चिमी गरी दुई खण्डमा विभाजन गरिएको ठेक्काको काम सुस्त गतिमा भइरहेको छ। पूर्वी र पश्चिमी खण्डको 95 किलोमिटरको सड़क र यसमा पर्ने ठूला पुललाई विभिन्न प्याकेज बनाएर काम गरिँदै आएको छ, तर कुनै पनि प्याकेजको काम 50% पनि पुग्न सकेको छैन। यी सबै प्याकेज 3 वर्षमा सक्ने गरी ठेक्का लगाइएको, सड़क विस्तार गर्ने ठेक्काको म्याद 19 मार्च 2083 सकिन्छ। एसियाली विकास बैंकको 300 मिलियन डलर ऋण सहायता र नेपालको लगानीमा 4 लेनमा विस्तार हुँदै गरेको काँकरभिट्टा लौकही सड़कलाई 2 खण्डमा विभाजन गरेर काम भइरहेको छ। काँकरभिट्टादेखि लौकहीसम्मको 120 किलोमिटर सड़क ठेक्का लगाउने योजना भए पनि सुनसरीको लबीपुरसम्मको 95 किलोमिटर मात्रै ठेक्का लागेको छ। 95 किलोमिटर सड़क विस्तार र यसमा पर्ने पुल निर्माणको लागि 2 कार्तिक 2080 ठेक्का सम्झौता भएको थियो। पूर्व पश्चिम राजमार्गको पूर्वी खण्डको काम समयमै नसकिने निश्चित, नयाँ पत्रिकामा समाचार छ।
1: कोशी बारेजको पुल आफ्नो आयु पूरा भएसँगै चूर्ण बन्दै गएको छ। बढ़दो सवारी चाप र बारीका कारण यस पुलमाथि निरन्तर जोखिम बढ़िरहेको छ। पानीको बहाव बढ़ेसँगै केही दिन यता कोशी बारेजको पुलमा एकतर्फी सवारी साधन सञ्चालन गरिएको छ। निर्धारित आयुभन्दा 1.5 दशकभन्दा बढ़ी समय सञ्चालनमा आइसकेको यस पुलबाट दैनिक हजारौं भारी सवारी साधन गुड्छन्, जसले गर्दा यसको संरचनामा बढ़ी दबाव पर्ने गरेको छ। वर्षायाममा पानीसँगै आउने बालुवा र ढुंगा माटो गेग्रानले समेत नदीको सतह बढ़ाउँदै लगेको छ, जसले पुलको संरचनालाई थप खतरामा पारेको छ। सन् 1962 निर्माण सम्पन्न गरिएको कोशी बारेजको आयु 50 वर्ष तोकिएको थियो, तर पुलको आयु 64 वर्ष नागिसकेको छ। कोलकाताको जोसेफ एण्ड कम्पनी लिमिटेडले कोशी बारेज निर्माण गरेको थियो। कोशी बारेजको निर्धारित आयु समाप्त भइसकेकाले कुनै पनि समय नदीको बहावले ब्यारेजमा क्षति पुगी जनधनको ठूलो क्षति हुन सक्छ। यसको जोखिम अत्यन्तै संवेदनशील र गम्भीर हुन सक्छ। यसले नेपालका पूर्वी जिल्लाहरू र भारतको बिहार राज्यका ठूला भूभागलाई सीधै असर पार्न सक्छ। तैपनि यस ब्यारेजको विकल्पमा प्रस्तावित नयाँ सड़क र पुल निर्माण प्रक्रिया अघि बढ़न सकेको छैन। आजको गोर्खापत्रमा समाचार छ। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय खेलकुद सहित थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
2: शर्त बुझेर मात्र क्रेडिट कार्ड प्रयोग गरौं। क्रेडिट कार्ड क वर्गका वाणिज्य बैंक तथा राष्ट्रिय स्तरका ख र ग वर्गका वित्तीय संस्थाले जारी गर्ने विद्युतीय भुक्तानीको उपकरण हो। सामान्यतया क्रेडिट कार्ड प्रयोग गरी तोकिएको समय सीमाभित्र रकम भुक्तानी गर्दा कुनै ब्याज लाग्दैन, तर निर्धारित मितिभित्र भुक्तानी नगरेमा उच्च दरको ब्याज लाग्न सक्छ। त्यसैले क्रेडिट कार्डको प्रयोग गरी समयमै रकम भुक्तानी गर्ने बानी बसालौं। क्रेडिट कार्डबारे जान्ने पर्ने विषय: खरिद सीमा र नगद सीमा, भुक्तानी गर्न पाउने अवधि, पेनाल ब्याज, वार्षिक नवीकरण शुल्क, कारोबार विवरण, माध्यम, दिन र अन्तराल, गुनासो गर्ने प्रक्रिया, अन्य शर्त र अवस्थाहरू। क्रेडिट कार्डको अनुशासित प्रयोगबाट सुविधा त पाइन्छ नै, तर यसलाई असावधानीपूर्वक प्रयोग गर्दा अधिक ऋणको जोखिम पनि निम्तिन सक्छ। सचेत प्रयोगकर्ता बनौ, क्रेडिट कार्ड सुरक्षित रूपमा चलाऊ। नेपाल राष्ट्र बैंक, वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा। गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np। वित्तीय ग्राहक संरक्षण इकाईको सम्पर्क नम्बर 01-5719-605।
3: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: यो हो महासञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
1: नेपाल परिवेशमा अब बाँकी समाचार। निर्वाचन आयोगका प्रस्तावित प्रमुख निर्वाचन आयुक्त आयुक्तहरू विरूद्ध परेका उजुरीबारे छलफल तथा वितरण गर्न संसदीय चुनावी समितिको बैठक बोलाइएको छ। बैठक आज बिहान 11 बजे सिंहदरबार स्थित राज्य व्यवस्था तथा सुशासन समितिको हलमा हुनेछ। असार 19 गतेको संवैधानिक परिषद बैठकले निर्वाचन आयोगको रिक्त पदमा 3 जनाको नाम सिफारिश गरेको थियो। प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्की र प्रस्तावित आयुक्तहरूमा राजीव सुब्बा र गुरूप्रसाद वाग्ले छन्। प्रस्तावित प्रमुख निर्वाचन आयुक्त कार्की सर्वोच्च अदालतका पूर्व रजिस्ट्रार, प्रस्तावित निर्वाचन आयुक्त डाक्टर सुब्बा नेपाल प्रहरीका पूर्व डीआईजी हुनुहुन्छ, प्रस्तावित निर्वाचन आयुक्त वाग्ले निर्वाचन आयोगका पूर्व उप महान्यायाधिवक्ता हुनुहुन्छ। नागरिक दैनिकमा समाचार छ।
0: इलामकी 40 वर्षीय सुनिता घिमिरे नाम परिवर्तन मुटुमा समस्या देखिएपछि थप उपचारको लागि सहित गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा भर्ना भइन्। उनको मुटुको साँगुरिएको नली खोल्ने उपचार एन्जियोप्लास्टी गरिएको हो। उपचारमा केही सहुलियत मिल्ने आशामा स्वास्थ्य बीमाको भर परेर अस्पताल पुगेकी उनी अस्पतालमा बहिरंग सेवा बाहेक अन्तरंग सेवामा बीमा सुविधा नभएको थाहा पाएपछि निराश भएकी छिन्। गंगालालमा बीमा सुविधा पूर्ण नहुँदा बिरामी मार्कामा नागरिक दैनिकमा समाचार छ।
1: नेपाल भारत पारवहन व्यवस्थामा नयाँ अध्याय थप्दै तेस्रो मुलुकबाट आयात गरिएको औद्योगिक कच्चा पदार्थ बोकेको मालवाहक रेल पहिलोपटक भारतीय बन्दरगाह कोलकाताबाट सिधै विराटनगर आइपुगेको छ। यससँगै पूर्वी नेपालमा उद्योगी व्यवसायले लामो समयदेखि अपेक्षा गरेको रेल मार्फतको प्रत्यक्ष ढुवानी सेवा व्यवहारमा लागू भएको छ। गत शुक्रबार कोलकाता बन्दरगाहबाट प्रस्थान गरेको रेल सोमबार दिउँसो विराटनगर भन्सार कार्यालयको भन्सार परिसरमा आइपुगेको हो। अन्नपूर्ण पोस्टमा समाचार छ।
0: राष्ट्रिय मानवाधिकार आयोगमा परेको एक लेनदेन सम्बन्धी उजुरीमा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसद आशिका तामाङको नाम मुछिएको छ। अमेरिकामा रहेकी कुष्मा बुढाथकी र झापाका जीवन प्रसाद बासकोटा बीचको करोड़ौं रूपियाँको लेनदेन तथा ठगी विवादमा सांसद तामाङको नाम जोडिन पुगेको हो। मानवाधिकार आयोग हुँदै जिल्ला प्रहरी परिसर काठमाडौँमा पुगेको जाहिरीमा बासकोटा र सांसद तामाङले चेक बाउन्स गराई ब्ल्याकमेल गरेको आरोप लगाइएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता पवन भट्टराईले पीड़ितहरू निवेदन दिएर प्रहरी समक्ष पुगेको पुष्टि गर्नुभयो।
1: र नेपाल सरकार संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन एफएओ र चीन सरकारको साझेदारीमा कृषि खाद्य प्रणाली सुदृढीकरण परियोजना औपचारिक रूपमा शुभारम्भ भएको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयका अनुसार 24 महिने उक्त परियोजनाले पहाड़ी तथा हिमाली क्षेत्रमा जलवायु उत्थानशील कृषि ग्रामीण जीविका पालन सुधार र खाद्य तथा पोषण सुरक्षा सुदृढ़ बनाउने लक्ष्य राखेको छ। गोर्खापत्रमा समाचार छ।
0: अब अन्तर्राष्ट्रिय समाचार। नयाँ दिल्ली स्थित प्रदर्शन र धरनाको लागि परिचित स्थल जन्तर मन्तरमा सोमबार बिहानैदेखि ठूलो संख्यामा मानिसहरू जम्मा भएका थिए। केही महिना अघि मात्र घोषित कपकोच जनता पार्टी सीजेपीले आह्वान गरेको चलो संसद मार्चका लागि विद्यार्थी अभिभावक र नागरिक समाजका प्रतिनिधिहरू बिहानै आइसकेका थिए। यस्तै अर्कोतर्फ दिल्ली प्रहरी ऱ्यापिड एक्सन फोर्स आईएएफ र केन्द्रीय रिजर्भ प्रहरी बलका सुरक्षाकर्मी पनि ठूलो संख्यामा सड़कमा तैनात गरिएको थियो। मीडिया रिपोर्टहरूका अनुसार मार्च नियन्त्रण गर्न भन्दै करिब 5,000 सुरक्षाकर्मी दिल्लीका सड़कमा तैनात गरिएको थियो। साथै दिल्लीका केही मेट्रो स्टेशनहरू पनि बन्द गरिएका थिए। दिल्ली प्रहरीले प्रदर्शनमा करिब 8,000 सहभागी भएको बताएको छ। तर भारतीय संचार माध्यमहरूले भने 50,000 भन्दा बढ़ी सहभागी भएको दावी गरिएको छ। अनिश्चितकालीन भोक हड़तालमा बसेका शिक्षाविद तथा वातावरण अभियन्ता सोनाम वाङचुकलाई शनिबार दिल्ली प्रहरीले जबरजस्ती उठाएर अस्पताल लगेपछि सीजेपीले संसद भवनसम्म मार्च आह्वान गरेको थियो। मार्चमा 50,000 सहभागी भएको दावी गरिएको छ। करिब 5,000 सुरक्षाकर्मीलाई मार्चलाई रोक्न हम्मे हम्मे परेको थियो। झडपमा कयौं घाइते समेत भएको छ। प्रदर्शनका कारण जन्तर मन्तर आसपास क्षेत्र सोमबार दिनभर तनावग्रस्त हुँदा नजिकै रहेको संसद भवनभित्रको अवस्था पनि उस्तै रहयो। सोमबारदेखि नै शुरू भएको मनसून सत्रको पहिलो दिन नै संसदका दुवै सदन लोकसभा र राज्यसभाका बैठक पटक पटक स्थगित भएका थिए। शिक्षा प्रणाली सुधारको मागले दिल्लीको सड़कदेखि संसदसम्म हंगामा शीर्षकमा कान्तिपुरमा समाचार छ।
1: अब खेल समाचार। फिफाले विश्वकप फुटबल 2026बाट करिब 15 अर्ब अमेरिकी डलर आमदानी भएको बताएको छ। विश्वकप अघि फिफाले अनुमान गरेको भन्दा यो निकै राम्रो आमदानी हो। प्रतियोगिता अघि फिफाले 11 अर्ब डलर आमदानी हुने अनुमान गरेको थियो। फिफाले सदस्य राष्ट्रका फुटबल महासंघहरूलाई आफ्नो आमदानीको जानकारी दिएको, विशेष गरी टिकट बिक्री, हस्पिटालिटी प्याकेज र दोस्रो बजारमा भएको टिकट कारोबारबाट आमदानी अपेक्षाभन्दा धेरै बढ़ेको हो। दोस्रो बजारमा फिफाले टिकट खरिदकर्ता र बिक्री गर्ने दुवै पक्षबाट 15% रकम लिने प्रावधान थियो। फिफाका लागि यो आमदानी सफलताका रूपमा हेरिएको छ। अमेरिका, मेक्सिको र क्यानाडामा संयुक्त रूपमा भएको विश्वकपमा पहिलो पटक 48 राष्ट्रको सहभागिता थियो। यति धेरै आर्थिक नाफापछि अमेरिकाले चाँडै भविष्यमा पुनः विश्वकप आयोजना गर्ने सम्भावना बनेको छ। सन् 2038 हुने विश्वकपको दावेदारी खुलेको छैन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पुनः विश्वकप आयोजना गर्ने इच्छा व्यक्त गरिसकेको बताइएको छ। यसैबीच विश्वविजेता स्पेन वरियतामा एक स्थान सुधार गर्दै फिफा वरियताको शीर्ष स्थानमा पुगेको छ। फ्रान्स पनि एक स्थान सुधार गर्दै दोस्रो स्थानमा उभिएको छ। यसअघि शीर्ष स्थानमा रहेको अर्जेन्टिना भने दुई स्थान तल झर्दै वरियताको तेस्रो स्थानमा पुगेको छ। यस्तै इंग्ल्याण्ड चौथो स्थानमा यथावत छ। हामी नेपाल परिवेशको अन्तमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: यो वर्ष लोकसेवाबाट नयाँ पदपूर्ति नगर्ने सरकारको तयारी। आयोगको तयारी गरिरहेका लाखौं युवालाई धक्का, राजीनामा दिने कर्मचारीको संख्या बढ़्यो।
1: पूँजीगत खर्च बढ़ाउन मन्त्रालयले आर्थिक वर्षको शुरूमै रकमान्तरको सुविधा, बहुवर्षीय दायित्व सिर्जना हुने आयोजनालाई मध्यमकालीन खर्च संरचनाको सीमा।
0: मधेसमा पोखरी र खाल्डा खोली मृत्युको कारण बन्दै 5 वर्षमा 581 बाल बालिकाको ज्यान गयो।
1: शिक्षा प्रणाली सुधारको मागले दिल्लीको सड़कदेखि संसदसम्म हंगामा, कक्रोच जनता पार्टीको आह्वानमा 50,000 भन्दा बढ़ी प्रदर्शनमा सहभागी।
0: र विश्वकपबाट फिफालाई 15 अर्ब डलर आमदानी, विश्वविजेता स्पेन फिफा वरियताको शीर्ष स्थानमा उक्लियो।
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्राविधिक साथी सुरेश पौडेललाई धन्यवाद। सन्चु र रविन्द्र विदा हुन्छ। नमस्कार।
6: त्यो दाँती त हैरानै पारिसक्यो। अहिले त झन् तातो चिसो खान पनि दिँदैन, दुखेको दुखी गर्छ। दाँतको उपचार पनि गर्नुपर्ने थियो। छोरीको दाँत त झन् बाङ्गो टिङ्गो छ, कस्तो नसुहाउने भएको छ। सिधा बनाउनु पर्ने थियो, यसको उपचार गर्न कहाँ पो जाने होला।
7: ल अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
8: हो, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन। रोलपाली मुस्कान डेन्टल क्लिनिक, सुनिल स्मृति 4, सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
9: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको 7 दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
7: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
8: हजुर, हाम्रा सेवाहरू
7: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सिधा बनाउने,
10: नदुखाई दाँत निकाल्ने,
7: दुखीको दाँत जरैदेखि उपचार गर्ने,
10: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
7: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
10: 1-2 तथा तलमाथिको पुरै दाँत लगाउने,
7: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
10: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840741318,
7: 9805-14652।
9: रोलपाली मुस्कान डेन्टल क्लिनिक, सुनिल स्मृति गाउँपालिका 4, सुलिचौर रोल्पा, ग्लोबल IMA बैंक सँगै जोडिएको घरमा।
11: स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्वपूर्ण जानकारी। अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौ। स्थानीय जडीबुटीहरू तितेपाती, नीम, टिमुर, बोझो, खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौ।
7: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौ।
11: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू PPE प्रयोग गरेर मात्र काम गरौ।
7: तरकारी फलफूलमा विषादी प्रयोग गरिसकेपछि टोकेको निश्चित समय पछि मात्र उपभोग गरौ वा बजारसम्म पुर्याऊ।
11: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौ। बाहिरको पात बोक्रा फ्याँकेर मात्र खाने गरौ।
7: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।
12: आदरणीय रोल्पावासी आमा बुबा दाजुभाइ दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौं। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन, घर अगाडिको बाटो, नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगरपालिकाको फोहोर संकलन गर्ने गाड़ी आयो भने संकलित फोहोरलाई तुरन्तै गाड़ीमा राखौ। याद राखौ, तपाई स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दिऊ। रोल्पा नगरपालिकाको कारणले

0: सबै युवाहरूले संसदमाथि नै आक्रमण गर्ने प्रयास गरे, प्रधानमन्त्रीलाई त्यहाँबाट उद्धार गरे जस्तै स्थितिमा लानु परेको थियो भने सांसदहरूका लागि पनि विशेष सुरक्षा थप्नुपर्ने स्थिति बनेको थियो। शिक्षा सुधारका लागि भइरहेको दिल्लीमा चर्किँदै गरेको विद्रोह थियो अनि केही दिन यता जब नयाँ बजेट कार्यान्वयनमा आयो तत्पश्चात नागरिकले अनुभूति गर्न थाले कि 3% कर कति ठूलो हुन्छ भन्ने कुरा। सरकारले शिक्षा र स्वास्थ्यमा 3% कर लगाउँदै गर्दा 100 रूपियाँ त हो भन्दै त्यसको प्रतिवाद गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू समेत लासमा समेत कर लगाएको भन्दै अहिले सरकारको आलोचना गरिरहेका छन्। सरकार यो बाटोमा किन पुग्यो होला? अनि लोकसेवा आयोग लगायत बन्द गर्ने भन्ने निर्णय भएको छ। लोकसेवाको अब बाँकी पदपूर्ति गर्नका लागि विज्ञापन खोलिने छैन। हजारौं युवाहरू जो स्वदेशमै बसेर केही गरौं भनेर आज पनि लोकसेवाका तयारी कक्षाहरू गरिरहेका छन्। एकातर्फ सरकारले राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताका रूपमा स्वकीय सचिवहरू भर्ती गर्ने र अर्कोतर्फ जो खुला प्रतिस्पर्धा भनेर रासोपा र सरकारले रटान लगाइरहेको छ खुला प्रतिस्पर्धा मार्फत आउने कर्मचारीहरूलाई बढ़ी भए भन्दै रोक लगाउने रोक विज्ञापन नखोल्ने निर्णय कस्तो हो? यसले दूरगामी प्रभाव के पार्न सक्छ? र पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी खास गरी अर्थमन्त्री र प्रधानमन्त्रीका बीचमा देखिएको भनेको बेमेल, यिनै विषयवस्तुमा कुराकानी गर्नेछु। राजनैतिक विश्लेषक राजेश विद्रोही हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ। विद्रोहीजी नमस्कार, स्वागत छ यहाँलाई कार्यक्रममा।
1: धन्यवाद।
0: मैले पृष्ठभूमिमा पनि भने दिल्लीमा जो युवाहरूको आन्दोलन चर्कियो चलो संसद मार्च, यसले के संकेत गर्दैछ?
1: यो पछिल्लो चरण युवा पुस्तामा आजको युवा पुस्तामा पपुलिस्टहरूको जो एउटा लहर चलेको छ यो यसैको एउटा प्रभाव हो। र विगतमा जसरी विश्वभरिमा परम्परागत दलहरू सत्ता र व्यवस्थाहरू जो इतिहासहरूलाई सही तरिकाले आजको पुस्तालाई नवपुस्ताहरूलाई राम्रोसँग उनीहरूको हिस्ट्री इतिहासहरू बुझाउन नसक्दा र उनीहरूको महत्वाकांक्षा र उनीहरूको भविष्यलाई चाहिँ टार्गेट गरेर अब राज्य व्यवस्था सञ्चालन गर्न नसक्दा र आफू केन्द्रित हुँदा पछिल्लो चरणमा चाहिँ पपुलिस्टहरू र सामाजिक सञ्जालको युगमा जो एउटा फर्को मार्दैछ आजको युवा पुस्ता तिनीहरू अब बुझ्दै गएको छ र त्यसैको प्रभाव अब पछिल्लो चरणमा हिजोको नयाँ दिल्लीमा जुन कप्रोच पार्टीले युवाहरू जसरी संसद भवनतिर अग्रसर भयो जुन खालको एउटा आन्दोलनकारी विधि आयो यो यस मामलामा चाहिँ हाम्रो नेपाल सबभन्दा अगाडि छ। त्यसपछि पछिल्लो चरणमा धेरै देशहरूमा यसको प्रभाव चाहिँ पर्दै गएको छ।
0: पपुलिस्टको लहर मात्र भन्ने कि यसलाई चाहिँ आक्रोशको कुण्ठा प्रस्फुटन भएको भनेर भन्ने?
1: यस्तो छ पपुलिस्ट यस्तो छ नि, आक्रोश पनि हो, आवेग पनि हो, इरिटेसन पनि हो। मैले अघि भनिसके कि विगतमा जसरी पुराना राजनीतिक दलहरू अथवा व्यवस्थाहरू नेताहरू आफू केन्द्रित आफ्नो महत्वाकांक्षा र स्वार्थलाई राखेर जसरी व्यवहार चलाए होइन यसैको इरिटेसन वितृष्णा आवेग र आक्रोश नै हो होइन त्यसमा केही न केही निस्किनु पर्थ्यो। त्यसमा चाहिँ पपुलिस्ट चाहिँ निस्क्यो आजको सूचना र प्रविधिको युगमा चाहिँ उनीहरू आए होइन अर्को आउँथ्यो अर्को तरिकाले भयो अर्को आउँथ्यो होइन तर अहिले पपुलिस्टहरू नै हो अहिलेको आवेग वितृष्णा जति पनि पोख्ने आधार हुँदै गएको छ आजको युवा पुस्तामा युगमा जे चिजको प्रभाव हुन्छ नि त्यही प्रभावले हतियार बनाउँछ क्या।
0: भनेको यो आधीबाट सरकार चाहिँ अलिक डराए जस्तो देखिन्छ किनभने आन्दोलनकारीहरू के भन्दै थिए भने हामी अब नेपालको अवस्था बोधमा पुर्याउँछौ र यहाँको सत्ता परिवर्तन गर्छौ भन्ने सम्मका अभिव्यक्तिहरू हिजोको आन्दोलनमा देखिँदाखेरि केही दिन यता हामीले भारत सरकारले के गर्न खोजिरहेको छ भन्ने कुरा चाहिँ धेरै कुरा भारतीय मीडियाबाट पनि थाहा पाइने भएका कारणले बालेन तुम्हारा काला चस्मा निकालो जेनजी कह रहे भनेर जे भन्दैछन् नि उनीहरू, त्यो भनेको चाहिँ नेपालमा जेनजी विद्रोह पश्चात आएको सरकारले काम गर्न सकेन, जेनजीहरू नै त्यसको आलोचना गर्न थाले, त्यसकारण तिमीहरू धेर चुरीफुरी नगर भनेर सन्देश दिन खोजेको हो सिडिपीका कार्यकर्ताहरूलाई।
1: ठिक छ, यस्तो हो, यो कस्तो हुने रहेछ भनेदेखि यो एउटा लहर हो होइन। विगतको इतिहासमा कस्तो भयो विभिन्न जो आन्दोलन क्रान्तिहरू जो भयो होइन विश्वमा त्यो एउटा चाहिँ माग हुन्छ कि परिस्थितिको माग हो र माग र डिमान्डको कारणले भयो। आजको युग र प्रविधिमा अहिले पपुलिस्टहरू यो आवेग र आक्रोशमा जुन जन्मिँदै गएको छ आजको सूचना प्रविधिसँगै यो भने कस्तो भने यो पनि एउटा लहर हो कि मान्छे नै लहर हो बुझ्नुभयो नि यो लहरमा चाहिँ जो आउँछ त्यसले सही तरिकाले राज्यलाई कमान गर्न सक्दैन होइन सरकारले राम्रो तरिकाले सञ्चालन गर्न सक्दैन अथवा विगतको भन्दा पनि खतम हुन थाल्यो भनेदेखि तपाईँको यो पनि त टिक्न यदि कसैले तपाईँ टिकाउन सक्नु भएन अनि ढाल्नुभयो भनेदेखि तपाईँलाई पनि ढाल्ने हुन्छ नि कुनै राम्रोसँग काम गरेन भने त
2: होइन
1: त्यो हुँदाखेरि पछिल्लो चरणमा नेपालमा पनि जो अहिलेको रासोपा अथवा बालेनको जो एउटा पपुलिस्ट जुन तरिकालाई आयो आजको शिक्षा प्रविधिमा खेलेर जुन आशा र अपेक्षाको साथ जनताले आवेग र आक्रोशमा दुई तिहाई बहुमत दिएर अहिले सरकार चलाइरहेको छ यो सरकारबाट नेपाली जनताले त यतिकै यो तरिकाले त अपेक्षा गरेका थिए विगतको पुरानो दलभन्दा पनि खतम तरिकाले सञ्चालन हुँदैछ
0: म अस्पताल जान्छु भन्यो कुनै हिसाबले अस्पतालमा उपचार असफल भयो र उसको शव समेत ओसार्नु पर्यो भने त्यसका लागि पनि शवमा पनि कर लगाउने भए यिनीहरूले लासमा पनि नछोड्ने भए मान्छे हुँदा त कर लिएकै थिए करले ढाड सेकेकै थिए अब मरेपछि पनि नछोड्ने भए भनेर हिजोबाट टिप्पणी भइरहेछ
1: अनि हिजोबाट होइन त्यो त सुरुदेखि नै छाँटघाट देखिसक्यो नि छाँटदेखि लास्टसम्म तपाईँको कर लिने भनेपछि यो राज्य कस्तो भयो भनेदेखि नि राज्य नै तपाईँको व्यापारी जस्तो भयो क्या आजसम्म राज्य नै राज्य अभिभावक जस्तो भयो बुझ्नुभयो नि जनता उसको लागि चाहिँ तपाईँको ग्राहक जस्तो भयो राज्य चाहिँ व्यापारी जस्तो भयो जसले गर्दाखेरि कस्तो भने हरेक चिजमा कर लगाउने त्यो पनि पहिले पछि एकचोटि पनि कर लिएर नहुने भयो क्या उसले र अहिले यो सरकारले जति पनि गर्दैछ यो सरकारले गरेका हरेक गतिविधिहरू तपाईँको विगतकै पुराना दलहरूकै फाइलहरू पल्टाएर लागू गर्दैछ त्यसको पछाडि फेरि ब्युरोक्रेट छ होइन यो गर्नुपर्छ त्यो गर्नुपर्छ भने किन भनेदेखि अब बोर्डरमै 100 रुपियाँ कुरा आयो अहिलेको करको कुरा आइरहेको छ होइन धेरै करहरू त जे भए पनि विगतकै सरकारले संविधान मुताबिक गरिरहेको छ तर उसले चाहिँ रोकिरहेको छ अहिलेको सरकारलाई के गरेको छ भनेदेखि ब्युरोक्रेट चाहिँ उचाले यो करहरूलाई थप चाहिँ उचाएर चाहिँ यसलाई बदनाम गर्ने यो सरकारलाई पनि धाराशाही बनाउने बाइलेनलाई चाहिँ बदनाम गराउने भन्ने हिसाबले पनि त हुन सक्छ नि त
0: ए ब्युरोक्रेटले त्यसो गर्दैछ
1: गर्दैछ त्यसो पर्दा पछाडि अरू कसैले उस्काउँदैछ त्यो कुरा त सरकार अनविज्ञता जो छ कमजोरी पक्ष त्यसलाई खेलाउँदैछ अहिले होइन ब्युरोक्रेट पनि हुन्छ अरू पनि पर्दा पछाडि शक्तिको चलखेल छ त्यो कुरामा चाहिँ सावधानीता छैन अनुभव छैन
0: अनि संसदमा हाम्रो प्रधानमन्त्रीले एक दिन उभिएर हामीलाई त पैसा चाहेको छ हामी पैसा कमाउने हो भनेर भन्दै हुनुहुन्थ्यो नि
1: अनि पैसा कसको लागि आफ्नो लागि कमाउने कि जनता कमाउने कि देश बलियो बनाउनु लागि
0: प्रधानमन्त्रीको हैसियतमा भनेपछि देशकै लागि त होला नि
1: त्यही त भन्दैछ अहिले त अब अहिले कस्तो देख्यो भनेदेखि तपाईँ आफ्नो लागि देख्यो नि त यो त होइन नि त त्यो भनेको त आफ्नो जे जथा छ आफ्नो सम्पत्ति छ आफू व्यापार गरेर बस्यो भइहाल्छ नि होइन र आफूसँग तपाईँ स्केल सधैँ थियो स्किल सधैँ थियो होइन कम्पास र स्केल लिएर गए त राम्रै समय हुन्थ्यो त्यति चाहिँ अब 3 करोड पब्लिकको भाग बोक्ने बोकेर चाहिँ अब त्यसलाई तुस्ने खालले व्यापार गर्ने खालले त जानै पर्ने थियो उसको लागि पर्याप्त थियो नि त्यो हुँदाखेरि पैसा कमाउनु पर्छ भन्दैमा चाहिँ आफ्नो लागि कमाउने कि म कुन ठाउँमा छु भनेर बोध गरेर जाने हो कि होइन त्यो भनेको अराजनैतिक अथवा चाहिँ राज्य प्रतिको उत्तरदायी होइन
0: किन यो सरकार चाहिँ किन यो सरकार सहुलियत दिने कुरामा कन्जुसै गर्छ किन यो सरकार संवैधानिक र मौलिक अधिकारहरूमा पनि भार थप्ने काम गर्दैछ किन यो सरकार स्वास्थ्य बीमा भन्ने बित्तिकै कुनै एकजना मान्छे त्यसले 3500 तिरेर 1 लाखको सुविधा लिने राज्यलाई घाटा लगाउने भन्ने कोणबाट कसरी एकजना अर्थमन्त्री सोच्न सक्छ यस्ता विचार कम्तीमा विद्रोह पश्चात बनेको सरकारमा यस्तो चेत चाहिँ कसरी आइरहेको होला
1: त्यो त व्यापारी हो नि त तपाईँको अहिले जो सरकार चलाइरहेको छ होइन र विगतमा पनि जुन प्रवृत्तिका मान्छेहरू चलाए त्यही प्रवृत्तिका मान्छेहरू तिनीहरूको सन्तानहरू त हो नि तिनीहरू 1 क्विन्टल थियो भने यिनीहरू 2 क्विन्टल हुन्छ क्या भनेपछि अहिले निम्न पुँजीपति दलाल वर्गको सरकार हो जनताको सरकारै होइन आधारभूत नागरिकको सरकारै होइन अनि उसले गर्ने के हो सुस्ने नै हो गाउँमा तपाईँको एउटा जमिनदारले तपाईँको 5 केजी धान चामल दिएर पठाइयो. अहिले तपाईँको त्यही नै हो. अब उसको अहिलेको सरकारको चरित्र हेर्नुहोस्, अहिले सरकारमा गएका जति पनि मन्त्रीहरू छ, सांसदहरू छ, उनीहरूको हेर्नु न ब्याकग्राउन्ड हेर्नु, सब काङ्ग्रेस एमाले माओवादी भरिभरका उनीहरूको सन्तान सन्ततिहरू छ. हेर्नु
0: उनीहरूले
1: गर्ने के हो, नेपोपीहरू छ. अनि तपाईँको 25-26 वर्ष पुग्यो होइन, अर्बौं खर्बको पैसा स्कुल पढ्दा कलेज पढ्दा पढ्दै कहाँबाट आयो. यहाँ मान्छे विदेशमा छ, तपाईँको लाखौं महिना कमाउँछ त उसलाई हातमुख गर्न समस्या छ. भनेपछि भरिभरको यिनीहरू चुसिरहेको रहेछ नि त, ठगिरहेको रहेछ नि त. मान्छे आफ्नो घर परिवार देश छोडेर चाहिँ बालबच्चा छोडेर चाहिँ विदेश जान्छ, खाडी जान्छ, वर्षौं वर्ष सम्बन्ध कहाँ समुद्र पारी गएर, अनि उनीहरूले कमाएको हो घरमा परिवारमा पठाएको सब चाहिँ यिनीहरू चुक्ने रहेछ. भनेपछि यो जो राज्य व्यवस्थाको चरित्र छ यो लोकतान्त्रिक छैन. यो चाहिँ भरिभरको सामन्त जमिनदार व्यापारीहरू थलो भयो, केन्द्र भयो. अनि उसले बनाउने बजेट, उसले बनाउने बजेट भाषण, उसले चलाउने सरकार भनेको व्यापारिक चरित्रकै हुन्छ. कहिले जनताले भलो गर्दैन, त्यो कहिले पनि त्यो सपनाभन्दा पर हुन्छ. अहिले देखिएको कर ट्याक्स भारहरू, अब तपाईँको गणेश नेपालीहरूले अब तपाईँको आत्मदाह गर्नु पर्यो, विवेक मण्डलहरूले आत्मदाह गर्नु पर्यो, अश्विन दत्तहरूले आत्मदाह गर्नु पर्यो. अब अहिले यो आत्मदाह घटना बढ्दै गएको छ. के हो भनेदेखि भरिभरको लुटिसकेको हो, मान्छे आजित छ. राज्य नागरिकको कोही नहुँदाखेरि राज्य हुन्छ नि त, सरकार हुन्छ नि त. तर सरकार पनि व्यापार हो, व्यापारी भयो. व्यापारी भइसकेपछि भरिभरको चाहिँ रगत चुस्ने, अनि मान्छेले अनि यो त आत्मदाह गर्ने सुसाइड बढ्दै गएको छ. हेर्नु नि तपाईँ, त्यो भनेको राज्यले गराएको हो नि त.
0: यो देशमा, यो देशमा अहिले अहिले धेरैजसो युवा पुस्ताको विचार बुझ्ने हो भने के गर्ने भनेर सोध्यो भने विदेश जाने भनेर भन्छ. 12 कक्षा पास गरिसकेपछि नेपालमै बस्ने भन्ने जो व्यक्ति हुन्छ, जो युवा हुन्छ, त्यो युवाको पहिलो उद्देश्य के हुन्छ त भन्दाखेरिमा, कि त लोकसेवा हुन्छ, कि त ब्याचलर्स पास गरेको हो भने त्यसको शिक्षक सेवासम्म हुन्छ. हजारौं युवाहरू अहिले पनि विदेश नगएर अड्किएर बस्नुको एउटा कारण भनेको म लोकसेवाको परीक्षा दिन्छु भन्ने हो. तर सरकारले चाहिँ अब करिब 2000 जति कर्मचारीहरू अवकाश हुँदैछन् जस्तो लाग्छ यही आर्थिक वर्षभित्रमा. तर सरकारले अब लोकसेवाको परीक्षा सञ्चालन नगर्ने, तत्काल कर्मचारी पदपूर्ति नगर्ने भन्ने निर्णय गर्यो. यो चाहिँ मितव्ययिताको हिसाबले भन्दा पनि हामीलाई बढ़ी कर्मचारी भए किन खोलिरहनु पर्यो भन्ने कोणबाट उनीहरूले यसलाई व्याख्या गरेको देखिन्छ. यो कति तर्कसंगत, कति ठिकठाकै कदम हो?
1: यो चाहिँ ठूलो अपराध हो, राज्यले गर्नुपर्ने दायित्वभन्दा धेरै परको विषय हो. किन भनेदेखि यदि सरकारले चाहिँ लोकसेवा बन्द गर्ने हो भनेदेखि अहिलेको सरकारले त झन् रोजगार सृजना गर्नुपर्ने हो, लोकसेवा झन् खोल्नुपर्ने हो होइन. अब यतातिर लोकसेवा बन्द गर्ने, रोजगारका कुराहरू सब खोस्दै जाने होइन, अनि अर्कोतिर प्राइभेट सेक्टरलाई चाहिँ प्रायोरिटी दिँदै जाने, भेटघाट गर्दै जाने, उसको लगानी गरेर, अनि मुठीभर मान्छेको हातमा फेरि पनि यो देशको आयस्रोत नागरिकको जीवनलाई कैद गरिदिन्छ. भनेपछि तपाईँको कस्तो हुन गयो भने, त्यसो भयो भनेदेखि त अहिले प्राविधिक शिक्षालय छ, डक्टर छ, टेक्निकलमा मान्छेहरूले पढेर आफू रोजगार गर्छु, विदेश जान्छु होइन, अथवा स्वदेशमै रोजगार गर्छु, जो भन्ने भावनाको विकास भएको थियो. सरकारले हेर्नुहोस् यो कति टेक्निकल शिक्षा पढ्नको लागि लाखौं करोड रुपियाँ ठगिदिन्छ होइन, प्राइभेट सेक्टरबाट ठगिदिन्छ सरकारले, त्यतिसम्मको स्वीकृति दिएको छ. अनि अर्कोतिर चाहिँ लाखौं करोडो खर्च गरेर उसले रोजगार नपाउने, उसले लोकसभा भर्न नपाउने, त्यसो भए त त्यो शिक्षा नै बन्द गर्नु पर्यो नि त होइन. त्यो प्राइभेट सेक्टरहरूलाई सबलाई खारिज गर्नु पर्यो नि लाइसेन्स, त्यो आँट छ त्यो सरकारलाई. भनेपछि तिनीहरू नै खोल्या रहेछ क्या, किनभनेदेखि सामान्य नागरिक त पहुँचको कुरा हुँदैन, त्यो एउटा चाहिँ शिक्षालय, स्कुल, कलेज, हस्पिटल खोल्न, अनि साइडबाट यिनीहरू चाहिँ देश चलाउने, सरकार चलाउने होइन, शक्ति केन्द्रहरूलाई चाहिँ को दलाल बन्ने, अनि यता चाहिँ त्यो खालको नीति नियम चाहिँ सरकारमा बसेर बनाउने, प्राइभेट स्कुल, प्राइभेट चाहिँ कलेज, प्राइभेट चाहिँ हस्पिटल खोलेर चाहिँ लुट्ने, चारबाट पनि लुट्ने, प्राइभेट सेक्टरबाट पनि लुट्ने, दुईतिरबाट यिनीहरूको वर्चस्व भइसकेपछि जनता दुर्दशाको दुर्दशा आउँछ. त्यो हुँदाखेरि अहिलेको जो लोकसभा बन्द गर्ने जो नीति ल्याएको सरकारले त्यो खोल्नु पर्छ होइन. त अहिले विदेश जाने जो युवाहरूको लह छ, यो सरकारले त झन् विदेशबाट फर्काउनु पर्ने नीति ल्याउनु पर्ने थियो. त्यही भने होइन र
0: प्रतिबद्धता गरेको
1: जे भए पनि प्रतिबद्धता गर्यो नि. आज यो सरकारले जे जे कुरामा प्रतिबद्धता गरेको छ आज ठाकुर बिग्री उठा त्यो काङ्ग्रेस एमाले विगतको पुरानो दलभन्दा पनि घटिया चरित्र देखाएको भनिसकेपछि मान्छेको चाहिँ जीवन कति सम्मको उदासीनता छ र कतिसम्म त्यो उदासीनतामाथि व्यापार चलाएको छ यो सरकारले त्यो त देखाइ गएको
0: छ. सत्ता सञ्चालनको सवालमा राष्ट्रिय स्वतन्त्र पार्टीभित्रै केही विरोधी आवाजहरू सुनिएको भनेर एक दिन विषयवस्तुहरू आउँछन्, भोलिपल्ट फेरि मिलिसक्यो बालेन्द्र शाह र रवि लामिछाने भेट भयो, फेरि अर्को दिन अर्थमन्त्री र रवि लामिछाने बीच कहाँको रिसोर्टमा गएर भेट भयो, फेरि बालेन आउने भन्ने थियो आएनन्, फेरि अर्को दिन अर्को मन्त्रीसँग अर्को प्रधानमन्त्रीसँग भेट भयो भन्ने कुराहरू आउँछन् र कहिले मन्त्री हटाउनु पर्यो भनिएको छ, मन्त्री हटाउने होइन तपाईँ कार्यशैली सुधार्नुहोस् भनेर यता रवि पक्षले भनेको छ. यो राष्ट्रिय स्वतन्त्र पार्टीका भित्रमा जे जे यस्ता खिचडीहरू पाकिरहेका छन् नि यो चाहिँ के हो भन्ने लाग्छ यहाँलाई?
1: अब सबैभन्दा पहिला त प्रधानमन्त्री बालेन शाहको जो वर्ग छ होइन पारिवारिक धरातल छ होइन, अनि त्यसरी राष्ट्रिय स्वतन्त्र पार्टीभित्रको रवि लामिछाने र स्वतन्त्र पार्टीभित्रको जति पनि नेता कार्यकर्ताहरू छ खासै विपरीत वर्गहरू हुन् त्यो वर्गको बीचमा कहिले तालमेल मिल्नै सक्दैन, नमिलिसकेपछि त्यो कहिले ग्रहै मिल्दैन. तपाईँ हेर्नु न अहिले त बाध्यता मिलाएको तिनीहरूको सब मिलाएको छ र मिलिरहेको साथमा धक्का हुँदै जान्छ, परम भङ्ग हुँदै जान्छ, हेर्नु न बिस्तारै बिस्तारै हुँदै जान्छ. अनुभवी दलहरूभन्दा पुराना दलहरूभन्दा पनि यिनीहरूको अनुभवविहीन दलहरू जसरी अगाडि आएको छ यिनीहरूको सबैभन्दा फुटेको हारी हुन् अब हेर्दैछ. किनभनेदेखि त्यो जुन खालको वर्गीय चरित्रको त्यो यो सरकारले कमान गर्दैछ त्यो त नभएको कुरा हो, कि त्यो त हावाहरू हुन् होइन, कहिले नभएको यिनीहरूले अवसर जो पाएको छ र उनीहरूले जे गर्न खोज्दैछ त्यो कदापि जनता हितमा छैन.
0: मतलब त्यो नेपाल सुहाउँदो गतिविधि भइरहेको छैन,
1: कहाँ हुन्छ त. अब अहिले तपाईँले हेर्नु न स्वर्णिम बागले र बालेन शाहको बीचमा वर्ग मिल्छ होइन, कहिले मिल्दै मिल्दैन. स्वर्णिम बागले जुन अहिलेको अर्थमन्त्री हो र अहिलेको जुन अर्थतन्त्रको जो एउटा खाका तयार गरेको छ बजेट विनियोजन गर्यो त्यो भुइँ तहको नागरिकको जीवनै छुन सकेन, त्यो बिचौलिया दल आफूलाई छुएको छ. किनभने उसले कुन वर्गबाट जन्मिएको छ, पालित पोषित छ, अनि यसैपछि देश चलाउने ठाउँमा आएको छ अर्थमन्त्री.
0: फेरि त्यो हेर्दा त स्वर्णिम बागले र बालेन्द्र शाहको वर्ग एउटा जाँच्न सकिएला, अर्को वर्ग जाँच्ने हो भने नेपालको सबैभन्दा तल्लो वर्गको मान्छे भनेको न्यून आय भएको मान्छे हेर्ने हो र अहिलेको क्याबिनेटको हाम्रो प्रधानमन्त्रीदेखि मन्त्रीसम्म हेर्ने हो भने त उहाँहरू त करोडपति हो, अर्बपति हो. अन्त
1: मैले त्यही भन्छु त त्यस्ता पनि तपाईँको त्यो त्यो वर्गमा पनि तलमाथि हुन्छ नि त, एक नम्बर दुई नम्बर तीन नम्बर हुन्छ नि, त्यो प्रधानमन्त्री र स्वर्णिम बागलेसँग मिल्दै मिल्दैन नि त. तपाईँ राम्रोसँग रिसर्च गर्नुभयो भनेदेखि करोडको कुराहरू कसै खरबको कुरा पनि छ नि, त्यसको जन्मपृष्ठभूमि के हो भन्ने हुन्छ नि. तपाईँको ब्यालेन्स खाते यता तपाईँको मधेसीको नाम बेचेर यहाँ आयो तर मधेसीमाथि नै डन्डा बर्साउन भिडियो, अनि उसलाई चाहिँ मधेसी भनेर भित्र रूपमा व्यवहार गर्दैछ राष्ट्रपतिभित्र, त्यो त बुझ्न सक्नु पर्यो नि त उसले पनि. एकातिर लोकतान्त्रिक सरकारको चाहिँ प्रधानमन्त्री हुने, यो तपाईँको राष्ट्रपा हुने, अनि आफ्नै सांसद नेता कार्यकर्तासँग भेट्न डराउने के किनभने त्यो त किन डराउँदो रहेछ भनेदेखि भयभरको व्यापारीहरू काङ्ग्रेस एमाले माओवादीभित्र मधेसवादीभित्र भएका होइन जमिनदार सामन्तहरूलाई चाहिँ यिनीहरूले इनिङ गराएको भित्र गराएर टिकट दिएर सांसद मन्त्री बनाएको छ. अब भयभरको चाहिँ त्यहाँको जसले राष्ट्रपा बनायो त्यो राष्ट्रपा बनाउने नेता कार्यकर्ता इमान्दारहरू पाखा लाग्छ बिस्तारै बिस्तारै, भनेपछि त्यो कस्तो खालको पार्टी हो दल हो हेर्नु न पछिल्लो चरण.
0: अमरेश कुमार सिंहले जे गर्न खोज्दै हुनुहुन्छ राष्ट्रिय स्वतन्त्र पार्टीभित्र त्यो चाहिँ एउटा जिम्मेवार सांसदले गरेको खबरदारीका रूपमा मात्रै त्यसलाई सीमित राख्ने कि त्यसको अझ केही भेग अर्थ हुन सक्छ?
1: होइन, अमरेश सिंहले भनेको धेरै अर्थपूर्ण कुरा छ, किनभनेदेखि उसले देश र जनताप्रति चिन्ता जाहेर गरेको छ होइन, त्यो राम्रो कुरा हो नि त. यो चिन्ता जाहेर गर्नुपर्ने त राष्ट्रपतिलाई थियो, प्रधानमन्त्रीलाई थियो, रवि लामिछानेलाई होइन, तर एउटा सांसदले त्यो एउटा खबरदारी गर्दैछ, त्यो देशको स्थिति बुझ्दैछ, एउटा नागरिकको जीवनको स्थिति बुझ्दैछ भनेदेखि त्यसले राम्रोसँग देश चलाउन सक्छ क्या. तर एउटा रवि एउटा बाल्यान्न चलाउन सक्छ. किन भनेदेखि उसँग जो बोध छ नि सुरुदेखिको त्यो बोध त उनीहरू अरूमा छैन नि त. त्यो थिएन नि त. फेरि
0: चुनाव भन्दा पहिले त बालेन्द्र शाह रवि लामिछाने छाने भन्दा बढी यो देशका समस्या कसले बुझेको थियो र सरकारमा आइसकेपछि सबै त्यस्तै रहेछन् भनेर भन्दा हुने रहेछ बरु.
1: होइन यस्तो छ, यस्तो त एउटा नारा हुन्छ, चुनावी नारा हुन्छ. त्यो जित्नु पर्ने त्यो लहर पनि थियो, पिकअप पनि थियो, होइन त्यो स्वाभाविक पनि थियो नि त तपाईँको. किनभने नयाँपन थियो नि त, नयाँपन थियो. त्यो सत्तामा गइसकेपछि नयाँपन देखाउन सकेन नि त. त्यो त यो अमरेश सिंहको कमजोरी होइन नि त. त्यो त जस्ट जो कुर्सीमा बस्छ त्यसको कमजोरी हो. होइन तपाईँले अमरेश सिंहले भन्यो र तपाईँको मधेसमा गएर भोट दिनुहोस्, यो त व्यक्ति राम्रो आउँदैछ, पार्टीले राष्ट्रपालाई होइन यो त व्यक्ति राम्रो आउँदैछ भनेर भोट दिनुहोस्. अब संहिता चाहिँ झन बलियो बनाउन हो, काठमाडौँ चाहिँ अधिकार चाहिँ लिनको लागि होइन, पशुपति सम्भू घुम्नलाई जाने हो. अनि यो त अमरेश सिंहले भनिदिया होइन नि त, होइन ऊ त आफै बोले हो नि त. आफै बोलेर ठ्याकै विकृत गरिरहेको छ. अहिले संहिता विरोधी गतिविधि गर्दैछ. अहिले तपाईँ मधेस जहाँ जित्यो सांसदहरू पुग्नै सकिरहेको छ. हेर्नुहोस् त कति सकर छ, अप्ठ्यारो छ. यदि कोही सांसदहरू आफ्नो क्षेत्रमा जनतासँग साक्षात गर्न धन्यवाद ज्ञापन गर्न कोही गएको छैन भनेदेखि त्यो ब्यालेन्स छ. यस्तो पनि हुन्छ, यस्तो पनि हुन्छ. हेर्नु त यत्रो जन्म दिएर पठाएछ, यत्रो ठुलो भारी नेता, पटक पटक देशको प्रधानमन्त्री बनेका होइन, केपी शर्मा ओलीले हराएर पठाएको छ होइन, अनि उसलाई चाहिँ जिताएर पठाएको छ. अनि त्यो जनताको मनोविज्ञान कस्तो होला, कस्तो निष्ठुर बनेर बस्दै होला. अलिकति लाज हुनु पर्थ्यो नि.
0: हस् हस् भित्रीजी, यहाँको महत्वपूर्ण समय संवादका लागि धन्यवाद.
1: धन्यवाद.
0: हुनुहुन्थ्यो राजेश विद्रोही, राजनैतिक विश्लेषक. उहाँसँग मैले दिल्लीमा चर्किरहेको युवा विद्रोह, तत्पश्चात सरकारले लगाएको कर र अन्य केही राजनैतिक विषयवस्तु उठान गर्ने प्रयत्न गरे. आजका लागि कार्यक्रमको समय सकिएको छ. प्रविधिमा साथ दिने सुरेश पौडेललाई धन्यवाद. म धर्मराज भट्ट विदा हुन्छु. नमस्कार.
2: यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 7 बज्यो. दोष निवारण, ग्रह अनुसार रत्न र कवच धारण,
3: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ.
2: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन. मोबाइल नम्बर 9841-75223 र 9806-75223. पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ.
4: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु. बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला. पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु.
5: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्.
6: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिन्ह बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, कालसर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष स्वस्थ समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साई तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम.
4: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन. मोबाइल 9841-75223, 9806-75223. पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ.
2: आफ्नो अनि आफन्तजनको भूत भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।
7: यो आवाज हो सर्वर रेडियो नेटवर्कको।

हजारौं नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तु लिएर सदाझैं आज पनि उपस्थित भइसकेका छु म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी दिने गरेका छौं आजका तिथिमिति पञ्चाङ्ग मेषादि बाह्र राशिफल। राशिफल पछि हामीले तपाईँको भूत वर्तमान र भविष्यको विषयमा ग्रह दशा अनि भाग्यको विषयमा जानकारी पनि हामी तपाईँलाई गराउने गरेका छौं। पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान श्रीमतीको दाम्पत्य जीवन, निसन्तानपन सम्बन्धीका समस्या, कालसर्प योगका समस्या, मांगलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान अनि भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि हामी तपाईँलाई गर्ने गरेका छौं। र कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेशनबाट तपाईँले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम ज्योतिष वास्तुलाई सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 MHz भरतपुर चितवनबाट, चितवनको पहिलो सामुदायिक रेडियो चितवन 94.6 MHz रत्नगर 2 टाढीबाट, इच्छाकामना एफएम 102.4 MHz इच्छाकामना कुरिन्टार चितवनबाट, रेडियो साहिनो 89.8 MHz समुद्री चितवनबाट, हाम्रो राप्ती एफएम 88.8 MHz भण्डारा चितवनबाट, सामुदायिक रेडियो सुनवल 90.7 MHz सुनवल नवलपरासीबाट, सामुदायिक रेडियो दुधोली एफएम 97.2 MHz दुधोली सिन्धुलीबाट, रेडियो होलेरी एफएम 102.5 MHz सोलेरी रोल्पाबाट, सामुदायिक रेडियो जलजला 96.4 MHz लिवाङ्गी रोल्पाबाट, सामुदायिक रेडियो मकनपुर 101.3 MHz हेटोडा मकनपुरबाट, रेडियो वर्षा 91.1 MHz मलङ्गवा नगरपालिका सर्लाहीबाट, नारायणी एफएम 103.8 MHz वीरगंज पर्साबाट, सामुदायिक रेडियो बिहानी 97.6 MHz नीलकण्ठ धादिङबाट, सामुदायिक रेडियो गोर्खा 92.8 MHz गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 MHz पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग पनि गरिराख्नु भएको छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा जानकारीका लागि 98451 75 223 98056 75 223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको बारेमा, ग्रह अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क भन्ने गर्नुहोस्। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने म तपाईँलाई गराउँदैछु। तपाईँले कुनै पनि जिज्ञासाहरू रहेका छन् भने सम्पर्क भन्ने गर्दै गर्नुहोस्। म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु आजको तिथिमिति अनि पञ्चाङ्गबाट।

मिति 2083 साल साउन महिनाको आज 5 गते तदनुसार इसी सन 2026 जुलाई 21 तारीख सक सम्वत्सर 1948 नेपाल सम्वत 1146 दिल्ला थ रोद नामक सम्वत्सर दक्षिणायन वर्षा ऋतु आज मंगलबार रहेको छ। आषाढ शुक्ल पक्ष तिथि रहेको छ आज सप्तमी बिहानको 7:15 तदुपरान्त अष्टमी तिथि रहनेछ। नक्षत्रमा रहेको छ चित्र नक्षत्र, योगमा रहेको छ सिद्धि योग रहेको छ, करणमा रहेको छ वणिज करण रहेको छ बिहानको 7:15 भने तदुपरान्त भद्राकरण रहनेछ। चन्द्रमा आज कन्या राशिमा, श्री सूर्यनारायण चाहिँ कर्कट राशिमा। आनन्दादि योगमा आज ध्वंस योग रहेको छ। आज बिहान सूर्योदय 5:22 भयो भने सन्त सूर्यास्त 6:57 हुनेछ। आजको दिनमान घड़ी 13:35 रहनेछ। आज दिन विशेष रहेको छ। आज दुई पुष्कर योग रहेको छ। आज सूर्य पूजा देवपाटनमा गंगामाई रथ यात्रा भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। यी त भए आजका तिथि मिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषय पनि जानकारी म गराउँछु। ग्रह गोचर यानि कि सूर्यादि नवग्रह कुन कुन राशिमा आएर विराजमान रहेका छन् अनि अहिले यतिखेर जन्मिएका शिशुहरूको नाम राशि के आउँछ होला त भन्ने विषयमा विशेष रूपमा जानकारी पनि म तपाईँलाई गराउनेछु। त्योभन्दा पहिला आजको समय यानि कि आजको शुभ समय, अशुभ समय, लाभ समय के कतिखेर रहन्छ त भन्ने विषयमा जानकारी पनि गराउनेछु। सर्वप्रथम लागौं आजको काल बेला यानि कि अशुभ समय। आजको अशुभ समय रहेको छ बिहानको 1 बजे, दिउँसोको 1:52 27 सेकेन्डदेखि दिउँसोको 3:34 45 सेकेन्डसम्म आज काल बेला रहनेछ भने आजको लाभ बेलाको समय रहेको छ बिहानको 10:27 52 सेकेन्डदेखि दिउँसोको 12:10 सेकेन्डसम्म लाभ बेला रहनेछ भने आजको शुभ बेलाको समय रहेको छ दिउँसोको 3:34 45 सेकेन्डदेखि साँझको 5:17 3 सेकेन्डसम्म शुभ बेला भनेर पञ्चाङ्गले उल्लेख गरेको छ। पालो रहेको छ ग्रह गोचर। ग्रह गोचरमा आज सूर्य कर्कट राशिमा, चन्द्रमा कन्या राशिमा, मंगल वृष राशिमा, यस्तै गरेर बुध मिथुन राशिमा, बृहस्पति विशेष गरी कर्कट राशिमा, शुक्र सिंह राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिशुहरूको राशि आउनेछ कन्या राशि। चित्रको दोस्रो चरण नाम आउँछ पोबाट पोषिका अथवा पोषण, नाम आउँछ मध्यनारी राक्षस गर्न परेको छ भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराएँ र मिथुन राशिमा बृहस्पति विशेष गरी कर्कट राशिमा, शुक्र सिंह राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर

0: मेष राशि उनीहरूका लागि आजको दिन सम्भावना देखे पनि प्रतिस्पर्धा बढ्नाले ठूलो उपलब्धि नहुन सक्छ। नतिजा सच्याउन काम दोहोर्याउनु पर्ला। मध्याह पछि मेहनत गराउँदा फल प्राप्त हुनेछ। आय स्रोत बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइन्छ। व्यापारमा राम्रो फड्को मार्न सकिन्छ। काम बन्नाले जिम्मेवारी समेत बढ्न सक्छ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। केही रकम सञ्चय गर्न पनि सकिने खालको यो गुण राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि उनीहरूका लागि आजको दिन कामका लागि बिहानको समय अनुकूल रहनेछ भने परिस्थिति पनि रमाइलो रहनेछ। परिवारजनसँगको साथले नयाँ आशा जगाउनेछ। मनपर्ने भौतिक साधन जोड्ने समय रहेको छ। मध्याहपछि नयाँ कामतर्फ अग्रसर भइनेछ। मेहनतले राम्रो प्रतिफल दिलाउँदछ। चुनौती जित्दै काम बढाउन सकिन्छ। पहिले ईर्ष्या गर्नेहरू नै सहयोग गर्न थाल्नेछन्। विशेष गरी थोरै र लाभ भए पनि दिगो काम प्रारम्भ हुन सक्ने यो राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि उनीहरूका लागि आजको दिन विशेष गरी बिहानको काम सन्तोषजनक नभए पनि बिस्तारै मनको डर हराउँदै जानेछ। मेहनतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका मिलाउनेछ। अध्ययनको लगावले बौद्ध क्षेत्र फराकिलो बन्न सक्छ। पढ़ाईमा गुरूजनको मार्गदर्शन उपयोग हुनेछ। सहपाठीहरू पछि पढ्दै जानेछन् भने प्रतिष्ठित नतिजाले उत्साह जगाउनेछ। दिगो काम प्रारम्भ गर्ने समय रहेको छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन पनि सकिने खालको योग हुने राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूका लागि आजको दिन विशेष गरी छोटो समयमा राम्रो उपलब्धि हात पार्ने अवसर प्राप्त हुनेछ। विभिन्न भौतिक साधन प्राप्ति हुँदै जाने खालको योग भनी देखिएको छ। विश्वमा काम गर्ने बानीले मेहनत खेर जान सक्छ। आँटेको काम बिर्न सक्छ। पेसा व्यापार व्यवसायमा फाइदा भए पनि प्रयास भने दोहोर्याउँदै अगाडि बढ्नुभयो भने राशि कर्कटलाई आजको दिन विशेष शुभ रहनेछ। सिंह राशि उनीहरूका लागि आजको दिन महत्वपूर्ण काम बिहानै गर्नु राम्रो र हुनेछ। आँट गर्दा दिगो काममा हात लागि पनि हुन सक्ने योग देखिया छ। बोलीको प्रभाव बढ्नाले विशेष अवसर प्राप्त हुनेछ। मध्याहदेखि नयाँ योजनातर्फ अग्रसर भइनेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। ग्रह गोचर र रोकियो काम बन्द जाँदैछन्। नयाँ काम शुरू गर्ने समय पनि रहेको छ। साथीभाइको सहयोग र उपहार हात लागि हुने रहेको छ। राम्रो कर्महरूले मन प्रसन्न रहने खालको योग भने राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूका लागि आजको दिन प्रयत्न गरेर विभिन्न अवसर प्राप्त हुनु गर्दछ। दैनिकीमा परिवर्तन आउनेछ। हिम्मतले काम बढाउन सकिन्छ। पछिसम्म लाभ हुने काम प्रारम्भ गर्न सकिन्छ। मध्याहदेखि नयाँ काम प्रारम्भ हुनेछ। बोलीको प्रभाव बढ्नाले आर्थिक क्रियाकलापमा सबै फाइदा हुनेछ। अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर समेत प्राप्त हुनेछ। आजको उपलब्धिले थप उत्साह समेत जगाउने खालको योग भने राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
1: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग, राशिफल, भू वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: तुला राशि
1: तुला राशि हुनेहरुका लागि आजको दिन विशेष गरी अरुको करकापमा काम गर्नु परे पनि आजको समयबाट पछिल्लाई फाइदा हुनेछ। कर्जा मार्फत खर्च जुटाउन सकिन्छ। कामका लागि लगानी बढ़ाउनु पर्ने स्थिति आउन सक्छ। मध्याहदेखि सहयोगीहरूले साथ दिनेछन् भने नयाँ कामको प्रस्ताव आउँदै जानेछ। स्वादिष्ट खानपानको आनन्द प्राप्त हुनेछ। पारिवारिक भेटघाटले खुशियाली छाउनेछ। मेहनतीका लागि दिन फलदायी रहने खालको यो गुण राशि तुलालाई आजको दिन विशेष देखिएको छ।
0: वृश्चिक राशि
1: उनीहरूका लागि आजको दिन मेहनत गर्दा

0: सत्संगका नयाँ स्रोत फेला पर्दै जानेछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। आय आर्जन बढ्ने र उठ्नु पनि रकम हात लागि हुने समय रहेको छ। मध्याहदेखि खर्चिलो काम प्रारम्भ हुनेछ। यसका लागि धेरै रकम जुटाउन र आवश्यकता पूरा गर्न सरसपोर्ट लिनुपर्ने पनि हुन सक्छ। अरूको उत्साहमा लाग्दा अधिक खर्च लाग्न सक्छ। अवसरका लागि केही दौड़धूप समेत गर्नुपर्ने खालको यो भूमि राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ। धनुराशि हुनेहरूका लागि आजको दिन समाजमा तारिफको काम सम्पादन गर्दै लोकप्रियता हासिल गर्न सकिन्छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिन्छ। कीर्तिमिनी काम गर्ने समय रहेको छ। साथीभाइको सहयोग जुटाउनले मनको फाइदा हुनेछ। मध्याहदेखि रोकियो लाभांश मिल्दै जानेछन्। मेहनत गर्दा आमदामीका नयाँ स्रोत फेला पर्दै जानेछन्। तर आकस्मिक समस्याले खर्च गराउला। सरसवर्ण पनि धन बाहिरिन सक्ने योग राशि धनुलाई आजको दिन विशेष देखिएको छ। मकर राशि हुनेहरूका लागि आजको दिन आर्थिक काम बिहानै गर्दा फाइदा हुनेछ। सामाजिक जिम्मेवारी तथा नेतृत्व हात लागि हुनेछ। आध्यात्मिक भाव जागृत हुनाले परोपकार मन जानेछ। दिउँसोदेखि पुरूषार्थी काम गर्दै लाभ उठाउन सकिन्छ। काम पूरा नभए पनि दिगो योजना बन्दै जानेछन्। दिगो प्रारम्भको स्रोत पहिचान गर्न सकिन्छ। प्रयत्न गर्दा आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिन्छ। परोपकारी काममा पनि प्रवृत्त हुने खालको योग भूमि राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि हुनेहरूका लागि आजको दिन विशेष गरी प्रतिष्ठित नतिजा कमजोर देख्नाले काम देख्नु पर्ने हुन सक्छ। शरीरमा कमजोरी तथा आलस्य भएको अनुभूति हुनेछ। मध्याहदेखि स्थितिमा सुधार आउनाले नयाँ काम प्रारम्भ गरे समय रहेको छ। विशेष भेटघाटले उत्साह जगाउँदैछन्। प्रयत्न गर्दा सामाजिक जिम्मेवारी प्राप्त हुनुको साथै आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व हात लागि हुने समय रहेको छ। दिगो फाइदा हुने काम पनि प्रारम्भ गर्न सकिने योग राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि हुनेहरूका लागि आजको दिन विशेष गरी काम कार्यमा सफलता प्राप्त हुने योग देखिया छ। चिता काम बिहानै गर्दा फाइदा पनि हुनेछ। रमाइलो यात्रा हुनेछ। आतिथ्यपूर्ण सम्मान पाइने समय रहेको छ। व्यापार व्यवसायमा फाइदा आउन सकिन्छ। तर मध्याहदेखि हिसाब देखिएकाले हिसाब किताबमा अलिकति विशेष देखिएकाले लाभांश हात लागि हुन समय लाग्नेछ। वाद विवादले मित्रताको बन्धन कमजोर रहला। कामको चाप बढ्दै जानेछन्। सानोतिनो समस्याले अल्झाउन सक्छ। समस्या दर्शाउँदा शुभ चिन्तकले साथ दिने खालको योग हुने राशि मिललाई आजको दिन विशेष देखिएको छ। राशि मिलले आजको दिनमा आमाको माध्यमबाट कुनै पनि काम गर्नुहोस्। दिन लाभदायक रहनेछ।
1: अहिले तपाई सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग, राशिफल, भू वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गार्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बुझ्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृदान,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल नम्बर 9845175223 र 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
3: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
4: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, कालसर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्त समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साई तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम
2: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845175223 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: आफ्नो अनि आफन्तजनको भूत भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।
5: यो आवाज हो सर्वर रेडियो नेटवर्कको।

0: श्रोता सम्बन्धी पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी भने गरिसकेका छौं आजका तिथिमिति पञ्चाङ्ग मेष आदि बाह्र राशिफलका विषयमा जानकारी हामीले तपाईँलाई गराइसकेका छौं र अब भने पालो रहेको छ तपाईँको भूत वर्तमान अनि भविष्यको विषयमा ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासा रहेका छन् भने सम्पर्क गर्नुहोस्। आफ्नो र आफन्तको बारेमा ग्रह दशा अनि भाग्यको बारेमा भूत वर्तमान र भविष्यको विषयमा विशेष रूपमा हामी तपाईँहरूसँग चर्चा भने गर्नेछौ। कोही मित्र आउनु भएको छ कार्यक्रम ज्योतिष वास्तुमा, स्वागत गरौं। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते।
1: नमस्कार गुरु।
0: कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: धादिङ
0: जोगीमाराबाट ऋषि मगर भन्नुभयो।
1: हजुर।
0: कार्यक्रम कतिको सुन्नुहुन्छ?
1: ए म त सधैँ हो तपाईँको कार्यक्रम त।
0: कतिको मन पर्छ कि मन पर्दैन?
1: यसरी मन पर्छ, मन परेको भए त मैले अघि गरेको थिएँ नि तपाईँलाई, फेरि अहिले पनि गरेको
0: थिएँ। ए अस्ति पनि गर्नुभएको थियो फोन कार्यक्रममा?
1: अस्ति छोराको बारेमा हेरेँ कि।
0: हजुर, आज कसको बारेमा हेर्नुहुन्छ त?
1: अब छोरीकोमा।
0: छोरीको जन्ममिति भन्नुहोस् त, कति हो नानीको?
1: 2069 साल।
0: 2069
1: वैशाखको 5 गते।
0: वैशाख 5 गते
1: मंगलबार।
0: हजुर, समय भन्नु।
1: समय बेलुका राति 7 बजेबाट 8 बजे भित्रसम्मको हो।
0: जन्म कुन जिल्ला भएको नानीको?
1: ए धादिङ, धादिङ जिल्लै हो। धादिङ जिल्ला घरमै हो।
0: ल सुन्नुहोस् है त, श्री गणेश आयनमा श्रीमती रामानुज आयनमा 2069 साल वैशाख कृष्ण पक्षको मंगलबार तिथि पर्दो रहेछ, द्वादशी तिथि पर्दो रहेछ, कुम्भ राशि, पूर्व भाद्रको प्रथम चरण नाम आउँदो रहेछ, सेवन्तिका भन्ने नाम आउँछ नारायणको नाम है। सावित्री होइन, सेवन्तिका। चिना बनाउनु भएको छैन नि? चिना बनाउनु भयो भने सेवन्तिका नाम राख्नुहुन्छ ज्योतिषीले। अब त नरनगर आउने पण्डितजीले चाहिँ सावित्री नाम राख्नु होला। नाम ओरिजिनल नाम चाहिँ ज्योतिषले नाम राख्ने हो है। पछि चिना बनाउनु भयो भने सेवन्तिका नाम आउँछ। आज दिन अनि नरगण परेको छ नानीको, नानीको घातकमा परेको छ। तिथिहरू चाहिँ तृतीय अष्टमी त्रयोदशी बिहिबार घातक नम्बरमा 3 नम्बर घातक हुन्छ। राशिमा नानीको है कुम्भ राशि घातक हुन्छ। नानीको पनि कुम्भ राशि हो अनि कुम्भ राशि नै घातक हुन्छ है। कुण्डली राम्रो छ, ग्रह राम्रो छ, अलिकति पेटमा समस्या, पेट दुख्ने समस्या हुन्छ यिनलाई। पानी अलिक धेरै पिलाउनु होला है। अनि अहिले 7.5 दशा चलेको छ, पढाइमा रुचि हुँदैन, मन जाँदैन पढाइमा, अलिक जिद्दी अलिक घमण्डी हुन मन लाग्छ यो समयमा है। नानीलाई अलिकति छाला सम्बन्धी नसा सम्बन्धीको समस्या गराउन सक्छ, यसो पनि विशेष ख्याल गर्नुहोला नानीको लागि चाहिँ। 69 साल भन्नुभएको छ, अहिले ग्रह उल्का र शनि, ग्रह राम्रो चलेन नि अहिले त। अब अहिले उल्का र शनि चलिरहेको छ, शान्ति गर्नु पर्यो ग्रहको। हजुर, अनि पानी अलिक धेरै खानु पर्यो। पेट दुख्छ कि दुख्दैन नानीलाई?
1: कहिले कहिले दुख्छ
0: अलिअलि। हजुर, अब महिनावारी हुन थालेपछि झन् धेरै समस्या हुन्छ है। हजुर हजुर, महिनावारीमा धेरै समस्या हुन्छ। अनि पानी धेरै पिलाउनु भयो भने त्यो समस्या हुँदैन फेरि है। अब दैनिक रूपमा बिहान खाली पेटमा मनतातो पानीहरू पिलाउने गर्नुहोस्, राम्रो हुन्छ। सूर्य राम्रो छ, सरकारी क्षेत्र राम्रो, पछि गएर आर्मी पुलिसमा भर्ती हुनको लागि राम्रो, पढाइमा इन्जिनियर, सिभिल इन्जिनियरिङ, यस्तै गरी नर्सिङ सम्बन्धीको विषयहरू पढाइ राम्रो हुन्छ। वैदेशिक यात्रा नानीको राम्रो छ। अहिले 7.5 छ, अन्त 7.5 यो बेलामा चोटपटक लाग्न सक्छ, अलिकति अपरेसनहरू हुन सक्छ है। अलिकति सावधान चाहिँ यो समयमा हुनुपर्छ, अरू जस्तो नराम्रो छैन, ग्रहहरू ठिकै छ, राम्रै छ है। एकदमै राम्रो छ अहिले। अहिले नराम्रो हो, पछि त राम्रो हुन्छ। अहिले तपाईँले हामीले भन्ने कुरा अलिक मान्न खोज्दिनन्, अलिक जिद्दी जिद्दी स्वभावकी हुन खोज्छिन् हो। अलिक पछि त्यस्तो राम्रो हुन्छ। पढाइमा अहिले रुचि छैन, किताब समाउनु अल्छी लाग्छ, किताब समायो भने टाउको दुख्छ, निन्द्रा लाग्छ क्या यिनलाई। अनि पढाइमा अलिक जहाँ जोस जाँगर लगाएर पढ्नुपर्छ भन्नुहोला। नानीले सुनिराखेकी छिन् त्यहाँ? ल, पढाइमा राम्रोसँग पढ्नुपर्छ भन्नु, पढेन भने ग्रह दशा लाग्छ अरे तँलाई भन्नु नानीलाई। अनि राम्रो हुन्छ समस्या, ठिक छ। ग्रहहरू पढाइ त अब ग्रह शान्ति गरिदिनु भयो भने उच्च शिक्षा हासिल गर्ने ग्रह छ नानीको। पढाइमा नराम्रो भन्न त मिल्दैन मैले। अब विवाहबारीको कुरा गर्ने बेला भएको छैन। विवाहबारीको लागि चाहिँ एउटा विवाहको दोष मेटाइदिनुपर्छ, अनि पहिलो घरबार दाम्पत्य सफल हुन्छ, राम्रो हुन्छ, समस्या आउँदैन भन्ने कुराहरू छ क्या है। हुन्छ, अरू केही छ?
1: छैन,
0: फोन गर्दै गर्नुहोस्। कार्यक्रम दैनिक
1: राशिफल के भन्नुभयो अरे?
0: राशिफल कुम्भ राशि। कुम्भ राशि उहाँले फोन गर्नुभएको थियो हामीलाई, विशेष गरी जोगीमा र धादिङबाट फोन गर्नुभएको थियो उहाँले चाहिँ। तपाईँले पनि आफ्नो आफन्तको विषयमा, ग्रहदशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। यतिखेर हामी विशेष गरी गोर्खामा छौं, गोर्खाबाट कार्यक्रम ज्योतिष वास्तु प्रसारण गरिराखेका छौं। तपाईँलाई पनि मसँग यसो भेट्न मन लागेको छ, ग्रहदशा भाग्य हेर्न मन लागेको छ भने तपाईँले आएर भेट्न सक्नुहुन्छ। विशेष गरी वृद्ध बुवा आमाहरूले सम्पर्क गर्नुहोला, तपाईँहरूलाई पनि अति आवश्यक परेको छ अनि भरतपुरसम्म जान सकिराख्नु भएको छैन, चितवनसम्म जान सकिराख्नु भएको छैन भने आएर तपाईँले हामीलाई भेट्न सक्नुहुन्छ है। हामी चाहिँ होटल सत्यममा रहेका छौं, गोर्खा बजारको होटल सत्यममा रहेका छौं। फोन गरेर आउनुहोला, समय मिलेर आउनुहोला। हामी आज फेरि फर्किँदैछौ, समयले कतिको साथ दिन्छ, साथ दियो भने हामी धादिङतिर पनि हामी आज जाने चाहिँ कुराहरू गरेका छौं। त्यहाँ पनि विशेष गरी वास्तुहरू हेर्नको लागि हामीलाई बोलाउनु भएको छ अनि त्यहाँ आएको मौकामा तपाईँले पनि भेट्नुहोला। ग्रहदशा र भाग्यको बारेमा पनि विशेष छलफल भने हामी तपाईँलाई गराउँदैछौ। पानी परिरहेको छ, अब गाडीले कतिको साथ दिन्छ, बाटोले कतिको साथ दिन्छ, बाटोले साथ दियो भने हामी आज धादिङतिर जाने अनि त्यसपछि एक दिन दुई दिन धादिङमा बसेर अनि फेरि भरतपुरतिर आउँदैछौँ। भरतपुरमा धेरै हाम्रा श्रोताहरू आउँदै फर्किँदै गर्नुभएको छ भन्ने सुनेको छु मैले। उहाँहरूसँग क्षमा पनि माग्न चाहन्छु, तपाईँलाई चाहिँ असुविधा भयो त्यसको लागि क्षमा गर्नुहोला। फेरि हामी दुई चार दिनमा हामी आउनेछौँ, आएपछि तपाईँहरूसँग सल्लाह परामर्श जानकारी हामी तपाईँलाई फेरि चाहिँ गराउने नै छौँ। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौँ। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते।
2: नमस्कार,
0: कहाँबाट को बोल्दै हुनुहुन्छ? धादिङबाट बोल्दै हुनुहुन्छ? धादिङ जिल्ला कुन ठाउँबाट बोल्दै हुनुहुन्छ? गजुरी आठबाट। हजुर, कसको विषयमा हेर्न चाहनुहुन्छ?
2: पढाएको विषयमा। हजुर,
0: कार्यक्रम कतिको सुन्नुहुन्छ बुहारे?
2: हजुर,
0: कार्यक्रम कतिको सुन्नुहुन्छ? कार्यक्रम ज्योतिष वास्तु
2: असम्म राम्रो सुन्छु।
0: राम्रो सुन्नुहुन्छ। छोराको जन्ममिति भन्नुहोस् त कति हो?
2: हजुर,
0: छोराको जन्ममिति भन्नुहोस् त कति हो भनेको?
2: कार्यक्रम सुन्छु हजुर, मैले हिजो नि गरेको थिएँ, हिजो मैले निको पारिनँ केही।
0: हजुर, तपाईँको छोराको जन्ममिति भन्नुहोस् न भनेको के मैले?
2: 2032 साल 23 गते पुस बुधबार। हजुर,
0: पुस महिनाको 23 गते अनि बुधबार जन्मेको समय भन्नुहोस् त?
2: बिहान 8:10 जाँदा। हजुर,
0: बिहानको 8:10 जाँदा हो।
2: हजुर,
0: जन्म जिल्ला कुन जिल्ला पर्छ? ल सुन्नुहोस् है, ध्यान दिएर।
2: म अलि बुझ्नु पनि भयो, अलि राम्रो नचिन्नु भएर मैले दोहोऱ्याएर गरिहाल्यो, हिजो पनि दिदी।
0: हुन्छ, सुन्नुहोस् है, ध्यान दिएर है। श्री गणेशमा श्रीमती रामानुजायमा 2032 साल पुष शुक्ल पक्षको बुधबार षष्ठी तिथिमा जन्म कुम्भ राशि पूर्व भाद्रको दोस्रो चरण नाम आउँदो रहेछ, शोभाखर भन्ने नाम आउँदो रहेछ। अनि आदिनारी नरगण परेको छ, घातकमा परेको छ। तिथिहरू चाहिँ घातक, तृतीया अष्टमी त्रयोदशी, बिहिबार घातक, आद्रा नक्षत्र घातक, नम्बरमा 3 नम्बर राशिमा कुम्भ राशि घातक भन्ने लेखिया छ। हजुर, यो बाबुको ग्रह दशा भाग्य राम्रो छ, त्यति धेरै नराम्रो छैन। विवाहमा दाम्पत्यमा अलिकति बाधा छ, होइन त्यस्तो अहिले ग्रह अहिले पर्ने खालको ग्रह छैन। तपाईँको आयु लामो छ, अहिले परिहाल्ने ग्रहहरू परेको छैन। बाबुको ग्रहबाट हेर्दाखेरि बाबुको 58 पूरा भएर 59 लाग्दा एउटा खड्गो देखिन्छ, त्यो समयमा दुःख पर्ने ग्रहहरू छ। 58 पूरा भएर 59 लागेको बेलामा अहिले ग्रह धेरै नराम्रो छैन। एउटा ग्रह उल्का छ, यो बेलामा घर व्यवहार बिग्रिने बिगार्ने ग्रहहरू, आफूलाई स्वास्थ्यमा समस्याहरू गर्ने ग्रहहरू परेको देखाउँछ। अरू त्यस्तो नराम्रो छैन, ग्रहहरू ठिक छ। अलि एकरो अलि जिति जिति स्वभावको हुनुहुन्छ बाबु है। सरकारी जागिर खाने ग्रह राम्रा छन् बाबुको लागि, विदेश यात्राहरू पनि राम्रो देखाउँछ। विशेष गरी सरकारी जागिरमा टिचर सम्बन्धी टिचिङ सम्बन्धी मास्टर हुनुको लागि जागिर राम्रो छ, पढाउने जागिरहरू राम्रो देखाउँछ बाबु, ठिक छ ग्रह, त्यस्तो नराम्रो छैन। व्यापार व्यवसाय गर्न चाहनुहुन्छ, फलाम सम्बन्धीको व्यापार व्यवसाय जस्तै होटल लाइन पनि गर्न सकिन्छ, व्यापार व्यवसाय पनि गर्न सकिन्छ, ठिक छ। ग्रहहरू नराम्रो ग्रह, बिग्रेका ग्रह भने अहिलेको लागि छैन, बाबुको लागि चाहिँ दशाको शान्ति, अब आउने कार्तिक महिनामा दशाको शान्ति गराइदिनु भयो भने धेरै कुरामा राम्रो र सहज हुँदै जान्छ, समस्या त आउँदैन है। अरू तपाईँले केही कुरा सोध्न मन लागेको छ?
2: अब अरू केही अब म त अलि काम राम्रो सुन्दिनँ, अहिले भएपछि एक वर्ष अब है
0: हजुर, अहिले तपाईँको ग्रह ठिक छ, बुवा नातिनु छोरा ग्रह ठिक छ, छोरा ग्रहले पिर्ने ग्रहहरू छैन, राम्रो छ, ग्रह दशा राम्रो छ, छोरा राम्रो पाउनु भएको, इमान्दार छन्, सक्षम छन्, आफै गरेर खानुपर्छ भन्ने स्वभावका छन्, ग्रहहरू राम्रै छ, नराम्रो छ है त, कि होइन? मैले भने ठिक हो कि बेठिक हो?
2: ठिक छ हजुर, सबै कुरो ठिक छ हजुरको कुरा, त्यही भएर मैले पोहोरदेखि थालेको, हिजो दिन आयो आजको दिन आयो अनि
0: हजुर हस्, दैनिक सुन्नु होला कार्यक्रमलाई, ओल्लो घर पल्लो घर छर छिमेकीलाई पनि भन्नुहोस् है सुन्न भने रेडियो
2: चाहिँ हजुर, यहाँतिर अहिले गइरहेको छ हजुर, यहाँ अरू तिमीहरूको लाग्यो नि मेरो नलाग्यो नि भनी घर मैले अहिले अरूसित गरेँ।
0: हुन्छ बुवा हुन्छ, फोन गर्नुभयो धेरै धन्यवाद, कार्यक्रम सुन्दै गर्नु होला
2: हजुर हजुर।
0: उहाँले फोन गर्नुभएको थियो, हामीलाई धादिङबाट फोन गर्नुभएको थियो, उहाँले आफ्नो विषयमा छोराको विषयमा हेराएर गइसक्नु भएको छ। तपाईँ पनि आफ्नो र आफन्तको विषयमा ग्रहदशा र भाग्यको विषयमा जानकारीका लागि 9841575223 र 9805625223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क भन्ने गर्न सक्नुहुन्छ। कोही मित्र आउनु भएको छ कार्यक्रम ज्योतिष वास्तुमा, तपाईँ पनि फोन गर्न सक्नुहुन्छ, यतिखेर हामी गोर्खा बजारमा रहेका छौं, तपाईँहरू पनि भेट्न इच्छुक तपाईँहरू हुनुहुन्छ भने आएर तपाईँले भेट्न सक्नुहुन्छ। ग्रहदशा भाग्यको बारेमा हेराउनको लागि, घर घरेलुको माटोहरू परीक्षण गराउनको लागि पनि तपाईँहरू आएर चाहिँ एकपटक भेट्न सक्नुहुन्छ। इच्छा तपाईँको अति गर्नुभएको छ, इमर्जेन्सी परेको छ भने तपाईँले आएर प्रत्यक्ष रूपमा आएर मसँग भेट्नको लागि, गोर्खामा तपाईँहरू हुनुहुन्छ, वृद्ध बुवा आमा हुनुहुन्छ, अशक्त हुनुहुन्छ, बिरामी हुनुहुन्छ भने एकपटक आएर तपाईँले भेट्नुहोला। ग्रहदशा र भाग्यको विषयमा विशेष जानकारी म गराउँछु, भरतपुरसम्म तपाईँहरू जान सक्नुहुन्न, असक्षम हुनुहुन्छ भने आएर तपाईँले भेटघाट गर्न सक्नुहुन्छ। आजको लागि चाहिँ है, अब आज अन्तिम दिन हो, हामीले हिजो पनि तपाईँहरूसँग भेट्यौं, केही व्यक्तिहरूसँग हिजो पनि भेट्यौं, आज पनि हामी केही श्रोताहरूसँग भेट्नेछौं, तपाईँहरू आएर भेट्न सक्नुहुन्छ। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौं, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते।
3: नमस्ते,
0: कहाँबाट को बोल्दै हुनुहुन्छ? सुनौलबाट निशा कुमार। कतिको सुन्नुहुन्छ कार्यक्रम ज्योतिष वास्तु सुनौलतिर? सधैँ सुन्नुहुन्छ। कस्तो लाग्छ कार्यक्रम, राम्रो कि नराम्रो कि ठिक्क?
3: सबै राम्रो लाग्छ,
0: सबै राम्रो लाग्छ। योभन्दा पहिला पनि फोन गर्नु भएको थियो कार्यक्रममा?
3: हजुर।
0: योभन्दा पहिला कसको बारेमा हेर्नु भएको थियो?
3: मैले छोराको बारेमा।
0: छोराको बारेमा, आज कसको बारेमा हेर्नुहुन्छ?
3: अहिले पनि त्यही छोराको बारेमा।
0: हजुर, त्यही बाबुको बारेमा हेर्नु फेरि पनि?
3: हजुर।
0: ल भन्नु, जन्ममिति भन्नु त।
3: 2080
0: एघारको महिना कति गते?
3: 30 गते।
0: 30 गते। जन्म समय भन्नु?
3: साँझ 5:19
0: 5:19 हो। जन्म कुन जिल्ला पर्छ?
3: नवलपरासी।
0: सुन्नुहोस् है ध्यान दिएर।
3: हजुर।
0: 2080 फागुन शुक्ल पक्षको बुधबार चौथी तिथिमा जन्म मेष राशि पर्दो रहेछ।
3: हजुर।
0: अश्विनी नक्षत्रको तेस्रो नाम आउँदो रहेछ चोलाकान्त भन्ने नाम आउँदो रहेछ, छोराको नाम चोलाकान्त है।
3: हजुर।
0: आज दिनाले देवगण परेको छ बाबुको, घातकमा परेको छ तिथि, प्रतिपदा षष्ठी एकादशी आइतबार घातक, नम्बरमा एक नम्बर राशिमा मेष राशि घातक छ। अलि रुने कराउने गर्दो रहेछ राति, पेट दुख्छ, पेट दुख्छ यो बाबुलाई। तब अलि जे पाए त्यही खुवाउनु भएन है, तातो पानीहरू पिलाउने गर्नुहोस्, पेटमा समस्या देखिया छ बाबुको लागि चाहिँ, पेटमा समस्या, पेटको अपरेसनहरू पनि हुन सक्छ, फेरि अलिक सावधान रहनु होला बाबुको लागि चाहिँ है। अलिकति सामान्य खालको सूर्यलाई दोष लागेको छ, आइतबारको दिन चोखो खाने, शुद्ध भोजन गर्ने, आइतबारको दिन सूर्यको दर्शन गराउने, अहिले बिरामी हुने ग्रहहरू छ, कतिको बिरामी हुन्छन् बाबु?
3: हुन्छ, घरिघरि
0: भ्रामरीको शान्ति र केतुको शान्ति गराउनु पर्छ। ग्रह बिग्रिया छ छोराको, अहिले भ्रामरीको शान्ति केतुको शान्ति गराउनु, अहिले यो समयमा चाहिँ औषधि उपचारमा खर्च गराउने, अनि बाबुलाई चोट पटक लाग्ने ग्रह छ। पानी पिलाउनु भएन भने यो बाबुको अपरेसन गर्नुपर्छ 10 वर्षमा। त्यही भएर पानी पिलाउनु छ है टन्न है। अनि अरू के कुरा जान्न मन लागेको छ? एकरो छ, जिद्दी स्वभावको छ तपाईँको छोरा? एकरो स्वभावको, जिद्दी स्वभावको छ, पानी अलिक धेरै पिलाउनु, सबै कुराको राम्रो हुन्छ। जिद्दी स्वभावमा कोपट्टि गयो, आमापट्टि कि बाबुपट्टि? जिद्दी हुनको लागि कतापट्टि गयो? आमा धेरै जिद्दी हो कि बाबा धेरै जिद्दी हो भनेको? हजुर हजुर, अलिक विशेष ख्याल गर्नुहोस् है। अब यतिको जिद्दी हुँदै गयो भने पछि समस्या हुन्छ नि त। त्यो भएर दशाको शान्ति स्वास्थ्यहरू गराउनु बाबुको लागि राम्रो हुन्छ, समस्या आउँदैन। अनि स्वास्थ्य राम्रो हुनको
3: हाम्रो ससुरा बुवा बित्नु भएको यो ग्रह शान्ति गराउन मिल्दैन होला के अरे, यो व्रत बसेर एकछिन उसर्न मिल्छ होला?
0: होइन, बाबुको व्रत बस्न त बाबुले मिल्दैन है, सानै छ।
3: मैले बस्नु मिल्छ?
0: तपाईँले अहिले व्रत बस्न मिल्दैन, सुरु गर्न मिल्दैन।
3: हजुर,
0: तपाईँले त 1 वर्ष भयो दुःख भोग्नु पर्यो नि त, हो कि होइन? त्यो भएर तपाईँको आफ्नै ससुरा बुवा बितेपछि मिलेन। अब बुढो ससुरा हो भने मिल्छ है, हजुरबाहरू बित्नु भएको भने मिल्छ, अब आफ्नै ससुरा बुवा बित्नु भएको भने मिल्दैन। बाबुको लागि चाहिँ आइतबारको दिन नुन अलिक कम खुवाउनु, अनि त्यसपछि सूर्यको पूजा गर्नुपर्छ। आज सूर्यको पूजा गर्ने दिन हो, आज एकदम राम्रो छ। एक लोटा जल लिएर सूर्यलाई यसो जल चढाउन सिकाउनुहोस्, बाबुको हातबाट यसो छुवाएर तपाईँले चढाइदिनुहोस्, राम्रो हुन्छ, समस्या आउँदैन है। हुन्छ, फोन गर्नुभयो, धेरै धन्यवाद, कार्यक्रम सुन्दै गर्नु होला। हस् नारायण, उहाँले फोन गर्नुभएको थियो हामीलाई, सुनौलबाट फोन गर्नुभएको थियो, नवलपरासी सुनौलबाट। तपाईँ पनि आफ्नो आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारी तपाईँले प्राप्त गर्न सक्नुहुन्छ 98451 75223 र 98056 75223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क पनि गर्नुहोला। मसँग प्रत्यक्ष रूपमा भेट्नको लागि आजको लागि चाहिँ हामी गोर्खा बजारमा रहेका छौँ, अनि तपाईँहरू गोर्खा बजारमा आउनुहोला भेट्नको लागि चाहिँ है। फोन गर्दै गर्दै आउनुहोस्, मोबाइल नम्बर तपाईँलाई थाहा छँदैछ, यही नम्बरमा फोन गर्दै गर्दै आउनुहोस्। कुनै इमर्जेन्सी परेको छन् भने तपाईँ हामी भेटेर कुनै तपाईँको समस्याको समाधानहरू गर्न सकिन्छ कि भन्ने उद्देश्यले विशेष गरी वृद्ध बुवा आमाको लागि हामी आएका छौँ। तपाईँहरू आएर भेट्नुहोला, विशेष गरी 98451 75223 र 98056 75223 नम्बरमा सम्पर्क पनि गर्नुहोला। आज एक दिन तपाईँहरू आएर भेट्न सक्नुहुन्छ। कोही मित्र आउनु भएको छ कार्यक्रम ज्योतिष वास्तुमा, स्वागत गर्छु। काँडोको बोल्दै हुनुहुन्छ? हजुर, नमस्ते। नमस्ते, काँडोको बोल्दै हुनुहुन्छ?
3: सुन्नु, लडा कुन्ता बोलेको छु।

0: हजुर अनि आज दिनानी राक्षस गर्न परेको छ बाबुको घातकमा परेको छ तिथि तृतीया अष्टमी त्रयोदशी नराम्रो हुन्छ बिहिबार घातक हुन्छ बाबुलाई नम्बरमा तीन नम्बर राशिमा कुम्भ राशि घातक हुन्छ बाबुको कुण्डली राम्रो छ ग्रह राम्रो छ त्यति धेरै नराम्रो ग्रह छैन यिनीहरूको बुवा आमाको ग्रह अलि मिल्दो रहेनछ माता पिताको के अलि ग्रह नमिल्ने नमिल्ने खालको ग्रह दशाहरू परेको रहेछ यहाँबाट हेर्दा है अहिले बाबुको ग्रह राहु चलेको छ अर्को धान्य चलेको छ धन धान्य लिएर आएका छन् असाध्य लक्ष्मीका चाहिँ नाति पाउनु भएको छ तपाईँलाई बधाई पनि छ अहिले केही गर्नु पर्दैन तीन पुरा भएर चार वर्ष लाग्दाखेरि दशाको शान्ति गराइदिनु अनि यिनीहरूको श्रीमान श्रीमतीको सम्बन्ध राम्रो छैन यिनीहरूको माता पिताको सम्बन्ध राम्रो छैन त्यति राम्रो देखिएन त्यो भएर अलिकति विशेष ख्याल गर्नुपर्छ अब यिनीहरूकोमा कसको ग्रह नराम्रो छ माता पिताको यो बाबुको बुवा आमाको भन्ने चाहिँ त्यो बाबुहरूको ग्रह दशा नहेरिकन थाहा हुँदैन है अब भोलि तपाईँले दुवैजनाको साल महिना गते समय लिएर फोन गर्नु कार्यक्रममा अनि म हेराइदिन्छु मंगलबारको दिन चोखो खाने मंगलबारको दिन शुद्ध भोजन गर्ने काम गर्नुपर्छ यो बाबुले पनि है बाबुलाई सत माङ्गलिक परेका छन् माङ्गलिक परेपछि अलिकति बाधा आउँछ यो बाबुहरूको माता पिताको माघी विवाह होइन प्रेम विवाह भएको हो माघी विवाह होइन यिनीहरूको नजुराइकन नहेराइकन विवाह गरेको देखाउँछ क्या यहाँबाट
1: यिनीहरू
0: घरबार दाम्पत्यमा अलिकति बाधा आउला तपाईँले सरसल्लाह गर्नु होला एकपटक है अरू केही छ
1: अरू यस्तो दुख बिमारी हुने गरा त छैनन्
0: अहिले छैन तिन पुराबाट चार लागेपछि चाहिँ हुन्छ फेरि त्यो ग्रहहरू अहिलेलाई चिन्ता नगर्नुहोस् पानी धेरै पिलाउनुहोस् मंगल आएर बसेको छ पेटमा यसले अलिकति ज्वलन गराउन सक्छ ठिक छ ग्रह त्यस्तो नराम्रो छैन बाबु ग्रह ठिकै छ हुन्छ कार्यक्रम दैनिक सुन्नुहोस् है त उहाँले फोन गर्नुभएको थियो हामीलाई सुनौलबाट फोन गर्नुभएको थियो उहाँले आफ्नो नातिको विषयमा हेराएर गइसक्नु भएको छ तपाईँ पनि आफ्नो र आफन्तको विषयमा ग्रह दशा र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्न सक्नुहुन्छ यतिखेर हामी गोर्खा बजारमा रहेका छौं तपाईँहरू भेट्न चाहनुहुन्छ भेट्न इच्छुक हुनुहुन्छ सम्पर्क गर्नुहोला गोर्खा बजारमा हामी आज एक दिनलाई मात्रै छौँ है हिजो पनि हामीले तपाईँहरूसँग भेटघाट गऱ्यौं अनि आज पनि भेटघाट तपाईँहरूसँग गर्नेछौँ पक्का पनि तपाईँहरू आएर भेट्न सक्नुहुनेछ कोही मित्र आउनु भएको छ कार्यक्रममा स्वागत गर्नुहोस् गरौं कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर नमस्ते
2: नमस्कार राज राजे गुरु राज राजे
0: राजे राजे कहाँबाट को बोल्दै हुनुहुन्छ
2: मकवानपुर
0: हेटौँडाबाट
2: हजुर हजुर
0: कसको विषयमा हेर्न चाहनुहुन्छ हेर्नबाट
2: मेरो छोरीको बारेमा गुरु
0: छोरीको बारेमा कार्यक्रम कतिको सुन्नुहुन्छ हेर्नतिर
2: ए तपाईँको त फोन लाग्ने गाह्रो गुरु लाग्ने गाह्रो
0: हजुर धेरैजनाले फोन गर्नुहुन्छ अनि धेरैजनाले फोन गर्दाखेरि त्यस्तो भएको कि
2: हजुर हजुर
0: अनि कसको बारेमा हेर्नुहुन्छ छोरीको बारेमा
2: हजुर हजुर गुरु हजुर
0: भन्नुहोस् त नानीको जन्ममिति कति हो
2: 2061 साल
0: असार 27 गते
2: आइतबार बिहान 7 बजे
0: बिहानको 7 बजे आइतबारको दिन जन्मबार आइतबार देखिएको छ
2: हजुर
0: अब जन्म जिल्ला मकवानपुरमा भएको हो
2: हजुर हजुर हजुर
0: ल सुन्नु सुन्नुहोस् है त
2: हजुर
0: 2061 साल साउन कृष्ण पक्षको दशमी तिथिमा जन्म आइतबारको दिन राशि चाहिँ मेष राशि आउँदो रहेछ
2: हजुर हजुर
0: अनि अश्विनीको चौथो चरण नाम आउँछ लाबाट लाल कुमारी लालु देवी अथवा लक्ष्मी नाम राख्न मिल्छ है
2: हजुर हजुर
0: के नाम नाम राख्नु भएको छ नारायणको थाहा छ
2: त्यो त पुष्पा लामाले त टोलमा राखेछ
0: होइन जे होस् लक्ष्मी नाम आउँछ लाल कुमारी नाम आउँछ है
2: हजुर हजुर हजुर
0: आज नानी देवगण परेको छ नानीको घातकमा परेको छ तिथि नानीको लागि चाहिँ घातकमा तिथि परेको छ प्रतिपदा षष्ठी एकादशी आइतबार घातक नम्बरमा एक नम्बर राशिमा मेष राशि घातक छ है नानीको अलिकति ग्रह बिग्रिया रहेछ अलिक छिटो छिटो रिसाने स्वभावकी पनि छिन् आफै खोजेर भनेको प्रेम विवाह हुने ग्रह पनि परेको छ चन्द्र ग्रहणको योग पनि परेको छ काल सर्प योग पनि परेको छ है अब काल सर्प योगको पूजाको लागि नाकको पूजा गर्नुपर्छ पूर्णिमाको दिन चोखो खाने चाँदीको सिक्री ब्रासलेटहरू केही लगाउने नानीले त्यो राम्रो हुन्छ. माङ्गलिक परेको छ भने माङ्गलिकको रत्न कवच लाउने अथवा मङ्गलबारको दिन चोखो निदो गर्ने, शुद्ध भोजन गर्ने, हनुमान चालिसाहरू पाठ गर्ने चाहिँ नानीले गर्नुपर्छ, नभए समस्या हुन्छ, फेरि बाधा आउँछ है. अहिले ग्रह नानीलाई चलिराखेको छ संकटार, अर्को ग्रह चन्द्रमा ग्रह चलेको छ. विदेश यात्राहरू गर्ने हो भने राम्रो हुन्छ विदेश यात्रातिर, तर चाँदीको सिक्री ब्रासलेट पाउजु केही बनाएर लगाउनु पर्छ र पूर्णिमाको दिन चोखो खाने, शुद्ध भोजन गर्ने काम चाहिँ नानीले गर्नुपर्छ, नभए अलिकति एकरो स्वभाव र अलिक जिद्दी स्वभाव पछि देखेँ मैले क्या यहाँबाट.
2: हजुर हजुर हो गुरु हो, जिद्दी स्वभावको उसले कुनै पनि चिज माग्ने पाएन रिसाउने झर्किने हो गुरु हो.
0: अरू केही छ समस्या जिज्ञासा केही छ?
2: अनि उसले सरकारीमा
0: नर्सिङ सम्बन्धी एकदम राम्रो छ. जागिर खानको लागि सफलता प्राप्तिको लागि चाहिँ नानीको कालो सरपयोग परेको भएर कालो सरपयोगको रत्न कवच लगाएर अब आउने भदौ एक गते नाग पञ्चमी परेको छ, त्यो नाग पञ्चमी बेलामा पूजा गर्नुपर्छ नागको.
2: हजुर हजुर. अनि त्यो सबैभरिलाई आजीवन रहँदै गुरु
0: यो काल सर्वयोग भनेको आजीवन, मान्दरिक भनेको आजीवन, चन्द्र प्रयोग परेको छ यो आजीवन हुने हो, यो चाहिँ हट्दैन. यसको लागि चाहिँ अब व्रतहरू बस्ने, सुखोनित गर्ने, शुद्ध भोजन गर्ने, शाकाहारी भोजन गर्ने हो, यस्तै यस्तैबाट राम्रो हुने हो नानीलाई है.
2: भने मतलब उसले एकचोटि कटाएर पुरै जीवनमा सफल हुने कि गुरु? होइन,
0: एकपटक कटाएर जीवनभरि सफल हुँदैन.
2: हजुर हजुर.
0: म अहिले गोर्खामा छु होइन,
2: हजुर हजुर,
0: तपाईँले थाहा पाउनु भएको छ म गोर्खातिर छु भन्ने.
2: हजुर हजुर, थाहा गुरु, थाहा भयो. धादिङ पनि जानुहुन्छ गुरु?
0: हजुर, धादिङ पनि जाने भन्ने कुरो छ. अब कतिको साथ दिन्छ समयले है?
2: हजुर हजुर.
0: अनि गोर्खातिर छु अहिले म, अब म 10-11 गतेतिर भरतपुरमा आउँछु.
2: हजुर हजुर.
0: एकपटक नानीलाई लिएर आउनुहोस्, यो नानीको लागि एउटा रत्न कवचमा बनाइदिन्छु, त्यो लगाइदिनुहोस्, त्यसपछि नानीलाई राम्रो हुन्छ, सरकारी जागिरमा नाम पनि निकाल्छन् अनि इन्द्र बाबाले दाम्पत्य सबै कुरा राम्रो हुन्छ क्या है.
2: रङ कलर कुन राम्रो हुन्छ गुरु?
0: कलर त रातो कलर राम्रो हुन्छ नानीलाई,
2: रातो कलर राम्रो हुन्छ. अनि उसलाई भनौँ न बाबासँग आमासँग कतिको सम्बन्ध राम्रो
0: छ? अरू सबै कुरा नानीको राम्रो छ, नराम्रो छैन, ठिक छ.
2: अनि गुरु अर्को कुरा सोध्नु भने यो माङ्गलिक भन्ने जेनेटिक पनि हुन्छ गुरु?
0: होइन, माङ्गलिक भनेको कुण्डली हो, यो चाहिँ एउटा योग हो. अब यो चाहिँ अहिले यहाँबाट तपाईँले बुझाएर बुझ्नुहुन्न, तपाईँ एकपटक मलाई भेट्नु न एकचोटि है.
2: होइन, मैले तपाईँलाई सम्पर्कमा फोन बारम्बार सुनिरहन्छु, बारम्बार गरिरहन्छु, अहिले धेरै प्रयासबाट लाग्यो होइन, म पनि माङ्गलिकमा परेको छु, मेरो बाबु पनि माङ्गलिकमा छ. अनि
0: त्यो माङ्गलिक माङ्गलिकको लागि चाहिँ म तपाईँलाई मसँग एकचोटि भेट्नु आएर म तपाईँलाई विशेष रूपमा जानकारी गराउँछु, के हो माङ्गलिक भन्ने पनि बुझाउँछु. कार्यक्रममा समय थोरै हुन्छ, अहिलेलाई तपाईँसँग छुट्टी है त. उहाँले फोन गर्नुभएको थियो, हेटौँडाबाट फोन गर्नुभएको थियो र हामी यतिखेर कार्यक्रम ज्योतिष वास्तुको बसाइमा छौँ. यतिखेर हामी गोर्खा जिल्लामा रहेका छौँ. तपाईँहरू आएर प्रत्यक्ष रूपमा भेट्न सक्नुहुन्छ, गोर्खामा आएर गोर्खा बजारमा छौँ, फोन गर्दै गर्दै आउनुहोला भन्दै आजको लागि चाहिँ कार्यक्रम ज्योतिष वास्तुको समय अवधि पनि सकिन आँटेको जानकारी मलाई प्राविधिक मित्र इशारा गर्नुभएको छ. भोलि बिहान ठिक 7 बजे म कार्यक्रम लिएर फेरि पनि उपस्थित हुनेछु. तबसम्म लागि प्राविधिक मित्रका साथै म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस्. नमस्कार, शुभ दिन.

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई बुझ्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृ उद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल नम्बर 9845175223। फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।

0: जलजला ट्रैक चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 8 बज्यो।
1: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाथको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मुठोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0175624059 र 9645778232।

0: नमस्कार लुम्बिनी प्रदेश र आसपासका क्षेत्रमा एफएम ब्यान्ड 96.4 मेगाहर्ज र हाम्रो वेबसाइट जलजलापress.com तथा facebook.com/radiojaljalabaट संसारभरकै साथ प्रसारण भइरहेको बिहान 8 बजेको समाचार प्रभातमा मरिता मगरको तपाईलाई हार्दिक स्वागत छ। आरम्भमा शुरू गरौं समाचारका शीर्षकहरूबाट। संसदीय सुनवाई समिति बैठक बस्दै प्रस्तावित निर्वाचन आयुक्तका सम्बन्धमा प्राप्त उजुरीमाथि छलफल हुने, स्थायी पद पूर्तिका लागि लोकसेवा आयोगमा गरिने मागमा सरकारको कडाई, 250 मेट्रिक टन डीएपी मल विराटनगर आइपुग्यो। बागमती प्रदेशको मुख्य सड़क खण्डमा अहिले निर्बाध रूपमा गाड़ी सञ्चालनमा कोलकाताबाट पहिलो पटक कंगो रेल विराटनगर आइपुग्यो। बागमती र कोशी प्रदेशका केही ठाउँमा गैराती ठूलो वर्षा। असारमा रोल्पामा 18 मुद्दा दर्ता, सवारी कारबाहीबाट 3,25,000 राजस्व संकलन, वृहत विद्यालय सुरक्षा तथा हरित विद्यालय सम्बन्धी 5 दिने तालिम लिबाङमा सम्पन्न, यो वर्ष सेवा लिन आउने पहिलो 2 सेवाग्राहीलाई रूकुम पश्चिमको चौरजहारी नगरपालिकाले गर्यो स्वागत। र वार्ताका लागि मध्यस्थकर्ता मार्फत कूटनीतिक पहल गरिरहेको इरानको दावी, विश्वकप क्रिकेट लीग 2 श्रृंखलामा नेपालले आज नामिबियासँग खेल्दै।
1: यो दाँती त हैरान पारिसक्यो, अहिले त झन् तातो चिसो खान पनि दिँदैन, दुखेको दुखी गर्छ। दाँतको उपचार पनि गर्नुपर्ने थियो, छोरीको दाँत त झन् बाङ्गो टिङ्गो छ, कस्तो नसुहाउने भएको छ, सिधा बनाउनु पर्ने थियो, यसको उपचार गर्न कहाँको जाने होला।
2: ल अब चिन्ता गर्नु पर्दैन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
3: हो, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
4: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको 7 दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
2: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
3: हजुर हाम्रा सेवाहरू
2: हजुर जस्तो सुकै भाँगा टिङ्गा दाँत सुविधा बनाउने,
5: नदुखाई दाँत निकाल्ने,
2: दुखीको दाँत जरैदेखि उपचार गर्ने,
5: गिजाबाट रगत आउने, सास गनाउने समस्याको सफल उपचार,
2: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
5: 1-2 तथा तलमाथिको पुरै दाँत लगाउने,
2: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
5: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840-7318-9095-14-652।
4: रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा, ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा।
0: अब समाचार शुरू गरौं। संसदीय सुनवाई समिति बैठक बस्दै प्रस्तावित निर्वाचन आयुक्तका सम्बन्धमा प्राप्त उजुरीमाथि छलफल हुने सम्बन्धी उपसंघबाट। संघीय संसद संसदीय सुनवाई समितिको बैठक आज बिहान 11 बजे सिंहदरबार स्थित संसद भवनमा बस्ने भएको छ। राज्य व्यवस्था तथा सुशासन समितिको सभाकक्षमा बस्ने सो बैठकमा प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तका पदमा नियुक्तिका लागि प्रस्तावित व्यक्तिहरूको सम्बन्धमा प्राप्त उजुरीका विषय, प्रस्तावित व्यक्तिहरूले पेश गरेको कार्ययोजना, वितरण गर्ने सम्भावित कार्यसूची रहेको जनाइएको छ। गत असार 19 गते बसेको संवैधानिक परिषदको बैठकले प्रमुख निर्वाचन आयुक्त पदमा मानबहादुर कार्की नियुक्त गर्न सिफारिश गरेको थियो। सोही बैठकले निर्वाचन आयुक्त पदमा डाक्टर राजीव सुब्बा र गुरूप्रसाद वाग्लेलाई नियुक्ति गर्ने सिफारिश गर्ने निर्णय गरेको थियो। संसदीय समितिबाट प्रस्तावित ती पदहरूको नाम अनुमोदन भएपछि राष्ट्रपतिबाट नियुक्ति हुने संवैधानिक प्रावधान रहेको छ। सरकारले स्थायी पद पूर्तिका लागि लोकसेवा आयोगमा गरिने मागमा केही कडाई गरेको छ। हिजो बसेको सचिव स्तरीय बैठकले प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयको पूर्व स्वीकृति बिना लोकसेवा आयोगमा नयाँ स्थायी पद पूर्तिका लागि माग नगर्ने निर्णय गरेको हो। तर सरकारले पद पूर्ति प्रक्रिया पूर्ण रूपमा नरोकिएको जनाएको छ। फाजिलमा गर्ने कर्मचारीहरूको उचित व्यवस्थापन र दरबन्दी मिलानलाई ध्यानमा राख्दै निर्णय गरिएको तर पूर्ण रूपमा नरोकिएको प्रधानमन्त्री कार्यालयका प्रवक्ता एवं सहसचिव हेमराज आचार्यले निकालेको विज्ञप्तिमा उल्लेख रहेको छ। विज्ञप्तिमा कुनै पदमा पदपूर्ति गर्नुपर्ने अति आवश्यक भएमा फाजिलमा रहेका कर्मचारीहरूको व्यवस्थापन भइसकेपछि पनि पद रिक्त रहेमा वा नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षणबाट स्वीकृति भएका नयाँ दरबन्दीमा पदपूर्ति गर्नुपर्ने अवस्था आएमा भने नियमित रूपमा लोकसेवा आयोगमा माग गरिने उल्लेख रहेको छ। सरकारले प्रशासनिक सुधार अन्तर्गत मन्त्रालयको संख्या घटाएसँगै कर्मचारी दरबन्दी मिलान र संगठन संरचना व्यवस्थापनको कार्य अघि बढ़ाएको जनाएको छ। साबिकका 22 मन्त्रालयको संख्या घटाएर 18 कायम गरिएको र त्यसै गरी कर्मचारी व्यवस्थापनको कार्य अन्तिम चरणमा रहेको सरकारले जानकारी दिएको छ। नवगठित तथा गाभिएका मन्त्रालय र मातहतका निकायको संगठन संरचना र कर्मचारी दरबन्दी निश्चित गर्न संगठन तथा व्यवस्थापन सर्वेक्षण भइरहेको विज्ञप्तिमा उल्लेख रहेको छ। यो सर्वेक्षण सम्पन्न भएपछि अहिले कायम रहेका कतिपय दरबन्दीहरू घट्न सक्ने र केही कर्मचारी दरबन्दी भन्दा बढ़ी भई फाजिलमा पर्न सक्ने देखिएको छ। यसरी फाजिलमा पर्ने कर्मचारीहरूको उचित व्यवस्थापन र दरबन्दी मिलानलाई ध्यानमा राख्दै सरकारले स्थायी पद पूर्तिका लागि लोकसेवा आयोगमा गरिने मागमा केही कडाई गरेको हो। कृषि वन तथा पर्यावरण मन्त्रालयले धान रोपाईको मुख्य सिजनलाई लक्षित गर्दै रासायनिक मलको आपूर्ति निरन्तर भइरहेको जनाएको छ। मन्त्रालयका अनुसार थप 250 मेट्रिक टन डीएपी मल विराटनगर भन्सार आइपुगेको छ। यस्तै 1250 मेट्रिक टन डीएपी बोकेको अर्को रेल र्याक आज रक्सौल आइपुग्नेछ। कोलकाताबाट पनि थप 2500 मेट्रिक टन डीएपी बोकेको अर्को रेल र्याक पनि नेपालतर्फ प्रस्थान गरिसकेको कृषि मन्त्री गीता चौधरीले जानकारी दिनुभएको छ। उहाँका अनुसार 30,000 मेट्रिक टन यूरिया मल ढुवानीको प्रक्रिया अन्तिम चरणमा पुगेको छ। बागमती प्रदेशको मुख्य सड़क खण्डमा अहिले निर्बाध रूपमा गाड़ी सञ्चालन भइरहेको छ। वर्षासँगै पहिरोका कारण केही दिन बागमती प्रदेशको पृथ्वी राजमार्ग, बीपी राजमार्ग, अरणीको राजमार्ग र हेटौडा काठमाण्डू सड़क खण्ड सञ्चालनमा अवरोध आएकोमा आज यी सड़कमा गाड़ीहरू चलिरहेको प्रहरीले जनाएको छ। चितौन र धादिङका विभिन्न खण्डमा हिजो दिउँसो सड़क खोलेपछि दुईतर्फी गाड़ी निर्बाध रूपमा सञ्चालन भइरहेको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ। वर्षासँगैको पहिरोको जोखिम कायम रहेकाले यात्रा गर्दा मौसम र सड़क अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न चालक तथा यात्रुलाई प्रहरीको आग्रह रहेको छ। यसै गरी अरणीको राजमार्गको भोटेकोशी गाउँपालिकाको जीरो किलो र कोदारीमा पनि गाड़ी सञ्चालनमा आएको छ। यस्तै मकवानपुरको हेटौडादेखि काठमाण्डुको ललितपुरको सड़कमा पनि गाड़ी चलिरहेको छ। बीपी राजमार्गको काभ्रेको खुरकोटदेखि कटुन्जे बेसीमा पनि रातिको समयमा गाड़ी सञ्चालनमा रोक लगाएको जिल्ला प्रहरीकारले काभ्रेले जनाएको छ। वर्षासँगै सम्भावित बाढ़ीलाई मध्यनजर गरी गएको असार 29 देखि नै बेलुका 6 बजेदेखि बिहान 4 बजेसम्म गाड़ी संचालनमा रोक लगाइदै आएको छ। अहिले पनि गाड़ी संचालनमा कुनै रोक लगाइएको छैन। भारतको कोलकाताबाट कच्चा पदार्थ बोकेको कंगो रेल पहिलो पटक एकीकृत जाँच चौकी विराटनगर आइपुगेको छ। खाने तेल उत्पादनको लागि आवश्यक औद्योगिक कच्चा पदार्थ लिएर गएको श्रावण 1 गते कोलकाताबाट छुटेको 40 कन्टेनर सहितको कंगो रेल हिजो विराटनगर आइपुगेको हो। स्वास्थिक आयलको औद्योगिक कच्चा पदार्थ लिई आएको रेललाई विराटनगर भन्सारकारले प्रमुख उमेश श्रेष्ठ व्यापारी उद्यमी एवं सर्वसाधारणले स्वागत गरेका छन्। नेपाल भारत पर वहन सम्झौता अन्तर्गत तेस्रो देशबाट आयात हुने माल सामानलाई जोगबनी स्थित भारत भन्सार यार्ड हुँदै विराटनगर 18 बुद्धनगर भेडी यारी स्थित नेपाल भन्सार यार्डसम्म ल्याउने व्यवस्था कार्यान्वयनमा आएको छ। सड़क मार्गको तुलनामा कंगो रेल सुरक्षित भरपर्दो र न्यून लागत हुनुका साथै झण्डै 24 घण्टाको समय सीमामा कोलकाताबाट विराटनगर आइपुग्ने भएकाले सामान ढुवानीमा सहज हुने व्यवसायको भनाइरहेको छ। वीरगंजमा मात्र उपलब्ध कंगो रेल सुविधा अब विराटनगर भारत भन्सार यार्ड हुँदै विराटनगर 18 बुद्धनगर भेडी यारी स्थित नेपाल भन्सार यार्डसम्म ल्याउने व्यवस्था कार्यान्वयनमा आएको छ। सड़क मार्गको तुलनामा कंगो रेल सुरक्षित

0: उद्योगी व्यवसायी खुशी भएका छन्। विराट नगरमा 2080 जेठ 18 गतेदेखि कंगो रेल सञ्चालनमा आएको थियो। अब मौसम सम्बन्धी जानकारी। बागमती र कोशी प्रदेशका केही ठाउँमा गैराती ठूलो वर्षा भएको छ। काठमाडौँ उपत्यका सहित देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भएकोमा केही ठाउँमा ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार बागमतीको मकवानपुर र कोशीको झापामा ठूलो पानी परेको छ। अरू ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। आज कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भागको एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। भोलि मधेश र सुदूरपश्चिम बाहेकका प्रदेशका पहाड़ी भागको एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ। यस्तै भोलिदेखि पानी पर्ने क्रम क्रमश कम हुँदै जाने मौसमविदले बताएका छन्। विभागका वरिष्ठ मौसमविद मीन कुमार अर्यालले आज देशका विभिन्न ठाउँमा वर्षा भए पनि भोलिदेखि वर्षा क्रमश कम हुँदै जाने सम्भावना रहेको बताउनु भएको छ। तपाईले रेडियो जलजलाबाट प्रसारित समाचार प्रभात सुन्दै हुनुहुन्छ। अब एकैछिन विश्रामपछि असारमा रोल्पामा 18 मुद्दा दर्ता। सवारी कारबाहीबाट 3,25,000 राजस्व संकलन। वृहत विद्यालय सुरक्षा तथा हरित विद्यालय सम्बन्धी 5 दिने तालिम लिबाङमा सम्पन्न। लगायतका समाचार बाँकी नै छन्। हामी सँगै रहनुहोला।
1: छ्या, यो केटासँग त म बिहे गर्दिन। कस्तो नमिलेको दाँत हो, बाङ्गुटिङको पनि छ, अझ दाँत किराले पनि खाछ। यस्तो केटासँग पनि कसले बिहे गर्छ?
2: मेरो बिहेको लागि दर्जनौ केटीहरू आए। मेरा बाङ्गा टिङ्गा, नमिलेको अनि किराले खाएको दाँत देखेर सबैले यस्तै भन्छन्। होइन, अब मेरो बिहे नै नहुने भयो त म कहाँ जाने होला? मेरो दाँतको उपचार गर्नका लागि मेडिकलमा गएकै हो। मेडिकलको औषधिले केही कामै गरेन, म त वाक्क दिक्क प्याक्क भइसके।
1: मेडिकलमा गएर कहाँ हुन्छ त? डेन्टल क्लिनिकमा जानु पर्यो नि, विशेषज्ञ डाक्टरसँग चेक गराउनको लागि। त्यसको लागि त न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लिबाङ रोल्पामा छँदैछ नि। त्यहाँ गएर डाक्टर अमिर हुसेनलाई भेट्नुहोस् त।
2: लौ लौ, मेरो होनेवाली बुढी, म त्यही जाने भए अनि दाँतको उपचार गराउँछु अनि तिमीसँग बिहेको प्रस्ताव लिएर आउँछु है। त्यसपछि नाइन भन्नु नि।
1: हजुर, हाम्रा सेवाहरू।
2: हजुर, हामी कहाँ विशेषज्ञ डाक्टरबाट दन्त परीक्षण, दाँत परीक्षण तथा आधुनिक मेसिनबाट दाँत सफा गर्ने र टल्काउने, नदुखाई दाँत निकाल्ने, बङ्गटिङ्गा दाँतलाई तारले बाँधेर सिधा बनाउने, दाँतको एक्सरे गरिने, आरभीजी डिजिटल माध्यमबाट दाँत हेरिने, किराले खाएको दाँतमा सिमेन्ट भरिने, दाँतको कलरको सिमेन्ट वा विदेश जाने वा भर्ती हुनेहरूका लागि नचिनिने गरी भरिने, दुखेको दाँतलाई जरेबाट उपचार गरिने, आरसीटी दाँतमा खोल तथा क्राउन राखिने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी दाँत राखिने, फिक्स दाँत, मुखमा घाउ, खटिरा, गिजाबाट रगत आउने, मुख गनाउने लगायतको उपचार, बुद्धि बङ्गारा दाँतलाई शल्यक्रिया गरी फालिने व्यवस्था पनि उपलब्ध छ।
1: नोट, हामी कहाँ दक्ष दन्त चिकित्सकद्वारा हप्ताको 7 दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
2: थप जानकारीका लागि डाक्टर अमिर हुसेन सम्पर्क नम्बर 9861904141 र 9812690118। अब दाँतको बिरामी भएर दाङ वा बुटवल जाने सोच बनाउँदै हुनुहुन्छ भने तपाईँको सोचलाई परिवर्तन गर्नुहोस्। दाङ र बुटवलकै सेवा अब लिबाङमा रहेको न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोकमा आउनुहोस्।
1: न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोक लिबाङ रोल्पा।
3: घर घरको आवाज, गाउँ सहरको आवाज, हरेक मनमुटुमा गुन्जी रहने रोल्पाली आवाज। यो हो तपाईँको मनको आवाज, रेडियो जलजला 96.4 मेगाहर्ज।
0: रेडियो जलजलाको समाचार प्रभातमा तपाईलाई फेरि पनि स्वागत छ। अब खबर परिक्रमा। जिल्ला प्रहरी कार्यालय रोल्पाले असार महिनाभर जिल्लामा भएका आपराधिक घटना, सवारी दुर्घटना, विपद व्यवस्थापन, घरेलु हिंसा, हराएका व्यक्तिको खोजी तथा नागरिक सेवा सम्बन्धी गतिविधिको एकीकृत विवरण सार्वजनिक गरेको छ। सोमबार आयोजित मासिक पत्रकार भेटघाट कार्यक्रममा प्रहरी

निर्देशकका राजेन्द्र बहादुर चन्दले उक्त विवरण सार्वजनिक गर्नुभएको थियो। प्रहरीका अनुसार असार महिनामा जिल्लाभर 18 वटा मुद्दा दर्ता भएका छन्। तीमध्ये ज्यान मार्ने उद्योगका 1, जबरजस्ती करणीका 2, भवी तब्बे ज्यानका 3, अभद्र व्यवहारका 2, झुण्डिएर आत्महत्याका 1, फुटकर ज्यानका 1, अपराकृतिक मैथुनका 2, सवारीबाट भावी तब्बेका 1 र विसेवन गरी आत्महत्याका 5 वटा मुद्दा रहेका छन्। दर्ता भएका 18 मुद्दा मध्ये 6 जना प्रतिवादीलाई पक्राउ गरिएको उहाँले बताउनु भएको थियो। प्रहरीका अनुसार जिल्ला प्रहरी कार्यालय रोल्पामा 3, इलाका प्रहरी कार्यालय सुलीचौरमा 5, इलाका प्रहरी कार्यालय घरती गाउँमा 7 तथा इलाका प्रहरी कार्यालय होलेरीमा 3 वटा मुद्दा दर्ता भएका थिए। यस अवधिमा अदालतको फैसलापछि फरार रहेका 1 जना प्रतिवादीलाई पक्राउ गरिएको थियो। पक्राउ परेका प्रतिवादीले 6 महिना कैद सजाय भोग्नुका साथै 60,000 रूपियाँ जरिवाना बुझाएको प्रहरीको भनाइरहेको छ। असार महिनामा जिल्लाभर 6 वटा आत्महत्याका घटना भएका छन्। आत्महत्या गर्नेमा 3 जना महिला र 3 जना पुरूष रहेका थिए। उमेर समूह अनुसार 18 वर्ष मुनिका 1 जना, 26 देखि 35 वर्षका 1 जना, 46 देखि 60 वर्षका 1 जना तथा 60 वर्षभन्दा माथिका 3 जनाले आत्महत्या गरेको तथ्याङ्कमा उल्लेख गरिएको छ। सवारी व्यवस्थापनतर्फ असार महिनामा चारपाङ्रे सवारीका 2 वटा दुर्घटना भएका थिए। दुर्घटनामा कसैको मृत्यु नभए पनि 5 जना गम्भीर र 14 जना सामान्य घाइते भएका थिए। सवारी चेक जाँचका क्रममा 318 वटा सवारी साधनलाई कार्यवाही गरी 3,25,500 रूपियाँ राजस्व संकलन गरिएको प्रहरी निरीक्षक चन्दले बताउनु भएको थियो। उहाँका अनुसार सबैभन्दा बढ़ी इलाका प्रहरी पोस्ट सुलीचौरबाट 63 वटा सवारी साधन कार्यवाही गरी 68,000 रूपियाँ तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाबाट 67 वटा सवारी साधन कार्यवाही गरी 61,500 रूपियाँ राजस्व संकलन गरिएको थियो। महिला बालबालिका तथा घरेलू हिंसा सम्बन्धी असार महिनामा 10 वटा उजुरी दर्ता भएका थिए। तीमध्ये घरयासी झगडाका 4 तथा मादक पदार्थ सेवनपछि गाली गलौज गरेका 6 वटा उजुरी रहेका थिए। सबै उजुरी प्रहरीको रोहबारमा छलफलपछि मिलापत्र मार्फत टुंगाइएको प्रहरीले जनाएको छ। पालिकागत विवरण अनुसार रोल्पा नगरपालिकाबाट 6, लुङ्गी गाउँपालिकाबाट 2, माडी गाउँपालिकाबाट 1 तथा सुनसहरी गाउँपालिकाबाट 1 वटा घरेलू हिंसा सम्बन्धी उजुरी दर्ता भएका थिए। यसै गरी असार महिनामा 9 जना महिला, 2 जना बालक तथा 2 जना ज्येष्ठ नागरिक गरी 13 जना हराएको उजुरी प्रहरीमा परेको थियो। प्रहरीको सक्रिय खोजतलाशपछि हराएका सबै 13 जनालाई सकुशल फेला पारी आफन्तको जिम्मा लगाएको प्रहरीका अनुसार भएको थियो। मनसून शुरू भएसँगै जिल्लाभर 12 वटा विपदका घटना भएका थिए। तीमध्ये बाढ़ी पहिरोका 7, आगलागीका 3 तथा अविरल वर्षा सम्बन्धी 1 घटना भएका थिए। बाढ़ी पहिरोका घटना रोल्पा नगरपालिका, त्रिवेणी गाउँपालिका, माडी गाउँपालिका, परिवर्तन गाउँपालिका र गंगादेव गाउँपालिकामा भएका थिए भने आगलागीका घटना लुङ्गी र माडी गाउँपालिकामा भएका थिए। विपद व्यवस्थापन तथा उद्धारको लागि 63 जना प्रहरी परिचालन गरिएको थियो। विपदका कारण 1 जना घाइते भएका थिए भने 1 वटा चौपाईको मृत्यु र 2 वटा घरगोठमा क्षति तथा करिब 6,20,000 रूपियाँ बराबरको आर्थिक नोक्सानी भएको प्रहरीले जनाएको थियो। शान्ति सुरक्षा कायम राख्न प्रहरीले असार महिनाभर मोबाइल, मोटरसाइकल, पैदल एसआरपी र एलआरपी गस्ती गरी कुल 4,127 पटक गस्ती सञ्चालन गरेको थियो। ती गस्ती मार्फत 31,030 किलोमिटर दूरी कभर गरिएको प्रहरीको तथ्याङ्कमा उल्लेख रहेको छ। यस अवधिमा प्रहरी कार्यालयहरूमा प्राप्त 1,585 वटा फोन कलमा तत्कालीन प्रक्रिया जनाएको थियो। साथै दर्ता भएका 65 वटै ठाडो उजुरी
फर्जेउट गरिएको थियो। नागरिकता सरजमीन सम्बन्धी प्राप्त 19 वटा निवेदन आवश्यक प्रक्रिया पूरा गरी जिल्ला प्रशासन कार्यालयमा पठाएको प्रहरी निरीक्षक सन्दे बताउनु भएको थियो। समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत असार महिनामा 138 वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरी 3673 जना सर्वसाधारणलाई लाभान्वित बनाएको थियो। त्यसै गरी जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाले 81 वटा ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गरी 4109 जना चालक यात्रु विद्यार्थी तथा सर्वसाधारणलाई ट्राफिक नियम सम्बन्धी जानकारी प्रदान गरेको प्रहरी अधिकारीका अनुसार बताइएको थियो। पत्रकार भेटघाट कार्यक्रममा नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाका अध्यक्ष खुबिना सुनारी मगर, संस्थापक सभापति काशीराम डागी तथा जिल्ला स्थित विभिन्न संचार माध्यमका प्रमुख र प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। वृहत विद्यालय सुरक्षा तथा हरित विद्यालय सम्बन्धी 5 दिने तालिम रोल्पा लिबाङमा सम्पन्न भएको छ। कालिका स्वावलम्बन सामाजिक केन्द्र कपिल वस्तु र युनिसेफ नेपालको संयुक्त आयोजना तथा रोल्पा नगरपालिकाको समन्वयमा उक्त कार्यक्रम सम्पन्न भएको हो। असार 32 गतेबाट शुरू भएको कार्यक्रममा रोल्पा नगरपालिकाभित्रका कार्यक्रम लागू भएका 15 वटा सामुदायिक विद्यालयहरूबाट शिक्षकहरूको सहभागिता रहेको थियो। प्रत्येक विद्यालयबाट एकजना प्रधानाध्यापक र विपद फोकल पर्सन गरी 30 जनाको तालिममा सहभागिता रहेको थियो। 5 दिनसम्म चलेको तालिमको सहजकर्ताहरूमा कालिका स्वावलम्बन सामाजिक केन्द्र कपिल वस्तुका गोपाल भण्डारी, रामेन्द्र सिंह रावल, रामचन्द्र जोशी, युनिसेफ नेपाल काठमाण्डुका डोर बहादुर योगी, युनिसेफ नेपाल भैर हवाका कार्यालय प्रमुख श्री ऋषिदी शर्मा र रजनी महर्जन लगायत रहनु भएको थियो भने कार्यक्रमको स्थानीय व्यवस्थापन कालिका स्वावलम्बन सामाजिक केन्द्रका ऋषिकेश डाँगीले गर्नुभएको थियो। तालिममा विपदको समयमा विद्यालयको सुरक्षा कसरी गर्ने, खोज तथा उद्धार सूचना र संरचनाको व्यवस्थापन, प्राथमिक उपचार कार्यहरू कसरी गर्ने, साथै विद्यालयमा हरित वातावरण कसरी बनाउने भन्ने विषयमा सहजीकरण गरिएको थियो। तालिमको समापनको अवसरमा रोल्पा नगरपालिकाका मेयर सुरेन्द्र थापा घरतीले वृहत विद्यालय सुरक्षा तथा हरित विद्यालय सम्बन्धी तालिम नगरपालिकाले पनि दिएको र यस खालको तालिम कालिका स्वावलम्बन सामाजिक केन्द्रले पनि दिएकोमा धन्यवाद व्यक्त गर्दै विद्यालयमा विपद व्यवस्थापन र हरित विद्यालय निर्माणको लागि नगरपालिकाले सक्दो सहयोग गर्ने बताउनु भएको छ। रोल्पा नगरपालिकाका नगर प्रमुख सुरेन्द्र थापा घरतीको अध्यक्षतामा सम्पन्न भएको समापन कार्यक्रमको अन्य अतिथिहरूमा रोल्पा नगरपालिकाका उपप्रमुख गीता आचार्य, निमित्त प्रमुख प्रशासकीय अधिकृत टंक बहादुर गिरी, शिक्षा शाखा प्रमुख कर्ण बहादुर पुन मगर, युनिसेफ नेपालका डोर बहादुर योगी, रोल्पा नगरपालिकाकी प्रेस संयोजक देवी गुरूङ, रेडियो मालश्रीका गणेश केसी लगायतको अतिथ्यता रहेको थियो। रोल्पा नगरपालिकाका शिक्षा शाखाकी निमकुमारी डाँगीले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो। कार्यक्रमको अवसरमा विद्यालयमा शिक्षण गरिरहेको समयमा भूकम्प, बाढ़ी, पहिरो तथा कुनै पनि विपदका घटनाहरू घटेमा खोज उद्धार तथा प्राथमिक उपचार कसरी गर्ने भन्ने बारेमा बाल मन्दिर आधारभूत विद्यालय सोलाबाङका सोलाबाङमा नमूना अभ्यास समेत गरिएको आयोजकले जानकारी दिएको छ। रूकुम पश्चिमको चौरजहारी नगरपालिकाले नयाँ आर्थिक वर्ष 2083-84 सेवा लिन आउने पहिलो 2 सेवाग्राहीलाई स्वागत गरेको छ। नगर कार्यपालिकाको कार्यालयमा पुगेका 2 सेवाग्राहीलाई स्वागत गर्दै नगरपालिकाले यो वर्षको सेवा शुरू गरेको हो। बाख्रा बिरामी भएर नगर पशु सेवा शाखामा सेवा लिन आएका
वडा नम्बर 4 का रति माने टमाटा र वडा नम्बर 8 का लाल बहादुर घतेलाई स्वागत गरिएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकारी शेरप्रसाद ढकालले जानकारी दिनुभएको छ। पहिलो सेवा लिन आउने सेवाग्राही दुईलाई ढकाल शहीद नगरका कर्मचारीले दुसल्लाले स्वागत गर्नुभएको हो। नयाँ आर्थिक वर्ष 2083-84 को साउन 1 गतेबाट नै शुरू भए पनि बिदा परेकाले सेवा प्रवाह भने हिजोबाट शुरू भएको छ। सेवा प्रवाहको पहिलो दिन सेवा लिन आउने सेवाग्राहीलाई स्वागत गरेर नयाँ आर्थिक वर्षको सेवा प्रवाह शुरू गरेको निमित्त प्रमुख प्रशासकीय अधिकारी ढकालले जानकारी गराउनु भएको छ। अब देश बाहिरको समाचार। इरान र अमेरिका बीच लगातार आक्रमण भइरहेको बेला इरानले मध्यस्थकर्ताबाट युद्ध विरामका लागि कूटनीतिक प्रस्तावहरू प्राप्त गरेको जनाएको छ। इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले तेहरानमा हिजो साप्ताहिक पत्रकार सम्मेलनमा मध्यस्थकर्ताबाट युद्ध विरामका लागि कूटनीतिक प्रस्तावहरू प्राप्त गरेको पुष्टि गर्नुभएको छ। कतारले अमेरिका इरान वार्ता पुनः शुरू गर्न र 10 दिनको युद्ध विरामको लागि नयाँ प्रस्ताव ल्याएको खबरबारे उहाँलाई सोधिएको प्रश्नको जवाफमा उहाँले पछिल्लो जानकारी दिएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। बघाईले इरानको कूटनीतिक संयन्त्र अमेरिकाको हमलाको सैनिक जवाफसँगै सक्रिय रहेको बताउनु भएको छ। जुन 18 वाशिङटनसँग हस्ताक्षर गरिएको शान्ति समझदारी पत्रबारे उहाँले यो सम्झौता पाठ पूर्ण रूपमा स्पष्ट रहेको र यो वाचालाई तोड्न वाशिङटनले कुनै बहाना गर्न नहुने स्पष्ट पार्नुभएको छ। अमेरिकाले बारम्बार आफ्नो प्रतिबद्धता तोडेपछि तेहरानले पनि आफ्नो दायित्व रोकेको उहाँले बताउनु भएको छ। उहाँले इरानले हर्मुज जलमार्गमाथि आफ्नो सार्वभौमिकता प्रयोग गर्ने र आफ्नो हित विरूद्ध कुनै पनि खालको दुरूपयोग रोक्ने अडान पनि दोहराउनु भएको छ। अन्त्यमा खेल समाचार। आईसीसी विश्वकप क्रिकेट लीग 2 खेल्न नेदरल्याण्ड्स पुगेको नेपाली टोलीले आज नामिबियासँग पहिलो खेल खेल्दैछ। खेल नेपाली समयअनुसार दिउँसो 2:45 शुरू हुनेछ। यो त्रिदिवसीय श्रृंखलामा आयोजक नेदरल्याण्ड्स, नेपाल र नामिबिया सहभागी रहेका छन्। नेपालले दोस्रो खेल पर्सि साउन 7 गते आयोजक नेदरल्याण्डसँग खेल्नेछ। त्यसपछि साउन 11 गते पुनः नामिबियासँग र साउन 13 गते नेदरल्याण्डसँग प्रतिस्पर्धा गर्ने तालिका रहेको छ। अहिले लीग 2 को अंक तालिकामा नेपाल 2400 अंक सहित 5 स्थानमा रहेको छ। नेदरल्याण्ड्स 32 अंक सहित तेस्रो, नामिबिया 22 अंक सहित 7 स्थानमा रहेको छ। तालिकाको शीर्ष स्थानमा अमेरिका, दोस्रोमा स्कटल्याण्ड र चौथोमा ओमान रहेका छन्। विश्वकप ग्लोबल क्वालिफायरमा 17 स्थान बनाउन शीर्ष 4 भित्र रहनुपर्ने भएकाले नेपालका लागि बाँकी खेलहरू निकै महत्वपूर्ण रहेका छन्। घरेलु मैदान कृतिपुरमा सम्पन्न पछिल्लो श्रृंखलामा नेपालले 8 मध्ये 6 खेल जित्दै आफ्नो अवस्था बलियो बनाएको थियो। त्यही लयलाई निरन्तरता दिने लक्ष्यका साथ नेपाली टोली नेदरल्याण्ड्स पुगेको छ। विश्वकप लीग 2 मा हरेक टोलीले 36 खेल खेल्नेछन्। नेपालले अझै 8 खेल बाँकी रहेकाले शीर्ष 4 मा पुग्ने सम्भावना कायम रहेको छ। यस्तै एक दिवसीय मान्यता जोगाउन भने शीर्ष 6 भित्र रहनुपर्छ। यो श्रृंखलाका लागि कप्तान रोहित कुमार पौडेलको नेतृत्वमा 15 सदस्यीय नेपाली टोली नेदरल्याण्ड्स पुगेको हो। हामी समाचार प्रभातको अन्त्यमा आएका छौं। जाँदै समाचारका शीर्षकहरू पुनः एकपटक।
संसदीय सुनवाई समिति बैठक बस्दै प्रस्तावित निर्वाचन आयुक्तका सम्बन्धमा प्राप्त उजुरीमाथि छलफल हुने स्थायी पदपूर्तिका लागि लोकसेवा आयोगमा गरिने मागमा सरकारको कडाई 250 मेट्रिक टन डीएपी मल विराटनगर आइपुग्यो। बागमती प्रदेशको मुख्य सड़क खण्डमा अहिले निर्बाध रूपमा गाड़ी सञ्चालनमा कोलकाताबाट पहिलो पटक कंगो रेल विराटनगर आइपुग्यो। बागमती र कोशी प्रदेशका केही ठाउँमा गैराती ठूलो वर्षा। रोल्पामा असारमा 18 मुद्दा दर्ता, सवारी कार्यवाहीबाट 3,25,000 राजस्व संकलन। वृहत विद्यालय सुरक्षा तथा हरित विद्यालय सम्बन्धी 5 दिने तालिम लिबाङमा सम्पन्न। यो वर्ष सेवा लिन आउने पहिलो 2 सेवाग्राहीलाई रूकुम पश्चिमको चौरजहारी नगरपालिकाले गर्यो स्वागत। वार्ताका लागि मध्यस्थकर्ता मार्फत कूटनीतिक पहल गरिरहेको इरानको दावी। विश्वकप क्रिकेट लीग 2 श्रृंखलामा नेपालले आज नामिबियासँग खेल्दै। लुम्बिनी प्रदेश र आसपासका क्षेत्रमा एफएम ब्यान्ड 96.4 मेगाहर्ज र हाम्रो वेबसाइट जलजलाप्रेस.com तथा facebook.com/radiojaljalabaट संसारभरकै साथ प्रसारण भइरहेको बिहान 8 बजेको समाचार प्रभात पूरा भएको छ। 9 बजे थाहा संचार नेटवर्कबाट प्रसारित थाहा खबर सुन्न सक्नुहुनेछ। त्यतिन्जेलसम्मको लागि प्राविधिक साथी टेकमन विष्टलाई धन्यवाद दिँदै समाचार कक्षबाट म रीता मगर विदा हुन्छु। ताजा खबर र जनपक्षी विचारको लागि तपाईको मनको आवाज रेडियो जलजला 96.4 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्ते।

0: भुल र दया क्षमा र ममता सन्तोष जान्दैन त्यो इन्द्रै बिन्ती गरून् झुकेर पथमा त्यो बिन्ती मान्दैन त्यो थुप्रोमा उभिनी मिठो र नमिठो रोजेर छन्दैन त्यो खाता जाति सबै दुष्ट नबुझे बिर्सेर हान्दैन त्यो हार्दिक श्रद्धाञ्जली।
1: रोल्पा जिल्ला परिवर्तन गाउँपालिका वडा नम्बर 2 राङ्सी साबिकको वडा नम्बर 4 मक्किम खोला बस्ने जयकला डाँगीको केही मिति 2083 साल असार 27 गते शनिबारका दिन 72 वर्षको उमेरमा भएको असामयिक निधनले हामी दुखी भएका छौं। यस मृतकको दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्रदान होस् भनी हार्दिक समवेदना व्यक्त गर्दछौ। स्वर्गीय श्रीमान शेरबहादुर डाँगी, जेठो छोरा चोन बहादुर डाँगी, कान्छो छोरा स्वर्गीय धनबहादुर डाँगी, जेठी छोरी स्वर्गीय आइटी डाँगी, बुहारी संगीता डाँगी, छोरीहरू अमृता डाँगी खत्री, प्रतिभा पुन, कविता ओली, नातिहरू हेकमत डाँगी, किस्मत डाँगी र कृष्ण डाँगी, ससुरा हस्तु डाँगी, सासु मैसरी डाँगी, जेठा तर्फ चन्द्रबहादुर डाँगी,
2: भतिजा एक भाइ साल बहादुर डाँगी,
1: भतिजी स्वर्गीय छोरी भागीसरा डाँगी सहित पाँच बहिनी, नातिनी बुहारी सपना डाँगी, जेठानी दिदी खर्कमाली डाँगी, बुहारी गैरी डाँगी,
2: नाति मनिष डाँगी,
1: जीवन डाँगी, देवर लालबीर डाँगी, देवरानी श्यामकुमारी डाँगी, भतिजा आशिष डाँगी, भतिजी अस्मिता डाँगी, हिमशिला डाँगी, देविना डाँगी, नातिनी शेरिसा रोका, बुहारी लक्ष्मी रोका डाँगी, नाति नवराज डाँगी, भान्जा तर्फ विमोचन रोका, वीरेन्द्र कौर, जेठा नातिको माइती तर्फ सम्पूर्ण परिवारहरू 10 जना, माहिला नाति तर्फ सम्पूर्ण घर परिवार 5 जना, नातिनी बुहारीहरू, जेठी नातिनी सोफिया डाँगी, माहिली नातिनी बुहारी पवित्रा डाँगी, जम्मा 53 घर, पनाति पनातिनीहरू आरोही डाँगी, दिप्सन डाँगी, बहिनी ज्वाईहरू स्वर्गीय बहिनी झुला डाँगी, ज्वाई सीताराम डाँगी, भतिजा भतिजीहरू 4 भाइ बहिना, कान्छी बहिनी हैकमाली डाँगी, ज्वाई झोप्ले डाँगी, भतिजा भतिजीहरू 3 भाइ बहिना, छोराको माइती तर्फ सन्धि भागीमान बुढा लगायत सम्पूर्ण परिवारहरू थबाङ 3 मिल पर्जा रोल्पा,
2: आमाजु तर्फ दाजु धन बहादुर खत्री, स्वर्गीय आमाजु खिरमाली खत्री, भान्जा 3 भाइ, भान्जी 3 बहिनी, कान्छी नन्द, नौमाली थापा, नन्दे भाइ चित्र बहादुर थापा, भान्जा 2 भाइ, भान्जी पुष्पा थापा 1 बहिनी, माइती तर्फ स्वर्गीय बुवा वीरबहादुर ओली, स्वर्गीय आमा हस्तु ओली, जेठा दाजु हिरा सिंह ओली, स्वर्गीय भाउजु डानु ओली, भदै 4 भाइ 3 बहिनी भदैनीहरू, कान्छा भाइ देव प्रसाद ओली, बुहारी भ्यूमाली ओली, कान्छा भदै 3 भाइ भदैनी 3 बहिनी, जेठी दिदी आइटी डाँगी, भिनाजु भागीमान डाँगी, भतिजा भतिजीहरू 4 भाइ बहिना, ज्वाई तर्फ दुर्गा केसी, नाति डिप्लब केसी, माइला ज्वाई प्रवीण पुन, नातिनी शान्ति पुन, टीका पुन, कान्छी छोरी तर्फ नाति शिशिर ओली लगायत सम्पूर्ण डाँगी परिवार परिवर्तन गाउँपालिका 2 राङ्सी मक्तिम रोल्पा, साथै उहाँको 13 दिनको पुण्यतिथि यही मिति 2083 साल साउन 8 गतेका दिन हुने भएकोले सम्पूर्ण इष्टमित्र मलामी गोतारे छरछिमेक सम्पूर्णलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
3: अहिले त झन् तातो चिसो खान पनि दिँदैन, दुखेको दुखी गर्छ, दाँतको उपचार पनि गर्नु पर्ने थियो, छोरीको दाँत त झन् बाङ्गो टिङ्गो छ, कस्तो नसुहाउने भएको छ, सिधा बनाउनु पर्ने थियो, यसको उपचार गर्न कहाँ पो जाने होला।
4: ल अब चिन्ता गर्नु पर्दैन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
5: हो। दात का संपूर्ण रोगी अब पर्दन चिंता लीन रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनील स्मृति चार सुनिचौर रोल्प में जानुस निको हुना।
6: हजुर हामी कहाँ दन्त चिकित्सक द्वारा हप्ता को सातै दिन दात र गिजा को संपूर्ण उपचार गरिन्छ।
4: हजुर आउनुहोस् 24 घंटा तपाईकै सेवामा तत्पर छौ।
5: हजुर हाम्रा सेवाहरू
4: हजुर जस्तो सुकै बांगा टिंगा दात सुविधा बनाउने
7: नदुखाई दात निकाल्ने
4: दुखीको दात जरैदेखि उपचार गर्ने
7: गिजाबाट रगत आउने सास बनाउने समस्याको सफल उपचार
4: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने
7: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने
4: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने
7: थप जानकारीको लागि प्रोप्राइटर विष्णु खड्का सम्पर्क नम्बर 9840 3 18 98 095 14 652।
6: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनील स्मृति गाउँपालिका 4 सुलीचौर रोल्पा ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा
8: निशुल्क पढाई हुने बारे अत्यन्त जरुरी सूचना।
9: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
8: भाषातर्फ अंग्रेजी जापानीज कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू
9: कम्प्युटर तर्फ बेसिक डिप्लोमा र एडभान्स डिप्लोमा
8: शिक्षक सेवा आयोगका प्रावि निमावि मावि र शिक्षक लाइसेन्स
9: लोक सेवा तर्फ खरिदार नासु महिला विकास निरीक्षक प्राश शिक्षा गेम स्काउट वन रक्षक रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू
8: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी असही नेपाल आर्मी र अधिकृत क्याडेट
9: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम भाषण गर्ने कला व्यक्तित्व विकास जीवन जिउने कला नेतृत्व विकास तालिम मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम
8: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने
9: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली युट्युब र टिकटक आनन्द अकाडेमी दाङ सम्पर्क मोबाइल नम्बर 9849204754 र 9849793412।
8: विद्यार्थी भई आउनुहोस् गुरु भई फर्कनुहोस् आनन्द अकाडेमी घोराही दाङ।
10: आया मम्मी दाजु क्यो म त खाना खान नि सक्दिन।
4: हैन यो छोरीले के भन्छे दाँत दुख्यो भनेर हैरान पारिसकि भने जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
11: होइन ए भाउजू तपाईँ आमा छोरी मिलेर के कन्छन मन्छन गरिरहनु भएको छ भन्नुहोस् त के पर्यो तपाईँलाई
4: के हुनु नि बाबु यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन
11: ए के न ठुलै समस्या होला भनेको त जाबो यति कुराको लागि पो तपाईँहरू कन्छन मन्छन गरिरहनु भएको अब हाम्रै घोराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न त्यहाँ गएपछि त नानीको दाँतको समस्या
4: ए हो र बाबु यो कहाँनिर छ र बाबु यसका सेवा सुविधाहरू के छन्।
11: हजुर हाम्रा सेवा तथा सुविधाहरू आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध दाँत सफा गर्ने बाङ्गो चिङ्गो दाँत मिलाउने दाँत भर्ने जरैदेखि दाँत भर्ने बुद्धि बङ्गारा उखेल्ने आरसीटी गरेको दाँतमा खोल राख्ने फ्लोराइड प्रिन्ट फिटर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने निशुल्क दन्त चेक जाँच गरिने दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने दाँतमा तार लगाउने भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने
4: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक घोराई 15 हस्पिटल रोड निमा हल कुमारी बैंक अघाडि दाङ शाखा नारायणपुर बुधौरा चोक सम्पर्क टेलिफोन नम्बर 0825903050 र मोबाइल नम्बर 9858743122 र 9858743123।
11: B&B डेन्टल क्लिनिक घोराही 15 दाङ।
12: मेरो लागि मायुका लागि त सुनसरी गाउँपालिका योमी मस्तक जरुरी सूचना जो बेला खेमरिदे गरम ओभरी जेउ बेला सुन फुनी कता ओचुरी जेउ आउ बेला क वन जंगल ल भे लागिने मस्त ज सम्भावना ताए आउ ये गिने प्राकृतिक सम्पदा र तक्षत ज सक्षम नादे वातावरण मिलेने ल खेपा असर किने रि उमुल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज तानागे भने जलवायु परिवर्तन ल असर सकिने सुन नाखार नामे ल भे लागिने सज जिने गिने लापरवाही सुन चाउसो खेलगेमा दुख जिनके को ठेल मेला की नाते जन धने में खेपा छेती ताऊ हो फोकाई
13: गेछो छानियाला बल्ल मेला किने पुरो रहँदै नौ पुराले चौसो खेल गिरे
12: वन जंगल सर मेरा आदिमी बानी एमएल एमए हो सथानियाला लिउ सोकर पोतर राले पार जगे रहते
13: सलाई लाइटर सियाला मे सचाउने चीज राले जबाङजा र यामा देने पोल गेने या इतो चीज र रहिदे वन जंगल याल के भबाय
12: पिकनिक वन भोज बाको मे सचाउसु छिनी मेले चौसो सै देखि खनाले वन जंगल ओसो छामनी दैके बानीको चुरोद विधि ओरेको नै
13: नाङथार नाम्लो लिज्याउ वन उपभोक्ता समूह राई सामुदायिक बने हुने ढाल्ने छ अनुगमन दिने व्यवस्था चौसङ्गी दुए
12: गेछो छानेला खोरेल चाउसी पोलिए हरिदे तरिम गाई गेज मेके लैजु अब नजिरे बनाए गेङ एल गेज मेके नलाए औलेम लायो के नाइए
13: वन जङ्गल छ जुलिसियो घेङ बारी ल बाली नाली चिउला चिउली यात्रा सताउँछु छिनी मे चाउसो सैदेकी खेले यहाँ
12: वन जङ्गल मेला दुखे माइए मेला दिने पार्क नखरना लार मिली दिखो नहीं सानो जो मेह के सही
13: बता सो चली जो मेला को यीजिन के कोटल मेह के सतांगी ने हेनो के मचिन्नी मेह चाउसो के सही
12: मेला दिने मिताई गे मने गे बच्चिए सुनो अरुले मने गे बच्चिया
13: गे सो थामला पोया लो मेला के किसन किने गे सो का उड़ा कार्यले परहरी कार्यले सर सुनसरी गाँव पालिका गाँव कार्य पालिका उन्हीं कार्यालय लो खबर गिरी है
12: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा

0: खबर संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबरमा धर्मराज भट्टसँगै रविन्द्र सुवेदीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनवाई आज हुँदै उजुरी सहित प्रस्तावित व्यक्तिका कार्ययोजनामाथि छलफल हुने।
0: धेरै स्थानीय तहले अझै सार्वजनिक गरेनन् बजेट। 740 स्थानीय तह भने नयाँ बजेट कार्यान्वयनमा।
1: देशका अधिकांश पहाड़ी भूभागमा आज वर्षाको सम्भावना। कन्काई नदीमा बाढ़ी। आसपासका बासिन्दालाई सतर्कता अप्नाउन आग्रह।
0: क्यानाडाबाट आउने वस्तुमा 50% कर थप्ने अमेरिकी राष्ट्रपतिको घोषणा। आफ्नो सार्वभौमिकतामाथि खतरा देखिएको क्यानाडाका प्रधानमन्त्रीको प्रतिक्रिया।
1: र विश्वकप लीग टू क्रिकेटमा नेपालले आज नामिबियासँग प्रतिस्पर्धा गर्दै ग्लोबल छनौटका लागि बाँकी खेल जित्नै पर्ने दबाव।
2: पानी जीवनको आधार हो तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ। फोन 4781-7780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क। समयको आवाज।
0: समाचार अब विस्तारमा। निर्वाचन आयोगमा नियुक्तिका लागि प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तमाथि परेका उजुरीमाथि आज संसदीय समितिमा छलफल हुने भएको छ। बिहान 11 बजे सिंहदरबारमा बस्ने संसदीय सुनवाई समितिको बैठकमा प्रस्तावित व्यक्तिहरूको सम्बन्धमा प्राप्त उजुरीका विषय, प्रस्तावित व्यक्तिहरूले पेश गरेको कार्ययोजना वितरण गर्ने कार्यसूची रहेको छ। गत असार 19 गते बसेको संवैधानिक परिषदको बैठकले प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की र निर्वाचन आयुक्त पदमा डाक्टर राजीव सुब्बा र गुरूप्रसाद वार्लेलाई नियुक्त गर्न सिफारिश गरेको थियो। समितिका अनुसार निर्वाचन आयोगको प्रमुख आयुक्तमा प्रस्तावित मानबहादुर कार्की विरूद्ध एउटा मात्रै उजुरी परेको छ। प्रस्तावित आयुक्त गुरू वार्ले र राजीव सुब्बा विरूद्ध कुनै उजुरी परेको छैन। समितिले आज उजुरी खोलेर वितरण गर्नेछ। साथै प्रस्तावित आयुक्तहरूका कार्ययोजना पनि सांसदहरूलाई वितरण गर्ने तयारी छ। संसदीय समितिबाट प्रस्तावित पदहरूको नाम अनुमोदन भएपछि राष्ट्रपतिबाट नियुक्त हुने संवैधानिक प्रावधान रहेको छ।
1: 13 स्थानीय तहले हालसम्म चालू आर्थिक वर्षको बजेट सार्वजनिक गर्न नसकेको पाइएको छ। कुल 753 स्थानीय तहमध्ये 740 स्थानीय तहले मात्र बजेट सार्वजनिक गरी कार्यान्वयनको प्रक्रिया शुरू गरेका छन्। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पोर्टलमा सम्बन्धित स्थानीय तहले प्रविष्ट गरेको विवरणका आधारमा मध्य प्रदेशका 10 स्थानीय तहले हालसम्म बजेट प्रस्तुत गरेका छैनन्। सिराहाको सुखीपुर नगरपालिका, औरही गाउँपालिका, धनुषाको कमला नगरपालिका, रौतहटको गरूडा नगरपालिका, कटहरिया नगरपालिका, फतुवा विजयपुर नगरपालिका, मौलापुर नगरपालिका र यमुना माई गाउँपालिकाले चालू आर्थिक वर्षको बजेट प्रस्तुत गरेका छैनन्। पर्साको छिपरमाई गाउँपालिका र पकाहा मैनापुर गाउँपालिकाले विभिन्न कारणले बजेट सार्वजनिक गर्न सकेका छैनन्। कोशी प्रदेशको धरान उपमहानगरपालिका, लुम्बिनी प्रदेशको रूपन्देही कोठीमाई गाउँपालिका, कपिल वस्तुको सुदोधन गाउँपालिकाले बजेट ल्याएका छैनन्। कोशी प्रदेशका 137 स्थानीय तहमध्ये 136 तहले बजेट ल्याएका छन्। धरान उपमहानगरपालिकामा बजेट ल्याउने बेलामा भएको विवादका कारण अवस्था सृजना भएको छ। धरानमा समयमा आउन नसकेको बजेट समयमा आउन नसकेको यो तेस्रो वर्ष हो। बजेट ल्याउन नसकेपछि आइतबार बसेको कार्यपालिका बैठकमा जनप्रतिनिधिबीच चर्काचर्की भएको थियो। बैठकमा कार्यवाहक नगर प्रमुख ऐन्द्र विक्रम बेगासँग कार्यपालिका सदस्यहरूले बजेट ढिलाइको कारणबारे जवाब मागेका थिए। बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै स्थानीय तहले असारभित्रै बजेट सार्वजनिक गरी कार्यान्वयनको प्रक्रिया शुरू गरेका छन्। संविधान अनुसार हरेक वर्षको जेठ 15 गते संघीय सरकारको, असार 1 गते प्रदेश सरकार र असार महिनाभित्र स्थानीय तहको बजेट सार्वजनिक हुनुपर्ने व्यवस्था छ।
0: बाराको कलैयामा मिनी ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ, अर्का एकजना घाइते भएका छन्। हिजो राति करिब 12:30 बजी परियारपुरबाट कलैयातर्फ आउँदै गरेको बाइक 4836 नम्बरको टाटा कम्पनीको खाली मिनी ट्रक आफै अनियन्त्रित भई सड़कको बायाँपट्टि रहेको स्थानीय सुरेश शाह कानूनको घरमा ठोकिएको थियो। दुर्घटनामा ट्रकमा सवार जितपुर सिमरा उपमहानगरपालिका इमली प्रतिका 40 वर्षीय शिवनारायण पासवान गम्भीर घाइते भएका थिए। उनको केही बेरपछि प्रादेशिक अस्पताल कलैयामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी मीनबहादुर घारेले जानकारी दिनुभयो। त्यसै गरी सोही स्थानका 50 वर्षीय देवनारायण चौधरीको टाउको तथा दुवै हात खुट्टामा चोट लागेको छ। मध्यम अवस्थामा उपचार भइरहेको छ। दुर्घटनापछि अस्थायी प्रहरी पोस्ट बस पार्क र जिल्ला प्रहरी कार्यालय बाह्रबाट खटिएको प्रहरी टोलीले ट्रक चालक रौतहटको गुजरा नगरपालिका 9 सिमरा भवानीपुरका 27 वर्षीय राजु कुमार चौधरीलाई नियन्त्रणमा लिएको छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
3: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा
4: मिलाउँछ।
3: अनि कर्सर बेच्नु छोडेर यतातिर कता नि?
4: यो त साइड जब दाई, यो चाहिँ मेन।
3: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
4: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
3: थाहा छ थाहा छ, त्यसैले त यही लिन आएको।
5: विदेशमा पनि फ्लोकार्ड र गोड फ्री प्रडक्ट नै युज हुन्छ।
3: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
5: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
3: सुरक्षा घरको
4: जीवन घरको।
2: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। काठमाडौँको बौद्धमा एक महिलाले आत्मदाह प्रयास गरेकी छिन्। काभ्रे तिमाल स्थायी घर भई बौद्ध बस्ने 27 वर्षीय सालु गुरूङले हिजो साँझ बौद्ध गेट अगाडि आत्मदाह प्रयास गरेकी हुन्। उनको शरीरको 50% भाग जलेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवन कुमार भट्टराईका अनुसार हाल उनको कीर्तिपुर स्थित बर्निङ अस्पतालमा उपचार भइरहेको छ। घटना भएलाई गत्तै गोकर्णेश्वर 6 स्थित सुषमा कोइराला मेमोरियल अस्पताल लगिएको थियो। स्थिति गम्भीर भएपछि कीर्तिपुर लगिएको हो। गुरूङ बौद्धमै खाजा घर चलाउने गर्दथिन्। आत्मदाह प्रयासको कारण खुलेको छैन।
0: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाबाट आयात हुने विभिन्न प्रकारका सामानमा 50% भन्सार शुल्क लगाउने घोषणा गर्नुभएको छ। ट्रम्पले अमेरिकी कार, दुग्धजन्य उत्पादन र मदिरा प्रति गरिएको असमान व्यवहारको जवाब स्वरूप यो कदम चालिएको बताउनु भएको छ। अमेरिकी प्रशासनका अनुसार नयाँ कर 30 दिनभित्र लागू हुनेछ। यस निर्णयपछि अमेरिका र क्यानाडा बीचको व्यापारिक तनाव अझ बढ़न सक्ने अनुमान गरिएको छ। करको दायरामा दैनिक उपभोगका धेरै वस्तु समावेश छन्। उता क्यानाडाका प्रधानमन्त्री मार्क कार्नेले आफ्नो सरकार अमेरिकासँगको व्यापार वार्तालाई आगामी केही सातामा अझ तीव्र बनाउने तयार रहेको बताउनु भएको छ। सामाजिक सञ्जाल प्लेटफर्म एक्समा जारी विज्ञप्तिमा उहाँले अमेरिकी निर्णयलाई एकपक्षीय व्यापारिक कदमको संज्ञा दिनुभएको छ। उहाँले आफ्नो वक्तव्यमा क्यानाडाको सार्वभौम सत्तामाथिको खतराको पनि उल्लेख गर्नुभएको छ। यसलाई ट्रम्पको त्यस अघिल्लो भनाईसँग जोडेर हेरिएको छ, जसमा उहाँले क्यानाडालाई अमेरिकाको 51 राज्य बनाउने कुरा गर्नुभएको थियो।
1: अब खेल समाचार। आईसीसी क्रिकेट विश्वकप लीग टू अन्तर्गत त्रिदेशीय सिरिजमा नेपालले आज नामिबियासँग प्रतिस्पर्धा गर्दैछ। खेल नेपाली समयअनुसार दिउँसो 2:45 नेदरल्याण्डसमा हुनेछ। यस सिरिजमा आयोजक नेदरल्याण्ड्स, नेपाल र नामिबिया बीच प्रतिस्पर्धा हुन लागेको हो। 8 टोली सहभागी सिरिजमा हाल 5 स्थानमा रहेको नेपाललाई शीर्ष 4 रहँदै विश्वकप ग्लोबल छनौट हुन अबका खेल जित्नै पर्ने दबाव छ। नेपालले सिरिजको दोस्रो खेल साउन 7 गते बिहिबार आयोजक नेदरल्याण्डसँग खेल्नेछ। त्यसपछि नेपालले साउन 11 गते नामिबिया र 13 गते पुनः नेदरल्याण्डसँग खेल्नेछ। 5 स्थानमा रहेको नेपालले 28 खेलबाट 24 अंक बनाएको छ। समान खेलबाट 32 अंक बनाएको नेदरल्याण्डस तेस्रो र 22 अंक बनाएको नामिबिया 7 स्थानमा छ। शीर्ष स्थानमा रहेको अमेरिकाको 32 खेलबाट 43 अंक छ। यस्तै दोस्रो स्थानमा रहेको स्कटल्याण्डको 32 खेलबाट 38 अंक छ। चौथो स्थानमा रहेको ओमानको 32 खेलबाट 31, नेपालपछि छैटौं स्थानमा रहेको क्यानाडाको 32 खेलबाट 24 र 24 खेलबाट 14 अंक बनाएको यूएई तालिकाको 8 एवं अन्तिममा छ। नेपाललाई शीर्ष 4 परेर चालु विश्वकप लीग 2 विश्वकप ग्लोबल क्वालिफायरमा स्वत चयन हुन बाँकी सबै खेल जित्नुपर्ने बाध्यता छ। यस प्रतियोगिताबाट एक दिवसीय मान्यता प्राप्त गर्न भने शीर्ष 6 स्थानमा अटाइ पुग्नेछ।
0: अब मौसम आज पनि केही प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मधेस बाहेक सबै प्रदेशका पहाड़ी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ। कोशी बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेस प्रदेशका थोरै स्थानमा मेकर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। महाशाखाका अनुसार हाल मनसूनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ छ। विभागका अनुसार अहिले बिहान देशका अधिकांश स्थानमा बादल लागेको छ। कोशी बागमती लुम्बिनी गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेश देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। पछिल्लो छ घण्टामा बागमती र कोशी प्रदेशका केही स्थानमा भारी वर्षा मापन भएको छ। सबैभन्दा बढ़ी पानी झापा जिल्लाको अनारमणि बिर्तामा 102.4 मिलिमिटर परेको छ, जसका कारण कन्काई नदीमा बाढ़ी आएको छ। नदीमा पानीको सतह खतराको संकेत पार गरेकाले नदी आसपासका क्षेत्रमा सतर्कता अप्नाउन अनुरोध गरिएको छ। बिहान 9 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनवाई आज हुँदै उजुरीसहित प्रस्तावित व्यक्तिका कार्ययोजनामाथि छलफल हुने।
0: 13 स्थानीय तहले अझै सार्वजनिक गरेनन् बजेट, 740 तह भने नयाँ बजेट कार्यान्वयनमा।
1: देशका अधिकांश पहाड़ी भूभागमा आज वर्षाको सम्भावना, कन्काई नदीमा बाढ़ी, आसपासका वासिन्दालाई सतर्कता अपनाउन आग्रह।
0: क्यानाडाबाट आउने वस्तुमा 50% कर थप्ने अमेरिकी राष्ट्रपतिको घोषणा, आफ्नो सार्वभौमिकतामाथि खतरा देखिएको क्यानाडाका प्रधानमन्त्रीको प्रतिक्रिया।
1: र विश्वकप लीग टू क्रिकेटमा नेपालले आज नामिबियासँग प्रतिस्पर्धा गर्दै ग्लोबल छनौटका लागि बाँकी खेल जित्नै पर्ने दबाव।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबर सकियो। धर्मराज र रविन्द्र बिदा हुन्छौ, नमस्कार।

0: का घुंग दया क्षेम ममता संतोष जम्दैन त्यो इन्द्रै बिन्ती गरुन् झुकेर पथमा त्यो बिन्ती मान्दैन त्यो थुप्रोमा उधिनी मिठो र नमिठो रोजेर छन्दैन त्यो खाता जाति सबै दुष्ट नबुझी बिर्सेर हान्दैन त्यो हार्दिक श्रद्धाञ्जलि।
1: रोल्पा जिल्ला परिवर्तन गाउँपालिका वडा नम्बर 2 राङ्सी साबिकको वडा नम्बर 4 मक्किम खोला बस्ने जयकला डाँगीको यही मिति 2083 साल असार 27 गते शनिबारका दिन 72 वर्षको उमेरमा भएको असामयिक निधनले हामी दुखी भएका छौ। यस मृतकको दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्रदान होस् भनी हार्दिक समवेदना व्यक्त गर्दछौ। स्वर्गीय श्रीमान शेरबहादुर डाँगी जेठो छोरा चोमबहादुर डाँगी कान्छो छोरा स्वर्गीय धनबहादुर डाँगी जेठी छोरी स्वर्गीय आइती डाँगी बुहारी संगीता डाँगी छोरीहरू अमृता डाँगी खत्री प्रतिभा पुन कविता ओली नातिहरू हेकमत डाँगी किस्मत डाँगी र कृष्ण डाँगी ससुरा हस्तु डाँगी सासु मैसरी डाँगी जेठाजु तर्फ चन्द्रबहादुर डाँगी
2: भतिजा एक भाई काल बहादुर डाँगी
1: भतिजी स्वर्गीय छोरी भागीसरा डाँगी सहित पाँच बहिनी नातिनी बुहारी सपना डाँगी जेठानी दिदी खर्कमाली डाँगी बुहारी गैरी डाँगी
2: नाति मनिष डाँगी
1: जीवन डाँगी देवर लालबीर डाँगी देवरानी श्याम कुमारी डाँगी भतिजा आशिष डाँगी भतिजी अस्मिता डाँगी हिमशिला डाँगी देविना डाँगी नातिनी शेरिसा रोका बुहारी लक्ष्मी रोका डाँगी नाति नवराज डाँगी भान्जा तर्फ विमोचन रोका वीरेन्द्र कौर जेठा नातिको माइती तर्फ सम्पूर्ण परिवारहरू 10 जना माहिला नाति तर्फ सम्पूर्ण घर परिवार 5 जना नातिनी बुहारीहरू जेठी नातिनी सोफिया डाँगी माहिली नातिनी बुहारी पवित्रा डाँगी जम्मा 53 घर पनाती तिनीहरू आरोही डाँगी दिप्सन डाँगी बहिनी ज्वाईहरू स्वर्गीय बहिनी झुला डाँगी ज्वाई सीताराम डाँगी भतिजा भतिजीहरू चार भाइ बहिना कान्छी बहिनी हैकमाली डाँगी ज्वाई झुप्ले डाँगी भतिजा भतिजीहरू तीन भाइ बहिना छोराको माइती तर्फ सन्धि भागीमान बुढा लगायत सम्पूर्ण परिवारहरू थबाङ तीन मिरुल पर्जा रोल्पा
2: आमाजू तर्फ दाजु धनबहादुर खत्री स्वर्गीय आमाजु खिरमाली खत्री भान्जा तीन भाइ भान्जी तीन बहिनी कान्छी नन्द नौमाली थापा नन्दे भाइ चित्रबहादुर थापा भान्जा दुई भाइ भान्जी पुष्पा थापा एक बहिनी माइती तर्फ स्वर्गीय बुवा वीरबहादुर ओली स्वर्गीय आमा हस्तु ओली जेठा दाजु हिरा सिंह ओली स्वर्गीय भाउजू दानु ओली भदै चार भाइ तीन बहिनी भदैनीहरू कान्छा भाइ देव प्रसाद ओली बुहारी भ्यूमाली ओली कान्छा भदै तीन भाइ भदौनी तीन बहिनी जेठी दिदी आइती डाँगी भिनाजु भागीमान डाँगी भतिजा भतिजीहरू चार भाइ बहिना ज्वाई तर्फ दुर्गा केसी नाति दिपलक केसी माइला ज्वाई प्रवीण पुन नातिनी शान्ति पुन टीका पुन कान्छी छोरी तर्फ नाति शिशिर ओली लगायत सम्पूर्ण डाँगी परिवार परिवर्तन गाउँपालिका 2 राङ्सी मक्तिम रोल्पा साथै उहाँको 13 दिनको पुण्यतिथि यही मिति 2083 साल साउन 8 गतेका दिन हुने भएकोले सम्पूर्ण इष्टमित्र मलामी गोतारे छरछिमेक सम्पूर्णलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
3: यो दाँते तो हैरान नै पारिसक्यो। अहिले त झन् तातो चिसो खान पनि दिँदैन, दुखेको दुखी गर्छ। दाँतको उपचार पनि गर्नु पर्ने थियो। छोरीको दाँत त झन् बाङ्गो टिङ्गो छ, कस्तो नसुहाउने भएको छ। सिधा बनाउनु पर्ने थियो, यसको उपचार गर्न कहाँ पो जाने होला।
4: ल अब चिन्ता गर्नु पर्दैन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
5: हो दात का संपूर्ण रोगी अब पर्दैन चिन्ता लिन रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
6: हजुर हामी कहाँ दन्त चिकित्सक द्वारा हप्ताको सातै दिन दात र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
4: हजुर आउनुहोस् 24 घण्टा तपाईँकै सेवामा तत्पर छौँ।
5: हजुर हाम्रा सेवाहरू
4: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने
7: नदुखाइ दाँत निकाल्ने
4: दुखेको दाँत जरैदेखि उपचार गर्ने
7: गिजाबाट रगत आउने सास बनाउने समस्याको सफल उपचार
4: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने
7: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने
4: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने
7: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का सम्पर्क नम्बर 9840318 9905514952।
6: रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका चार सुलिचौर रोल्पा ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा
8: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना
9: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अक्याडमी घोराई र शाखा तुलसीपुर दाङमा 7% अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
8: भाषातर्फ अंग्रेजी जापानीज कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू
9: कम्प्युटर तर्फ बेसिक डिप्लोमा र एडभान्स डिप्लोमा
8: शिक्षक सेवा आयोगका प्रावि निमावि मावि र शिक्षक लाइसेन्स
9: लोक सेवा तर्फ खरिदार नासु महिला विकास निरीक्षक प्राश्व शिक्षा गेम स्काउट वन रक्षक रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू
8: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी असही नेपाल आर्मी र अधिकृत ग्याडेट
9: सफल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम भाषण गर्ने कला व्यक्तित्व विकास जीवन जिउने कला नेतृत्व विकास तालिम मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम
8: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने
9: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अक्याडमी दाङ प्राली युट्युब र टिकटक आनन्द अक्याडमी दाङ सम्पर्क मोबाइल नम्बर 9849204754 र 9849993412
8: विद्यार्थी भई आउनुहोस् गुरु भई फर्कनुहोस् आनन्द अकाडमी घोराही दाङ
10: मम्मी दाजु क्यो म त खाना खान नि सक्दिन
4: होइन यो छोरीले के भन्छे दाँत दुख्यो भनेर हैरान पारिसकि भने जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो
11: होइन ए भाउजू तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ भन्नुहोस् त के पर्यो तपाईँलाई
4: के हुनु नि बाबु यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन
11: ए के न ठुलै समस्या होला भनेको त जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ
4: ए हो र बाबु यो कहाँनिर छ र बाबु यसका सेवा सुविधाहरू के छन्
11: हजुर हाम्रा सेवा तथा सुविधाहरू आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध दाँत सफा गर्ने बाङ्गो चिङ्गो दाँत मिलाउने दाँत भर्ने जरैदेखि दाँत भर्ने बुद्धि बङ्गारा उखेल्ने आरसिटी गरेको दाँतमा खोल राख्ने फ्लोराइड प्रिन्ट फिचर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने निशुल्क दन्त चेक जाँच गरिने दुखेको दाँतलाई नदुखाइ जरैबाट सफा गर्ने दाँतमा तार लगाउने भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने
9: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक घोराई 15 हस्पिटल रोड निमा हल कुमारी बैंक अगाडि दाङ शाखा नारायणपुर बुधौरा चोक सम्पर्क टेलिफोन नम्बर 0825903050 र मोबाइल नम्बर 9858043122 र 9858043123
11: B&B डेन्टल क्लिनिक घोराही 15 दाङ
12: का लागि त सुनसरी गाउँपालिका गर्ने मस्तका जरुरी सूचना झुनो टेला छिमरिजे गरम ओगेरी जो टेला सुन होली कता ओचोरी जो लाउ टेला क वन जंगल ल भिए लागिने मस्त ज सम्भावना चाहिए आउ ये गिने प्राकृतिक सम्पदा र सक्षेप्त ज सक्षम नदी वातावरण मिले नेला झ्यापा असर किने रि उमूल र थाउने भूछे ताने वायुमण्डल ल कार्बन मुक्त ज तानाले भने जलवायु परिवर्तन ल असर सकिने सुन नखर नामले ल भिए लागिने सज गिने गिने लापरवाही सुन चासो खेल गिना देख जिंदगी को ठगल मेला की नाते जन धने ने झप्पा छेती ताऊ हो होकाई
13: खालियाला
12: मेरा आयुर्वेदी
13: सलाई लाइटर सियाने चीज रांगजा रे पोल गेलो चीज रही वन जंगल
12: पिकनिक वन भोज बाई वन जंगल छाने
13: नाम थाम नाम लिजौ वन उपभोक्ता समूह राई सामुदायिक बने हुने ढाल्ने छ अनुगमन दिने व्यवस्था चौसङ्गी दिए
12: गेछ छानेला खोरो न चाउसी खोलिए होइदे करिम गाई गेछ मुके लैजु अब नजिरे बनाए गेन गेलो गे गन्ने के मलाई औले नये के मलाई गे
13: वन जंगल स जुडिसु गेन बारी ल बाली नाली कुचुला चुली यात्रा हो सकाउ छु छिनि ने चाउसो सैदे के खेले
12: वन जंगल मेला दु जमाई गे नेला
13: प्रहरी गाउँपालिका गाउँ कार्यपालिकाले कार्यालय खबर दिए
12: सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोदाङ रोल्पा।

0: मेरो कपाल पनि झडिराखेको छ। लामो समय देखि शरीर फटक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझ दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथ रोग भएको हुन सक्छ। यो सबै त बाथ रोगको लक्षणहरू हो नि।
0: अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटल कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथ रोगको उपचार हुन्छ। बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू हड्डीमा खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फटक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्मर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, ओक्सोमा बारम्बार पानी भरिएमा र आईएलजी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथ रोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43-123, 98-478-07-670।
0: बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोक देखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुइनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
2: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
3: हजुर हामी कहाँ पाइल्स फिसर फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
2: दिशा गर्दा रगत आउने, ती बग्ने, मलद्वार च्याथिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
3: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर कब्जियत पेट दुख्ने अमिलो पानी आउने खान मन नलाग्ने र गानु गोलाको उपचार
2: बाथरोग युरिक एसिड हाट जोड्ने दुख्ने हात खुट्टा सुन्निने झमझमाउने कटकट खाने रोगको उपचार तथा परामर्श
3: अनुहारको चाया फोटो डन्डी फोर दाग सेतो तथा कालो दुबीको उपचार
2: सेतो पानी बग्ने यौनी चिलाउने गनाउने पानी बग्ने निसन्तान मानसिक भय दिमागको बोधोपन निराशा खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
3: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ न्यू विजय सुनसारी पसलसँग सटेको घर तुलसीपुर दाङ
2: र खोराहाईका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक खोराई दाङ।
3: सम्पर्क मोबाइल 98578211105
2: 98479802
3: 98095826005
2: र 98103939940।
4: के तपाई स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
5: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
4: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
5: यदि त्यस्तो हो भने आउनुहोस् चाँग बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोडाही चाँगमा।
4: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी अनियमितता, बाजोपनको समस्या, यौन अङ्ग चिलाउने, गनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिमछिममा पिसाब लाग्ने, साथै घरको मुखको क्यान्सरको जाँच, स्तनको गाँठा गुठी र अन्य समस्या, सुरक्षित प्रसूति सेवा, साथै घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
5: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमा रिमाल हुनुहुन्छ।
6: द्वारा अनुहारमा चाया, कालो पोतो आउने, डन्डीफोर पुरानो दाग एलर्जी आउने, अनुहारमा चाउरेपना आउने, कुष्ठरोग लुतो बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
4: गर्दन, ढाड कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यातिएको, हात गोडा जोर्नी अरो हुने, हड्डी खिएको,
5: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस् हामी कहाँ हुनुहुन्छ डाक्टर दुर्गा बेलवासे हाट जोड्ने तथा नसा रोग विशेषज्ञ।
6: जेनेरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसीद्वारा फोक्सो, दम, थाइराइड, प्रेसर, पेट, कलेजो, बाघ, मृगौलाको उपचार, दीर्घ रोगको उपचार, उच्च रक्तचाप, मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार, डेंगू, टाइफाइड, निमोनिया र भाइरल ज्वरोको उपचार, मुटुको धड्कन बढ्ने, कलेजो सम्बन्धी समस्या, जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान, ग्यास्ट्रिक, कब्जियत, पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार, दम, खोकी, पुरानो छातीको संक्रमणको उपचार, टाउको दुख्ने, पिनास, नसा च्यापिएको र जोर्नी दुख्ने, रगत, पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श
4: पम्पटौल, दुध नचुस्ने, निमोनिया, जन्डिस, दम, पेटको समस्या, छातीको समस्या, मस्तिष्क ज्वरो, टिबी, नाकबाट रगत बग्नु, जिउमा तथा घाँटीमा बिर्खा देखिनु, छारे रोग, मृगी, निमोनिया, रक्त अल्पता, मुटुको समस्या, बाल बालिकामा देखिने चिडचिडापन, छारे रोग, मस्तिष्क ज्वरो, बाथ रोग, माइग्रेन, ग्रोथ पेन, छाती समस्या, दम, टिबी, जन्डिस, पेटको समस्या, बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार,
5: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस् हामी कहाँ हुनुहुन्छ बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल।
4: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्,
5: जसका लागि मोबाइल नम्बर छ 98578443123, 98478407677 र ल्यान्डलाइन फोन नम्बर 082-591-6770।
4: डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाङ।
7: जति अस्पताल धाए पनि, जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन।
8: होइन के भएको छ र तपाईलाई
9: के भन्नु र नानी भन्नै लाज लाग्ने मलाई त पाइल्सले साह्रै दुःख दिया छ
8: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त अनि धामी झाँक्री गरेर बस्ने हो र भन्या अरे काका यसको लागि त घोडाही दान सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न निको भइहाल्छ नि
10: हो यदि तपाईलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानीद्वारा प्रत्येक दिन पाइल्स फिसर फिस्टुलाको बिना अपरेशन साफ सुत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ
11: द्वारमा मासु फलाएको दिशा बस्दा मासु बाहिर आउने रगत आउने दुख्ने पोल्ने मलद्वारको वरिपरि घाउ खटिर आउने पिप बग्ने चिलाउने लामो समयदेखि कब्जियत भएको पुरानो ग्यास्ट्रिक अल्सर भोक नलाग्ने तौल घटाउने बढाउने जन्डिस मधुमेह रुगाखोकी पिनास दम छातीको दाग युरिक एसिड पात जोर्नेको दुखाइ हात खुट्टा झमझमाउने सुन्निने पोल्ने हड्डी खिएको यौन समस्या यौन इच्छामा कमी उत्तेजना नहुने पिसाब पोल्ने छिनछिनमा पिसाब लाग्ने पिसाब रोक्न नसक्ने किडनीको पत्थरी उच्च रक्तचाप कोलेस्ट्रोल मानसिक रोग तनाव आदि डिप्रेसन माइग्रेन थाइराइड चाया पोतो डन्डीफोर सेतो दुबी दाग सोरायसिस कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ
10: त्यति मात्र कहाँ हो र हामी कहाँ जाँड रक्सी सुरती चुरोट छुटाउने औषधि पनि उपलब्ध छ
11: विस्तृत जानकारीका लागि सम्पर्क 082-563-803 98-65-44-83-83
10: विकल्प आयुर्वेद क्लिनिक घोराही दाङ सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ निर
12: कैया बद्दी मेरो त दादु खिलो के गर्ने होला अब
13: यिनी बद्दा पनि कराइरहन्छन् यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो यिनको दाँत निको हुन्न
14: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन मैले उहिलेदेखि भनिरहेको छु पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर मान्ने होइन जे सुकै गर्नुहोस् तपाईँले
13: ए हो र त्यहाँ लगेपछि सन्चो हुन्छ त यिनले फेरि गुच्छा छाको खाइ गर्छन् के होला र निको
14: पहिला लानुहोस् न निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि
15: हजुर हाम्रा सेवा तथा सुविधाहरू क्लिनिक सातै दिन खुल्ला रहने निशुल्क दन्त परीक्षण गरिने आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने दाँत तल्काउने पोलिस गर्ने दाँतमा सिसा भर्ने चाँदी भर्ने सिमेन्ट भर्ने हिरा लगाउने दाँतको डिजिटल एक्सरे गरिने आरसिटी गर्ने खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने दाँतमा खोल लगाउने दाँत रोक्ने मुखमा पुरा सेत दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने दाँतको कस्मेटिक उपचार गर्ने मुखमा घाउ खतिरा सेतो डब्बाको उपचार गर्ने
14: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ मुखको हड्डी भाँचिएको दाँत मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सबैलाई हामीलाई सम्झिनुहोस् पन्थी डेन्टल क्लिनिक हस्पिटल रोड घोराही दाङ थप जानकारीका लागि 082-562-367 र मोबाइल नम्बर 98-478-57-569 यता सुन्नुहोस् त यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ थप जानकारीका लागि उक्त शाखाको नम्बर 082-590-879 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ आफ्नो दाँतको रक्षा आफै गरौ प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौ जनहितका लागि पन्थी डेन्टल क्लिनिक घोराही दाङद्वारा जारी सन्देश
16: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
17: होइन, यो बुढीले के गनगन गनगन गर्छे, अब यतिका सामान म कहाँ गएर ल्याऊ, एकै ठाउँमा पाइनु पर्यो नि।
16: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
17: ल उसो भए म सामान लिन गइहाले।
16: हजुर, हामी कहाँ गुणस्तरीय हापुर, टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
17: उत्पादक प्रभु लघु उद्योग घोराही 15 दाङ, सम्पर्क मोबाइल नम्बर 98578 30504।
16: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
17: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्, प्रभु लघु उद्योग घोराही 15 दाङ।
18: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध,
19: आफ्नो घर वरपर सधैँ सफा राखौ। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
20: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार, रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस।
19: जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
21: जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
19: तपाईँका सन्ततिहरू कतै मदिरा पान, लागु औषध दुर्व्यसनीमा फसेका त छैनन्, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने, अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कारवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
20: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
19: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
21: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरुन्तै खबरदारी गर्नुहोस्।
19: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
20: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङगाउँ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जंकोट, जलजला पदयात्रा, स्याकाई र ओखेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुडीखेल, माडीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला, भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
19: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्, सभ्य समाजको निर्माण गर्नुहोस्।
21: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
19: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौ।
20: रोल्पा नगरपालिका नगर कार्यपालिकाको कार्यालय रोल्पा।
0: जलजला टाइम चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 10 बजे हो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली हिलोतमा 5 मणिग्राम रूपन्देही।
22: के तपाईलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुघाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बासको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0175624959 र 98645782।
23: सम्बन्धमा प्राप्त उजुरीका विषय प्रस्तावित व्यक्तिहरूले पेश गरेको कार्ययोजना वितरण गर्ने कार्यसूची रहेको छ। गत असार 19 गते बसेको संवैधानिक परिषदको बैठकले प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की र निर्वाचन आयुक्त पदमा डाक्टर राजीव सुब्बा र गुरूप्रसाद वाग्लेलाई नियुक्त गर्न सिफारिश गरेको थियो। समितिका अनुसार निर्वाचन आयोगका प्रमुख आयुक्तमा प्रस्तावित कार्की विरूद्ध एउटा मात्र उजुरी परेको छ। प्रस्तावित आयुक्तहरू गुरू वाग्ले र राजीव सुब्बा विरूद्ध कुनै उजुरी परेको छैन। समितिले आज उजुरी खोलेर वितरण गर्नेछ। साथै प्रस्तावित आयुक्तहरूका कार्ययोजना पनि सांसदहरूलाई वितरण गर्ने तयारी छ। संसदीय समितिबाट प्रस्तावित ती पदहरूको नाम अनुमोदन भएपछि राष्ट्रपतिबाट नियुक्त हुने संवैधानिक प्रावधान छ। 13 स्थानीय तहले हालसम्म चालू आर्थिक वर्षको बजेट सार्वजनिक गर्न नसकेको पाइएको छ। कुल 753 स्थानीय तहमध्ये 740ले मात्र बजेट सार्वजनिक गरी कार्यान्वयनको प्रक्रिया शुरू गरिसकेका छन्। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पोर्टलमा सम्बन्धित स्थानीय तहले प्रविष्ट गरेको विवरणका आधारमा मध्य प्रदेशका 10 स्थानीय तहले हालसम्म बजेट प्रस्तुत गर्न सकेका छैनन्। सिराहाको सुखीपुर नगरपालिका, औरही गाउँपालिका, धनुषाको कमला नगरपालिका, रौतहटको गरूडा नगरपालिका, कटहरिया नगरपालिका, फतुवा विजयपुर नगरपालिका, मौलापुर नगरपालिका र यमुना माई गाउँपालिकाले चालू आर्थिक वर्षको बजेट प्रस्तुत गरेका छैनन्। वर्षाको छिपहर माई गाउँपालिका र पक्काहा मैनपुर गाउँपालिकाले विभिन्न कारणले बजेट सार्वजनिक गर्न सकेका छैनन्। कोशी प्रदेशको धरान उपमहानगरपालिका, लुम्बिनी प्रदेशको रूपन्देही कोटही माई गाउँपालिका, कपिलवस्तुको शुद्धोधन गाउँपालिकाले बजेट ल्याएका छैनन्। कोशी प्रदेशमा 737 स्थानीय तहमध्ये 136 स्थानीय तहले बजेट ल्याएका छन्। धरान उपमहानगरमा बजेट ल्याउने बेलामा भएका विवादका कारण बजेट होलिदिएको अवस्था सिर्जना भएको छ। धरानमा समयमा आउन नसकेको यो तेस्रो वर्ष हो। बजेट ल्याउन नसकेपछि आइतबार बसेको कार्यपालिका बैठकमा जनप्रतिनिधि बीच चर्काचर्की भएको थियो। बैठकमा कार्यवाहक नगर प्रमुख आइन्द्र विक्रम बेघासँग कार्यपालिकाका सदस्यहरूले बजेट ढिलाएको कारणबारे जवाफ माग गरेका थिए। बागमती प्रदेश, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै स्थानीय तहले गत असारभित्रै बजेट सार्वजनिक गरी कार्यान्वयनको प्रक्रिया शुरू गरिसकेका छन्। संविधान अनुसार हरेक वर्षको जेठ 15 गते संघीय सरकारको, असार 1 गते प्रदेश र असार महिनाभर स्थानीय तहको बजेट सार्वजनिक गर्नुपर्ने व्यवस्था छ। काठमाडौँको बौद्धमा एक महिलाले आत्मदाह प्रयास गरेकी छिन्। काभ्रे तिमाल स्थायी घर भई बौद्ध बस्ने 27 वर्षीय सालु गुरूङले हिजो साँझ बौद्ध गेट अगाडि आत्मदाह प्रयास गरेकी हुन्। उनको शरीरको 50% भाग जलेको छ। जिल्ला प्रहरी कार्यालय काठमाडौँका प्रवक्ता एसपी पवन कुमार भट्टराईका अनुसार हाल उनको कीर्तिपुर स्थित बर्निङ अस्पतालमा उपचार भइरहेको छ। घटना लगत्तै गोकर्णेश्वर 6 स्थित सुषमा कोइराला मेमोरियल अस्पतालमा लगिएको थियो। स्थिति गम्भीर भएपछि कीर्तिपुर लगिएको हो। गुरूङ बौद्धमै खाजा घर चलाउने गर्छिन्। आत्मदाह प्रयासको कारणबारे खुलेको छैन। र ताराको कलैयामा मिनी ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ, अर्को एकजना घाइते भएका छन्। राति करिब 12:30 बजे बरियारपुरबाट कलैयातर्फ छुटेको B1K 4436 नम्बरको टाटा कम्पनीको खाली मिनी ट्रक आफै अनियन्त्रित भई सड़कको बायाँपट्टि रहेको स्थानीय सुरेश शाह कानूको घरमा ठोकिएको थियो। दुर्घटनामा ट्रकमा सवार जितपुर सिमारा उपमहानगरपालिका 8 इमाली प्रतिका 40 वर्षीय शिवनारायण पासवान गम्भीर घाइते भएका थिए। उनको केही बेरपछि प्रादेशिक अस्पताल कलैयामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी मीनबहादुर घलेले जानकारी दिनुभयो। यस्तै गरी सोही स्थानका 50 वर्षीय देवनारायण चौधरीको टाउको र खुट्टामा गहिरो चोट लागेको छ, मध्यम अवस्थामा उनको उपचार भइरहेको छ। दुर्घटनापछि अस्थायी प्रहरी पोस्ट बस पार्क र जिल्ला प्रहरी कार्यालय 12 खटिएको टोलीले ट्रक चालक रौतहरको गुजारा नगरपालिका 9 सिमारा भवानीपुरका 27 वर्षीय राजु कुमार चौधरीलाई नियन्त्रणमा लिएको छ। बिहान 10 बजेको थाहा अपडेट सकियो। सान्चु बिदा हुन्छु, नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न थाहा खबर .com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/थाहा खबर र हाम्रो ट्विटर ह्यान्डल हो @थाहा खबर।
3: Coming up next.
5: कार्यक्रम सुशेली।
6: तारंगीको तारदेखि टुङ्नाको धुनसम्म, हाकपारे र तालमदेखि देउडा र टप्पासम्म, कार्यक्रम सुशेली। लोकगीत, लोक साहित्य र लोक संस्कृतिको संगम,
3: कार्यक्रम सुशेली।
6: बिहान 10 बजेको समाचार पछि 11 बजेसम्म
3: कार्यक्रम सुशेली।
5: जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई चोइस गर्ने सुविधा हुन्छ। थाहा खबर .com जहाँ तपाईँ निर्धक्क चोइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। थाहा खबर .com त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिनछिनको खबर अब थाहा खबर .com।
24: Texas International College announces registration open for plus two science, management, along with hotel management, humanities, and law. Our features: outstanding board result, experienced faculty, modern labs and library, scholarship opportunities, sports and extracurricular activities, admission process, entrance exam, SEE grade evaluation, and personal interview. For more details, Texas International College, Mitra Park, Java Hill, Kathmandu. Phone 01-4479-017-4490-670. Website texasintl.edu.np.

0: एकमात्र जीटीएस सेवा डिस्को
1: देशो खुशीको कनेक्शन
2: शर्त बुझेर मात्र क्रेडिट कार्ड प्रयोग गरौं। क्रेडिट कार्ड क वर्गका वाणिज्य बैंक तथा राष्ट्रिय स्तरका ख र ग वर्गका वित्तीय संस्थाले जारी गर्ने विद्युतीय भुक्तानीको उपकरण हो। सामान्यतया क्रेडिट कार्ड प्रयोग गरी तोकिएको समय सीमाभित्र रकम भुक्तानी गर्दा कुनै ब्याज लाग्दैन, तर निर्धारित मितिभित्र भुक्तानी नगरेमा उच्च दरको ब्याज लाग्न सक्छ। त्यसैले क्रेडिट कार्डको प्रयोग गरी समयमै रकम भुक्तानी गर्ने बानी बसालौं। क्रेडिट कार्ड बारे जान्ने पर्ने विषय: खरिद सीमा र नगद सीमा, भुक्तानी गर्न पाउने अवधि, पेनाल ब्याज, वार्षिक नवीकरण शुल्क, कारोबार विवरण, माध्यम, दिन र अन्तराल, गुनासो गर्ने प्रक्रिया, अन्य शर्त र अवस्थाहरू। क्रेडिट कार्डको अनुशासित प्रयोगबाट सुविधा त पाइन्छ नै, तर यसलाई असावधानीपूर्वक प्रयोग गर्दा अधिक ऋणको जोखिम पनि निम्तिन सक्छ। सचेत प्रयोगकर्ता बनौं, क्रेडिट कार्ड सुरक्षित रूपमा चलाऊ। नेपाल राष्ट्र बैंक, वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा। गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np। वित्तीय ग्राहक संरक्षण इकाईको सम्पर्क नम्बर 01-5719-605।
3: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला।
4: नमस्कार।
3: अनि खर्चर बेच्नु छोडेर यतातिर कता नि?
4: यो त साइड जब दाइ, यो चाहिँ मेन।
3: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
4: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
3: थाहा छ, त्यसैले त यही लिन आएको।
5: विदेशमा पनि सोगाट र गेट फ्री प्रडक्ट नै युज हुन्छ,
3: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
5: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
3: सुरक्षा घरको
4: साथ जीवन भर।
6: 21 शताब्दीको नयाँ उपचार विधि लेजर थेरापी, करिब 1 दशकदेखि निरन्तर सेवामा समर्पित लेजर थेरापी क्लिनिक। लामो समयसम्म कडा औषधिको सेवनले पेट र मृगौलामा खराब असर गर्न सक्दछ र उपचार गर्दा गर्दै पनि रोग बल्झिन सक्छ। त्यसैले लेजर थेरापीबाट सुरुमै उपचार गरेमा यी खराब रोगहरूबाट बच्न र पूर्ण रूपमा निको पार्न सकिन्छ। हाम्रा सेवाहरू: हाड जोड्नेको दुखाई, मेरुदण्ड, घुँडा दुखेको, मस्तिष्क पक्षघात, फोक्सो सम्बन्धी रोगहरू, नसा सम्बन्धी रोगहरू, नसा च्यापिएको, कोलेस्ट्रोल, कपाल झर्ने, नाक कान घाँटी, स्त्री सम्बन्धी रोगहरू र छाला सम्बन्धी रोगहरूको वरिष्ठ डाक्टर सुशीला वैद्यद्वारा सफल उपचार भइरहेको छ। सम्पर्क लेजर थेरापी क्लिनिक, लगनखेल ललितपुर, लगनखेल पोली क्लिनिक भवनमै। फोन नम्बर 01-5452-352, मोबाइल 98-510-600-69।

0: रेडियो सहर संसार 99.4 मा अबको प्रस्तुति
1: कार्यक्रम सुशेली
2: सारङ्गीको तारदेखि टुङ्नाको धुलसम्म हतारे र पालमदेखि देउरा र टप्पासम्म
3: सुशेली
4: लोकगीत लोक साहित्य र लोक संस्कृतिको संगम
2: कार्यक्रम सुशेली

सानोमा सानो बाखरी पाठो बन्चर छ माउसँगै काकाको हामी भेटेर भयो जाउँ अब सँगसँगै भाइ साथी सँगै बरसात दिँदै हिँड जाउँ सँगसँगै। नमस्कार, यहाँलाई हार्दिक स्वागत अनि अभिवादन छ कार्यक्रम सुशैलीमा। सुशैली लिएर आइपुगे म ओम भण्डारी। नेपाली लोकगीत लोक साहित्य र लोक संस्कृतिको संगम सुशैली बिहान यसै समय प्रसारण हुने गर्छ। हामी रेडियो थाहा संचारको काठमाण्डु स्टुडियोबाट बोलिरहेछौ। कार्यक्रम काठमाण्डुमा रेडियो थाहा संचार सँगै रूकुम पश्चिममा रेडियो आफ्नो एफएम र सानो भेरी, रूकुम पूर्वमा रेडियो पूर्वी रूकुम, सल्यानमा रेडियो शारदा, सुर्खेतमा प्रदेश एफएम, अर्घाखाँचीमा रेडियो अर्घाखाँची र सन्धी खर्क, रूपन्देहीमा रेडियो तिलोत्तमा, दाङमा तुलसीपुर, उदयपुरमा रेडियो बेलका, सिन्धुलीमा रेडियो विजय किल्ला र मरिण, रूल्पामा रेडियो जलजला सँगै माडी आवाज, अनि मुगुमा रेडियो मुगु र सौर्योदय, बैतडीमा रेडियो निंगला सैनी, अनि बझाङमा रेडियो सेती, थलरा र जनमुखीबाट सँगै प्रसारणमा छ कार्यक्रममा। तपाईँले थाहा संचारको नेटवर्कमा आबद्ध तपाईँको घर नजिकको रेडियो स्टेशनबाट अनि अनलाइनमा थाहा संचार .com, थाहा खबर .com सुन्दै गर्नुभएको रेडियोको अनलाइन प्रसारण नेपाली पात्रो र हाम्रो पात्रोमा पनि सुन्न सुनाउन सक्नुहुन्छ। घर देश परदेश हतार फुर्सद शहर गाउँ जहाँ हुनुहुन्छ हामी त्यही सुशैली लिएर आइपुगेका छौं। गीत सुनाउन, गीतका कुरा गर्न, हाम्रो संस्कृतिसँग अझ बढ़ी हेलिनको निम्ति बझाङमा रेडियो सेती, थलरा र जनमुखीबाट सँगै प्रसारणमा छ कार्यक्रममा। तपाईँले थाहा संचारको नेटवर्कमा आबद्ध तपाईँको घर नजिकको रेडियो स्टेशनबाट अनि अनलाइनमा थाहा संचार

0: र तरंगिन आज सुशैली को विशेषांक इस अर्थ आज हामी कलाकारसँग संवाद गर्ने छौं। आज को श्रृंखला में हामीसँग हुनुहुन्छ लोकप्रिय गायिका कलाकार ऋतु कणेलज्यू। वहां का गीत र वहां को जीवन को सेरेफेरे में आज कार्यक्रम भरि हामी सुन्ने छौं र विशेषत वहां सुनाउने छौं। हजुर नमस्कार।
1: हजुर नमस्ते।
0: यहाँलाई स्वागत छ।
1: हजुर थैंक यू सो मच।
0: आरामै हुनुहुन्छ?
1: हजुर ठीक छु।
0: सुरुमा चाहिँ नेपाली हाम्रो लवज भइगयो कि वर्तमान के गर्दै हुनुहुन्छ सन्चो कि छैन खानु भएको छ कि छैन भन्ने?
1: हजुर
0: आरामको साथ।
1: हजुर आराम।
0: अब सबै कुरा चाहिँ हामी भेटमा बानी त हो नेपाली हाम्रो लोक बानी यस्तै ठेगाना घर ठेगाना कहाँ हजुर?
1: घर ठेगाना त मेरो म जन्मेको चितवन।
0: हामी पूर्वेलीहरूले चाहिँ थलोकिलो
1: भन्छौँ। पुर्खल चाहिँ मेरो गलकोट हो बागलुङ। गलकोट
0: ए बागलुङ
1: हजुर
0: बागलुङबाट
1: चितवन।
0: चितवन बागलुङ उस्तो बागलुङ भन्दा चितवन बढी
1: आइजाइ हुन्छ। हजुर
0: बागलुङ पनि जान त
1: गइरहेको छु गलकोटतिर।
0: गलकोट त कृषि उत्पादनले पनि
1: धेरै सुन्दर ठाउँ छ।
0: सांस्कृतिक हिसाबले पनि महत्वपूर्ण ठाउँ।
1: हजुर
0: यहाँका थुप्रो कलाकार पनि हुनुहुन्छ।
1: हजुर हजुर
0: तपाईँहरूको आफ्नो समाजमा सबै चिनापर्जी हुनुहुन्छ?
1: चिनापर्जी छौँ हामी प्राय जस्तो।
0: अब आज हामी गीतका कुरा गर्न हजुरका गीत सुन्न आएको। अब यहाँका चाहिँ आधुनिकदेखि लोक पपसम्म अनि लोकगीत क्षेत्रका रोइला त्यस्तै पञ्चे बाजादेखि अरू चाहिँ नि तेजका गीत यो मौसमका गीतहरू ऋतुकालीन गीतहरू पनि छन् नै। मुख्य पेसा नै गायन भइगयो कि अरू क्षेत्रमा काम गर्दै यसलाई चाहिँ आंशिक समय मात्रै दिने हो? हजुर
1: होइन मेरो मुख्य चाहिँ गायनै भयो हजुरको। म यसमा पढेँ
0: हजुर
1: अनि यतै गाउन थालेँ कार्यक्रममा व्यस्त हुन थालेँ कतै कतै पढाउने पनि काम गरेँ
0: सङ्गीत नै।
1: हजुर सङ्गीत नै।
0: यहाँले काठमाडौँ?
1: काठमाडौँ हजुर। म चाहिँ अलिकति इन्स्टिट्युटहरू अनि यस्तो होम ट्युसनहरू गराउने।
0: हजुर
1: हजुर।
0: वाद्यवादन पनि?
1: वाद्यवादन अलिअलि हार्मोनियम हल्का बजाउने त अब हाम्रो कलेज हुँदाखेरि त हामीले अब तबला पनि बजाउनु पर्थ्यो हल्का फुल्का अलिअलि बजाउँछु।
0: हजुर पद्मकन्याको विद्यार्थी त होइन
1: म ललित कलाको।
0: ललित कला
1: हजुर।
0: अहिले चाहिँ पढाउने पनि भयो?
1: पढाउने हजुर कलेज त पढाएको छैन जस होम ट्युसन पढाउँछु किनकि भ्याउँदिनँ कार्यक्रममा म जिल्ला जिल्ला गइरहनु पर्ने हुन्छ
0: हजुर
1: त्यही भएर फुल टाइम दिन सक्दिनँ त्यही भएर चाहिँ म यसो पार्ट टाइम जब गर्छु।
0: अब कुनै बेला नेपाली सङ्गीतको क्षेत्रमा चाहिँ भन्थे अरे मान्छेले हामीले पनि अलिअलि सुन्यौँ पढेका मान्छेले गीत गाउँदैनन् गीत सङ्गीतमा आउँदैनन् भन्ने। अब गलकोट मैले सम्झेँ हाम्रो विष्णु दाई पनि
1: हजुर
0: धेरै राम्रो पढेर लोकगीतमै अहिले उहाँ एकदम व्यस्त हुनुहुन्छ हजुर पनि त्यसरी आउनुभयो। यो हामी सङ्गतले रहरले आउनु अथवा त्यहाँको भूगोलले त्यहाँको समुदायले सिकाएर आउनु र ठ्याक्कै त्यही विषय हाम्रो एकाडेमिक अध्ययनको फिल्डै बनाएर आउनु चाहिँ कति फरक रहेछ?
1: हजुर फरकै छ। अब भोगाईले आफ्नै तरिकाको हुन्छ होइन अब पढाइ भनेको आफ्नो आफ्नो छन् कि यसका पाटाहरू हजुर कोही भोगेर आउनुहुन्छ कोही पढेर आउनुहुन्छ कोही बुझेर आउनुहुन्छ कोही इच्छाले आउनुहुन्छ कोही यसलाई नै म सङ्गीतलाई नै आफ्नो जिन्दगी एउटा होइन बनाउँछु भनेर आउनुहुन्छ कोही रहरले आउनुहुन्छ त्यस्तो छ हजुर।
0: भोगाई त आफै प्लस भइहाल्यो किनभने गाउँमा जन्मियो गाउँमा हुर्क्यौं चाडबाड थिए रीति परम्परा आउँथे नै त्यहीँ सिकियो थप पढेर आउँदा चाहिँ के फरक हुँदो रहेछ?
1: पढेर आउँदाखेरि धेरै कुरा बुझिन्छ होइन त्यही माथि अब सङ्गीतको कुरा गर्नुपर्दा त पढ्यो भने हामीलाई सङ्गीतको विषयमा थाहा हुन्छ ज्ञान हुन्छ यसको सुर ताल लयको बारेमा ज्ञान हुन्छ हामीले कस्ता गीतहरू गाउनुपर्छ त भन्ने कुरा पनि हामीले आफूले शब्दहरू छान्न सक्छौँ राम्रा राम्रा क्रिएसनहरू रचनाहरू गर्न सक्छौँ त्यसलाई होइन सङ्गीतहरू भर्न सक्छौँ हजुरको स्वरहरू दिन सक्छौँ ती स्वरहरूमा पनि आफूले गाउँदाखेरि मैले कस्तो गाइरहेको छु त भनेर आफूले मूल्याङ्कन गर्न सक्छौँ धेरै कुराहरू सिक्न सक्छौँ।
0: ठाउँ गाउँले सिकाउने कुरा एउटा छ
1: हजुर
0: पुस्तक पढेर अथवा
1: हजुर पढेर आउने कुरा अब अनुभवले त्यही खालको सिकिन्छ भने अब पढेर आएपछि सानसाना कुराहरूलाई पनि हामीले त्यसलाई थाहा पाइन्छ कि
0: जाँच दिएर पास गरेर आउनु पर्यो नि
1: जान्नु पर्यो हजुर।
0: अहिलेसम्म हजुरले गाउनुभएका गीतहरू चाहिँ प्राय कस्ता लोक लयका बढी भए कि?
1: हजुर पहिला चाहिँ मैले अलिकति आधुनिक अनि अलिकति लोक अनि पप टाइपका गीतहरू गाउँथेँ पछि अहिले चाहिँ अहिलेको उसमा चाहिँ लोकै बढी छन् मेरा लोकगीतहरू नै बढी छन्।
0: यो चाहिँ कस्तो आफ्नो जन्मजात त्यस्तो गुण आएर?
1: होइन जन्मजात त हजुरलाई फेरि भन्नुपर्दा जस्तो म मेरो गलकोट भयो भने म फेरि सहर बजारमा हुर्किएँ हजुरलाई भन्नुपर्दा मेरो गलकोटमा म जन्मेको छ फेरि चितवन हो।

0: होइन सहर बजारमा हुर्किने जन्मजात भन्दा पनि हजुरको त्यो भित्रबाट आयो के हो एउटा माहौलले क्रिएट गर्यो भन्नुपर्छ
1: त्यसरी चाहिँ लोकगीतमा बढी जानुभयो र
0: अनि अर्को कुरा के भन्दाखेरि अब म कार्यक्रमको सिलसिलामा गाउँ गाउँमा जान्छु कहिले सुदूरपश्चिम जान्छु कहिले पूर्व जान्छु होइन अब कहिले कहाँ पुगिन्छ अनि त्यहाँ चाहिँ बढी चाहिँ अरू गीत भन्दा चाहिँ लोकगीत चाहिँ बढी मन पराइन्छ माग बढी लोकगीतको छ र ती हाम्रा बाजाहरू नि लोक बाजाहरू त्यस्तै छन् कि हजुरको ती बाजाहरू बज्ने बित्तिकै होइन हामीलाई नाच्न मन लाग्छ र सरल तरिकाले मान्छेले बुझ्न सक्छ त्यसमा रमाउन सक्छ त्यसको भरपूर आनन्द चाहिँ लोकमा छ कि त्यो आफ्नो किसिमको आनन्द मान्छेले गाउँघरमा सरल तरिकाले उनीहरूले लिन सक्छन् टिप्न सक्छन् होइन त्यही भएर चाहिँ लोकगीत चाहिँ बढी चलन चल्ती हुने भएको भएर धेरै मन पराइने भएको भएर र म धेरै कार्यक्रमहरूमा जानुपर्ने भएको भएर र मलाई आफूलाई पनि स्वयं लोकगीतहरू धेरै मनपर्छ त्यही भएर पनि हजुर
1: अब यसको ज्यादै गहिरो अध्ययन गर्ने अध्यापन गराउनेदेखि लिएर खोज्ने अनुसन्धान गर्ने मैले त भन्छु कता कतै यो थुप्रो विषय क्षेत्र चाहिँ लोकगीतसँग पाइन्छ पुरातात्विक अध्ययन गर्नुपर्छ भने पनि लोकगीतलाई गर्यो भने त्यसबाट धेरै गुह्य कुरो थाहा हुन्छ अब त्यसरी त अध्ययन भएर नेपाली लोकगीतमा लोकबाजामा के छ त्यो पत्ता लगाउन भागी होला तर हजुरले भन्नुभयो अहिले मान्छेले मात्रै नभएर पशु प्राणीले पनि रुचाउने अहिले हामीले सुन्यौँ नि हजुरलाई थाहै छ जहाँ लोक संगीत लोक धुन लोक बाजा बज्छ त्यहाँका बिरुवा पात छिटो बढ्ने फल चाहिँ रसिला लाग्ने ठूला दाना फल्ने बाख्रा गाई बढी फस्टाउने दुध दुधालु हुने यस्तो यस्तो हुने रहेछ
0: फेरि हजुरको के अवस्था छ नि फरक छ कि हाम्रा लोक बाजाहरू असाध्यै भनौँ न यति राम्रा छन् कि विदेशमा गएर हजुरले लोकगीत गाइदिनु भयो भने मान्छेहरू विदेशीहरू पनि रमाउँछन् के भाषा बुझ्नु पर्दैन तर ती बाजाका धुनहरूले नि यति आकर्षित गरिराखेको हुन्छ कि उहाँहरूलाई यति रमाइराख्नु भएको हुन्छ त्यस्तो एउटा फरक खालको एउटा क्षमता चाहिँ हाम्रो लोक बाजाहरूमा छ कि
1: के होला हजुरलाई कस्तो लाग्छ के तत्त्व छ त्यसरी हामीलाई
0: हजुर यो त यस्तो हो अब त्यो पहिला जमानादेखि अब भनौँ न भगवान् शिवजीको पालादेखि नै होइन त्यो बन्दै बन्दै आएर यस्तो पावर एमा भइदियो कि अब यो भन्ने कुरै छैन कि एमा भनौँ न त्यो त्यो एक प्रकारको शक्ति त भगवान्को ऊबाट नै नाभिबाट नै आएको जस्तो लाग्छ
1: प्राकृतिक
0: आकर्षण हजुर
1: हामीले जानेन
0: त्यहीँबाट
1: अब कुरा गर्नु धेरै छ हजुरसँग एउटा गीत अब मैले भन्दा पनि हामीलाई सुन्ने साथीहरूले चाहिँ किन यति धेरै गीत गाउने कलाकारलाई ल्याएपछि कुरै कुरा गरे भन्नु होला
0: हजुर मलाई चाहिँ एकदम मनपर्ने गीतहरू धेरै मध्ये रोइला
1: हजुर
0: आफ्नै खालको विशेषता छ यसमा है र यो गीतमा चाहिँ हाम्रो शिरीष देवकोटाले शब्द संगीत भर्नु भएको छ र हामी सँगै गएको छौँ उहाँ त रोइलामा एकदम राम्रो छ श्री देवकोटाको
1: रोइला यता चितौनदेखि नै
0: सुरु हुन्छ हजुरको बुटोल पाल्पा
1: हजुर
0: एकदम मन पराइन्छ
1: वरपरका धेरै
0: क्षेत्रहरू
1: अहिले त राष्ट्रिय अन्तर्राष्ट्रिय ठुल्ठुला मञ्चहरूमा पनि माग हुन्छ
0: एकदमै हजुर
1: यो सबै समुदायले गाउने गीत हो होइन
0: सबै समुदायले गाउने गीत होइन यो हाम्रो चाहिँ विशेष हजुरले भन्नु नि पाल्पा यताउता अब जस्तो यो चाहिँ धेरै जस्तो ब्राह्मणहरूमा
1: बढी
0: बढी प्रचलन हो कि जस्तो लाग्छ मलाई पनि एकदमै डेफिनेटली त्यो हो कि जस्तो लाग्छ
1: किनकि
0: कौडा टप्पा त्यस्तो त्यस्तो गाइन्छ नि हजुरको बाहुन समाजमा किनभने भजनहरू पनि चुड्काहरू रोइलामा ल्याइन्छ
1: कि
0: हजुर
1: पनि प्रयोग हुने
0: खैजडी नै हल्का प्रयोग हुन्छ अनि रोइला चाहिँ अब भजनको रूपमा पनि रोइलामै गाइएको हुन्छ त्यो छन्दमा गाइन्छ लोक भजनहरू पनि रोइला
1: लोक भजनबाटै आएछ क्या
0: हजुर हजुर लोक भजन
1: लोक गाथा स्तुतिहरू हुन्थ्यो अहिले हामी प्रेम विरतीका विषयहरू पनि राखेर रोइला गाउन थाल्यौँ
0: हजुर
1: अब हजुरको त्यही गीत
0: हुन्छ रोक्ने गाह्रो भयो बरै नजर हाना हाना मनमा तातो लागेको छ।

0: कहाँ होला
1: डोरी हुन्छ हैन
0: हजुर डोरी हुन्छ
1: सोध्ने त्यही माला कहाँ हो भन्छ
0: अनि केटाले भन्छ हा घर सँग फेर सानो नाम पछिको थारा

0: पनि बगर बेमन कहिल्यै नगर भन्छ क्या हजुर
1: प्रेम पिरती पनि भूगोल पनि अनि सेती बेनी चाहिँ कतै
0: सेती बेनी हजुर उतै पाल्पातिरै पर्छ होला
1: हजुर उहाँले संकलन गर्नुभयो
0: हजुर हजुर उहाँले नि उहाँ पाल्पाको हो नि त
1: हामी जुन ठाउँमा हुर्क्यौँ जहाँबाट आयौँ त्यही कुरा बढी आउँदो रहेछ आइहाल्दो
0: रहेछ
1: हामीलाई एउटा गीत भन्यो भने सिन्धुलीगढी घुमेर बढी आउँछ नि
0: हजुर
1: तपाईँहरूलाई उतैको आउनु अरू चाहिने गीत संगीतका कुरा गर्दा तपाईँ विभिन्न मञ्चहरूमा मेला महोत्सवमा ठाउँ ठाउँ पुगिरहनु भएको छ गीतले चाहिँ स्वदेशदेखि विदेश पनि पुर्यायो
0: पुर्यायो
1: कहाँ कहाँ जानुभयो
0: म अरू ठाउँमा त खास जान पाइनँ किन पढाइले गर्दा म ठ्याक्क मेरो प्रोग्रामको कुरा हुन्थ्यो मेरो यता पढाइले गर्दाखेरि म अड्किनु पर्थ्यो कि किनकि सेमेस्टर वाइज पढ्नु पर्थ्यो होइन म मास्टर्स पढ्दै थिएँ र म जापान गएँ हजुरको दुईचोटि गएँ जापान अस्ति पोहोर साल पनि गएँ अहिले पनि धेरै ठाउँबाट कुराहरू आइरहेको छ त्यही त हो नि कुरा मात्रै गरेर भएन अरू कुरा पनि मिलाउनु पर्यो है अनि आर्थिक कुराहरू आउँछन् अनि अलिकति मिलेको छैन त्यही भएर मैले ओके भनौँ न ओके गरेको छैन यसपालि चाहिँ
1: अब गीत सङ्गीतले गर्न चाहिँ गरेँ
0: इन्डिया गएँ इन्डियाका धेरै ठाउँहरू पनि मैले कार्यक्रम गर्छु
1: त्यहाँ पनि भारतमा पनि नेपाली बसहरूले बोलाएर
0: हजुर नेपाली हजुरको देहरादुनमा हाम्रो यो गोर्खाली समाज त्यहाँ छ जो नेपालीहरू हुन्छ यो ब्रिटिस गोर्खालीहरू उहाँहरूको गोर्खा समाज भन्ने छ महिलाहरू हो त्यो कार्यक्रममा गएँ म हजुरको अनि दिल्लीमा गएँ हाम्रो स्वाभिमान ट्रस्ट जस रामदेवको
1: हजुर
0: त्यहाँ गएँ हरिद्वार गएँ हजुरको हरिद्वारमा
1: हजुर
0: त्यहाँ गएँ जस इन्डियाको पनि धेरै ठाउँहरूमा गएँ हाम्रो नेपालीहरू धेरै हुन्छ थुप्रै हुन्छ
1: त्यहाँ त थाई बसोबस्ती राखेरै बस्ने
0: नेपालीहरू थुप्रो हुँदो रहेछ हजुरको देहरादुनदेखि हाम्रो हजुरको हरिद्वारमा त्यस्तै देखेँ मैले दिल्लीमा पनि धेरै हुनुहुन्छ है नेपालीहरूले नै गर्ने हो आयोजना गर्ने हो त कार्यक्रम त
1: फेरि कस्तो हुँदो रहेछ भने हजुरलाई पनि त लाग्दो घरमा हुन्जेल घरको उस्तो माया नहुने घरबाट सदरमुकाम गएपछि अथवा राजधानीतिर गएपछि घर बढी आउने अझ देशै छोडेर गएपछि देशको माया लाग्ने भने चाहिँ अझ नेपालदेखि टाढा बस्ने नेपाली चाहे थाई बस्ती बसाएर बस्नुभएको होस् अथवा अस्थायी उहाँहरूलाई चाहिँ नेपाली संस्कृति भाषा गीत बढी लोभ लाग्दो रहेछ नेपालमा बस्ने नेपालीले भन्दा बढी माया गरेको पाइने है
0: आफ्नो त्यही त भन्नु हजुरले भन्नुभयो नि नजिकको तीर्थ हेला भन्छन् नि नजिक त हाम्रो यहाँ छेउछाउमा भएका कति ठाउँहरू हामी घुम्दैनौँ कि थाहा हुँदैन नि तर बाहिरबाट आउने मान्छेले कति इन्ट्रेस्ट दिएर गइसकेका हुन्छन् नि त्यस्तै हो कि आफ्नो देशमा बस्ने बेलामा यहाँको देशको आफ्नो परिवार आफ्नो माटो आफ्नो इष्टमित्र साथीभाइ आफ्नो देशको आफूलाई महत्त्व हुँदैन कि जब टाढा भएपछि चाहिँ हरेक कुराले सताउन थाल्छ नि त अनि त्यो कति कार्यक्रम भयो भने चाहिँ दौडिहाल्न पायो भने त्यहाँ अरूभन्दा पनि अब आफ्नो कलाकार आएछ भने चाहिँ खुसी हुने अनि आफ्नो साथीभाइ आफ्नो होइन नेपाली दाजुभाइ दिदीबहिनी भेट्न पाइन्छ मिल्न पाइन्छ भनेर टाढा टाढादेखि ट्रेन चढेर हुन्छ कि रेल चढेर अब हजुरको गाडी चढेर हुन्छ कि कसरी हुन्छ उहाँहरू चाहिँ आउन एकदम आतुर देख्छु क्या मैले
1: मलाई चाहिँ लागेको हाम्रो भक्तपुरमा नेपालका मौलिक बाजा जस्तो नेवारी संस्कृतिको धिमी
0: सिक्नु
1: अरू त्यस्तै बाजाहरू सिक्नलाई देहरादुनदेखि असमदेखि होइन मेघालयदेखि साथीहरू आउनु भएको थियो कति चाहिँ नेपाली भाषै पनि उस्तो नजान्ने अनि हामीले दिनभरि गफिँदाखेरि उहाँहरूमध्ये झन्नै 80% जतिले चाहिँ बर्बरी आँसु झार्नु भएको थियो नेपाली संस्कृतिको बारेमा जान्नु पाएर हाम्रो यस्तो रहेछ हामीले किन थाहा नभएन भएन भन्ने त्यसैले माया चाहिँ त्यसरी लाग्दो रहेछ किन नेपालीहरूले सम्झिएर नै बोलाउने होइन देश विदेश जहाँ गए पनि आफ्नो गीत सुन्न आफ्नो कलाकारलाई भेट्न कतिलाई त माइती भेटे
0: एकदमै हामीलाई पनि त्यो हजुरको विदेश जान त्यस्तो हुँदो रहेछ कि जस्तो म कार्यक्रममा जापान गएँ है अनि प्रोग्राम गरेँ जब तिजको कार्यक्रम थियो तिजमा अब दिदीबहिनी कहाँ जाँदाखेरि आफ्नै माइती भेटाए जस्तो फेरि उनीहरूले असाध्यै माया गर्ने आफूलाई पनि आफ्नै माया जस्तो अब आमा बासँग टाढा हुँदाखेरि है त्यो फिल हुँदो रहेछ क्या हजुरको अनि दसैँ आउँछ सुनसान लाग्छ है यहाँ जस्तो हुँदैन नि त अनि त्यो आफ्नै परिवार भेटे जस्तो आफ्नो माइती भेटे जस्तो आफ्नै घरमा छु जस्तो हुन्छ
1: खै नेपाली जनहृदयभित्र के छ त्यस्तो भावुकता हामी छिनमै हाँस्न सक्छौ फेरि हाँस्दा हाँस्दै
0: यी
1: भावनात्मक कुराले हामीलाई रुनु पर्ने ठाउँमा पुर्याउँछ मलाई त्यो दुःखको होइन खुसीका आँसु हुन्छन्
0: आत्मीयता चाहिँ एकदम हुन्छ नेपालीमा एक अर्कोप्रति आत्मीयताले नै हामीलाई जोडिया छ कि अरूमा जस्तो अरू जस्तो विदेशीहरूमा त्यस्तो आफ्नो आफ्नो मात्रै उनीहरू आफै खान्छन् आफै हिँड्छन् आफै लाउँछन् परिवार भन्ने आफ्नो त छैन नि त तर हाम्रो परिवारमा समाजमा आफ्नो साथीभाइमा एउटा आत्मीयताले नै हामीलाई तान्छ
1: कि हामीले सँगै बस्छौँ बाँडेर मिलेर गरौँ दुःख सुख बाँडौँ भन्ने भावना हामीसँग छ हाम्रा गीतले पनि त्यही कुरा त सिकाइरहेछ होइन
0: एकदम
1: त्यही सभ्यता सिकाइरहेछ कार्यक्रम सुशेलीमा सुशेली संवादमा आज हामी लोकप्रिय गायिका कलाकार आदरणीय ऋतु कणेलज्यूसँग छौं। उहाँको जन्म चितवन पुर्ख्यौली बागलुङ, अहिले बस्ने त धेर काठमाडौँ भयो।
0: काठमाडौँ नै हजुर, अहिले काठमाडौँ बसिन्छ।
1: अब धेरै कुराको केन्द्रीकरण काठमाडौँ नै भयो।
0: हजुर हजुर,
1: संगीतको पनि अब ठुल्ठुला स्टुडियो यही हुने धुरन्धर संगीतज्ञहरू हिरोमिस्टहरू यही भेटिने। त्यसो भएर गीत संगीतको लागि पनि बस्नु पर्यो।
0: हजुर,
1: सपरिवार यतै
0: हामी यतै छौँ।
1: पढाइ त सकियो? अब
0: पढाइ सकियो हजुर, अब सकियो, तर सकियो भन्ने मात्रै हजुर। मलाई आज संगीतमा पिएचडी गर्ने एकदम रहर छ, मास्टर सकेँ अनि अझै सकेँ जस्तो भएको छैन।
1: त्यो पनि मौका पर्यो भने
0: गर्न इच्छा छ, हेरौँ है कसम।
1: गायन यात्रा चाहिँ कसरी सुरु भयो? अब मैले अझ अघि सोध्दाखेरि मैले भुलेछु किन, अहिले त कमाउ शिक्षाहरू छन् कि, तपाईँले इन्जिनियरिङ फिल्डतिर गएको भए, मेडिकल लाइनतिर गए भए, अरू त्यस्तै अहिले त व्यापार पनि पढ्न पाइन्छ, वाणिज्य पढेर अरू अरू पढ्यो भए अहिले धेरै पैसा कमाउन सकिन्थ्यो, लगाइन्थ्यो। संगीत नै किन छान्नु?
0: मैले
1: पढ्यो त लोक सङ्गीतमा जानु।
0: हजुर, मैले पढ्न त मेरो वाणिज्य नै पढ्यो है हजुरको, मेरो कमर्स पनि हो। मैले हजुरको पिपल्स क्याम्पसबाट मेरो मास्टर्स कमर्समा पनि होइन, तर मलाई गीत सङ्गीतले चाहिँ सानोदेखि नै छोडेन कि, एउटा मनभित्रको एउटा आकर्षण एउटा हुन्छ नि, हुटुटी भन्छ नि हजुरको, एकदम गीत सङ्गीत भनेपछि असाध्यै मन पराउने, हुक्कै हुने, सानैदेखि गाउन मन पराउने, नाच्न मन पराउने, त्यस्तो माहौल, त्यस्तो भित्र मलाई त्यो जाग्यो कि एक प्रकारको। त्यसले गर्दा पनि म यतातिर बढी लागे र स्कुलका कार्यक्रमहरूमा स्कुलका शिक्षकहरूले त्यो बेलामा मलाई गीत सङ्गीतमा लाग्न सधैँ प्रेरणा दिने होइन। त्यो बेला फेरि अटो भर्ने चलन थियो, हजुरलाई थाहा छ होला, आठ नौ क्लासमा सात आठ क्लास हुँदाखेरि अटो भरिन्थ्यो। त्यो अटोमा पनि मेरो टिचरहरूले मलाई लेख्नु भएको छ कि ऋतु तिम्रो मिठो स्वर छ, मिठो गला छ, त्यसलाई पहिचान गर, राम्रो गाऊ, भोलि ठूलो राम्रो गायिका बन्नेछौ, र बुढेसकालमा चाहिँ संसारका माध्यमबाट चाहिँ तिम्रो सामिप्यको अनुभव हामीले गर्नेछौ, तिमीलाई गुरु दक्षिणा यही भयो, सधैँ यिनको तिमीले प्रार्थना गर्नु भनेर सरस्वतीको फोटो राखेको होइन, त्यो अटो अहिलेसम्म मसँग सूर्य दक्षिणा यही भयो, सधैँ यिनको तिमीले प्रार्थना गर्नु भनेर सरस्वतीको फोटो राखेको होइन, त्यो अटो अहिलेसम्म मसँग सुरक्षित छ हजुरको, त्यस्तो भयो कि हजुर,
1: प्रेरणाका
0: स्रोतहरू हजुर हजुर।
1: अहिले भेट्नुहुन्छ?
0: हुन्छ हुन्छ, म गबेलामा भेट्छु, मलाई असाध्यै माया गर्नुहुन्छ होइन,
1: उहाँहरूको सपना त पुरा भयो नि,
0: खुसी हुनुहुन्छ। कहिले काहीँ म चितवन महोत्सव जाँदाखेरि मेरो गुरुआमा बिन्दु सुवेदी भन्ने हुनुहुन्छ, उहाँलाई बोलाउँछु क्या मैले, अनि आउनुहुन्छ, एकदम खुसी लाग्छ, उहाँलाई एकदम गर्व महसुस गर्नुहुन्छ, मेरो विद्यार्थीले जस भनेको मानी राम्रो गर्दैछ भनेर उहाँहरूले प्राउड फिल गर्नुहुन्छ। मेरो गुरुहरूसँग भेटघाट हुन्छ।
1: बाबाआमाको वचन कहिले माग्नु भएन, समाजको त्यो सभ्यतालाई कहिले चाहिँ उल्लङ्घन गर्नु हुँदैन भन्ने शिक्षा पाउनुभयो गुरु गुरुजनको त्यो आशीर्वाद सधैँ शिरमा राखेर हिँड्नुभयो, र आज तपाईँ गर्विलो पाइला टेकेर उभिन सक्ने हुनुभयो
0: होइन र हजुर।
1: यो भइरहँदाखेरि तपाईँलाई कहीँ कतै मैले केही पो गुमाएँ कि, केही चित्त मेरो छोडियो, यता केही प्राप्ति गर्दा भन्ने गुनासो त छैन?
0: गुनासो त छैन, तर गुमाउन त म गीत सङ्गीतमा लाग्छु, धेरै कुराहरू गुमाएँ नि त मैले होइन, पाएका जागिरहरू पनि गुमाएँ मैले होइन।
1: थियो त्यो?
0: थियो, मैले पाएको, अब जस्तो मैले एयर होस्टेस पढेर मैले जागिरै पाएको थिएँ, त्यो जागिर पनि मैले गरिनँ होइन हजुरको, अनि हजुरको रेडियो नेपालबाट मलाई अधिकृतिको लागि उहाँहरूले मलाई बोलाउनु भएको थियो, म बारम्बार गइरहन्थेँ नि त रेडियो नेपाल हजुरको, अनि त्यसपछि मैले मास्टर डिग्री ब्याचलर सकेर मास्टर्स पढ्दै थिएँ, अनि मलाई त्यहाँबाट फोन आएको थियो, तिमी यहाँ आऊ, तिम्रो लागि यहाँ सिट खाली छ, यो फर्म भर भन्दाखेरि पनि म गइनँ कि त्यो बेला हजुरको, किनकि म प्रोग्राममा कार्यक्रममा व्यस्त हुन्थेँ होइन, अनि मैले सोचेँ म दस बजेदेखि पाँच बजीसम्म म रेडियोमा अल्झिन्छु, मेरो एउटा सपना त म अलिकति बाहिर बाहिर गएर आफ्नो संगीत मार्फत होइन सबैलाई रमाइलो गराउँ, सबैसँग भेट गरौँ भन्ने मेरो एउटा थियो नि त इच्छा, त्यसले गर्दा मैले कसैसँग सल्लाह गरिनँ कि, आफ्नै निर्णय भयो त्यो, मैले कसैसँग सल्लाह गरेको भए त उहाँहरूले मलाई भन्नुहुन्थ्यो होला नि त, अन्त समय फुत्कियो नि त, कतिपय कुरा अब मेरै बुवालाई मलाई डक्टर पढाउने इच्छा थियो होइन, अब छोरी मेरो अब सानो दाई डक्टर हुनुहुन्छ होइन, अनि अब छोरीलाई पनि डक्टर पढाउँछु भन्ने इच्छा थियो, त्यो पनि मैले पढिनँ, अनि त्यसपछि म एउटा व्यापारी सर्कलको छोरी, अब मेरो ठुलो दाई दाले पनि बिजनेस गर्नुहुन्छ होइन, र व्यापारतिर लागोस्, व्यापारबाट पैसा हुन्छ भन्ने थियो, त्यो त लागिनँ, गुमाउन त धेरै कुरा गुमाएँ, तर गीत सङ्गीतबाट प्राप्ति पनि गरेका छु जस्तो लाग्छ, किनकि एउटा आत्मसन्तुष्टि छु म, अनि भनौँ न यसरी म गीत सङ्गीतमा छु त हजुरलाई पनि यसो इन्टरभ्यू दिन पाएको छु, धेरैजनासँग चिन्जान हुन्छ, माया पाउँछु, कलाकार भनेर ठाउँ ठाउँमा जाँदा धेरैले माया गर्नुहुन्छ हैन आम जनतालाई गर्ने माया र कलाकारलाई गर्ने मायामा फरक छ नि त त्यो चाहिँ मेरो सम्पत्ति हो जस्तो लाग्छ मलाई
1: अब ती उहाँहरूको चाहना त्यो गुनासो तपाईँलाई केही कुरा त छुट्टीको भन्ने कुरालाई ढाक्ने गरी तपाईँका प्राप्ति छन् र तपाईँ सन्तुष्ट
0: हुनुहुन्छ
1: होइन यो रेकर्डिङको यात्रा चाहिँ कसरी सुरु भयो पहिले
0: हजुर रेकर्डिङको यात्रा चाहिँ म ललित कला क्याम्पस पढ्दै थिएँ हजुरको अनि मेरो एकजना साथी दीपक सिलवाल भन्ने हुनुहुन्छ उहाँ अहिले अस्ट्रेलियामा हुनुहुन्छ उहाँले गीतहरू कति गरिराख्नु भएको छ है अनि दीपकले चाहिँ मलाई ऋतु म एउटा गीत लेखिदिन्छु तिमीलाई अनि तिमी गाऊ न त भने कि उसले मलाई अनि त्यसपछि हुन्छ नि त मसँग पैसा छैन भने मैले अलिकति जम्मा गर न हल्का भयो भने भइहाल्छ भन्ने टाइपले अलिकति पैसा जम्मा गरेर अनि त्यो बेला के थियो भने मसँग पैसा टन्न हुन्थेन है तर हामीलाई के थियो भने चेलीबेटीलाई टिका लगाएर पैसा दिन चलन छ कि अहिले पनि खाममा राखेर चाडबाड हुन्छ नि आमा बुवाहरूले अब
1: लगाएर
0: दिनुहुन्छ नि त्यो पैसा जम्मा गर्थेँ क्या मैले यतिले खाजा खान्छु यो चाहिँ जम्मा गर्छु भनेर भुड्कीमा जम्मा गर्ने गर्थेँ मैले त्यो पैसा जम्मा गरेको थिएँ मैले त्यसपछि हुन्छ नि त भनेर उसले मलाई शब्द सङ्गीत लेखिदिएपछि पहिलो गीत चाहिँ मैले पर्पल स्टुडियोमा मेरो आफ्नो गीत पप प्याटर्नको गीत थियो त्यो है
1: हजुर
0: त्यो गीत चाहिँ मैले त्यहाँ रेकर्ड गरेको थिएँ
1: त्यो पहिलो रेकर्ड
0: हजुर
1: त्यसपछि त क्रमशः रेकर्डिङको
0: त्यसपछि क्रमशः खुल्यो अनि सातवटा गीतहरू मैले गरेँ त्यसमा ऋतुका फूल भन्ने एल्बममा निकालेँ पहिलो एल्बम मेरो
1: आफ्नै नामसँग जोड
0: आफ्नै नाम म ऋतु अनि मेरा ऋतुका फूल भनेर हजुरको त्यसमा गजल अनि त्यसमा हजुरको पप प्याटर्नको गीत आधुनिक सबै गीतहरू मिसाएर गराएको थिएँ क्या मैले
1: हजुर
0: हजुर
1: संख्यामा गन्दा कति भयो होला
0: अहिले 70-80 भयो होला
1: धेरै चाहिँ तपाईँको लाइभ प्रस्तुतिहरू हामी सुन्छौँ होइन
0: हजुर
1: अब विभिन्न मञ्चहरूमा
0: अरूका गीतहरू त कति गाइयो बिर्सिसके पनि है कता कता गइसके पनि तर आफ्नो
1: पछिल्लो गीत चाहिँ
0: पछिल्लो गीत मैले
1: अहिले हामी ठ्याक्कै साउनमा कुरा गर्दैछौँ अब भदौमा तिज आउँछ
0: ए हजुर भर्खरै तिजको गीत पनि एउटा रेकर्ड गरेँ मैले भर्खरै नयाँ अनि त्योभन्दा अगाडि चाहिँ मैले हजुर मेरो आफ्नै शब्द चाहिँ हाम्रो वरिष्ठ साहित्यकार सुभाष चन्द्र पौडेल भीमभेदियाले रचना गर्नुभएको र मेरो आफ्नै सङ्गीत र स्वरमा रहेको अलिकति गजल र अलिकति क्लासिकल खालको मायामा ढुङ्गा पनि गल्दो रहेछ भन्ने गीत चाहिँ मैले भर्खरै निक्लेको गीत हो त्यो चाहिँ हजुर
1: त्यही लोकपपबाट तपाईँको गायन सुरु भयो
0: हजुर
1: त्यो बीचमा चाहिँ धेरै गीत त यहाँले लोक शैलीकै गाउनु हो र लोकै गीत पनि गाउनु हो
0: हजुर
1: र त्यसमा अरू 66 तिहारका पनि यहाँको भेटिन्छ
0: हजुर हजुर
1: पनि अरू रोइला त्यसदेखि सामान्य स्थानीय लोकगीतहरू
0: र
1: पञ्चबाजा पनि
0: छ
1: अहिले गाउन
0: मिल्छ
1: एक चरण
0: हस् यो चाहिँ हाम्रो ईश्वर सिंह र मैले गाएको गीत हो ईश्वर सिंहको संगीत र हाम्रो शिव हमालजीको शब्द रहेको छ यसमा अनि आशिष अविरलले यसमा एरेन्ज गर्नुभएको छ
1: त्यो जुन पञ्चबाजाको त्यो ताल छ नि त्यो चाहिँ उतै पाल्पा गुल्मी
0: त्यो गलकोटको
1: उतैको
0: त्यो गलकोटको हजुरको हाम्रो त्यो चाहिँ
1: ठ्याक्कै
0: गलकोटको त्यो बाजा चाहिँ
1: हजुर
0: हाम्रो किनकि गलकोटतिर बागलुङतिर चाहिँ हजुर पञ्चेबाजा असाध्यै म्याग्दीतिर असाध्यै रुचाइन्छ कि त्यहाँ
1: ढिलो छिटो
0: हजुर एकदमै हाम्रो पूर्वको फरक छ नि
1: है
0: पूर्वको ठ्याक्कै फरक छ पश्चिमको फरक छ कि त्यही माथि हो गलकोटको अलिकति फरक आफ्नो भाषाका विशेषताहरू रहेछन् कि हजुर अनि त्यो चाहिँ हाम्रो ठ्याक्कै गलकोटको
1: अब हामीले युट्युबमा धेरै हेरेका छौँ रेडियोबाट नि मैले बारम्बार बजाइरहेको गीत
0: अब
1: अहिले चाहिँ हामीले त्यो बाजा गाजा साजसज्जा त पाउनु त्यो हजुरको स्वर सुनेर त्यो सम्पूर्ण साजसज्जाको गीत अनुभूति
0: गर्छ

0: त्यति पञ्चे बाजामा झमझम बजाएर अनि गाउने कि त्यो नि दोहोरी नै हो मतलब महिला पुरुष यस्तो गीत चाहिँ कस्तो विवाहको बेला मात्रै हो कि अरू बेला पनि
1: अरू बेला पनि हुन्छ यसको चाहिँ कस्तो खालको छ बढी चाहिँ विवाहहरूमा बढी चल्छ किनकि कस्तो खालको गीत बनाइएछ त्यसमा फरक पर्छ र विवाहहरूमा चाहिँ त्यही खालका हुन्छन् त्यसका शब्दहरू होइन मायाका कुराहरू हुन्छन् तिमीलाई विवाह गर्छु सिन्दुर हाल्छु भन्ने कुराहरू हुन्छन् औठी लगाइदिन्छु भन्ने कुरा हुन्छन् त्यही कारण विवाहमा नाच्न पनि मन पराउने भएको भए चाहिँ हाम्रो बागलुङ गलकोट ब्याङ्कतिर चाहिँ बढी पञ्चे बाजामा नाच्न एकदम मन पराउनु भएर कतै बिहा सिया छ भने त्यहाँ नाच्नुहुन्छ कि पञ्चे बाजाको धुनमा खुब रमाइलो मान्नुहुन्छ
0: उहाँहरूले
1: विदेशतिर गयो भने पनि हजुरको है यस्तो मजाले नाच्नुहुन्छ नि पञ्चे बाजा चाहिँ बजाउनै पर्ने क्या त्यहाँ त्यस्तो छ केही ठाउँमा जस्तै जापानमा हजुरको युकेतिर त्यहाँ चाहिँ पञ्चे बाजा गीत चाहिँ रहेछ कि बढी रमाउनुहुन्छ
0: कार्यक्रम सुशेलीमा सुशेली संवादमा हामी लोकप्रिय प्रसिद्ध गायिका ऋतु कणेलज्यूसँग छौं र उहाँका गीतसँगका सम्झना सुनाइरहेछौं हामीले अहिले पनि अलिकति कुरा गर्यौं तपाईँले अघि नै भन्नुभयो नि केही केही कुरा त गुमाए कि जस्तो लाग्ने जस्तो रेडियो नेपालकै अधिकृत तहको जागिर पनि मैले मेरा लागि आएको थियो छोडेँ अरू त्यस्तै व्यापारका कुरा छोडेँ अरू ठाउँका महत्वपूर्ण अवसरहरू छोडेँ अहिले प्लेनमा सर सर एयर होस्टेज भएर हिँड्थ्यो होला त्यो पनि छोडे बाबामाले डाक्टर पढाउनु खोज्नु भएको थियो त्यो पनि मैले छोडे भनेपछि संगीत प्राप्त गर्नुभयो त्यो खुसी त्यो आनन्द फेरि त्यो चाहिँ भएपछि मात्रै अनुभूति गर्न सकिन्छ त्यो पैसामा कहिले पनि तुलना
1: हुँदैन
0: तैपनि सोचेर सम्झेर आज यो समयमा आएर फर्केर हेर्दा कमाए चाहिँ के जस्तो लाग्छ त
1: कमाउनु त मैले हरेक ठाउँमा हरेक होइन मोडमा मेरा दर्शक श्रोताको माया कमाछु मेरो कमाइ भनेको त्यही हो कि मैले कमाएको त्यही छु हरेक ठाउँमा जान्छु माया गर्नुहुन्छ अनि ती ठाउँका परिवेशहरू म हेर्न पाउँछु कतिजनाले कति आफ्नो हाम्रै यत्रो सुन्दर नेपाल घुम्नु भएको छैन नि त होइन म त भन पूर्वदेखि पश्चिमका धेरै जिल्लाहरू घुमेको छु धेरै जनजीवनहरू बुझेको छु होइन जनताका गाउँ गाउँमा टोल टोलमा घर घरमा गएको छु उहाँहरूसँग नजिक हुने मौका पाएको छु उहाँहरूलाई आफ्ना गीत संगीत मार्फत उहाँहरूलाई खुसी बनाउन पाएको छु खुसी बाँड्न पाएको छु होइन त्यही नै हो मैले पाएको कुराहरू
0: त्यो मायाको पैसा कति भनेर भन्नु मूर्खता हो जो तुलनै हुन सक्छ त्यो चाहिँ तपाईँले प्राप्त गर्नुभयो त्यसले नै तपाईँलाई खुसी दिएको छ अनि खुसीसँगै त्यो मायासँगै त्यो आनन्दसँगै चाहिने त फेरि पैसा पनि
1: एकदमै
0: यो क्षेत्रले कतिको त्यो चाहिँ प्लस गर्दो रहेछ
1: अब यस्तो छ कतिजनाले त यति कमाउनु भएको छ है अब कोही कलाकारहरूको फुर्सदै छैन कि होइन अब कतिजनाले अब अहिले भर्खर पनि अब कति कमाइ भएको छ उहाँहरूले कस्तो राम्रो राम्रो बिजनेसहरू गर्नुभएको छ करोडौंको लगानी गर्नुभएको छ कि किनकि अहिले यस्तो आर्थिक मन्दी छ कि मान्छेहरूलाई व्यापार बिजनेस गरेर खान गाह्रो छ गाह्रो छ कि यस्तो छ अहिले माहौल कि एकदमै मान्छेले भगाएको कुराहरूलाई छोडेर कहाँ जाउँ कसो जाउँ भइरहेछन् अहिले होइन भर्खरका युवाहरू अहिले विदेशिनु परेको छ बाध्यताले पनि विदेशिनु परेको छ कि यो देशको अवस्था देखेर पनि विदेशिनु परेको छ अनि कलाकारले त्यहाँबाट पैसा पनि नकमाएको होइन कमाउनु केही कलाकारले सबैले कमाउनु भएको छैन अनि केही कलाकारलाई एकदमै राम्रो फलिफाप पनि भएको छ र कतिलाई गाह्रो पनि छ तर जीवन चलेछ भन्नुपर्छ किनकि अलिकति के छ भने अहिले यो हजुरको टेक्नोलोजीले गर्दा अलिक सजिलो पनि भइरहेको
0: छ डिजिटल प्लेटफर्ममा गयौँ होइन अब युट्युबमा टिकटकमा
1: त्यहाँ गीतहरू चल्यो भने चाहिँ सजिलो छ
0: फेसबुकमा
1: हजुर हजुर
0: त्यसबाट पनि
1: आमदानी हुन्छ
0: आमदानी भइरहेछ
1: भइरहन्छ हजुर
0: एउटा आफूलाई चिन्ने चिनाउने आफ्ना तपाईँले अघि भने ऋतुका फूलहरू भने आफ्नो सृजनाहरू प्रस्तुत गर्ने ठाउँ पनि पाइयो
1: हजुर
0: जसले एउटा लोकप्रियता विस्तृति गर्ने काम पनि सँगै प्लस थोरै आमदानी पनि त्यसले गराइरहेको छ
1: त्यहाँबाट हुन्छ अलिअलि अब कार्यक्रमहरूबाट अलिअलि हजुरलाई
0: मुख्य आमदानी चाहिँ कार्यक्रमै हो कार्यक्रम भनेको मञ्चहरूमा
1: मेला महोत्सवमै हो मेला महोत्सव हजुरको अब अहिले चाहिँ सिजन छैन यो दुई तिन महिना चाहिँ सिजन हुँदैन कि यो असार महिनाहरू यो अलिक पानी पर्ने मौसम हो नि त र जाडोमा चाहिँ धेरै मेला महोत्सवहरू हुन्छन् त्यसले कलाकारलाई धेरै आनन्द छ
0: असार साउन भदौ चाहिँ उस्तो
1: भदौमा चाहिँ बरू तिजका कार्यक्रमहरू हुन्छन् कति त विदेशमा धेरै हुन्छन् कि आज हजुरको नेपालमा हुँदा नि विदेशमा चाहिँ राम्रो आमदानी कलाकारले पाउनु भएको छ कार्यक्रम लगेर होइन धेरै गर्नुहुन्छ भदौदेखि हजुरको अब दसैँमा नि फाटाफुटा कार्यक्रम भइरहन्छन् र यो हजुरको मङ्सिरदेखि फागुनसम्मको महिना चाहिँ कलाकारको लागि भ्याइ नभएको कार्यक्रम हुने यो स्टेज कार्यक्रमहरूले कलाकारलाई चाहिँ भेट्न हुन्छ।
0: हामी पनि त्यो बेला कलाकार भेट्न गाह्रो हुने क्या रेडियोमा, जसलाई सम्पर्क गरे पनि म सुदूरपश्चिम छु, सुदूरपूर्व छु, म हङकङ जाँदैछु, जापान जानु छ भन्ने त्यो बेला व्यस्त
1: बनाउँछ।
0: राम्रो पनि हो, अहिले आर्थिक उपार्जनको एउटा सजिलो ठाउँ यो सार्वजनिक मञ्चहरू जो मेला महोत्सवमय र चाडपर्व लक्षित कार्यक्रम भएका छन्। एउटा गुनासो सुनाउँछु म हजुरलाई, जो मेरो भन्दा पनि हामीले लोकगीत सुन्ने, लोकगीतलाई हेर्ने दर्शक श्रोताहरूले भनेको सुनेको के अचेलसँग लोक संगीतको व्यावसायिक क्षेत्रमा कलाकार प्रति गरेका गुनासा कस्ता सुनिन्छन् भने, मौलिक लोकगीतहरू कलाकारले नै अमौलिक बनाइदिनुभयो, कलाकारकै कारणले उहाँहरूकै सृजनाप्रति औंला उठाउनु पर्ने भयो, केही विकृति र विसंगतिका ज्याङ झाडीले हाम्रा सुकमल फूलहरू छोपिएलान् कि हाम्रो मौलिकता हराउला कि भन्ने भयो खास गुनासो भन्दा पनि पीर गरेको कुरा
1: हो। एकदमै पीर गर्नुपर्ने जरुरत छ कि हजुरको, अहिले अहिले यस्तै त भएछ माहौल होइन, अहिले गीत संगीत एकदमै हजुरको पहिला पहिला सुन्ने गीतहरू हुन्थे, जसले आत्मसम्म सुन्थे ती गीतहरू, आज कालजयी गीत भएर होइन अहिले पनि ती गीतहरू सुन्दाखेरि हामीलाई आनन्द लाग्छ, कहिले मर्दैनन्, सुनिरखिन्छ नि हामीले। तर अहिले के भने हेर्ने गीतहरू आए, ती गीतहरू यति धेरै हजुरको आउँछन् कि बजारमा, अनि एक दुईवटा चल्छन्, हिट हुन्छन्, त्यसपछि त्यो ती पनि हराउँछन्, हामी बिर्सिन्छौँ क्या ती गीतहरूलाई, हामी सम्झिँदैनौँ। र त्यही माथि मान्छेलाई के भयो भने, अहिले भाइरलको जमाना भयो क्या, मान्छेलाई होडबाजी राम्रो क्वालिटीका राम्रा खालका मौलिक गीतहरू भन्दा पनि मान्छेलाई कसरी हुन्छ, मान्छेलाई अरूको नजरमा चाहिँ आफू चिनिने खालको जसरी पनि चिनिनु पर्ने छ। अब एकातिर चिनियो, अर्कोतिरबाट पैसा पनि आउने होइन, युट्युबहरूमा टिकटक सिकटकमा चलेपछि त पैसा पनि आउँछ, र व्यवसाय गराउन खोजियो क्या गीतहरूलाई, गीत संगीतलाई, र त्यसका शब्दहरू त्यसका उहरूलाई चयनहरूलाई हेरिएन। त्यो चाहिँ के भन्दा मान्छेहरूलाई चाहिँ भाइरल हुने एउटा होडबाजीले, र मान्छे एउटा व्यापार गर्ने संगीत पनि एउटा व्यापारतिर गइरहेछ कि होइन, मान्छेमा यसले समाजमा कस्तो प्रभाव पार्ला त, यस्ता गीतहरू गाउँदाखेरि कस्तो नकारात्मक असरहरू कस्तोलाई पर्ला भन्ने कुरा छैन। र अर्को कुरा भनेको हजुरको अनुशासन पटक्कै छैन गीत संगीतमा। अहिले हजुरलाई गाउन मन लाग्छ भने हजुरले जसरी पनि गाउन सक्नुहुन्छ कि, पैसा चाहिँ हुनु पर्यो हजुरसँग होइन,
0: पैसा दिए
1: दिएपछि हजुरले गीत गाउन सक्नु पर्यो, अनि त्यो गीत हिट भएपछि हजुर यसमा एक शब्द छ ऊ हेरिँदैन क्या, त्यहाँ ए फलानाले मन पराएको छ वा यति कमाएको छ ऊ त भाइरल वा भनेपछि त्यो मौलिकतालाई त्यसलाई नहेर एकदम सस्तो उसमा गइरहेको छ कि अहिले।
0: त्यस्तो किन बाध्यता पर्यो, हामी डिजिटल प्लेटफर्ममा गएपछि त्यहाँ दर्शकै जम्मा गर्नको निम्ति भ्युजकै निम्ति चाहिँ हामीले यसो गर्यौं, अथवा मञ्चहरूमा जाँदा जसरी पनि मन तताउनु पर्छ, जेसुकै भन्दा होस् जेसुकै चाहिँ गरेर होस् जस्तो भद्दा प्रस्तुति दिएर पनि मान्छेहरूले हेरिरहन् मलाई म बिकिरहँ भन्ने
1: हो,
0: त्यो चाहिँ हामीलाई त्यही पापी पैसाले गर्यो,
1: त्यो गरे अलिकति सोच पनि हाम्रो त्यस्तै भयो कि, मैले भने नि अलिकति पढेको अलिकति साधना गरेको अलिकति गीत संगीतलाई बुझेको मान्छेले चाहिँ अलिकति सोच छ गीत संगीतको के छ भ्यालु, यसले भोलि कस्तो असर पार्ला, किनकि हामीले बोल्नु र हामीले बोलेर कति कुरालाई व्यक्त गर्न सक्दैनौँ, तर गीत संगीत मार्फत त्यो फैलिन्छ क्या, त्यसलाई गीत बनाएर हामीले त्यसलाई प्रस्तुति गर्यौँ भने त्यो ठाउँ ठाउँमा फैलिन्छ क्या, होइन त्यो कुरालाई पनि विचार नगरिकन जसरी हुन्छ सस्तो लोकप्रियता भनौँ न।
0: अब त्यस्तो गुनासो त सम्बन्धित सबै ठाउँ पुगेकै हुन्छ, अब लोक संगीतलाई संस्कृतिलाई लगाम लाउनु त्यसलाई छेकथुन गर्नु आफैमा वाञ्छनीय कुरो होइन, तर वास्तवमा यसलाई कपरछान गर्ने अलिकति फिल्टर गर्ने संशोधन गर्ने अलिकति सम्पादकीय जस्तो
1: हजुरले भन्नुभयो नि, अब लोक संस्कृति अब पहिलाको लोक संस्कृति हेर्नु कस्ता ती छेडखानी हुन्छन्, जस्तो लोकदोरी जुन गरिन्छ नि लोकदोरीका गीतहरू गाउँदाखेरि अलिकति माया प्रेम चाहिन्छ, किनकि मान्छेलाई पनि त्यो सुन्नलाई रमाइलो लाग्छ, किनकि पहिला पहिला
0: उहाँहरूले प्रकृतिसँग जोडेर फुलसँग जोडेर
1: माया प्रेमसँग जोडिन्थ्यो होइन, जोड्न त किनकि के चलन थियो भने त्यसलाई रोदी बस्ने, रोदीमा बसेर मन पराएपछि त्यो मन पराउने, अझ हाम्रो गुरुङ मगरहरूको चलन त त्यस्तो पनि थियो भनिन्छ नि त, त्यो रोदी बसेर रातभरि रोदी बस्यो मन परेकी केटीलाई चट्टर रोदीबाट लगेर बिहा गर्ने भगाउने चलन पनि थियो नि त त्यो बेलामा होइन, बिहा नगरिकन त्यस्तो गर्ने चलन थियो भनिन्थ्यो। तर अहिले चाहिँ हजुरको कसरी चाहिँ हिट हुनु पर्यो भनेर यस्ता शब्दहरू हुन्छन् कि आफ्नो परिवारसँग बसेर त्यहाँ धेरैजनालाई त दोहोरी गीतहरू मन पराउनुहुन्छ क्या, आमाहरूले सरल गाउँ घरतिर यति मन पराएको हुन्छ हजुरको है, तर त्यहाँका शब्दहरू चाहिँ म पनि सुन्न सक्दिनँ क्या, त्यो सँगै बसेर दाजुभाइ दिदीबहिनी आमा बुवा बसेर कहिले काहीँ लोक दोहोरीका गीतहरू आमा बुवाले सुन्दाखेरि सुन्छु कि मैले पनि सुन्दाखेरि हजुरका ती शब्दहरू नि यति लाज मर्दो हुन्छन् कि त्यो बुवा आमाको अगाडि कसरी म बस्ने भनेर उठेर हिँड्नु पर्ने अवस्था छ कि त्यस्तो
0: आफूले चाहिँ गाउँदा शब्दहरू ख्याल गर्नुहुन्छ कि नै कति याद हुन्छ है किनभने हजुर पढेर
1: वर्षिएर
0: त्यो शब्द खेलाएर आउनुभयो
1: अलिअलि रमाइलो खालको राख्न सकिन्छ तर त्यसलाई रमाइलो भन्दैमा त्यसलाई सुन्नै नमिल्ने होइन हजुरको मान्छेले पचाउनै न खालको चाहिँ हुन्न भन्छु कि म चाहिँ
0: अब कलाकारहरू जसले हाम्रो अवचेतन मनलाई पनि खोलिदिनुहुन्छ होइन मैले त भन्छु विश्वविद्यालय र विद्यालय छोडिसकेपछि हामीलाई हर कुराको जानकारी गराउने चाहिँ सञ्चार माध्यम हुन् त्यसमा पनि बढी गीत सङ्गीत हुन्
1: होइन
0: त्यो ठाउँ ठाउँको जानकारी आउँछ त्यही हिसाबले नै होला कतिले कलाकारलाई गहना राष्ट्रको गहना भनेर ठाउँ ठाउँ भनेको पाइन्छ त्यो साँच्चै गहनै हुन् त अथवा कलाकार के हुन्
1: कलाकार त गहना त गहनै हुन् नि होइन
0: गहना त हजुर
1: गहना चाहिँ कस्तो खालको गहना भन्ने
0: केही दिन चाहिँ अनावश्यक
1: सजाएर मात्रै भएन कि त्यसलाई पनि कसरी प्रयोग गर्ने भन्ने कुरा हुनु पर्यो कलाकारले पनि बुझ्नु पर्यो होइन म कलाकार भएपछि मैले आफ्नो समाजमा दिने सन्देशले मेरा गीतहरूले कतिलाई राम्रो गर्ला कतिलाई नराम्रो गर्ला भन्ने कुरालाई विचार गर्नु पर्यो क्षणिक कुरालाई हेर्नु भएन आफू दिगो हुने होइन त्यो हाम्रा अग्रज जुन कलाकारहरू हुन्थ्यो व्यक्तित्वहरू हुन्थ्यो उहाँहरूलाई पनि हामीले मनन गर्नु पर्यो आज नारायण गोपाल मैले जानुभयो होइन अब अरूण थापा आज त उहाँको स्मृति दिवस पनि हो नि अरूण थापाको होइन अब अरूण थापा आज बितेर गए पनि उहाँको हजारौं गीत त छैन नि त तर केही गीतले पनि उहाँलाई सधैँभरि जनमानसको मन मनमा हृदयमा बस्नलाई होइन एउटा ठाउँ बनाएको छ कि
0: अमूल्य सम्पत्ति हुन् सम्पदा हुन्
1: हजुर
0: चाहिए मन लागे बेला लाउने मन नलागे बेला फुकाल राख्ने देखाउने सो गर्ने चीज मात्रै होइन
1: होइन
0: मार्गदर्शक
1: तर गहना चाहिँ के कारणले कस्तो अवस्थामा भन्नेछ भन्ने कुरा मात्रै हो कि त्यो चाहिँ त्यसलाई कसरी लिएको छ भन्ने कुरा मात्रै हो
0: अहिले चाहिँ कस्ता गीतहरूको आवश्यकता बोध गर्नुहुन्छ हजुरले
1: अहिले गीतहरू त हजुर
0: मैले सुन्नु खोजेको चाहिँ हामीले गीत बनाउँछौ नि हजुरले बनाउनुहुन्छ समाजको मागलाई हेरेर गीत बनाउने हो कि हामीले आफ्नो हिसाबले बनाएका गीत समाजले स्वीकार्दो रहेछ
1: हजुर अहिले यस्तो छ कसैलाई आफ्नो तरिका छ कसैलाई माया प्रेमका कसैलाई समाजका हरेक कुरा चाहिन्छ कि देशभक्तिका गीत पनि चाहियो कहिले काहीँ देशलाई पनि त होइन देशलाई पनि त आफूले चिनाउनु पर्यो कतै मान्छेले अब भन्नु न विदेश बिर्सेर विदेश गइन्छ आफ्नो देश नसम्झेर कति आउँदैनन् नि फर्केर त्यही भुलिदिन्छन् होइन पैसामा भुल्छन् आफ्नो बाध्यतामा भुल्छन् तर त्यो गीतले पनि ताने हुन्छ कि तिमी देश फर्क तिम्रो देशलाई तिमीलाई कुरिराखेको छ भने हुन्छ त्यस्ता गीत पनि चाहिन्छन् माटोका गीतहरू चाहिन्छन् अब अहिलेको अवस्था अनुसार राजनीतिका गीतहरू जति जाँगर देशलाई बनाऊ भन्ने

लाई छर माया लुकाउन भेट्न आऊ मनका कुरा मन छ फुकाउन तिम्रो यादको झरीले मनमा पार्यो ताल ताल फुट्यो भने

0: गीत सँगै चाहिँ मन जोड्ने फूलहरू पनि रहेछन्, जस्तो सिलगढीको उहाँले लेख्नुभयो, अर्जुन सरले संगीत गर्नुभयो, जसले गाउनुभयो, गीतले तपाईँहरू सबलाई जोडिदियो हामीलाई पनि।
1: हजुर, यो त देशलाई, व्यक्तिलाई, हरेकलाई जोड्ने काम गर्छ। जस्तो सिलगढीदेखि म थाहा थिएन, मैले उहाँसँग जोडिने मौका पाएँ नि त। उहाँसँग जोडिएपछि मैले सिलगढी, दार्जिलिङ, कालिम्पोङ, त्यहाँको त्यहाँ हरेक त्यो एफएमहरूमा होइन, हाम्रो खरसाङ त्यहाँ बस्छ नि त यी गीतहरू, त्यहाँ जोडिँदाखेरि हाम्रो कला संगीतलाई हामीले उहाँ पनि जोड्न पायो नि त। त्यस्तो माध्यम हो कि, फुलको माध्यम
0: को होला ऋतु खोज्नु भनेको, हामी उहाँको साहित्यकार खोज्छौँ, हामी नेपालीहरू जहाँ भएर नेपाली जातिलाई जोड्ने काम, सँगै राख्ने काम चाहिँ संगीतले गर्दो रहेछ। अब एउटा यो अलिक छुचो प्रश्न, छुचो जिज्ञासा, अहिले बेसी जन्मै चाहिँ अर्को सिजनका गीतहरू छ्यापछ्याप्ती आउँछन्, जस्तो तेजका गीत होइन, अरूको त त्यति धेरै आइरह लाग्दैन, यस्तो बाध्यता किन आइलाग्यो होला?
1: हजुर, यस्तो छ, मान्छेलाई अब अब डिजिटल कुरा गरियो नि हामीले, अब गीत अलि ढिला भयो भने मान्छेलाई भनौँ पैसा अलिक कम होला, श्रोताहरूले सुनुन्, सुनेर त्यहाँबाट पैसा पनि कमाइन्छ भन्ने एउटा त्यो छ कि, अब ढिला किन, एउटा लगानी गर्न गाह्रो छ नि त गीतमा, एउटा गीत गर्नको लागि हजुरको लगानी बढी छ कि, अहिले यो कम्पिटिसनले गर्दा एकदम महँगो छ कि गीतहरू गराउनको लागि। त्यो भएर पनि अब अलिकति अगाडि निकालियो भने त्यो गीत संगीतहरू ठाउँ ठाउँमा पुग्छन्, त्यहाँबाट सबैले हेर्छन्, हेरिसकेपछि त्यहाँबाट हाम्रो भ्युअर्सहरू बढ्छ, पैसा बढ्छ भन्ने पनि हो।
0: बजारमा बेलामा पुर्याउँदा हामी सुन्नेहरूसम्म पुगोस् भन्नको लागि,
1: हजुर पुगोस्, सुन्नेले पुगोस् र आफ्नो अब यो युट्युबहरूमा, टिकटकहरूमा पनि त हजुरको जति सुन्यो, जति हेऱ्यो, त्यहाँबाट पनि त भ्युअर्सहरू बढ्ने, अलिकति पैसाहरू आउने पनि छ नि त, त्यो टेक्नोलोजीले त्यो बनाइदिएको छ नि त धेरै।
0: अब यही कुरालाई जोड्दै अहिले हामीले भन्यौँ नि, कतिपय शब्दहरू भद्दा छन्, असरल छन्, बेढङ्गका छन्, कति चाहिँ अपाच्य पनि छन्, त्यो सबैलाई हेर्दा के गर्नुपर्छ?
1: अब त हामीले सोच्नै पर्छ होइन, भर्खर भर्खर पनि बजारमा त्यस्तै गीतहरू हजुरले थाहा पाइसक्नु होला, नाम त लिँदिनँ, तर कति कुराहरू आए, सोच्न जरुरी छ, हुँदा हुँदा त्यो त अति चार भइसक्यो क्या हजुरको होइन। अब भोलिका पुस्तालाई आउने बालबालिकाले के सिक्ने त, एउटा हामी त अलिकति परिपक्व छौँ, हामी त बुझेछौँ नि त, कति बालबालिकाले त त्यही शब्दहरूलाई गुनगुनाएर हिँडिँदाखेरि होइन के होला त, यसमा सोच्नु जरुरी छ। र यसको लागि चाहिँ एउटा संस्था मात्रै लागेर, एउटा व्यक्ति मात्रै लागेर हुँदैन, र राज्यलाई झकझगाउनु जरुरी छ, र जति पनि संगठन हुनुहुन्छ होइन, संस्थाहरू हुनुहुन्छ, उहाँहरू एकजुट भएर, उहाँहरूले छलफल गरेर, त्यसलाई बसेर एउटा छाता संगठन जस्तो गराएर, र यसलाई कसरी यसलाई परिमार्जित गर्न सकिन्छ, यसलाई कसरी रोक्न सकिन्छ भन्ने कुरालाई चाहिँ अलिकति सोच विचार गरेर, र जसले गीत संगीत चाहिँ भन्न चाहिने भन्दा शब्दहरू चयनदेखि लिएर शब्द संगीतदेखि अब शब्दै भनौँ सुरुमा त, तिनीहरूलाई कस्ता खालका आएका छन् त, नकारात्मक समाजलाई असर पर्ने खालका निकालिएका छन् भने त्यसमा चाहिँ कडा खालको कडा भन्दा कारवाही हुने खालको हुनुपर्छ, जरिमाना हुनुपर्छ।
0: चलचित्रमा सेन्सर बोर्ड के
1: हजुर, चलचित्र सेन्सर बोर्डहरू लगायो भनिन्छ नि,
0: त्यस्तै विद्युत जमातको एउटा चाहिँ ठाउँ खडा गरेर
1: हजुर,
0: कम्तीमा त्यहाँबाट भने सानो स्वीकृति लिनुपर्ने भइदियो हुन्थ्यो कि भन्नु,
1: त्यो पनि हो, जस्तो ट्राफिक नियमहरूको छ नि, यस्तो गर्दाखेरि है यति लाग्छ जरिमाना भनेपछि त हामी एउटा सिस्टममा बस्यौँ भने त हामीलाई डर लाग्छ नि त, यसले यहाँबाट यति पैसा लिन्छ भन्ने हुन्छ नि, यहाँ एउटा सिस्टममा चल्नु पर्यो कि,
0: बेलगाम बेलगाम हिँड्नु चाहिँ हामी पनि, हामीलाई पनि नोक्सान हो, सम्बन्धित मान्छेलाई पनि नोक्सानी हो,
1: हजुर एकदमै
0: केही चाहिँ हुनुपर्ने रहेछ। अब समय हामी एकदम अन्त्यमा आइपुग्यौँ, रहरले अथवा विभिन्न मेसोले गीत रेकर्ड गर्न चाहिँ हतारिनेहरूलाई के सुझाव छ?
1: म त नहतारिनुहोस् भन्छु, गीत संगीत भन्ने कुरा होइन त्यतिकै भर्खरै भउने कुरा होइन, यदि तपाईँ अब एकदम चल्न छ, मलाई भाइरल हुनु छ भने त तपाईँ रेकर्ड गर्नुहोस्, त्यो तपाईँको इच्छाको कुरा हो होइन, तर पहिला आफूलाई मूल्याङ्कन गर्नुहोस्, गीत संगीत पढ्नुहोस्, सिक्नुहोस्, म तपाईँलाई गएर के अरे विश्वविद्यालय पढ्नुपर्छ पनि भन्दिनँ, धेरै ठाउँमा अब यस्ता गीत संगीतहरू सिकाउने होइन अब इन्स्टिच्युटहरू खुलेका छन्, त्यहाँ गएर सिक्नुहोस् अनि बुझ्नुहोस्, शब्द चयन राम्रो गर्नुहोस्, त्यसलाई राम्रोसँग धैर्यता साथ प्र्याक्टिस गर्नुहोस्, साधना राम्रोसँग गर्नुहोस्, अनि एउटा राम्रो गीत निकाल्नुहोस्, एउटै गीतले पनि तपाईँलाई होइन सधैँलाई तपाईँलाई चिनाउँछ, आफूले आत्मसन्तुष्टि हुन्छ, देश समाज परिवार सबले वा वा हुने खालको गर्नुभयो भने भोलिका पिँढीहरूले पनि त्यहाँबाट राम्रो सिक्न सक्छन् होइन, त्यही भन्न चाहन्छु। खतार
0: तपाईँ असल भएर लोकप्रिय हुनुहोस्,
1: कति राम्रो कुरा हजुरले ल्याउनु भयो कि, एउटा शब्द भन्नुपर्दा होइन, असल भएर चाहिँ लोकप्रिय हुनुहोस् हजुर।
0: हस् हजुर, यो व्यस्त समयमा हामीलाई समय दिनुभयो, रेडियोमा आएर यति कुरा सुन्न पायौं, सुनाउन पायौं, कहाँ कहाँ जस्तो लाग्थ्यो, आज भेट भयो, यहाँप्रति अनुग्रही छौ, धन्यवाद छ
1: हजुर। मलाई पनि हाम्रो यो थाहा रेडियो संचार होइन 99.4 MHz यति रमाइलो कार्यक्रम, यति राम्रो सान्दर्भिक कार्यक्रम सुशीलीमा बोलाइदिनुभयो हाम्रो ओम भण्डारी दाई, यसको लागि थ्याङ्क यू सो मच भन्न चाहन्छु र रेडियो आहा परिवारलाई पनि धन्यवाद दिन चाहन्छु र हामीलाई यति बेलासम्म सुनिराख्नुभएका सम्पूर्ण हाम्रा दर्शक
2: यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 11 बज्यो। यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही।
3: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी चुइएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपान, मोटोपान, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।
4: का गुण र दया, क्षमा र ममता, सन्तोष जान्दैन त्यो, इन्द्रै बिन्ती गरून् झुकेर पथमा, त्यो बिन्ती मान्दैन त्यो, थुप्रोमा उभिनी मिठो र नमिठो रोजेर छन्दैन त्यो, खाता जाची सबै दुष्ट नबुझे बिर्सेर हान्दैन त्यो, हार्दिक श्रद्धाञ्जलि।
5: रुम्पा जिल्ला परिवर्तन गाउँपालिका वडा नम्बर 2 राङ्सी साबिकु वडा नम्बर 4 मक्किम खोला बस्ने जयकला डाँगीको यही मिति 2083 साल असार 27 गते शनिबारका दिन 72 वर्षको उमेरमा भएको असामयिक निधनले हामी दुखी भएका छौं। यस मृतकको दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्रदान होस् भने हार्दिक समवेदना व्यक्त गर्दछौ। स्वर्गीय श्रीमान शेरबहादुर डाँगी, जेठो छोरा चुनबहादुर डाँगी, कान्छो छोरा स्वर्गीय धनबहादुर डाँगी, जेठी छोरी स्वर्गीय आइती डाँगी, बुहारी संगीता डाँगी, छोरीहरू अमृता डाँगी खत्री, प्रतिभा पुन, कविता ओली, नातिहरू हेकमत डाँगी, किस्मत डाँगी र कृष्ण डाँगी, ससुरा हस्तु डाँगी, सासु मैसरी डाँगी, जेठा जु तर्फ चन्द्रबहादुर डाँगी, भतिजा एक भाइ साल बहादुर डाँगी, भतिजी स्वर्गीय छोरी भागीसरा डाँगी सहित 5 बहिनी, नातिनी बुहारी सपना डाँगी, जेठानी दिदी खर्कमाली डाँगी, बुहारी गैरी डाँगी, नाति मनिष डाँगी, जीवन डाँगी, देवर लालबीर डाँगी, देवरानी श्यामकुमारी डाँगी, भतिजा आशिष डाँगी, भतिजी अस्मिता डाँगी, हिमसी डाँगी, बेबिना डाँगी, नातिनी शेरिसा रोका, बुहारी लक्ष्मी रोका डाँगी, नातिनी नवराज डाँगी, भान्जा तर्फ विमोचन रोका, वीरेन्द्र कौर, जेठा नातिको माइती तर्फ सम्पूर्ण परिवारहरू 10 जना, माहिला नाती तर्फ सम्पूर्ण घर परिवार 5 जना, नातिनी बुहारीहरू, जेठी नातिनी सोफिया डाँगी, माहिनी नातिनी बुहारी पवित्रा डाँगी, जम्मा 53 घर, नाती पनातिनीहरू, आरोही डाँगी, दिप्सन डाँगी, बहिनी जयहरू, स्वर्गीय बहिनी झुला डाँगी, जय सीताराम डाँगी, भतिजा भतिजीहरू, 4 भाइ बहिना, कान्छी बहिनी हैकमाली डाँगी, जय झुप्ले डाँगी, भतिजा भतिजीहरू, 3 भाइ बहिना, छोराको माइती तर्फ सन्धि भागीमान बुढा लगायत सम्पूर्ण परिवारहरू, थबाङ तिन मिरिल पर्जा रोल्पा, आमाजू तर्फ दाजु धन बहादुर
4: बहादुर खत्री स्वर्गीय आमाजू खिरमाली खत्री भान्जा तीन भाई भान्जी तीन बहिनी कान्छी नन्द नौमाली थापा नन्दे भाई चित्र बहादुर थापा भान्जा दुई भाई भान्जी पुष्पा थापा एक बहिनी माइती तर्फ स्वर्गीय बुवा बीरबहादुर ओली स्वर्गीय आमा हस्तु ओली जेठा दाजू हिरा सिंह ओली स्वर्गीय भाउजू दानु ओली भदौ चार भाई तीन बहिनी भदौनीहरू कान्छा भाई देव प्रसाद ओली बुहारी भीमाली ओली कान्छा भदौ तीन भाई भदौनी तीन बहिनी जेठी दिदी आइकी डागी भिनाजू भागीमान डागी भतिजा भतिजीहरू चार भाई बहिना ज्वाई तर्फ दुर्गा केसी नाती दीपलव केसी माइला ज्वाई प्रवीण पुन नातिनी शान्ति पुन टीका पुन कान्छी छोरी तर्फ नाती शिशिर ओली लगायत सम्पूर्ण दागी परिवार परिवर्तन गाउँपालिका दुई राङ्सी मक्तुम रोल्पा साथै उहाँको तेह्र दिनको पुण्यतिथि यही मिति 2083 साल साउन 8 गतेका दिन हुने भएकोले सम्पूर्ण इष्टमित्र मलामी गोतारे छरछिमेक सम्पूर्णलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
6: यो दाँते तो हैरान पारिसक्यो, अहिले त झन् तातो चिसो खान पनि दिँदैन, दुखेको दुखी गर्छ। दाँतको उपचार पनि गर्नुपर्ने थियो, छोरीको दाँत त झन् बाङ्गो टिङ्गो छ, कस्तो नसुहाउने भएको छ। सिधा बनाउनु पर्ने थियो, यसको उपचार गर्न कहाँ पो जाने होला।
7: न अब चिन्ता गर्नु पर्दैन, रोल्पानी मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
8: दात का संपूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुनि चौर रोल्पामा जानुहोस् निको हुन।
9: हजुर, हामी कहाँ दन्त चिकित्सक द्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
7: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
8: हजुर, हाम्रा सेवाहरू
7: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
10: नदुखाई दाँत निकाल्ने,
7: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
10: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
7: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
10: एक दुईवटा तथा तलमासीको पुरै दाँत लगाउने,
7: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
10: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840318 9095514952।
9: रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका चार सुली चौर रोल्पा ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा।
11: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
12: नेपालको पहिलो बाल शिक्षा केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
11: भाषातर्फ अंग्रेजी जापानीज कोरियन भाषाका बेसिकदेखि एडभान्स सम्मका कोर्सहरू,
12: कम्प्युटर तर्फ बेसिक डिप्लोमा र एडभान्स डिप्लोमा,
11: शिक्षक सेवा आयोगका प्रावि निमावि मावि र शिक्षक लाइसेन्स,
12: लोकसेवा तर्फ खरिदार नासु महिला विकास निरीक्षक प्राश शिक्षा गेम स्काउट वन रक्षक रेन्जर र प्रस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
11: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी असही नेपाल आर्मी र अधिकृत क्याडेट,
12: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
11: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने,
12: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 9849204754 र 9849394412।
11: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोडा है दाङ।
13: आइया मम्मी दाँत दुख्यो, म त खाना खाना नि सक्दिन
14: हैन यो छोरीले के भन्छे दाँत दुख्यो भनेर हैरान पारिसकी भन्या जहाँ लगे पनि यसको दाँत कहिले ठीक नहुने भयो
15: हैन ए भाउजू तपाई आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ भन्नुस् त के पर्यो तपाईलाई
14: के हुनु नि बाबु यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसकी जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने हैन
15: ए के न ठुलै समस्या होला भनेको त जाबो यति कुराको लागि पो तपाईहरु गन्थन मन्थन गरिरहनु भएको अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न त्यहाँ गएपछि त नानीको दाँतको समस्या
14: ए हो र बाबु यो कहाँनिर छ र बाबु यसका सेवा सुविधाहरू के छन्
15: हजुर हाम्रा सेवा तथा सुविधाहरू आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध दाँत सफा गर्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत भर्ने जरैदेखि दाँत भर्ने बुद्धि बङ्गारा उखेल्ने RCT गरेको दाँतमा खोल राख्ने फ्लोराइड पेन्ट फिसर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने निशुल्क दन्त चेक जाँच गरिने दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने दाँतमा तार लगाउने भर्ती तथा विदेश जानेहरूका लागि विशेष खालको दाँत भरिने
14: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक घोराई 15 हस्पिटल रोड डीमा हल कुमारी बैंक अगाडि दाङ शाखा नारायणपुर बुधौरा चोक सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123
15: B&B डेन्टल क्लिनिक घोराही 15 दाङ
16: प्राकृतिक सम्पदा र तक्षक सक्षम नारी वातावरण मिलेला झप्पा असर उमूल र थाउने भूक्षय पानी वायुमण्डल र कार्बन मुस्तज पानहरू भने जलवायु परिवर्तन र असर सकिने सम्म नखर नानीलाई निय लागिने सजग जिम्मे किने लापरवाही सुन चासो खेलगेमा दुःख जिजिङ्गेको ठगेलाई निय लागिना जन धनीले झप्पा क्षतिता उठ्यो खोकाई
17: वन उपभोक्ता समूह राई सामुदायिक बने हुने झाल्नेछ अनुगमन दिने व्यवस्था
16: वन
17: जङ्गल सुरुसी घेरबारी ल बालीमाली कुचुरा चिनी झाप्रा सताउँछु छिनी मेघ चाउसो सहयोगी खेले
16: वन जङ्गल
17: बतास उचलिजु बेलाको घिजिम्केको टल मेङ्की सताङ्कीले हेनोथीमा छिन्ने भए चासो
16: त्यसै
17: छाम्ला पोयाल भेलाकीले गीत छोटा ओडा कार्यालय प्रहरी कार्यालय गाउँपालिका गाउँ कार्यपालिका उनी कार्यालयलाई खबर दिनुहुने
16: सुनसरी गाउँपालिका वन वातावरण सजग विपद व्यवस्थापन समिति पूर्वाङ रेलका

0: मेरो कपाल पनि झरिराखेको छ। लामो समय देखि शरीर फटक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई दाँत रोग भएको हुन सक्छ। यो सबै त दाँत रोगको लक्षणहरू हो नि।
0: अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, दाँत रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा टाङ दाँत रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त दाँत रोगको उपचार हुन्छ। दाँत रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू: हड्डी खिएमा, खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बहर घोराहीमा टाङ दाँत रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त दाँत रोगको उपचार हुन्छ। दाँत रोग विशेषज्ञ डाक्टर आविष्कार।

0: कपाल धेरै झरेमा मुखमा यौन अंगमा बारम्बार घाउ भएमा मुख तथा आँखा सुखापन भएमा लामो समयदेखि कमजोरी वा शरीर फटक्क गल्ने भएमा बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा बिना कारण शरीरको तौल घटेमा जोर्नीको दुखाई ढाड कम्मर दुखेमा गाउट तथा युरिक एसिडको समस्या भएमा बारम्बार आँखा रातो भएमा ओक्सोमा बारम्बार पानी भरिएमा र आईएलडी दम भएमा बारम्बार लामो समयसम्म ज्वरो आएमा छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा लामो समयदेखि छाला कडा भएमा लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा युवा अवस्थामा पक्षघात भएमा मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा कम उमेरमा हृदयघात मुटु रोग भएमा हामीलाई सम्झनुहोस् हामीसँग बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुविधि लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ बाथरोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोरा हिदाङ थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670 98578-43123 98478-07-670
1: दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर काली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टै संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल सुनिल स्मृति गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा

0: तपाईं पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ कि फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
1: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
0: दिशा गर्दा रगत आउने, ती बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु फलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
1: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानुगोलाको उपचार,
0: बाथरोग, युरिक एसिड, हाट जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, छमछमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श।
1: अनुहारको चाया फोटो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
0: सेतो पानी बग्ने, यौनी चिलाउने, गनाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
1: हामी कहाँ जाड, रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कमिसन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनसारी पसलसँग सटेको घरमा, तुलसीपुर दाङ
0: र घोराहाईका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक घोराहाई दाङ।
1: सम्पर्क मोबाइल 98578211105,
0: 98479802,
1: 98095826605
0: र 98103940।
2: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
3: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
2: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
3: यदि त्यसो हो भने आउनुहोस् बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोडाही टाङमा।
2: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी, अनियमितता, बाँझोपनको समस्या, यौन अङ्ग चिलाउने, गनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब खोल्ने तथा छिमछिममा पिसाब लाग्ने, पाठे घरको मुखको क्यान्सरको जाँच, स्तनको गाँठा गुठी र अन्य समस्या, सुरक्षित प्रसूति सेवा, पाठे घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
3: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमा रिमाल हुनुहुन्छ।
4: डाक्टर कमल चन्द शाहीद्वारा अनुहारमा चाया, कालो पोतो आउने, डन्डीफोर पुरानो दाग, एलर्जी आउने, अनुहारमा चाउरीपना आउने, कुष्ठरोग, लुतो, बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
2: गर्दन, ढाड, कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यातिएको, हात गोडा जोर्नी, अर्रो हुने, हड्डी खिएको,
3: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? डाक्टर दुर्गा बेलवासे, हात जोड्ने तथा नसा रोग विशेषज्ञ,
4: जेनरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसीद्वारा, फोक्सो, दम, थाइराइड, प्रेसर, पेट, कलेजो, बाघ, मृगौलाको उपचार, दीर्घ रोगको उपचार, उच्च रक्तचाप, मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार, डेंगू, टाइफाइड, निमोनिया र भाइरल ज्वरोको उपचार, मुटुको धड्कन बढ्ने, कलेजो सम्बन्धी समस्या, जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान, ग्यास्ट्रिक, कब्जियत, पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार, दम, खोकी, पुरानो छातीको संक्रमणको उपचार, टाउको दुख्ने, पिनास, नसा च्यातिएको र जोर्नी दुख्ने, रगत, पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श
2: गरिने, निमोनिया, जन्डिस, दम, पेटको समस्या, छातीको समस्या, मस्तिष्क ज्वरो, पिबी, नाकबाट रगत पग्नु, जिउमा तथा घाँटीमा गिर्खा देखिनु, छारे रोग, मृगी, निमोनिया, रक्त अल्पता, मुटुको समस्या, बाल बालिकामा देखिने चिड़चिड़ापन, छारे रोग, मस्तिष्क ज्वरो, बाघ रोग, माइग्रेन, ग्रोथ पेन, छातीको समस्या, दम, पिबी, जन्डिस, पेटको समस्या, बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार,
3: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल।
2: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्,
3: जसका लागि मोबाइल नम्बर छ 98578443123, 98478407670 र ल्यान्डलाइन फोन नम्बर 082-591-6770।
2: बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाङ।
5: जति अस्पताल धाए पनि जति धामी झाँक्री गरे पनि कहिले निको हुने हैन
6: हैन के भाछ र तपाईलाई
5: के भन्नु र नानी भन्नै लाज लाग्ने मलाई त पाइल्सले साह्रै दुःख दिया छ
6: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त अनि धामी झाँक्री गरेर बस्ने हो र भने अरे काका यस्तो लागि त घोराही डाङ सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न निको भइहाल्छ नि
7: हो यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स फिसर फिस्टुलाको बिना अपरेशन छार सूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ
8: द्वारमा मासु फलाएको दिशा बस्दा मासु बाहिर आउने रगत आउने दुख्ने पोल्ने मलद्वारको वरिपरि घाउ खटिएर आउने पिप बग्ने चिलाउने लामो समयदेखि कब्जियत भएको पुरानो ग्यास्ट्रिक अल्सर भोक नलाग्ने तौल घटाउने बढाउने जन्डिस मधुमेह रुगा खोकी पिनास दम छातीको दाग युरिक एसिड पात जोड्नेको दुखाइ हात खुट्टा झमझमाउने सुन्निने पोल्ने हड्डी खिएको यौन समस्या यौन इच्छामा कमी उत्तेजना नहुने पिसाब पोल्ने छिनछिनमा पिसाब लाग्ने पिसाब रोक्न नसक्ने किडनीको पत्थरी उच्च रक्तचाप कोलेस्ट्रोल मानसिक रोग तनाव आदि डिप्रेसन माइग्रेन थाइराइड चाया पोतो डन्डीफोर सेतो दुबी दाग सोरायसिस कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ
7: त्यति मात्र कहाँ हो र हामी कहाँ जाड रक्सी श्रुति चुरोट छुटाउने औषधि पनि उपलब्ध छ
8: विस्तृत जानकारीका लागि सम्पर्क 082-5-63-8-3 98-65-44-83-83
7: विकल्प आयुर्वेद क्लिनिक घोराही दाङ सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नि र
9: भैया बद्दी मेरो त दादु खिलो के गर्ने होला अब
10: यिनी बद्दा पनि कराइरहन्छन् यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरो बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो यिनको दाँत निको हुन्न
11: यी भाउजूको पनि छतफताउने काम बाहेक अरू केही हुने भएन मैले उहिलेदेखि भनिरहेको छु पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराहीमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर मान्ने होइन जेसुकै गर्नुहोस् तपाईँले
10: ए हो र त्यहाँ लगेपछि सन्चो हुन्छ त यिनले फेरि गुट्खा खाएको खाइ गर्छन् के होला र निको
11: पहिला लानुहोस् न निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि
10: हजुर हाम्रा सेवा तथा सुविधाहरू क्लिनिक 7 दिन खुल्ला रहने निशुल्क दन्त परीक्षण गरिने आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने दाँत टल्काउने पोलिस गर्ने दाँतमा सिसा भर्ने चाँदी भर्ने सिमेन्ट भर्ने हिरा लगाउने दाँतको डिजिटल एक्सरे गरिने आरसिटी गर्ने खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने ग्यारेन्टीका साथ झुक्न नपर्ने गरी लगाउने दाँतमा खोल लगाउने दाँत रोक्ने मुखमा पूरा सेट दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने दाँतको कस्मेटिक उपचार गर्ने मुखमा घाउ खटिरा सेतो डब्बाको उपचार गर्ने
11: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ मुखको हड्डी भाँचिएको दाँत मुख तथा गिजा सम्बन्धी तथा जटिल खालका रोगहरूको उपचार लागि सबैलाई हामीलाई सम्झिनुहोस् पन्थी डेन्टल क्लिनिक हस्पिटल रोड घोराही दाङ थप जानकारीका लागि 082-5-62-367 र मोबाइल नम्बर 98-4-78-57-569 यता सुन्नुहोस् त यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ थप जानकारीका लागि उक्त शाखाको नम्बर 082-5-90-8-59 जनम 70 मा सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ। आफ्नो दाँतको रक्षा आफै गरौं। प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौं। जनहितका लागि पन्थी डेन्टल क्लिनिक गोराही दाङद्वारा जारी सन्देश।
12: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
13: होइन, यो बुढीले के गनगन गनगन गर्छ, अब यतिका सामान म कहाँ गएर ल्याऊ, एकै ठाउँमा पाइनु पर्यो नि।
12: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
13: ल उसो भए म सामान लिन गइहाले।
12: हजुर, हामी कहाँ गुणस्तरीय हापुर टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
8: उत्पादक प्रभु लघु उद्योग घोराही 15 दाङ। सम्पर्क मोबाइल नम्बर 98578 30504।
12: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
8: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्। प्रभु लघु उद्योग घोराही 15 दाङ।
14: मेरो अनुहारमा चाया, पोतो अनि छालामा दाग पनि छ। कति क्रिम प्रयोग गरिसके सन्चो हुने होइन।
12: त्यही त नि, मेरो हालत पनि त्यस्तै त हो नि। यो रोल्पामा राम्रो क्रिम पाइने भए पो हुन्छ।
15: होइन ए दिदी बहिनीहरू, के गन्थन मन्थन गरिरहनु भएको? तपाईँहरूको कुरा मैले सुनिसके। तपाईँहरूले क्विन केयर क्रिम कहिले प्रयोग गर्नु भएको छ? क्विन केयर क्रिमले छालामा रहेको चाया, पोतो, दागहरू सबै हटाउँछ क्या। यो त प्राकृतिक जडीबुटीबाट बनेको हुनाले एकदमै फाइदाजनक पनि छ।
12: तपाईँले भनेर मात्रै हुन्छ र, रोल्पामा यो क्रिम पाइनु पनि त पर्यो नि।
15: हाम्रै लिबाङ रोल्पा टुडीखेलको अगाडि भएको सरला स्टोर देख्नु भएको छ कि छैन तपाईँहरूले? हो, त्यही पाइन्छ क्या। त्यहाँ जानुहोस् त, त्यो क्रिम प्रयोग गर्नुहोस् अनि आफ्नो सौन्दर्य झन बढाउनुहोस्। छालामा रहेको चाया, पोतो, दाग सबै हटाउनुहोस्।
12: सुन्दरता तपाईँको, हेरचाह हाम्रो। प्राकृतिक जडीबुटीबाट बनेको यो क्रिमले छालालाई बनाउँछ नरम र चम्किलो, दाग धब्बा हटाउन मदत गर्छ, हरेक प्रकारको छालाको लागि उपयुक्त भएको, छालालाई पोषण दिने, कालोपन हटाउन मदत गर्ने, नरम मुलायम र चम्किलो छाला बनाउने, राम्रो छाला आफैमा आत्मविश्वासको प्रतीक हो। त्यसैले प्रयोग गरौ क्विन केयर क्रिम।
11: थप जानकारी का लागि हाम्रै दाङद्वारा उत्पादित तुलसी नेचुरल इंडस्ट्री को ब्रांड क्विन केयर क्रीम को आधिकारिक विक्रेता रोल्पा लिबांग का लागि सरला स्टोर, रोल्पा नगरपालिका 4, रुडीखेल अगाडि, लिबांग रोल्पा। प्रोप्राइटर सरला श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98478 51234। ढिंग्री प्युठान का लागि सपना ब्युटी पार्लर। प्रोप्राइटर सपना श्रेष्ठ। 98439 25 627। राम्रो छाला आत्मविश्वासको प्रतीक हो, त्यसैले खोजी खोजी प्रयोग गरौं क्विन केयर क्रिम। सबैका लागि, सबैका लागि।
16: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध।
17: आफ्नो घर वरपर सधैँ सफा राखौ। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
16: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषि जन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्।
17: जन्म, मृत्यु, विवाह, दसैँ सराई सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
18: जथाभावी मदिरा पिउने खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
17: तपाईँका सन्ततिहरू कतै मदिरा पान लागू औषध दुर्व्यसनीमा फसेका त छैनन्, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने, अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कार्यवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
16: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
17: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
18: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरन्तै खबरदारी गर्नुहोस्।
17: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
16: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय तथा होमस्टे, नगर संग्रहालय जंकोट, जलजला पदयात्रा, स्याकाई र ओखेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट शहीद गेट, खुमेल शहीद गेट, लिदाङ टुडीखेल, माडीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला, भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
17: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
18: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र, फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडापत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
17: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौ।
16: रोल्पा नगरपालिका नगर कार्यपालिकाको कार्यालय रोल्पा।

आदरणीय रोल्पा बाफ्री आमाबुबा दाजुभाइ दिदीबहिनीहरू रोल्पा नगरपालिकालाई सफा स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौ। अनावश्यक फोहोर गर्ने घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन घर अगाडिको बाटो नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगरपालिकाको फोहोर संकलन गर्ने गाड़ी आयो भने संकलित फोहोरलाई तुरन्तै गाड़ीमा राखौ। याद राखौ, तपाई स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दियो। रोल्पा नगरपालिकाको कारणले

0: एएससी इता राम्रो जीपीए ल्याएर पास भइयो। आईटी पढ्नको लागि सबैभन्दा राम्रो स्कूल कुन होला? कहाँ पढ्न जाने होला?
1: कहाँ जानु नि, मैले पढेको स्कूलमा जाऊ न।
0: कुन स्कूल हो र तपाईले पढ्नु भएको, यो कहाँ छ?
1: मैले एसएई र प्लस टू पास गरेको एकमात्र विद्यालय राप्ती गाउँपालिका दुई लालमाटियामा रहेको लुम्बिनी प्रदेशकै स्थापित विद्यालय हो नि। सामुदायिक विद्यालय तर्फ एसएई मा दाङ प्रथम हुन सफल श्री आदर्श नमुना माध्यमिक विद्यालय लालमाटियामा जाऊ न, त्यहाँ राम्रो पढाइ हुन्छ। विज्ञान, मानविकी, शिक्षा, आईटी लगायतका विभिन्न विषयहरू पढाइ हुन्छ क्या?
0: ए हो र, अब म त्यही जान्छु आईटी पढ्नका लागि।
1: वर्ष 2081 सालको एसईई परीक्षामा दाङ जिल्ला प्रथम हुन सफल। लुम्बिनी प्रदेशको राजधानीमा अवस्थित यस प्रदेशकै स्थापित सामुदायिक विद्यालय श्री आदर्श नमुना माध्यमिक विद्यालय लालमटिया दाङ एसईई 2081 मा सफल सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई एवं सफल भविष्यको कामना गर्दै 2082 सालका लागि कक्षा 11 विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा शास्त्र एवं सिटीई भिटीबाट मान्यता प्राप्त 3 वर्षे डिप्लोमा इन आईटी का सीमित सिटहरूमा भर्ना खुलेको बेहोरा सबैमा जानकारी गराउँछौ।
0: हाम्रा विशेषताहरू: दक्ष योग्य शिक्षक प्रशिक्षकहरूको टिम भएको पूर्वाधार सम्पन्न विद्यालय, गैर स्थानीय विद्यार्थीहरूका निम्ति अभिभावक संघको नियमित सम्पर्क र समन्वयको व्यवस्था, विज्ञान र आईटी का कक्षाहरू बिहानी 17 सञ्चालन गरिने,
1: दृष्टिविहीन विद्यार्थीहरूका लागि आवश्यक छात्रावासको व्यवस्था हुनुका साथै ब्रेल लिपिको माध्यमबाट पठन पाठन गराइने।
0: थप जानकारीका लागि सम्पर्क नम्बर प्रधान अध्यापक 98578-42011।
1: प्रदेशकै स्थापित सामुदायिक विद्यालय श्री आदर्श नमुना माध्यमिक विद्यालय राप्ती गाउँपालिका 2 लालमटिया देउखरीदा।
2: ए निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो, साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि लिनु थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन् त।
3: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छौ सुनास? यो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अफसेट प्रेस र स्टेसनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रङ्गीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेसनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाइस्?
2: साँच्चै भन्छस् कि के हो? यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
3: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेसनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुडीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारिक केन्द्र सुलेचेरबाट पनि शाखा छ नि यसको।
2: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो, तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न। यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेसनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू: समाचार तथा प्रकाशन प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका एफएम रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
2: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, स्वेल्प छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङ स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसनरी आवश्यक परेमा सुपथ मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
3: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 98-68-60-34-12, कार्यालयको सम्पर्क नम्बर 086-44-238-38।
2: सुदीपुर शाखा का लागि मोबाइल नंबर 9858722775 रेणुका रोका 9481868697
3: साथ ही शाखा कार्यालय लुम्बिनी प्रदेश को राजधानी राप्ती उपत्यका देउखुरी मौरी घाट मुख्यमंत्री तथा मंत्रालय र प्रदेश सभा भवन जाने बाटो निर संपर्क नंबर 9858722775
2: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।

0: त्यही डाँडोमा होला दाना, हालिदेऊ नानी।
1: खै यहाँ त दादा छैन, खैदेखि भन्दा छु दाना छैन कामत ल्याउने हो भनेर, यो बुढाले सुन्ने भने
2: हजुर, यदि तपाई पनि पशुपन्छी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्। हामी कहाँ ग्लोबल फिडका सबै खाले उत्कृष्ट दाना सुपथ मूल्यमा उपलब्ध रहेको छ। साथै ब्रोइलर, लेयर्स वा गिरिरा चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ। प्रोप्राइटर रूपा गुरुङ, मोबाइल नम्बर 9847 50571 र 9855 तर रूपा स्टोर्स, रोल्पा नगरपालिका 4, विभाग थुरीखेल, रोल्पा।

0: झलझला ट्राइम चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा मध्याह्नको 12 बज्यो। यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली हिलोतमा 5 मडिग्राम रूपन्देही।
1: के तपाईलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेशन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बासको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मूत्रपान, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मडिग्राम रूपन्देही। फोन नम्बर 0175624059 र 98645 78232।
2: का घुंग्र दया क्षमा र ममता सन्तोष जन्दैन त्यो इन्द्रै बिन्ती गरुन् झुकेर पथमा त्यो बिन्ती मान्दैन त्यो थुप्रोमा उभिनी मिठो र नमिठो रोजेर छन्दैन त्यो खाता जाची सबै दुष्ट नबुझे बिर्सेर हान्दैन त्यो हार्दिक श्रद्धाञ्जलि।
3: रुल्पा जिल्ला परिवर्तन गाउँपालिका वडा नम्बर 2 राङ्सी साबिकु वडा नम्बर 4 मक्किम खोला बस्ने जयकला डाँगीको यही मिति 2083 साल असार 27 गते शनिबारका दिन 72 वर्षको उमेरमा भएको असामयिक निधनले हामी दुखी भएका छौ। यस मृतकको दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्रदान होस् भने हार्दिक समवेदना व्यक्त गर्दछौ। स्वर्गीय श्रीमान शेरबहादुर डाँगी, जेठो छोरा चुनबहादुर डाँगी, कान्छो छोरा स्वर्गीय धनबहादुर डाँगी, जेठी छोरी स्वर्गीय आइटी डाँगी, बुहारी संगीता डाँगी, छोरीहरू अमृता डाँगी खत्री, प्रतिभा पुन, कविता ओली, नातिहरू हेकमत डाँगी, किस्मत डाँगी र कृष्ण डाँगी, ससुरा हस्तु डाँगी, सासु मैसरी डाँगी, जेठा तर्फ चन्द्रबहादुर डाँगी, भतिजा एक भाइ साल बहादुर डाँगी, भतिजी स्वर्गीय छोरी भागीसरा डाँगी सहित 5 बहिनी, नातिनी बुहारी सपना डाँगी, जेठानी दिदी खर्कमाली डाँगी, बुहारी गैरी डाँगी, नाति मनिष डाँगी, जीवन डाँगी, देवर लालबीर डाँगी, देवरानी श्यामकुमारी डाँगी, भतिजा आशिष डाँगी, भतिजी अस्मिता डाँगी, हिमशिला डाँगी, देवीना डाँगी, नातिनी शेरिसा रोका, बुहारी लक्ष्मी रोका डाँगी, नाति नवराज डाँगी, भान्जा तर्फ विमोचन रोका, वीरेन्द्र कौर, जेठा नातिको माइती तर्फ सम्पूर्ण परिवारहरू 10 जना, माहिला नाति तर्फ सम्पूर्ण घर परिवार 5 जना, नातिनी बुहारीहरू, जेठी नातिनी सोफिया डाँगी, माहिली नातिनी बुहारी पवित्रा डाँगी, जम्मा 53 घर, पनाति पनातिनीहरू, आरोही डाँगी, दिप्सन डाँगी, बहिनी ज्वाईहरू, स्वर्गीय बहिनी झुला डाँगी, ज्वाई सीताराम डाँगी, भतिजा भतिजीहरू, 4 भाइ बहिना, कान्छी बहिनी हैकमाली डाँगी, ज्वाई झुप्ले डाँगी, भतिजा भतिजीहरू, 3 भाइ बहिना, छोराको माइती तर्फ सन्धि भागीमान बुढा लगायत सम्पूर्ण परिवारहरू थबाङ तीन मिरुल पर्जा रोल्पा, आमाजू तर्फ दाजु धनबहादुर खत्री, स्वर्गीय आमाजु खिरमाली खत्री, भान्जा 3 भाइ, भान्जी 3 बहिनी, कान्छी नन्द, नौमाली थापा, नन्दे भाइ चितबहादुर थापा, भान्जा 2 भाइ, भान्जी पुष्पा थापा 1 बहिनी, माइती तर्फ स्वर्गीय बुवा वीरबहादुर ओली, स्वर्गीय आमा हस्तु ओली, जेठा दाजु हिरा सिंह ओली, स्वर्गीय भाउजू दानु ओली, भदै 4 भाइ 3 बहिनी भदौनीहरू, कान्छा भाइ भाई देवप्रसाद ओली, बुहारी भीमाली ओली, कान्छा भदै तीन भाई, भदौनी तीन बहिनी, जेठी दिदी आइकी डागी, भिनाजू भागीमान डागी, भतिजा भतिजीहरू, चार भाई बहिना, ज्वाई तर्फ दुर्गा केसी, नाती दीपलव केसी, माइला ज्वाई प्रवीण पुल, नातिनी शान्ति पुल, टीका पुल, कान्छी छोरी तर्फ नाती शिशिर ओली लगायत सम्पूर्ण दागी परिवार परिवर्तन गाउँपालिका दुई रांगसी मक्तिम रोल्पा साथै उहाँको 13 दिनको पुण्यतिथि यही मिति 2083 साल साउन 8 गतेका दिन हुने भएकोले सम्पूर्ण इष्टमित्र मलामी गोतारे छरछिमेक सम्पूर्णलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
0: स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्वपूर्ण जानकारी। अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौं। स्थानीय जडीबुटीहरू तितेपाती, नीम, टिमुर, बोझो, खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौं।
4: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौ।
0: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू पीपीई प्रयोग गरेर मात्र काम गरौ।
4: तरकारी फलफूलमा विषादी प्रयोग गरिसकेपछि तोकेको निश्चित समय पछि मात्र उपभोग गरौ वा बजारसम्म पुर्याउ।
0: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौ। बाहिरको पात बोक्रा फ्याकेर मात्र खाने गरौ।
4: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।
5: यो दाँतले त हैरान नै पारिसक्यो। अहिले त झन् तातो चिसो खान पनि दिँदैन, दुखेको दुखी गर्छ। दाँतको उपचार पनि गर्नुपर्ने थियो। छोरीको दाँत त झन् बाङ्गो टिङ्गो छ, कस्तो नसुहाउने भएको छ। सिधा बनाउनु पर्ने थियो, यसको उपचार गर्न कहाँ पो जाने होला।
6: ल अब चिन्ता गर्नु पर्दैन, रोल्पानी मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
0: दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन सिद्ध लिन। रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुनिचौ रोल्पामा जानुहोस् निको हुन।
7: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
6: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
0: हजुर हाम्रा सेवाहरू
6: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
8: नदुखाई दाँत निकाल्ने,
6: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
8: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
6: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
8: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
6: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
8: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840318 9095 14652।
7: रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका चार सुलिचौ रोल्पा ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा।
0: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
9: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
0: भाषातर्फ अंग्रेजी, जापानीज, कोरियन भाषाका बेसिकदेखि एडभान्स सम्मका कोर्सहरू,
9: कम्प्युटरतर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
0: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
9: लोकसेवातर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्राश शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
0: सुरक्षा निकायतर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
9: असल र सफल जीवन का लागि लिनै पर्ने तालिमहरु आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निंग तालिम भाषण गर्ने कला व्यक्तित्व विकास जीवन जिउने कला नेतृत्व विकास तालिम मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम
7: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुई कक्षा सञ्चालन हुने
9: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ पुराली युट्युब र टिकटक आनन्द अकाडेमी दाङ सम्पर्क मोबाइल नम्बर 9849207054 र 9849793412
7: विद्यार्थी भई आउनुहोस् गुरु भई फर्कनुहोस् आनन्द अकाडेमी घोडा है दाङ
10: खाना खाना नि सक्दिन
11: हैन यो छोरीले के भन्छे दाँत दुख्यो भनेर हैरान पारिसकी भने जहाँ लगे पनि यसको दाँत कहिले ठीक नहुने भयो
12: हैन ए भाउजू तपाई आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ भन्नुस् त के पर्यो तपाईलाई
11: के हुने नि बाबु यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने हैन
12: ए के न ठूलो समस्या होला भनेको त जाबो यति कुराको लागि पो तपाईहरु गन्थन मन्थन गरिरहनु भएको अब हाम्रै घोराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न त्यहाँ गएपछि त नानीको दाँतको समस्या
11: ए हो र बाबु यो कहानी र छ र बाबु यसका सेवा सुविधाहरु के छन्
12: हजुर हाम्रा सेवा तथा सुविधाहरु आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरु उपलब्ध दाँत सफा गर्ने बाङ्गो चिङ्गो दाँत मिलाउने दाँत भर्ने जरैदेखि दाँत भर्ने बुद्धि बङ्गारा उखेल्ने आरसीटी गरेको दाँतमा खोल राख्ने फ्लोराइड पेन्ट फिचर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने निशुल्क दन्त चेक जाँच गरिने दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने दाँतमा तार लगाउने भर्ती तथा विदेश जानेहरूका लागि विशेष खालको दाँत भरिने
9: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक घोराई 15 हस्पिटल रोड डिमा हल कुमारी बैंक अगाडि दाङ शाखा नारायणपुर बुधौरा चोक सम्पर्क टेलिफोन नम्बर 0825903050 र मोबाइल नम्बर 9857843122 र 9857843123
12: B&B डेन्टल क्लिनिक घोराही 15 दाङ
13: वन जंगल मेला की जनाइए मेरालाई तिमी पाँचजना कर्मनाहरू मिलिदिए भने चामा मिल देखाउने
14: बकास उचुलिजु बेलाको झिझिमकीको टल मेङ्की सताङ्कीले हेमा छिन्ने धेरै चासो देखाइ
13: मेरालाई जुनि त जे मलाई जे बसिए सुन अरूले मैले जे बसेर
14: के छ छामला पोयाल मेरालाई उकिसन्तीले गीत छोटा ओडा कार्यालय प्रहरी कार्यालय सुनसरी गाउँपालिका गाउँ कार्यकालिकाई उनी कार्यालयले खबर दिए
13: सुनसरी गाउँपालिका वन वातावरण सजा विपद व्यवस्थापन समिति कोबाङ रेल्पा

0: मेरो कपाल पनि झरिराखेको छ। लामो समय देखि शरीर फटक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथरोग भएको हुन सक्छ। यो सबै त बाथरोगको लक्षणहरू हो नि।
0: अब यो रोगको उपचार गर्नको लागि कहाँ जानु होला? कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथरोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा टाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथरोग भएको हुन सक्छ। यो सबै त बाथरोगको लक्षणहरू हो नि।
0: अब यो रोगको उपचार गर्नको लागि कहाँ जानु होला? कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला।

0: भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू हजिकिएमा, खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फटक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्मर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, ओठमा बारम्बार पानी भरिएमा र आईएलजी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथरोग एन्ड स्किन केयर सेन्टर, सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोरा हिदाङ। थप जानकारी का लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43-123, 98-478-07-670।
0: दाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर काली, ट्राफिक चोक देखि 100 मिटर पश्चिम उकालो तर्फ घोरा हिदाङ।
2: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
3: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
4: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
3: दिशा गर्दा रगत आउने, ती बग्ने, मलद्वार च्याचिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
4: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानु गोलाको उपचार,
3: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, छमछमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
4: अनुहारको चाया फोटो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
3: सेतो पानी बग्ने, यौनी चिलाउने, जनाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
4: हामी कहाँ जाड, रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनसारी पसलसँग सटेको घरमा तुलसीपुर दाङ,
3: र घोराहीका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक घोराही दाङ।
4: सम्पर्क मोबाइल 98-578-21-105,
3: 98-479-2802,
4: 98-095-82-605
3: र 98-10-93-39-40।
5: के तपाईं स्त्री रोग विशेषज्ञ को खोजी में

0: हुनुहुन्छ
1: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
0: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
1: यदि त्यस्तो हो भने आउनुहोस् चाङबाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोडाही चाङमा
2: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा महिनावारी अनियमितता बाँझोपनको समस्या यौनाङ्ग चिलाउने बनाउने र पानी बग्ने आङ खस्ने तल्लो पेट दुख्ने ढाड दुख्ने पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने साथै घरको मुखको क्यान्सरको जाँच स्तनको गाँठा गुठी र अन्य समस्या सुरक्षित प्रसूति सेवा साथै घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच
1: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमा रिमाल हुनुहुन्छ
3: डाक्टर कमल चन्द शाही द्वारा अनुहारमा चाया कालो पोतो आउने डन्डीफोर पुरानो दाग एलर्जी आउने अनुहारमा चाउरेपना आउने कुष्ठरोग लुतो बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ
2: गर्दन ढाड कम्मर दुख्ने जोर्नी जाम भएको युरिक एसिड बढेको हड्डी ढाँचिएको शरीर लाटो हुने झमझमाउने नसा च्यापिएको हात गोडा जोर्नी अर्रो हुने हड्डी खिएको
1: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस् हामी कहाँ हुनुहुन्छ डाक्टर दुर्गा बेलवासे हात जोर्नी तथा नसा रोग विशेषज्ञ
3: जेनरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसीद्वारा फोक्सो दम थाइराइड प्रेसर पेट कलेजो बाथ मृगौलाको उपचार दीर्घ रोगको उपचार उच्च रक्तचाप मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार डेंगू टाइफाइड निमोनिया र भाइरल ज्वरोको उपचार मुटुको धड्कन बढ्ने कलेजो सम्बन्धी समस्या जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान ग्यास्ट्रिक कब्जियत पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार दम खोकी पुरानो छातीको संक्रमणको उपचार टाउको दुख्ने पिनास नसा च्यापिएको र जोर्नी दुख्ने रगत पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श
2: कम्पाउल दुध नचुस्ने निमोनिया जन्डिस दम पेटको समस्या छातीको समस्या मस्तिष्क ज्वरो टिबी नाकबाट रगत बग्नु जिउमा तथा घाँटीमा गिर्खा देखिनु छारे रोग मृगी निमोनिया रक्त अल्पता मुटुको समस्या बाल बालिकामा देखिने चिडचिडापन छारे रोग मस्तिष्क ज्वरो बाथ रोग माइग्रेन ग्रोथ पेन छातीको समस्या दम टिबी जन्डिस पेटको समस्या बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार
1: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस् हामी कहाँ हुनुहुन्छ बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल
2: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्
1: जसका लागि मोबाइल नम्बर छ 9857443123 9847076770 र ल्यान्डलाइन फोन नम्बर 082-591-6770
2: बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोडा

0: लुगा बक्स छ यहाँ छ, अधिकृत पनि यही छ।
1: मलाई यहाँ किन ल्याउनु भयो हजुर?
2: यो गाउँमा मैले सोचे जति भोट आए कि आएन, पहिला यहाँ गन्ने अनि मात्र लाने।
3: आगुन 19 गते हल्का रमाइलो।
4: जति अस्पताल धाए पनि, जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन
5: होइन, के भाष र तपाईलाई
4: के भन्नु र नानी, भन्नै लाज लाग्ने। मलाई त पाइल्सले साह्रै दुःख दिया छ।
5: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त? अनि धामी झाँक्री गरेर बस्ने हो र भन्या?
6: अरे काका, यसको लागि त सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न, निको भइहाल्छ नि।
7: हो, यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानीद्वारा प्रत्येक दिन पाइल्स फिसर फिस्टुलाको बिना अपरेशन साफसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ।
8: द्वारमा मासु फलाएको, दिशा बस्दा मासु बाहिर आउने, रगत आउने, दुख्ने, पोल्ने, मलद्वारको वरिपरि घाउ खटिर आउने, पिक बग्ने, चिलाउने, लामो समयदेखि कब्जियत भएको पुरानो ग्यास्ट्रिक अल्सर, भोक नलाग्ने, तौल घटाउने, बढाउने, जन्डिस, मधुमेह, रुगा खोकी, पिनास, दम, छातीको दाग, युरिक एसिड, पात, जोर्नीको दुखाई, हात खुट्टा झमझमाउने, सुन्निने, पोल्ने, हड्डी खिएको, यौन समस्या, यौन इच्छामा कमी, उत्तेजना नहुने, पिसाब पोल्ने, छिनछिनमा पिसाब लाग्ने, पिसाब रोक्न नसक्ने, किडनीको पत्थरी, उच्च रक्तचाप, कोलेस्ट्रोल, मानसिक रोग, तनाव आदि, डिप्रेसन, माइग्रेन, थाइराइड, चाया पोतो, गन्डी फोर, सेतो दुबी, दाग, सोरायसिस, कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ।
7: त्यति मात्र कहाँ हो र, हामी कहाँ जाड, रक्सी, सुरुती, चुरोट, छुटाउने औषधि पनि उपलब्ध छ।
8: विस्तृत जानकारीका लागि सम्पर्क 0825568603 98654483।
7: विकल्प आयुर्वेद क्लिनिक घोराई दाङ सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नि।
9: कैया बद्दी मेरो त दाँत दुखिलो, के गर्ने होला अब?
10: यिनी बद्दा पनि कराइरहन्छन्, यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन। अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरो बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो, यिनको दाँत निको हुन्न।
11: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन। मैले उहिलेदेखि भनिरहेको छु, पन्थी डेन्टल क्लिनिक अस्पताल रोड भोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर मान्ने होइन, जेसुकै गर्नुहोस् तपाईँले।
10: ए हो र, त्यहाँ लगेपछि सन्चो हुन्छ त? यिनले फेरि गुटका खाएको खाइ गर्छन्, के होला र निको?
11: पहिला लानुहोस् न, निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि।
10: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, क्लिनिकको 7 दिन खुल्ला रहने, निःशुल्क दन्त परीक्षण गरिने, आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने, अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने, दाँत तल्काउने, पोलिस गर्ने, दाँतमा सिसा भर्ने, चाँदी भर्ने, सिमेन्ट भर्ने, हिरा लगाउने, दाँतको डिजिटल एक्सरे गरिने, आरसिटी गर्ने, खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत, फिक्स दाँत बनाउने, ग्यारेन्टीका साथ झुक्न नपर्ने गरी लगाउने, दाँतमा खुन लगाउने, दाँत रोक्ने, मुखमा पुरा सेत दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँतको कस्मेटिक उपचार गर्ने, मुखमा घाउ, खतिरा, सेतो डब्बाको उपचार गर्ने,
11: लामो समयसम्म गुटका, सुपारी, पान खाई मुख खुल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ। मुखको हड्डी भाँचिएको, दाँत, मुख तथा गिजा सम्बन्धी तथा जटिल खालका रोगहरूको उपचार का लागि सबैलाई हामीलाई सम्झिनुहोस्।
12: पन्थी डेन्टल क्लिनिक हस्पिटल रोड गोराही दाङ। थप जानकारी का लागि 0825623367 र मोबाइल नम्बर 9848757569। यता सुन्नुहोस् त यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापन का साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चौक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ। थप जानकारी का लागि उक्त शाखा को नम्बर 0825908769 मा सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ। आफ्नो दाँतको रक्षा आफै गरौं। प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौं। जनहितका लागि पन्थी डेन्टल क्लिनिक गोराही दाङद्वारा जारी सन्देश।
13: स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्वपूर्ण जानकारी। अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौं। स्थानीय जडीबुटीहरू तितेपाती नीम टिमोर बोझो खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौं।
14: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गर।
13: विषादी छर्कदा व्यक्तिगत सुरक्षा का सामानहरू पीपीई प्रयोग गरेर मात्र काम गरौं।
14: तरकारी फलफूलमा विषादी प्रयोग गरिसकेपछि तोकेको निश्चित समय पछि मात्र उपभोग गरौं वा बजारसम्म पुर्याऊ।
13: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौं। बाहिरको पात बोक्रा फ्याकेर मात्र खाने गरौं।
14: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।
15: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
16: होइन, यो बुढीले के गनगन गनगन गर्छे, अब यतिका सामान म कहाँ गएर ल्याऊ, एकै ठाउँमा पाइनु पर्यो नि।
15: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
16: लौ उसो भए म सामान लिन गइहाले।
15: हजुर, हामी कहाँ गुणस्तरीय हापुर टोयलेट क्लिनर कालो फिनाइल सेतो फिनाइल भाँडा माझ्ने साबुन हात धुने साबुन लुगा धुने साबुन नुहाउने साबुन डिटर्जेन्ट पाउडर ग्लास क्लिनर टाइल तथा मार्बल क्लिनर ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
13: उत्पादक प्रभु लघु उद्योग घोराही 15 दाङ। सम्पर्क मोबाइल नम्बर 9857830504।
15: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
13: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्। प्रभु लघु उद्योग घोराही 15 दाङ।
17: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध।
18: आफ्नो घर वरपर सधैं सफा राखौ। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
17: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस।
18: जन्म मृत्यु विवाह बसाई सराई सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
17: जथाभावी मदिरा पिउने खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
18: तपाईँका सन्ततिहरू कतै मदिरा पान लागु औषध दुर्व्यसनीमा फसेका त छैनन्, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने सम्झाउने बुझाउने अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कारवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
17: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
18: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था जरिवाना समेत हुन सक्दछ।
19: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छलकपट अनियमितता भएको छ भने तुरुन्तै खबरदारी गर्नुहोस्।
18: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
17: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जलयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय तथा होमस्टे, नगर संग्रहालय जंकोट, जलजला पदयात्रा, स्याकाई र ओखेमी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुडीखेल, माडीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा यथाभावी फोहोर गर्ने काम नगरौं।
18: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवान्छित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
19: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
18: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौं।
17: रोल्पा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रोल्पा।
18: आदरणीय रोल्पा वासी आमा बुबा, दाजुभाइ, दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा, स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौ। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन, घर अगाडिको बाटो, नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगरपालिकाको फोहोर संकलन गर्ने गाड़ी आयो भने संकलित फोहोरलाई तुरन्तै गाड़ीमा राखौ। याद राखौ, तपाई स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दियो। रोल्पा नगरपालिकाको कार्यालय।

0: ए निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो। साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो। साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि दिनु थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन त।
1: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छौ सुलभ? यो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अफसेट प्रेस र स्टेसनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेसनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाइस?
0: साँच्चै भन्छस् कि के हो? यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
1: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेसनरी सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुडीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलितुरमा पनि शाखा छ नि यसको।
0: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न? यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेसनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका एफएम रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, सेल्फ छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसनरी आवश्यक परेमा सुपथ मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
1: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868603412, कार्यालयको सम्पर्क नम्बर 086440238।
0: सुलिचोर शाखाका लागि मोबाइल नम्बर 9857822275, रेमुका रोका 9481867।
1: साथै शाखा कार्यालय लुम्बिनी, प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरी घाट, मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो लिएर सम्पर्क नम्बर 9857822275।
0: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।

सोच्थे मेरो आयु पनि उसलाई लागोस्, त्यही भएर त उसको झुटो कसम कहिले खाएन। भाग्य पनि दोस्रो रहेछ सायद, रातो कुण्ठमा हेर्ने मेरो चाहना सेतो कफरमा पनि देख्न पाएन।

0: यही डाला में होला दाना हाल दे नानी
1: खाई युवा तो दादा जो थी ना कोई ये जिसकी भंडार से दाना थी ना काम बदले आओ नहीं होगा मेरा ये बुरा लिस्ट सुनने का नॉन बने तो दिमाग खराब
0: ओहो बुशुक्के जिसके सुन जाओ जाओ दिमाग को थोड़ी खेलना जी को रुबा इस पर बारे दाना ले रहा हो तो
2: हजुर यदि तपाई पनि पशुपंक्षी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस् हामी कहाँ ग्लोबल फिडका सबै खाले उत्कृष्ट दाना सुबोध मूल्यमा उपलब्ध रहेको छ साथै बोइलर लेट्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ प्रोप्राइटर रूपा गुरुङ मोबाइल नम्बर 9847 50571 र 9558 1471 रूपा स्टोर्स रोल्पा नगरपालिका 4 दिबाङ थुरीखेल रोल्पा

ट्राफिक नियमको पालना गरौ, सवारी दुर्घटनाबाट आफू बचौ अरूलाई पनि बचाऊ, मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी सवारी साधन नचलाओ, सेतु क्षमता भन्दा बढी राखेर यात्रा नगरौ, झुन्डिएर तथा छतमा बसी यात्रा नगरौ, सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरौ, सवारी चालक अनुमति पत्र प्राप्त गरेर मात्र सवारी साधन चलाओ, सवारी भाइहरूले चालक अनुमति पत्र प्राप्त नगरेका व्यक्तिलाई सवारी साधन चलाउन नदियो, लापरवाहीका साथै तीव्र गतिमा सवारी साधन नचलाओ, सवारी साधन चलाउनु पूर्व सवारी साधनको अवस्था ठिक छैन चेकजाँच गरेर मात्र सवारी साधन चलाओ, आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी लिएर मात्र यात्रा गरौ, सडकमा राखिएका सडक चिन्ह तथा संकेतहरूको पूर्ण पालना गरौ, जेब्रा क्रसिङमा बाटो काट्ने पैदल यात्रीहरूलाई पहिलो प्राथमिकता दियो, जथाभावी ओभरटेक नगरौ, लेन अनुशासनको पालना गरौ, पैदल यात्रीले सडकको दायाँ साइडको प्रयोग गरौ, घुम्ती मोडहरू तथा सडकमा रहेका खाल्डाखुल्डी समेतलाई ध्यान दिएर विशेष सावधानी अपनाई सवारी साधन चलाओ, अन्य सवारी साधनसँग प्रतिस्पर्धा नगरौ र ध्वनि प्रदूषण हुने गरी सवारी साधन नचलाओ। दुर्घटनाबाट जोगिनु जोगाउनु आम नागरिक सबैको दायित्व हो, ट्राफिक नियमको पालना गर्नु हामी सबैको साझा कर्तव्य पनि हो।

0: का घुंग्रदया क्षमा र ममता सन्तोष जान्दैन त्यो इन्द्रै बिन्ती गरून झुकेर पथमा त्यो बिन्ती मान्दैन त्यो थुप्रोमा उधिनी मिठो र नमिठो रोजेर छम्दैन त्यो खाता जाति सबै दुष्ट नबुझे बिर्सेर हान्दैन त्यो हार्दिक श्रद्धाञ्जलि।
1: रोल्पा जिल्ला परिवर्तन गाउँपालिका वडा नम्बर 2 राङ्सी साबिकको वडा नम्बर 4 मक्किम खोला बस्ने जयकला डाँगीको केही मिति 2083 साल असार 27 गते शनिबारका दिन 72 वर्षको उमेरमा भएको असामयिक निधनले हामी दुखी भएका छौ। यस मृतकको दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्रदान होस् भनी हार्दिक समवेदना व्यक्त गर्दछौ। स्वर्गीय श्रीमान शेरबहादुर डाँगी, जेठो छोरा चुनबहादुर डाँगी, कान्छो छोरा स्वर्गीय धनबहादुर डाँगी, जेठी छोरी स्वर्गीय आइती डाँगी, बुहारी संगीता डाँगी, छोरीहरू अमृता डाँगी खत्री, प्रतिभा फुल, कविता ओली, नातिहरू हेकमत डाँगी, किस्मत डाँगी र कृष्ण डाँगी, ससुरा हस्तु डाँगी, सासु मैसरी डाँगी, जेठा तर्फ चन्द्रबहादुर डाँगी,
2: भतिजा एक भाई साल बहादुर डाँगी,
1: भतिजी स्वर्गीय छोरी भागीसरा डाँगी सहित पाँच बहिनी, नातिनी बुहारी सपना डाँगी, जेठानी दिदी खर्कमाली डाँगी, बुहारी गैरी डाँगी, नाति मनिष डाँगी, जीवन डाँगी, देवर लालबीर डाँगी, देवरानी श्यामकुमारी डाँगी, भतिजा आशिष डाँगी, भतिजी अस्मिता डाँगी, हिमशिला डाँगी, देवीना डाँगी, नातिनी शेरिसा रोका, बुहारी लक्ष्मी रोका डाँगी, नाति नवराज डाँगी, भान्जा तर्फ विमोचन रोका वीरेन्द्र कौर, जेठा नातिको माइती तर्फ सम्पूर्ण परिवारहरू 10 जना, माहिला नाति तर्फ सम्पूर्ण घर परिवार 5 जना, नातिनी बुहारीहरू जेठी नातिनी सोफिया डाँगी, माहिनी नातिनी बुहारी पवित्रा डाँगी, जम्मा 53 घर, पना तिनीहरू आरोही डाँगी, दिप्सन डाँगी, बहिनी ज्वाईहरू स्वर्गीय बहिनी झुला डाँगी, ज्वाई सीताराम डाँगी, भतिजा भतिजीहरू चार भाइ बहिना, कान्छी बहिनी हैकमाली डाँगी, ज्वाई झुप्ले डाँगी, भतिजा भतिजीहरू 3 भाइ बहिना, छोराको माइती तर्फ सन्धि भागीमान बुढा लगायत सम्पूर्ण परिवारहरू थबाङ 3 मिरुल पर्जा रोल्पा,
2: आमाजु तर्फ दाजु धनबहादुर खत्री, स्वर्गीय आमाजु खिरमाली खत्री, भान्जा 3 भाइ, भान्जी 3 बहिनी, कान्छी नन्द, नौमाली थापा, नन्दी भाइ चित्रबहादुर थापा, भान्जा 2 भाइ, भान्जी पुष्पा थापा 1 बहिनी, माइती तर्फ स्वर्गीय बुवा वीरबहादुर ओली, स्वर्गीय आमा हस्तु ओली, जेठा दाजु हिरा सिंह ओली, स्वर्गीय भाउजू दानु ओली, भदै 4 भाइ 3 बहिनी भदैनीहरू, कान्छा भाइ देव प्रसाद ओली, बुहारी भीमाली ओली, कान्छा भदै 3 भाइ, भदौनी 3 बहिनी, जेठी दिदी आइती डाँगी, भिनाजु भागीमान डाँगी, भतिजा भतिजीहरू 4 भाइ बहिना, ज्वाई तर्फ दुर्गा केसी, नाति दिपलक केसी, माइला ज्वाई प्रवीण पुन, नातिनी शान्ति पुन, टीका पुन, कान्छी छोरी तर्फ नाति शिशिर ओली लगायत सम्पूर्ण डाँगी परिवार परिवर्तन गाउँपालिका 2 राङ्सी मक्तिम रोल्पा, साथै उहाँको 13 दिनको पुण्यतिथि यही मिति 2083 साल साउन 8 गते का दिन हुने भएकोले सम्पूर्ण इष्टमित्र मलामी गोतारे छर छिमेक सम्पूर्णलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
3: स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्वपूर्ण जानकारी। अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौं। स्थानीय जडीबुटीहरू तितेपाती, नीम, टिमुर, बोझो, खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौं।
4: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौ।
3: विषादी छर्कदा व्यक्तिगत सुरक्षा का सामान पीपीई प्रयोग गरेर मात्र काम गरौ।
4: तरकारी फलफूलमा विषादी प्रयोग गरिसकेपछि तोकेको निश्चित समय पछि मात्र उपभोग गरौ वा बजारसम्म पुर्याउ।
3: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौ। बाहिरको पात बोक्रा फ्याकेर मात्र खाने गरौ।
4: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।
5: यो दाँतले त हैरान नै पारिसक्यो। अहिले त झन् तातो चिसो खान पनि दिँदैन, दुखेको दुखी गर्छ। दाँतको उपचार पनि गर्नुपर्ने थियो। छोरीको दाँत त झन् बाङ्गो टिङ्गो छ, कस्तो नसुहाउने भएको छ। सिधा बनाउनु पर्ने थियो, यसको उपचार गर्न कहाँ पो जाने होला।
6: ल अब चिन्ता गर्नु पर्दैन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
7: दात का संपूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन। रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुनिचौर रोल्पामा जानुहोस् निको हुन।
8: हजुर, हामी कहाँ दन्त चिकित्सक द्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
4: हजुर आउनुहोस्, चौबिसै घण्टा तपाईँकै सेवामा तत्पर छौ।
7: हजुर हाम्रा सेवाहरू।
4: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सिधा बनाउने,
9: नदुखाइ दाँत निकाल्ने,
4: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
9: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
4: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नचिनिने गरी दाँतमा सिमेन्ट भर्ने,
9: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
4: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
9: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840740318,
4: 9800594452।
8: रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका चार सुलीचौर रोल्पा, ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा।
0: का घुन्द्र दया क्षमा र ममता सन्तोष जन्दैन त्यो, यिनै बिन्ती गरून् झुकेर पथमा त्यो बिन्ती मान्दैन त्यो, फुक्रोमा उभिने मिठो र नमिठो रोजेर छन्दैन त्यो, खाता जाति सबै दुष्ट नबुझे बिर्सेर हान्दैन त्यो। हार्दिक श्रद्धाञ्जलि।
2: रोल्पा जिल्ला परिवर्तन गाउँपालिका वडा नम्बर 2 राङ्सी साबिकको वडा नम्बर 4 मक्किम खोला बस्ने जयकला डाँगीको यही मिति 2083 साल असार 27 गते शनिबारका दिन 72 वर्षको उमेरमा भएको असामयिक निधनले हामी दुखी भएका छौं। यस मृतकको दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्रदान होस् भनी हार्दिक समवेदना व्यक्त गर्दछौ। स्वर्गीय श्रीमान शेरबहादुर डाँगी, जेठो छोरा चुनबहादुर डाँगी, कान्छो छोरा स्वर्गीय धनबहादुर डाँगी, जेठी छोरी स्वर्गीय आइकी डाँगी, बुहारी संगीता डाँगी, छोरीहरू अमृता डाँगी खत्री, प्रतिभा पुन, कविता ओली, नातिहरू हेकमत डाँगी, किस्मत डाँगी र कृष्ण डाँगी, ससुरा हस्तु डाँगी, सासु मैसरी डाँगी, जेठा जू तर्फ चन्द्रबहादुर डाँगी, भतिजा एक भाइ काल बहादुर डाँगी, भतिजी स्वर्गीय छोरी भागीसरा डाँगी सहित पाँच बहिनी, नातिनी बुहारी सपना डाँगी, जेठानी दिदी खर्कमाली डाँगी, बुहारी गैरी डाँगी, नाति ममेश डाँगी, जीवन डाँगी, देवर लालबीर डाँगी, देवरानी श्यामकुमारी डाँगी, भतिजा आशिष डाँगी, भतिजी अस्मिता डाँगी, हिमसी डाँगी, देवीना डाँगी, नातिनी शेरिसा रोका, बुहारी लक्ष्मी रोका डाँगी, नाति नवराज डाँगी, भान्जा तर्फ विमोचन रोका, वीरेन्द्र कौर, जेठा नातिको माइती तर्फ सम्पूर्ण परिवारहरू 10 जना, माहिला नाति तर्फ सम्पूर्ण घर परिवार 5 जना, नातिनी बुहारीहरू, जेठी नातिनी सोफिया डाँगी, माहिली नातिनी बुहारी पवित्रा डाँगी, जम्मा 53 घर, पनाती पना तिमीहरू आरोही डाँगी दिप्सन डाँगी बहिनी ज्वाईहरू स्वर्गीय बहिनी झुला डाँगी ज्वाई सीताराम डाँगी भतिजा भतिजीहरू चार भाई बहिना कान्छी बहिनी हैकमाली डाँगी ज्वाई झुप्ले डाँगी भतिजा भतिजीहरू तीन भाई बहिना छोराको माइती तर्फ सन्धि भागीमान बुढा लगायत सम्पूर्ण परिवारहरू थबाङ तीन मिरुल पर्जा रोल्पा आमाजू तर्फ दाजु धन बहादुर खत्री स्वर्गीय आमाजु खिरमाली खत्री भान्जा तीन भाई भान्जी तीन बहिनी कान्छी नन्द नौमाली थापा नन्दे भाई चित्र बहादुर थापा भान्जा दुई भाई भान्जी पुष्पा थापा एक बहिनी माइती तर्फ स्वर्गीय बुवा बीरबहादुर ओली स्वर्गीय आमा हस्तु ओली जेठा दाजु हिरा सिंह ओली स्वर्गीय भाउजू दानु ओली भदै चार भाई तीन बहिनी भदनीहरू कान्छा भाई देव प्रसाद ओली बुहारी भ्यूमाली ओली कान्छा भदै तीन भाई भदनी तीन बहिनी जेठी दिदी आइकी डागी भिनाजु भागीमान डागी भतिजा भतिजीहरू चार भाई बहिना ज्वाई तर्फ दुर्गा केसी नाति दिपलक केसी माइला ज्वाई प्रवीण पुन नातिनी शान्ति पुन टीका पुन कान्छी छोरी तर्फ नाति शिशिर ओली लगायत सम्पूर्ण दागी परिवार परिवर्तन गाउँपालिका दुई राङ्सी मक्किम रोल्पा साथै उहाँको 13 दिनको पुण्यतिथि यही मिति 2083 साल साउन 8 गतेका दिन हुने भएकोले सम्पूर्ण इष्टमित्र मलामी गोतारे छरछिमेक सम्पूर्णलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
10: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
11: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 7% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
10: भाषा तर्फ अंग्रेजी जापानीज कोरियन भाषा का बेसिक देखि एडवांस सम्मका कोर्सहरू
11: कम्प्युटर तर्फ बेसिक डिप्लोमा र एडवांस डिप्लोमा
10: शिक्षक सेवा आयोगका प्रावि निमावि मावि र शिक्षक लाइसेन्स
11: लोकसेवा तर्फ खरिदार नासु महिला विकास निरीक्षक प्राश शिक्षा गेम स्काउट वन रक्षक रेन्जर र संस्थान बैंकिङ का सम्पूर्ण कोर्सहरू
10: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी असही नेपाल आर्मी र अधिकृत क्याडेट
11: असल र सफल जीवन का लागि लिनै पर्ने तालिमहरू आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निंग तालिम भाषण गर्ने कला व्यक्तित्व विकास जीवन जिउने कला नेतृत्व विकास तालिम मोटिभेशनल तालिम र आनन्द योग तथा प्राणायाम
10: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुई कक्षा सञ्चालन हुने
11: विस्तृत जानकारी का लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली युट्युब र टिकटक आनन्द अकाडेमी दाङ सम्पर्क मोबाइल नम्बर 9849207054 र 9849793412
10: विद्यार्थी भई आउनुहोस् गुरु भई फर्कनुहोस् आनन्द अकाडेमी घोराही दाङ
12: खाना खानी सक्दिन
13: हैन यो छोरीले के भन्छे दाँत दुख्यो भनेर हैरान पारिसकी भने जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो
14: होइन ए भाउजू तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ भन्नुहोस् त के पर्यो तपाईँलाई
13: के हुनु नि बाबु यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन
14: ए के न ठुलै समस्या होला भनेको त जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ
13: ए हो र बाबु यो कहाँनिर छ र बाबु यसका सेवा सुविधाहरू के छन्
14: हजुर हाम्रा सेवा तथा सुविधाहरू आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध दाँत सफा गर्ने बाङ्गो चिङ्गो दाँत मिलाउने दाँत भर्ने जरैदेखि दाँत भर्ने बुद्धि बङ्गारा उखेल्ने आरसिटी गरेको दाँतमा खोल राख्ने फ्लोराइड
3: पेंट फिसर सिलनेट दात में लगाएर दात लाई किरा लग्न बाट बचाउने निशुल्क दंत चेक जांच गरिने दुखी को दात लाई न दुखाई जरी बाट सफा करने दात में तार लगाउने भर्ती तथा विदेश जाने हरुका लागि विशेष खालको दात भरिने
4: थप जानकारी का लागि B&B डेंटल क्लिनिक घोराई 15 हॉस्पिटल रोड नीमा हल कुमारी बैंक अघाडी दाङ शाखा नारायणपुर बुधौरा चोक संपर्क टेलीफोन नंबर 0825903550 र मोबाइल नंबर 98578443122 र 98578443123
3: B&B डेंटल क्लिनिक घोराही 15 दान
15: मेलागी माई का लागि त सुनसरी गाउँपालिका गर्ने मस्त जरुरी सूचना झुनु बेला खिमरिदी गरम बगोदरी जेल बेला सुन खोनी कटा ओचुरी जेल आउ बेला क वन जंगल ल घे लागिने मस्त ज सम्भावना पाए आउने जिनी प्राकृतिक सम्पदा र सक्षेप्त ज सक्षम नागे वातावरण मिले बेला झप्पा असर चिर्ने री उमूल र थाउने भूछे ताने वायुमण्डल ल कार्बन मुक्त ज पानहरू भने जलवायु परिवर्तन ल असर सकिने सुन नफर नामले ल घे लागिने सज जिनी जिनी लापरवाही सुन चासो खेल गेमा देख हिंदी को ठेल घेला की नागरी जन धन झप्पा क्षति ताउजू हो
16: नामथाङ नामलो लिजौ वन उपभोक्ता समूह राई सामुदायिक बने हुने हालले च अनुगमन दिने व्यवस्था चौसङ्गी दिए
15: गेसो छानेला खोले ल चाउसी खोलिए हेरिदे तरिन गाई गेसो मुके लैजु अब नजिरे बने गेम गेलो गेसो मुके मलाई औले मये के लागि हे
16: वन जंगल स जुडिसियो गेम बारी ल बाली माली चुला चुली यात्रा र सताउसो छिनु ने चाउसो सहिदे के खेले या
15: वन जंगल लियोला कि गेमाई ये
16: मेरो लागि
15: गेम अलग बसिए।

0: भैया बड्डी मेरो त दादू छिलो के गर्ने होला अब
1: यिनी बड्डा पनि कराइरहन्छन् यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बड्डाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो यिनको दाँत निको हुन्न
2: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन मैले उहिलेदेखि भनिरहेको छु पन्थी डेन्टल क्लिनिक अस्पताल रोड गोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर मान्ने होइन जेसुकै गर्नुहोस् तपाईँले
1: ए हो र त्यहाँ लगेपछि सन्चो हुन्छ त यिनले फेरि गुटखा खाएको खाइ गर्छन् के होला र निको
2: पहिला लानुहोस् न निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि
1: हजुर हाम्रा सेवा तथा सुविधाहरू क्लिनिक सातै दिन खुल्ला रहने निशुल्क दन्त परीक्षण गरिने आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने दाँत तल्काउने पोलिश गर्ने दाँतमा सिसा भर्ने चाँदी भर्ने सिमेन्ट भर्ने हिरा लगाउने दाँतको डिजिटल एक्सरे गरिने आरसिटी गर्ने खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने ग्यारेन्टीका साथ झुट्न नपर्ने गरी लगाउने दाँतमा खुल लगाउने दाँत रोक्ने मुखमा पुरा सेट दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने दाँतको कस्मेटिक उपचार गर्ने मुखमा घाउ खतिरा सेतो डब्बाको उपचार गर्ने
2: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खुल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ मुखको हड्डी भाँचिएको दाँत मुख तथा जिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सबैलाई हामीलाई सम्झिनुहोस् पन्थी डेन्टल क्लिनिक हस्पिटल रोड गोराही दाङ थप जानकारीका लागि 0825 63 367 र मोबाइल नम्बर 98478 57 569 यता सुन्नुहोस् त यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल र जुना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ थप जानकारीका लागि उक्त शाखाको नम्बर 0825 90 869 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ आफ्नो दाँतको रक्षा आफै गरौँ प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौँ जनहितका लागि पन्थी डेन्टल क्लिनिक गोराही दाङद्वारा जारी सन्देश
3: मेरो कपाल पनि झरिराखेको छ लामो समयदेखि शरीर फटक्क पनि गलिराखेको छ के भएको होला मलाई अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ
4: ए नानी यता सुन त तिमीलाई दाँत रोग भएको हुन सक्छ यो सबै त दाँत रोगको लक्षणहरू हो नि
3: अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला मसँग समय पनि छैन खर्च पनि धेरै लाग्ने होला
4: ल तिमीलाई यति पनि थाहा छैन दाँत रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि हाम्रै सुन्दर सहर घोराही

0: पाल धेरै झरेमा मुखमा यौन अंगमा बारम्बार घाउ भएमा मुख तथा आँखा सुखापन भएमा लामो समयदेखि कमजोरी वा शरीर फटक्क गल्ने भएमा बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा बिना कारण शरीरको तौल घटेमा जोर्नीको दुखाई ढाड कम्मर दुखेमा गाउट तथा युरिक एसिडको समस्या भएमा बारम्बार आँखा रातो भएमा ओक्सोमा बारम्बार पानी भरिएमा र आईएलडी दम भएमा बारम्बार लामो समयसम्म ज्वरो आएमा छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा लामो समयदेखि छाला कडा भएमा लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा युवा अवस्थामा पक्षघात भएमा मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा कम उमेरमा हृदयघात मुटु रोग भएमा हामीलाई सम्झनुहोस् हामीसँग बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ बाथरोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोरा हिदाङ थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670 98-578-43-123 98-478-070
1: दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर काली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टै संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल सुनिल स्मृति गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा

0: तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ कि फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
1: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेसन सफल उपचार गरिन्छ।
0: दिशा गर्दा रगत आउने, पी बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, चिलाउने आदिको उपचार तथा परामर्श।
1: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक, अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानुगोलाको उपचार,
0: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श।
1: अनुहारको चाया फोटो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
0: सेतो पानी बग्ने, यौनी चिलाउने, गनाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
1: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनचाँदी पसलसँग सटेको घरमा तुलसीपुर दाङ,
0: र घोराईका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक घोराई दाङ।
1: सम्पर्क मोबाइल 98578211105,
0: 98479802,
1: 98095826605
0: र 98103940।
2: यो दाँती तो हैरानै पारिसक्यो। अहिले त झन् चासो चिसो खान पनि दिँदैन, दुखेको दुखी गर्छ। दाँतको उपचार पनि गर्नु पर्ने थियो। छोरीको दाँत त झन् बाङ्गो टिङ्गो छ, कस्तो नसुहाउने भएको छ। सिधा बनाउनु पर्ने थियो, यसको उपचार गर्न कहाँ पो जाने होला।
3: ल, अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
4: दात का संपूर्ण रोगी अब पर्दन चिंता लिना, रोलपाली मुस्कान डेंटल क्लिनिक सुनील स्मृति चार सुनील चौर रोल में जानुहोस् निको हुना।
5: हजुर, हामी कहाँ दंत चिकित्सक द्वारा हप्ता को सातै दिन दात र गिजा को संपूर्ण उपचार गरिन्छ।
3: हजुर आउनुहोस्, 24 घंटा तपाईकै सेवामा तत्पर छौं।
4: हजुर, हाम्रा सेवाहरू
3: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
6: नदुखाई दाँत निकाल्ने,
3: दुखीको दाँत जरैदेखि उपचार गर्ने,
6: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
3: दाँतमा सिमेन्ट, चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
6: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
3: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
6: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840-7340-318-9905-14652।
5: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा, ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा।
7: त्यही डाँडोमा होला दाना, हालिदेऊ नानी।
8: खै योमा त दादा छैन, कहिलेदेखि भन्दा छु दाना छैन कामत ल्याउने भनेर, यी बुढाले सुन्ने काम नहुन्न भने
7: ओहो भुसुक्कै बिर्से छु, जाउ जाउ दिमागको छुट्टी खेल्न जिते रुबा स्टोरबाट दाना लिएर आऊ त।
3: हजुर, यदि तपाईँ पनि पशु पक्षी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्। हामी कहाँ ग्लोबल फिडका सबै खाले उत्कृष्ट दाना सुपथ मूल्यमा उपलब्ध रहेको छ, साथै ब्रोइलर, लेड्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ। प्रोप्राइटर रूपा गुरुङ, मोबाइल नम्बर 98478-50571 र 98578-24171। रोल्पा स्टोर्स रोल्पा नगर पालिका चार दिवान टुरीखेल रोल्पा।
9: निशुल्क पढ़ाई हुने बारे अत्यंत जरूरी सूचना।
10: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
9: भाषातर्फ अंग्रेजी जापानीज कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू।
10: कम्प्युटर तर्फ बेसिक डिप्लोमा र एडभान्स डिप्लोमा।
9: शिक्षक सेवा आयोगका प्रावी निमावी मावी र शिक्षक लाइसेन्स।
10: लोक सेवा तर्फ खरिदार नासु महिला विकास निरीक्षक प्रासव शिक्षा गेम स्काउट वन रक्षक रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू।
9: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी असही नेपाल आर्मी र अधिकृत क्याडेट।
10: र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निंग तालिम भाषण गर्ने कला व्यक्तित्व विकास जीवन जिउने कला नेतृत्व विकास तालिम मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम।
9: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
10: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली युट्युब र टिकटक आनन्द अकाडेमी दाङ। सम्पर्क मोबाइल नम्बर 9894204 र 9894993412।
9: विद्यार्थी भई आउनुहोस् गुरु भई फर्कनुहोस् आनन्द अकाडेमी घोराही दाङ।
8: यो छोरीले के भन्छे दाँत दुख्यो भनेर हैरान पारिसकी भने जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
11: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ भन्नुहोस् त, के पर्यो तपाईँलाई?
8: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
11: ए के न ठुलै समस्या होला भनेको त जाबो, यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको। अब हाम्रै घोराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
8: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
11: हजुर, हाम्रा सेवा तथा सुविधाहरू आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध। दाँत सफा गर्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, आरसीसी गरेको दाँतमा खोल राख्ने, फ्लोराइड पेन्ट फिसर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूका लागि विशेष खालको दाँत भरिने।
10: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक घोराई 15 हस्पिटल रोड निमा हल कुमारी बैंक अगाडि दाङ, शाखा नारायणपुर बुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 0825903550 र मोबाइल नम्बर 9858043122 र 9858043123।
11: B&B डेन्टल क्लिनिक घोराही 15 दाङ।
12: मेरो लागि नारीका लागि त सुनसरी गाउँपालिका हो नि, मस्त छ जरुरी सूचना। झुनु बेला समृद्धि गरम ओगोरी जेल बेला सुन फोनी पचास ओचुरी जेल आउ बेला क वन जङ्गल ल भिए लागिने मस्त ज सम्भावना पाए। आउने दिने प्राकृतिक सम्पदा र तक्षेप्त ज सक्षम नाथे वातावरण मिले बेला झट्टा असर चिर्ने री उमूल र थाउने भुछे पाने वायुमण्डल ल कार्बन मुस्त ज पानाले भने जलवायु परिवर्तन ल असर सकिने सुन नफर नामले ल मिए लागिने सज जिमी किने लापरवाही सुन चासो खेलगेमा देख को ठोला मेला कि नाते जन धनी झेप्पा क्षति पाउ हो।
13: सुनसारी गाउँपालिका वन वातावरण सजा विपद व्यवस्थापन समिति कोबाङ रोल्पा।

0: मेरो कपाल पनि झरिराखेको छ। लामो समय देखि शरीर फटक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथ रोग भएको हुन सक्छ। यो सबै त बाथ रोगको लक्षणहरू हो नि।
0: अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथ रोगको उपचार हुन्छ। बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू: हड्डी खिएमा, खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फटक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्मर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, ओक्सोमा बारम्बार पानी भरिएमा र आईएलजी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथ रोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43-123, 98-478-070।
0: दाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। आदरणीय रोल्पावासी आमा बुबा, दाजुभाइ, दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौ। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन, घर अगाडिको बाटो, नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगरपालिकाको फोहोर संकलन गर्ने गाड़ी आयो भने संकलित फोहोरलाई तुरन्तै गाड़ीमा राखौ। याद राखौ, तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दियो। रोल्पा नगरपालिकाको कारणै

0: नगर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरूरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुइनीबाङ बजार र ओदानम 4 सुलिचौर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
1: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
2: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
1: दिशा गर्दा रगत आउने, ती बग्ने, मलद्वार च्याचिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
2: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक, अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानुगोलाको उपचार,
1: बाथरोग, युरिक एसिड, हाट जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
2: अनुहारको चाया पोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
1: सेतो पानी बग्ने, एउनी चिलाउने, गन्धाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
2: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनचाँदी पसलसँग सटेको घरमा तुलसीपुर दाङ,
1: र घोराईका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक खोराई दाङ।
2: सम्पर्क मोबाइल 98578121105,
1: 98479802,
2: 98095826005
1: र 98103940।
3: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
4: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
3: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
4: यदि त्यसो हो भने आउनुहोस् टाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही टाङमा।
3: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी अनियमितता, बाँझोपनको समस्या, यौनाङ्ग चिलाउने, गनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाठे घरको मुखको क्यान्सरको जाँच, स्तनको गाँठा गुठी र अन्य समस्या, सुरक्षित प्रसुति सेवा, पाठे घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
4: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमार बिमार हुनुहुन्छ।
5: कमलचन्द शाहीद्वारा अनुहारमा चाया, कालो पोतो आउने, डन्डीफोर फुरानो, दाग, एलर्जी आउने, अनुहारमा चाउरेपना आउने, कुष्ठरोग, लुतो, बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
3: गर्दन, ढाड, कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यातिएको, हात गोडा जोर्नी अरो हुने, हड्डी खिएको,
4: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस्। हामी कहाँ हुनुहुन्छ डाक्टर दुर्गा बेलवासे, हाट जोर्नी तथा नसा रोग विशेषज्ञ,
5: जेनरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसीद्वारा, फोक्सो, दम, थाइराइड, प्रेसर, पेट, कलेजो, बाघ, मृगौलाको उपचार, दीर्घ रोगको उपचार, उच्च रक्तचाप, मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार,
6: डेंगु, टाइफाइड, निमोनिया र भाइरल ज्वरोको उपचार, मुटुको धड्कन बढ्ने, कलेजो सम्बन्धी समस्या, जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान, ग्यास्ट्रिक, कब्जियत, पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार, दम, खोकी, पुरानो छातीको संक्रमणको उपचार, टाउको दुख्ने, पिनास, नसा च्यापिएको र जोर्नी दुख्ने, रगत, पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श गरिने।
7: कम्पाउल, दुध नसुस्ने, निमोनिया, जन्डिस, दम, पेटको समस्या, छातीको समस्या, मस्तिष्क ज्वरो, पीबी, नाकबाट रगत पग्नु, जिउमा तथा घाँटीमा गिर्खा देखिनु, छारे रोग, मृगी, निमोनिया, रक्त अल्पता, मुटुको समस्या, बाल बालिकामा देखिने चिडचिडापन, छारे रोग, मस्तिष्क ज्वरो, बाथ रोग, माइग्रेन, ग्रोथ पेन, छातीको समस्या, दम, पीबी, जन्डिस, पेटको समस्या, बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार।
8: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल।
9: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्,
8: जसका लागि मोबाइल नम्बर छ 9858443123, 9848076770 र ल्यान्डलाइन फोन नम्बर 0825916770।
7: डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोरा।

0: आई आई आई आई आई आई।
1: जति अस्पताल धाए पनि, जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन
2: होइन, के भाषा र तपाईलाई
1: के भन्नु र नानी, भन्नै लाज लाग्ने। मलाई त पाइल्सले साह्रै दुःख दिया छ।
2: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त, अनि धामी झाँक्री गरेर बस्ने हो र भन्या।
3: अरे काका, यसको लागि त घोडाले दाङ सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुस् न, निको भइहाल्छ नि।
4: हो, यदि तपाईलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेदिक क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स फिसर फिस्टुलाको बिना अपरेशन छापसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ।
5: मलद्वारमा मासु फलाएको, दिशा बस्दा मासु बाहिर आउने, रगत आउने, दुख्ने, पोल्ने, मलद्वारको वरिपरि घाउ खटिरा आउने, पिप बग्ने, चिलाउने।
6: जलजला ड्राइभ चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको 2 बज्यो।
5: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली दिलोतमा 5 मणिग्राम रूपन्देही।
7: के तपाईलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बासको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0175624 59 र 98645 78 232।

0: दिउँसो दुई बजेको थाहा अपडेटमा माधवको नमस्कार। निर्वाचन आयोगको प्रमुख आयुक्त र आयुक्त पदमा सिफारिश भएकाहरूको सुनवाई साउन 12 र 13 गते हुने भएको छ। सिंहदरबारमा आज बसेको संसदीय सुनवाई समितिको बैठकले आयोगको दुई आयुक्त पदमा सिफारिश भएकाहरूको सुनवाई साउन 12 गते र प्रमुख निर्वाचन आयुक्तको संसदीय सुनवाई 13 गते गर्ने निर्णय गरेको समितिका सभापति बोध नारायण श्रेष्ठले जानकारी दिनुभयो। बैठकमा सभापति श्रेष्ठले नियुक्तिका लागि प्रस्तावित व्यक्तिहरूको सम्बन्धमा एउटा उजुरी र एउटा सुझाव प्राप्त भएको जानकारी दिनुभयो। प्राप्त उजुरी र सुझाव समिति सदस्यहरूलाई उपलब्ध गराउने र अध्ययनपछि सुनवाई हुने उहाँले बताउनुभयो। संवैधानिक परिषदको असार 19 गते बसेको बैठकले प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की र आयुक्तमा डाक्टर राजीव सुब्बा र गुरु प्रसाद वाग्लेलाई नियुक्त गर्न सिफारिश गर्ने निर्णय गरेको थियो। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले वैदेशिक रोजगारीलाई रोक्न नसकिने प्रतिक्रिया दिनुभएको छ। आज वैदेशिक रोजगार विभागको अनुगमनका क्रममा संचारकर्मी कुरा गर्दै मन्त्री यादवले विश्वव्यापीकरणको युगमा वैदेशिक रोजगारीलाई पूर्ण रूपमा रोक्न सम्भव नरहेको बताउनु भएको हो। वैदेशिक रोजगारलाई तत्काल रोक्न उचित नहुने भन्दै उहाँले बरू यसलाई सुरक्षित बनाउनेतर्फ केन्द्रित हुने भनाइराख्नुभयो। उहाँका अनुसार वैदेशिक रोजगारीलाई व्यवस्थित र मर्यादित बनाउन सरकारले युरोपेली मुलुक जस्ता सुरक्षित र उच्च प्रतिफल दिने नयाँ गन्तव्यहरूको खोजी गरिरहेको छ। मन्त्री यादवले आन्तरिक श्रम बजारमा रहेका समस्या समाधानका लागि पनि मन्त्रालयले नयाँ योजना अघि सारेको बताउनु भएको छ। कीर्तिपुरको ट्याङ्ला फाँटमा आज एउटा निजी कारमा आग लागि हुँदा जलेर एकजनाको मृत्यु भएको छ। कीर्तिपुर नगरपालिका एक ट्याङ्ला फाँटमा 5538 नम्बरको कारमा 81 आग लागि भएको हो। सो कारबाट एक पुरूषको शव निकालिएको प्रहरीले जनाएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश राज सुवेदीले कारमा 81 आगो लागेपछि चालक बाहिर निस्कन नपाएकाले गाड़ीभित्रै मृत फेला परेको बताउनुभयो। उनलाई सिट बेल्ट बाँधेको अवस्थामै जलेर मृत अवस्थामा फेला पारिएको सुवेदीले जानकारी दिनुभयो। मृतकको शनाखत हुन बाँकी छ। घटनाको जानकारी पाए लगत्तै स्थानीय बासिन्दा र प्रहरीले आगो निभाउने प्रयास गरेका थिए। घटनास्थलमा दमकल समेत पुगेको थियो। गाड़ीमा कसरी आगो लाग्यो भन्नेबारे अहिलेसम्म खुल्न सकेको छैन। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। र कोरियन भाषा परीक्षाका लागि आवेदन खुलेको छ। युवा श्रम तथा रोजगार मन्त्रालय अन्तर्गत वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाले कोरियन भाषा परीक्षाका लागि आज आवेदन आह्वान गरेको हो। हिजो मन्त्रालयले गरेको निर्णय अनुसार नेपाल र कोरिया बीच भएको समझदारी पत्र अनुरूप रोजगार अनुमति प्रणाली ईपीएस अन्तर्गत कोरियाले 7200 कोटाका लागि आवेदन आह्वान गरेको हो। एचआरडी कोरियाबाट उत्पादनमूलक क्षेत्रमा 5000, कृषि तथा पशुपालन क्षेत्रमा 2000, सेवा क्षेत्रमा 100 जना र वन क्षेत्रका लागि 100 जनाको माग आएको आधारमा ईपीएस कोरिया शाखाले भाषा परीक्षाका लागि आवेदन आह्वान गरेको जनाएको छ। आवेदन अनलाइन मार्फत यही 27 जुलाईदेखि 2 अगस्तसम्म दिन सकिने सूचनामा उल्लेख छ। पहिलो चरणको भाषा परीक्षाको नतिजा आएपछि अर्को चरणको परीक्षा हुनेछ। परीक्षाका लागि $28 शुल्क तिर्नुपर्नेछ। अन्तिम परीक्षामा पास भएका उम्मेद्वारको वैधता नतिजा प्रकाशन भएको मितिले 2 वर्षसम्म हुने जनाइएको छ। कोरियन भाषा परीक्षा उत्तीर्ण गर्नु कोरियामा रोजगारीको सुनिश्चितता नभएको पनि प्रष्ट पारिएको छ। दिउँसो 2 बजेको थाहा अपडेट सकियो। माधव बिदा हुन्छु। नमस्कार।
1: भाका घुन्द्र दया क्षमा र ममता सन्तोष जान्दैन त्यो इन्द्रै बिन्ती गरून् झुकेर पथमा त्यो बिन्ती मान्दैन त्यो थुप्रोमा उधिनी मिठो र नमिठो रोजेर छन्दैन त्यो खाता जाति सबै दुष्ट नबुझी बिर्सेर हान्दैन त्यो हार्दिक श्रद्धाञ्जलि। रुम्पा जिल्ला परिवर्तन गाउँपालिका वडा नम्बर 2 राङ्सी साबिकको वडा नम्बर 4 मक्किम खोला बस्ने जयकला डाँगीको यही मिति 2083 साल असार 27 गते शनिबारका दिन 72 वर्षको उमेरमा भएको असामयिक निधनले हामी दुखी भएका छौं। यस मृतकको दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्रदान होस् भनी हार्दिक समवेदना सम्वेदना व्यक्त गर्दछौ। स्वर्गीय श्रीमान शेरबहादुर डागी, जेठो छोरा चुनबहादुर डागी, कान्छो छोरा स्वर्गीय धनबहादुर डागी, जेठी छोरी स्वर्गीय आइती डागी, बुहारी संगीता डागी, छोरीहरू अमृता डागी खत्री, प्रतिभा पुन कविता ओली, नातिहरू हेकमत डागी, किस्मत डागी र कृष्ण डागी, ससुरा हस्तु डागी, सासु मैसरी डागी, जेठाजु तर्फ चन्द्रबहादुर डागी,
2: भतिजा एक भाई साल बहादुर डागी,
1: भतिजी स्वर्गीय छोरी भागीसरा डागी सहित पाँच बहिनी, नातिनी बुहारी सपना डागी, जेठानी दिदी खर्कमाली डागी, बुहारी गैरी डागी, नाती मनीष डागी, जीवन डागी, देवर लालबीर डागी, देवरानी श्यामकुमारी डागी, भतिजा आशीष डागी, भतिजी अस्मिता डागी, हिमशिला डागी, देवीना डागी, नातिनी शेरिसा रोका, बुहारी लक्ष्मी रोका डागी, नाती नवराज डागी, भान्जा तर्फ विमोचन रोका, वीरेन्द्र कौर, जेठा नातिको माइती तर्फ सम्पूर्ण परिवारहरू दस जना, माहिला नाती तर्फ सम्पूर्ण घर परिवार पाँच जना, नातिनी बुहारीहरू जेठी नातिनी सोफिया डागी, माहिली नातिनी बुहारी पवित्रा डागी, जम्मा 53 घर, पनाती पनातिनीहरू आरोही डागी, दीपसन डागी, बहिनी ज्वाईहरू स्वर्गीय बहिनी झुला डागी, ज्वाई सीताराम डागी, भतिजा भतिजीहरू चार भाई बहिना, कान्छी बहिनी हैकमाली डागी, ज्वाई झुप्ले डागी, भतिजा भतिजीहरू तीन भाई बहिना, छोराको माइती तर्फ सन्धि भागीमान बुढा लगायत सम्पूर्ण परिवारहरू थबाङ तीन मिरुल पर्जा रोल्पा, आमाजु तर्फ दाजु धनबहादुर खत्री, स्वर्गीय आमाजु खिरमाली खत्री, भान्जा तीन भाई, भान्जी तीन बहिनी, कान्छी नन्द, नौमाली थापा, नन्दे भाई चित्र बहादुर थापा, भान्जा दुई भाई, भान्जी पुष्पा थापा एक बहिनी, माइती तर्फ स्वर्गीय बुवा बीरबहादुर ओली, स्वर्गीय आमा हस्तु ओली, जेठा दाजु हिरा सिंह ओली, स्वर्गीय भाउजु डानु ओली, भदै चार भाई तीन बहिनी भदौनीहरू, कान्छा भाई देव प्रसाद ओली, बुहारी भ्यूमाली ओली, कान्छा भदै तीन भाई भदौनी तीन बहिनी, जेठी दिदी आइती डागी, भिनाजु भागीमान डागी, भतिजा भतिजीहरू चार भाई बहिना, ज्वाई तर्फ दुर्गा केसी, नाति डिप्लब केसी, माइला ज्वाई प्रवीण पुन, नातिनी शान्ति पुन, टीका पुन, कान्छी छोरी तर्फ नाति शिशिर ओली लगायत सम्पूर्ण दागी परिवार परिवर्तन गाउँपालिका दुई राङ्सी मक्तिम रोल्पा, साथै उहाँको 13 दिनको पुण्यतिथि यही मिति 2083 साल साउन 8 गतेका दिन हुने भएकोले सम्पूर्ण इष्टमित्र मलामी गोतारे छरछिमेक सम्पूर्णलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
3: यो दाँती त हैरानै पारिसक्यो, अहिले त झन् तातो चिसो खान पनि दिँदैन, दुखेको दुखी गर्छ। दाँतको उपचार पनि गर्नुपर्ने थियो, छोरीको दाँत त झन् बाङ्गो टिङ्गो छ, कस्तो नसुहाउने भएको छ, सिधा बनाउनु पर्ने थियो, यसको उपचार गर्न कहाँ पो जाने होला।
4: ल अब चिन्ता गर्नु पर्दैन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
5: दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुनिचौर रोल्पामा जानुहोस् निको हुन।
6: हजुर, हामी कहाँ दन्त चिकित्सक द्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
4: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
5: हजुर हाम्रा सेवाहरू,
4: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
7: नदुखाइ दाँत निकाल्ने,
4: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
7: गिजाबाट रगत आउने, सास बनाउने, समस्या को सफल उपचार।
8: दाँत में सीमेंट चादी अथवा भर्ती होने का लागि विशेष छूट सहित नसुनिने गरी दाँत में सीमेंट भर्ने,
7: एक दुईवटा तथा तलमाथी को पूरे दाँत लगाउने,
8: दाँत तथा मुख सम्बन्धी विशेष छूट सहित गुणस्तरीय उपचार गर्ने।
7: थप जानकारी का लागि प्रोप्राइटर विष्णु खटका, संपर्क नंबर 9840741318
4: 9805014652।
6: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिली स्मृति गाउँपालिका 4 सुली चौर रोल्पा ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा।
4: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
9: होइन, यो बुढीले के गनगन गनगन गर्छे, अब यतिका सामान म कहाँ गएर ल्याऊ, एकै ठाउँमा पाइनु पर्यो नि।
4: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
9: ल उसो भए म सामान लिन गइहाले।
4: हजुर, हामी कहाँ गुणस्तरीय हापुर टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
9: उत्पादक प्रभु लघु उद्योग घोराही 15 दाङ, सम्पर्क मोबाइल नम्बर 9857830504।
4: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
9: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्, प्रभु लघु उद्योग घोराही 15 दाङ।
6: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध,
4: आफ्नो घर वरपर सधैं सफा राखौ। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
10: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्।
4: जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
6: जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
4: तपाईँका सन्ततिहरू कतै मदिरा पान, लागु औषध दुर्व्यसनीमा फसेका त छैनन्, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने, अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कार्यवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
10: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
4: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
6: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरन्तै खबरदारी गर्नुहोस्।
4: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
10: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन,

0: नमस्कार, म गायक तथा संगीतकार युनि भोजराज विक। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो रेडियो जलजला 96.4 मेगाहर्ज।
1: हेलो,
2: यो हो कार्यक्रम हेलो जलजला।
1: प्रत्येक दिन 2:15 to 3 p.m.
3: तपाईँको प्रिय रेडियो स्टेशन रेडियो जलजला
4: 96.4 मेगाहर्ज मा सुन्न नभुल्नुहोला
5: कार्यक्रम हेलो जलजला।

0: 2:15 तीन बजे सम्म
1: तपाईको प्रिय रेडियो स्टेशन रेडियो जलजला
2: 96.4 मेगाहर्ज मा सुन्न नभुल्नु होला
1: कार्यक्रम हेलो जलजला।

प्रोग्राम हिलो जाजलामा स्टूडियो प्राविधिकी मित्र संगे आवाजमा उपस्थित भइसकेको छु। आज पनि उपस्थित भइसकेको छु तपाईकै कार्यक्रम सञ्चालिका प्रिया मगर। हजुर आदरणीय श्रोता, तपाईँहरूको समयमा कहाँदेखि गर्दै कस्ता अवस्थामा रहनुभएको छ? यो दिवसको समय छ, आफ्नै कामकाजमा तालिम बिजी व्यस्त स्वस्थ रहनु भएको छ होला। उपाली भन्जाङ चौतारी गर्दै हुनुहुन्छ होला र तपाईँको साथीहरूले भने प्रोग्राम हिलो जन्जला कतिखेर आउँछ र सहभागिता जनाउन पाइन्छ भने प्रतीक्षा गरिबस्नु भएको थियो होला। ती तपाईँको प्रतीक्षाको घडीलाई एकैसाथ समाप्त पार्दै आज पनि उपस्थित भइसकेको छु। तपाईँहरू भने जहाँ अलि विवश अवस्थामा रहे तापनि प्रोग्राम हिलो जन्जला श्रुतिको अन्तिमसम्म सुनेर साथ सपोर्ट प्रदान गर्नुहुनेछ भन्ने पूर्ण आशा अनि अपेक्षा यो मनभरि सङ्गालेको छु। हजुर, यो प्रोग्राम सुन्न सक्नुहुनेछ मात्र तपाईँको मनको आवाज समुदायको लागि सामुदायिक रेडियो जजला 96.1 MHz र इन्टरनेट अनलाइनमा jajalapress.com हाम्रो पात्रो नेपाली पात्रो जस्ता विभिन्न माध्यमबाट हामीलाई जुनसुकैको नानी कानबेरामा पनि सुन्न सक्नुहुनेछ। साथसाथै म टिकटक लाइभमा भिडियो लाइभ आएको छु। तपाईँले तेजेन्द्र दत्त प्रिया सर्च गर्नुभयो भने इङ्ग्लिसबाट रहेको छ, तेजेन्द्र दत्त प्रिया सर्च गर्नुभयो भने त्यहाँबाट पनि हामीलाई सुन्न सक्नुहुनेछ। र त हामी आउने गर्दछौ हरेक हप्ताको साथै बार फरक श्रृंखला फरक बारका साथमा उपस्थित हुँदै गर्दा आज हामी मंगलबार श्रृंखलामा छौ। मंगलबार श्रृंखलामा के गर्छौ कस्तो गर्छौ भन्ने त नियमित सुन्ने नियमित सहभागिता जनाउने श्रोतालाई जानकारी नै छ होला। यदि नयाँ साथीलाई जानकारी छैन, भर्खरै मात्र रेडियो खोलेर सुन्दै हुनुहुन्छ भने म तपाईँलाई जानकारी गराउँछु। आजको व्यवसायमा हामी आधुनिक गीत सुन्छौ है, तपाईँको आवाजबाट हामी आज आधुनिक गीत सुन्छौ। आधुनिक गीत गाउनको लागि सहभागिता जनाउनु होला 97 45 89 36 20 को लाइन भएर सहभागिता जनाउन सक्नुहुनेछ भन्दै अब भने यहाँबाट कार्यक्रमको शुभारम्भ स्वरूप रुमालैले बाटो छेकौला गीत राख्छु। त्यसपछि फेरि पनि पुनः उपस्थित हुने नै छु। तपाईँ भने फोन डायल गर्दै गर्नुहोला, रेडियो छोडेर कतै पनि नजानुहोला।

हजुर रुमाल अनि बाटो चिकौला खेलसन जोडेर जानु छ तपाईँको आवाजमा रहेको यो गीत तपाईँको आवाजमा प्रस्तुत गरिसकेको छ एकदमै सुनिरहँ सुनिरहँ जस्तो लागिराख्ने गीत तपाईँको आवाजमा हामीले प्रस्तुत गरिसकेका छौँ हामीलाई टिकटक लाइभमा यतिखेरको समयमा कतिजनाले हेर्दै हुनुहुन्छ 239 जनाले हेर्दै हुनुहुन्छ कहाँबाट हेर्दै हुनुहुन्छ तपाईँले त्यहाँबाट म यहाँबाट सुन्दैछु भनेर तपाईँले टिकटक लाइभमा म्यासेज छोड्न सक्नुहुनेछ यदि तपाईँले कमेन्ट छोड्न सक्नु भएन भने तपाईँले मलाई इनबक्स पनि गर्न सक्नुहुनेछ है त 97 45 99 36 20 97 45 99 36 20 को लाइन भएर सहभागिता जनाउनुहोला आजको दशमा हामी आधुनिक गीतलाई नै निरन्तरता दिनेछौँ हामी आधुनिक गीत सुन्नको लागि एकदमै आतुर छ तपाईँ पनि सहभागिता जनाउनुहोला 97 45 99 36 20 को लाइन भएर सहभागिता जनाउनुहोला र टिकटक लाइफमा आइसकेपछि तपाईँहरूले गर्नुपर्ने कामहरूलाई धेरै त भन्दैन म तपाईँले जति सक्नुहुन्छ त्यति नै सहयोग चाहिँ दिनुपर्ने हुन्छ है हाम्रो लेख्नुहुन्छ गिरिराज नेपाली ले लेख्नुहुन्छ ए रेउली राजगारी म मलेसियाबाट सुन्दैछु सल्यान घर भन्नुभएको छ तपाईँलाई धन्यवाद त्यसै गरी मेरो प्यारो ओखलढुङ्गाबाट आएको छ हेलो दिदी नमस्ते नमस्कार म चाहिँ हाल मलेसियादेखि सुन्दैछु हजुरलाई भन्नुभएको छ तपाईँलाई धेरै धेरै धन्यवाद दिन्छु यो कमेन्टको लागि मैले जतिजनाको कमेन्ट यहाँबाट देखेँ धेरै टाढा छ होइन मोबाइल मबाट टाढा राख्नु पर्यो त्यसै कारणले गर्दा मेरो जति सक्यो त्यति नै कमेन्ट वाचन गर्छु यतिखेरको समयमा दारी दनबाट आएको छ हेलो कतारबाट सुन्दैछु भन्नुभएको छ त्यसै गरी परदेशीले म पनि सुन्दैछु गर्दैछु भन्नुभएको छ त्यसै गरी शिभम लेख्नुहुन्छ नमस्ते हजुर भन्नुभएको छ म यहाँबाट जति देख्छु त्यति नै कमेन्ट वाचन गर्छु तपाईँको कमेन्ट यहाँबाट रिड आउट हुन सकेन भने तपाईँहरूलाई म क्षमा चाहन्छु किनकि मोबाइल मबाट धेरै टाढा राख्नुपर्छ होइन तपाईँहरूलाई म देख्नको लागि तपाईँहरूले मलाई त देख्न त पर्यो त होइन त्यसै कारणले गर्दा मैले मोबाइल चाहिँ अलिकति टाढा राखेको छु जति देखिन्छ त्यति नै मैले कमेन्ट वाचन गर्छु हेलो दिदी सुन्दैछु दुबईबाट भन्नुभएको छ नाम त्यति देखिएन जतिजनाले हेर्दै हुनुहुन्छ सबैजनाले मलाई फलो गर्नुहोला र आइसकेपछि तपाईँहरूले गर्नुपर्ने कामहरू चाहिँ तपाईँले जति सक्नुहुन्छ त्यति चाहिँ गर्नुहोला है म तपाईँलाई आग्रह गर्छु 97 45 99 36 20 97 45 99 36 20 को लाइन भएर सहभागिता जनाउनुहोला नाम त धेरै छ तर हेर्नु गाह्रो छ मलाई फेरि अब यति धेरै साथीहरूको नाम ल्याउन पनि अलिक गाह्रै हुने कि होइन 200 300 जना हुनुहुन्छ यति धेरै साथीहरूको नाम वाचन गर्न पनि अलिक गाह्रो हुने क्या त्यसै कारणले गर्दा अलिकति मलाई गाह्रो भयो 97 45 99 36 20 को लाइन भएर सहभागिता जनाउनुहोला सहभागिता जनाउनुभयो भने हामी तपाईँसँग कुराकानी गर्नेछौँ आजको बसाइमा आधुनिक गीत सुनाउनको लागि सहभागी जनाउनुहोला खै त साथीहरू किन आउनु भएन यसरी हराउने काम चाहिँ गर्नु भएन त अब भनेरी पनि म अर्को गीत राख्छु त्यसपछि हामी फेरि पनि पुनः उपस्थित हुने नै छौँ यो गीत स्वीकार्नुहोस् तपाईँको लागि

हजुर, यो त मेरो पहिलो लग हो। गीतपछि तपाईँलाई फेरि पनि स्वागत छ। 97 47 99 36 20 को लाइन भएर सहभागिता जनाउन सक्नुहुन्छ आजको बसाइमा। है त, खै त साथीहरू, किन हराउनु भयो? आजको बसाइमा त आधुनिक गीत गाउन पाइन्छ त। आधुनिक गीत गाउनको लागि तपाईँ सहभागिता जनाउनु होला। यतिखेरको समयमा हामीलाई सुन्दै हुनुहुन्छ टिकाराम राईले, दंश त बबाल भन्नुभएको छ, दंश भन्नुभएको रहेछ। त्यसै गरी हामीलाई सब इष्टले सुन्दै हुनुहुन्छ। त्यसै गरी युनास पौडेलले हामीलाई गुड आफ्टरनुन, हेलो दर्शन, नमस्ते, म मलेसियाबाट हेर्दैछु है भन्नुभएको छ। तपाईँलाई पनि धेरै धेरै धन्यवाद छ। त्यसै गरी हामीलाई सुन्दै हुनुहुन्छ, कहाँबाट सुन्दै हुनुहुन्छ? किस्मत बुढाले सुन्दै हुनुहुन्छ। त्यसै गरी हामीलाई सुन्दै हुनुहुन्छ आशिष मगरले, हेलो दर्शन नमस्ते, म पनि ओमनदेखि सुन्दैछु है भन्नुभएको छ। तपाईँलाई पनि धन्यवाद दिन्छु। आज म टिकटकमा भएका कमेन्टहरूलाई रिड आउट गर्छु। त्यसै गरी आज भोलि तिम्रो मायामा पागल भएको छ अहिलेबाट आएको छ क्या अरे, म कतादेखि हेरिरहेको छु, मेरो घर चाहिँ सल्यान कपुरको टोटतिर हो भन्नुभएको छ। तपाईँलाई पनि धन्यवाद दिन्छु। वीरेन्द्र नेपालीले हामीलाई हेलो नमस्ते, म साउदीबाट सुन्दैछु भन्नुभएको छ। तपाईँलाई पनि धन्यवाद दिन्छु। र त्यसै गरी हामीलाई सुन्दै हुनुहुन्छ, कहाँबाट सुन्दै हुनुहुन्छ त, बोकुन हामीलाई हेलो सिस्टर नमस्ते, बक्कुबेटदेखि सुन्दै र हेर्दैछु है हजुरलाई भन्नुभएको छ। त्यसै गरी हामीलाई सुन्दै हुनुहुन्छ, नाम त लेख्नु भएको छैन क्या त, के हो तपाईँको नाम? छेत्रीले हामीलाई सुन्दै रहेको जानकारी दिनुभएको छ। त्रिवेणी एक रोल्पाको मान्छे हाल भने साउथ अफ्रिकाबाट भन्नुभएको छ। तपाईँलाई धेरै धेरै धन्यवाद। त्यसै गरी रेड ह्याटले पनि हामीलाई हेलो नमस्कार, म पनि सुन्दैछु साउदीबाट भन्नुभएको छ। त्यसै गरी हामीलाई सुन्दै हुनुहुन्छ, नाम राख्नु भएको छैन कुन देशको, जापानको जस्तो पनि छ, जापानको। त्यसै गरी हामीलाई लेख्नुहुन्छ कहाँबाट सुन्दै हुनुहुन्छ त, कमेन्ट अलिक तलमाथि गरिराखेको छ। रोमी ठाकुरले हामीलाई हेलो सिस, म पनि सुन्दैछु भन्नुभएको छ। तपाईँलाई पनि धन्यवाद दिन्छु। कहाँबाट सुन्दै हुनुहुन्छ त तपाईँले, जहाँबाट सुन्दै हुनुहुन्छ, जहाँबाट हेर्दै हुनुहुन्छ, तपाईँले कमेन्ट चाहिँ छोड्नुहोला है त। 97 47 99 36 20 को लाइन भएर सहभागिता जनाउन सक्नुहुनेछ आजको विषयमा। अब फेरि पनि अर्को गीत राख्नुपर्छ जस्तो लागिराखेको छ मलाई। फोन डायल गर्नुहोला। तपाईँ फोन डायल गरिसकेपछि त हामी तपाईँसँग कुराकानी गर्ने नै छौँ आजको विषयमा। आधुनिक गीत गाउनको लागि सहभागी जनाउनुहोला। खै त साथीहरू, किन हराउनु भयो? हराउन भएन। 97 47 99 36 20 को लाइन भएर सहभागिता जनाउन सक्नुहुनेछ। हामीलाई टिकटक लाइभमा सुनिराख्नुभएका साथीहरूले पनि फोन डायल गर्नुहोला आजको विषयमा। फोन डायल गरिसकेपछि, आधुनिक भनिसकेपछि त तपाईँलाई जानकारी नै छ, यहाँ धेरै जसो छोरी मान्छेहरू आधुनिक गीत सुन्ने मान्छे छन् मलाई जहाँसम्म लाग्छ होइन। तर पनि तपाईँले फोन डायल गर्नुभएको छैन, ठिक छ। 97 47 99 36 20 को लाइन भएर सहभागिता जनाउँदै गर्नुहोला। म भने गीत राख्छु झोरले, त्यसपछि फेरि पनि बनाउँछु त सुनिनेछु यो गीत तपाईँको लागि।

0: हजुर हजुर हजुर हजुरले गीतपछि तपाईँलाई फेरि पनि स्वागत छ साथीहरू। टिकटकमा आइसकेपछि तपाईँहरूले गर्नुपर्ने कर्तव्य पुरा गर्नुहोला। जसको बसाइमा 97 47 96 36 20 को लाइन भएर सहभागिता जनाउन सक्नुहुनेछ। सहभागिता जनाइसकेपछि तपाईँको पालो रहनेछ। आजको बसाइमा सहभागिता जनाउनु भयो भने आज तपाईँले आधुनिक गीत गाउनु पर्ने हुन्छ। तपाईँ आउनु भएन भने हामी यहाँबाट गीत मात्र भए पनि राखेर मनोरञ्जन लिने छौँ है त। आजको बसाइमा हामीलाई टिकटक लाइफमा हेर्दै हुनुहुन्छ भने पनि फोन डायल गर्नुहोला। टिकटक लाइफमा तपाईँ सुन्दै हुनुहुन्छ मलाई यतिखेरको समयमा तेजेन्द्र दत्त प्रिया सर्च गर्नुभयो भने तपाईँले हामीलाई त्यहाँबाट पनि सुन्न सक्नुहुनेछ। 97 45 96 36 20 को लाइन भएर सहभागिता जनाउनुहोला। आज सहभागी जनाउनु भयो भने तपाईँले केही गर्नु पर्दैन, मात्र तपाईँले आज आधुनिक गीत गाउनु पर्ने हुन्छ है त। मैले तपाईँलाई जानकारी गराए, फोन डायल गर्नुहोला। फोन डायल गर्नु भएन भने हामी यहाँबाट गीत मात्र भए पनि राखेर तपाईँलाई जसले सुन्दै हुनुहुन्छ सुनिराख्नुभएका साथीहरूलाई चाहिँ मनोरञ्जन दिलाउनेछ। यतिखेरको समयमा साथी आउनु भएको छ, कहाँबाट को हुनुहुन्छ त? नमस्कार हजुर। नमस्कार, कुन ठाउँबाट को बोल्दै हुनुहुन्छ? लुङ्गरी गाउँपालिकाबाट बुद्धिराम बुढाथोकी ए थाहा भएन। अहिले के छ बुद्धिरामजीको हालखबर? सन्चै हुनुहुन्छ? अनि यतिखेरको समयमा क्यार्दै हुनुहुन्थ्यो? यतिखेरको समयमा क्यार्दै हुनुहुन्थ्यो? गोठालोतिर जानुभएको छ होइन? अनि के को गोठालो जानुभएको छ हाम्रो बुद्धिरामजी? के को गोठालो जानुभएको छ? ए भेडा बाख्रा हो कति एउटा छ नि भेडा बाख्रा? अलिक धेरै छन् भने एउटा दुईवटा हामीलाई मिलाउनु होला क्या र हुन्छ। कार्यक्रममा आउनु भएको छ अनि आज के गर्नुपर्छ जानकारी त होला क्या र होइन? आधुनिक गाना गाउनु पर्ने हुन्छ। ल हुन्छ, सुरु गरिहाल्नुहोस्। जानकारी त होला क्या र होइन? ल यति नै हो अनि खै त तु कता गाउनु भएन त यो त अनि भएन क्या र? ल त हुन्छ, भोलिका दिनमा आउँदै गर्दै अलि तयारी गरेर आउनु होला। अहिलेको लागि साथीलाई सम्झिनु। हुन्छ, अहिलेको लागि बिदा गर्छु। नमस्कार साथी आउनु भएको थियो लुङ्गरी गाउँपालिकाबाट। हुनु त पहिलोचोटि भएर पनि हुनसक्छ, उहाँसँग पहिलोचोटि जस्तो पनि लाग्यो मलाई कुराकानी भएको। उहाँले अलिकति गीत अलिक तयार गरेर आउनुभएको रहेनछ। ठिक छ, उहाँले टुक्का गाउनु भएको छैन होइन। भोलिका दिनमा आउँदाखेरि म तपाईँलाई जानकारी गराएँ, अहिले नै अलिकति तयारी गरेर आउनुहोला भन्छु म यहाँबाट। सुनिराख्नु भएको छ भने चाहिँ सहभागी जनाउनुहोला। अर्को साथी आउनु भएको छ। नमस्कार हजुर। नमस्कार, कुन ठाउँबाट को बोल्दै हुनुहुन्छ? सुमेली स्मृति गाउँपालिकाबाट के भन्नुभयो? अञ्जना सुनार। के छ सुमेली स्मृति गाउँपालिकातिरको हाल खबर लगायत तपाईँको? सबै ठिकै छ होइन? हाम्रो पनि ठिक छ। अनि यतिखेरको समयमा के गर्दै हुनुहुन्थ्यो हाम्रो अञ्जनाजुले? बस्दै कार्यक्रम सुन्दै हुनुहुन्छ होइन? अनि कार्यक्रम कतिको सुन्नुहुन्छ, कस्तो लाग्छ तपाईँलाई? कल गर्दा अलिकति डर लाग्छ होइन? होइन, डर लाग्ने त स्वाभाविकै हो, तर तपाईँ बानी पर्नु भयो भने चाहिँ डर लाग्दैन। हामी पनि सुरु सुरुमा त्यस्तै हुन्थ्यो, सुरु सुरुमा डर लाग्ने स्वाभाविकै हो। अनि खाजा नखानु भयो कि भएन? खाजा नास्ता भइसक्यो अनि कार्यक्रममा आउनु भएको छ. आज के गर्नुपर्छ जानकारी त अवश्य पनि छ होला होइन? जानकारी छ भने लौ त हुन्छ. कुन गीत गाउनुहुन्छ? एकदमै आधुनिक गीत हो. ल हुन्छ सुरु
1: गर्नुहोस्.
0: एकदमै राम्रो गीत गाउनु भयो त अञ्जनाजी. मैले अञ्जनाजीलाई यत्तिकै गीत आउँछ होला भन्ने मैले अनुमान गरेको थिएन. ल त हुन्छ, कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो. आगामी दिनमा पनि आउँदै गर्नु होला. अहिलेको लागि भने साथीहरूलाई सम्झनुहोस्.
1: हजुर, फसल हजुरलाई अनि यति बेला रेडियो सुनेर बस्नुभएर सम्पूर्णलाई सम्झिँदै बिदा हस्. नमस्कार.
0: नमस्कार. यतिखेरको समयमा अञ्जना आउनु भएको थियो सुनिली स्मृति गाउँपालिकाबाट. उहाँसँग हामी कुराकानी गरिसकेका छौँ. लौन साथीहरू, के भयो टिकटकमा त यसरी हराउनु त भएन त? किन हो यसरी अब 239 जना हुनुहुन्थ्यो, अहिले आएर के झर्न पाइन्छ र नि यसरी? 97 47 99 36 20 को लाइन भएर अर्को साथी. नमस्कार हजुर.
2: हेलो दिदी. नमस्ते.
0: नमस्ते. नमस्कार. कुन ठाउँबाट को बोल्दै हुनुहुन्छ?
2: नगरपालिका 10 देखि बनेसरा विश्वकर्मा.
0: नगरपालिका 10 बाट बनेसरा विश्वकर्मा, के छ बनेसराको खबर?
2: ठिकै छ भन्नुपर्छ दिदी. लिबाङतिरको कस्तो छ?
0: लिबाङतिर पनि ठिकै छ. अनि यतिखेरको समयमा के गर्दै हुनुहुन्थ्यो?
2: त्यत्तिकै बसेर कार्यक्रम सुनिरहेको भन्नुपर्छ.
0: त्यत्तिकै बसेर कार्यक्रम सुनिरहनु भएको छ होइन?
2: हजुर.
0: अनि आज सहभागी जनाउनु भएको छ, के गर्नुपर्छ जानकारी अवश्य पनि छ होला के अरे होइन? लौ त हुन्छ, जानकारी छ भने सुरु गर्नुहोस्.
2: हुन्छ. आउँदैन सरस गर्छ है.
0: ल हुन्छ, ओके, सुरु गर्नुहोस्.
2: गरिबले गर्ने गर्ने
0: गरिबले गर्ने माया भन्दै हुनुहुन्थ्यो तर अलिकति झुक्किनु भयो होइन? हुन्छ, कार्यक्रममा आउनुभयो खुसी लाग्यो. आगामी दिनमा पनि आउँदै गर्नु होला क्या अरे? अहिलेको लागि साथीहरूलाई सम्झिनुहोस्.
2: सबैलाई अनि तराईमा चाहिँ हुन्छ उहाँलाई अनि मेरो भाइ फ्यामिली अनि मेरो आमालाई अनि मेरो दिदी सपना नगरलाई
0: नमस्ते. हिजोको समयमा साथी आउनु भएको थियो रोल्पा नगरपालिका 10 ढबाङबाट आउनु भएको साथी. उहाँले चाहिँ गीत गाउँदै हुनुहुन्थ्यो, अलिकति बिर्सनु भयो होइन? गीत गाउँदा गाउँदा कुनै बेलामा यस्तै हुन्छ. अब भने हाम्रो बनेश्वरले गीत गाउनु भएको गीत नै राख्छु ग्यारे थोक छोटोमा राख्छु 47 मिनट गइसकेको छ त्यसपछि फेरि पनि उपस्थित सुने नै छु यो गीत सुझाउ

0: मैले तिमीसँग यो गीत गर्छु तपाईँलाई हेर पनि स्वागत छ एकदमै जति सुने पनि ढुटै नमर्ने क्या होइन पुरानो गीत हो तर पनि जति सुने त्यति नै सुनिराख्नु मन लाग्ने गीत तपाईँको लागि राखिसकेको छु कालो तपाईँको रहनेछ अब भन्नु हामी साथीसँग कुराकानी गर्छौँ होइन अर्को साथी आउनुभएको छ नमस्कार
1: हजुर
0: नमस्ते कुण्ठाबाट को बोल्दै हुनुहुन्छ सुनसारीबाट रविना पुनगर के छ रविनाको खबर
1: होइन
0: उतिखेरको समयमा के आउँदै हुनुहुन्थ्यो गोठालो जानुभएको छ होइन
1: होइन
0: गोठालो जानुभएको छ के गोठालो जानुभएको छ बाख्राको जानुभएको छ यहाँ त के बिरालोको गोठालो जानुभयो होला भनेर सोचिरहेको कुनै बेलामा जानुहुन्छ होला होइन जानुभयो क्या सानो छोडा क्या जानुहुन्थ्यो ल त हुन्छ कार्यक्रममा आउनुभएको छ अलिकति बोल्न गाह्रो भइरहेको छ अनि हामी कार्यक्रमको अन्तिम अन्तिमतिर पनि आइसकेको छौँ आज कुन गीत गाउनुहुन्छ
1: गीतबाटै सुरु गर्छु
0: ल हुन्छ सुरु
1: गर्नुहोस्
0: त आधुनिकतिर पर्दैन क्या र ल बर्बाद उहाँले फिल्मा बिडाको गीत गाउनुभयो आधुनिक बिडाको गीत गाउनु होला भने कि तर फिल्मा बिडाको गीत गाउनुभयो ठिक छ अलिकति थाहा नभएर पनि हुनसक्छ होइन कुनै साथीहरूले त थाहा पाइसक्नु भएको छ आधुनिक गीत तर भर्खरै मोबाइल पनि नचलाउने होइन सानो मोबाइल किनेर फोन डायल गर्ने साथीहरूले त जानकारी नै हुनसक्छ नि त होइन किनकि त्यो मैले भोगेको कुरा हो मलाई पनि त्यतिखेर थाहा थिएन होइन सहभागी जनाउनु होला सहभागी जनाउनु भयो भने अब एकजना साथीसँग चाहिँ कुराकानी गर्छु है त जसोतसो आउनुभयो भने आउनु भएन भने त अब हामी यहाँबाट छुट्टिएर जानुपर्ने हुन्छ है त मैले चाहिँ यहाँबाट छुट्टिएर जानुभन्दा अगाडि नै तपाईँको लागि अन्तिममा गीत कुन राख्ने त भनेर मैले तपाईँहरूलाई सुनाउँछु होइन वनको काफल वनकै चरीलाई तपाईँलाई सुनाउँछु भन्दा पनि भन्दै होइन अन्तिममा राख्ने गीत भनेको यही नै हो त कसलाई मनपर्छ मलाई चाहिँ एकदमै मनपर्ने गीत भएर त यो गीत चुज गरेको हो अब भने म यहाँबाट छुट्टिनु पर्ने हुन्छ तिनजेलसम्म कार्यक्रम सुन्ने सुन्न प्रयास गर्ने सहभागिता जनाउने सहभागी जनाउन प्रयास गर्ने तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिन्छु र हामीलाई इन्टरनेट अनलाइनमा सुनिदिनु भयो टिकटक लाइफमा पनि सुन्नुभयो तपाईँलाई पनि धेरै धेरै धन्यवाद दिन्छु र हामीलाई केही सल्लाह सुझाव प्रतिक्रियाको लागि भने मलाई टिकटक लाइफमा म्यासेज छोड्नुहोला र 9768321384 को लाइन भएर पनि तपाईँले दिन सक्नुहुनेछ भन्दै आजको श्रृङ्खलाबाट भने म प्रिया मगर छोड्छु भोलिको श्रृङ्खलामा उपस्थित हुने नै छौ हाम्रो भेट हुने नै छ नमस्कार

0: 赞美他。
1: जलजला टाइम चेक यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको 3 बज्यो।
2: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मडिग्राम रूपन्देही।
3: के तपाईलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बांगिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुघाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेशन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाड जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मुत्रपान, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मडिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।
4: मृत्यु। भक्तपुरमा जन्मदिनको पार्टीमा कुटाकुट हुँदा एकजनाको ज्यान गयो।
5: श्रम संस्कृतिका कार्यकर्ता जानकी मन्दिरबाट लखेटिए, हर्क सन्तानद्वारा घटनाको निन्दा।
4: युक्रेनमा मालवाहक जहाजमाथि मिसाइल आक्रमण हुँदा 10 जनाको मृत्यु। भारतमा पहिलो पटक डेंगु खोप प्रयोगका लागि अनुमति।
5: र विश्वकप लिग टूमा नामिबिया विरूद्ध नेपाल टस हारेर ब्याटिङमा।
6: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टाप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ। फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
4: समाचार अब विस्तारमा। सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको 3% समता शुल्क हालका लागि लागू नगर्ने निर्णय गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको 3% समता शुल्क हालका लागि स्थगित गर्ने निर्णय गरिएको बताउनुभयो। आज सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी दिँदै प्रधानमन्त्री शाहले अर्थमन्त्री स्वर्णिम अग्रेसँगको परामर्शपछि शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क तत्काल कार्यान्वयन नगर्ने निर्णय गरिएको स्पष्ट पार्नु भएको हो। प्रधानमन्त्री शाहले समता शुल्कको उद्देश्य दुर्गम तथा पछाडि परेका क्षेत्रका नागरिकलाई गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा उपलब्ध गराउनु, दलित सीमान्तकृत तथा विपन्न समुदायका बालबालिकालाई सहयोग गर्नु, स्वास्थ्य बीमा विस्तार गर्नु तथा त्यसका लागि आवश्यक आर्थिक स्रोत जुटाउनु रहेको बताउनु भएको छ। साथै करको दायरा विस्तार गरी अर्थतन्त्रलाई थप व्यवस्थित बनाउने लक्ष्य पनि रहेको उहाँले सुनाउनुभयो। तर हालको अवस्थामा उक्त शुल्क कार्यान्वयन गर्दा आम नागरिकले थप आर्थिक भार बेहोर्नु पर्ने देखिएकाले निर्णय स्थगित गरिएको प्रधानमन्त्री शाहले उल्लेख गर्नुभएको छ। उहाँले सरकारले नागरिकको प्रतिक्रिया गम्भीरतापूर्वक लिएको भन्दै जनताको हितलाई केन्द्रमा राखेर निर्णय गर्ने र आवश्यक परे सुधार तथा परिमार्जन गर्न सधैं तयार रहने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ।
5: युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले वैदेशिक रोजगारीमा जान खोज्ने नेपालीलाई रोक्न नसकिने प्रतिक्रिया दिनुभएको छ। आज वैदेशिक रोजगार विभाग ताहसलको अनुगमन गरेपछि मन्त्री यादवले विश्वव्यापीकरणको युगमा वैदेशिक रोजगारीलाई पूर्ण रूपमा रोक्न सम्भव नरहेको बताउनु भएको हो, बरु यसलाई सुरक्षित बनाउनेतर्फ केन्द्रित हुने बताउनुभयो।
7: जे ठगी गर्नुभएको छ त्यो भराएर कानून अनुसारको कार्यवाही पनि गर्छौं र अब यी सिस्टमहरू चाहिँ अहिले चाहिँ हामी खासमा पहिला बनाएकै ऐनमा चाहिँ टेकेर चाहिँ अहिले यो सबै चलिरहेछ। अब यसलाई अझै सुधार गर्नको लागि हामीले नयाँ ऐन पनि अब संशोधन गर्दैछौँ। अब चाँडै नै अब पार्लियामेन्टमा लगेर त्यो क्याबिनेटबाट पार्लियामेन्टमा लगेर त्यो ऐनलाई संशोधन गरेर हामी नयाँ एउटा युगको सुरुवात गर्छौँ। एभ्रिथिङ चाहिँ डिजिटलाइज हुन्छ
5: र मर्यादित बनाउन सरकारले यूरोपियली मुलुक जस्ता सुरक्षित र उच्च प्रतिफल दिने नयाँ गन्तव्यहरूको खोजी गरिरहेको छ। मन्त्री यादवका अनुसार विक्रम सोह 2057 सालदेखि थन्किएर बसेका 40,000 भन्दा बढ़ी उजुरीका फाइलहरू हालै फेला परेका छन्। दशकौंदेखि कसैले चासो नदिएका यी फाइलहरूलाई विभागको नेतृत्वमा धूलो टकटकाएर व्यवस्थित गर्ने तयारी मन्त्रालयको रहेको पनि उहाँले बताउनुभयो।
4: श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ आउने भएपछि जनकपुर धाम स्थित जानकी मन्दिरमा स्वागतका लागि पुगेका कार्यकर्ता मन्दिरबाट लखेटिएका छन्। साम्पाङ आउने थाहा भएपछि भेला भएका हिन्दू सम्राट सेनाका कार्यकर्ताले मन्दिर परिसरबाट श्रम संस्कृतिका पार्टीका कार्यकर्तालाई लखेटेका हुन्। यस क्रममा मन्दिर परिसरमा भागदौड समेत मचिएको थियो। हिन्दू सम्राट सेनाले भने विगतमा हिन्दू धर्मको प्रतिकूल अभिव्यक्ति दिएको भन्दै साम्पाङलाई निषेध गर्ने जनाएको छ। यसप्रति प्रतिक्रिया दिँदै साम्पाङले सामाजिक सञ्जालमा घटनाको निन्दा गर्नुभएको छ। उहाँले आफ्ना कार्यकर्तालाई भएको अपमान आफ्नो आत्मसम्मानसँग जोड्दै जानकीले कुनै पनि अपमान नगरेको र बाहिरी कुराले आफ्नो आत्मविश्वासमा कुनै फरक नपर्ने पनि बताउनु भएको छ। साथै उहाँले कार्यकर्तालाई संयमित हुन आग्रह समेत गर्नुभयो।
5: निर्वाचन आयोगको प्रमुख आयुक्त र आयुक्त पदमा सिफारिश भएकाहरूको सुनवाई साउन 12 र 13 गते हुने भएको छ। सिंहदरबारमा आज बसेको संसदीय सुनवाई समितिको बैठकले आयोगको दुई आयुक्त पदमा सिफारिश भएकाहरूको सुनवाई साउन 12 गते र प्रमुख निर्वाचन आयुक्तको संसदीय सुनवाई 13 गते गर्ने निर्णय गरेको समितिका सभापति बोध नारायण श्रेष्ठले जानकारी दिनुभयो। बैठकमा सभापति श्रेष्ठले नियुक्तिका लागि प्रस्तावित व्यक्तिहरूको सम्बन्धमा एउटा उजुरी र एउटा सुझाव प्राप्त भएको जानकारी दिनुभयो। प्राप्त उजुरी र सुझाव समिति सदस्यहरूलाई उपलब्ध गराउने र अध्ययनपछि सुनवाई हुने उहाँले बताउनु भएको छ। संवैधानिक परिषदको असार 19 गते बसेको बैठकले प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की र आयुक्तमा डाक्टर राजीव सुब्बा र गुरूप्रसाद वाग्लेलाई नियुक्त गर्न सिफारिश गर्ने निर्णय गरेको थियो।
4: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
0: मार्वलका सीपीभीसी प्रडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड। साथै मार्वलका यूपीभीसी प्रडक्टहरू लिड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
8: सुरक्षा घरको साथ जीवन
9: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्क द्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
10: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
4: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
5: अब बाँकी समाचार। काठमाडौँको मिटर नगर स्थित एक होटलमा युवती मृत भेटिएको घटनामा प्रहरीले आज दुईजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दैलेखको डुंगेश्वर गाउँपालिका 6 घर भई हाल काठमाडौँको महाराजगंज बस्ने 27 वर्षीय रमेश बुढा र जुम्लाको चन्दननाथ नगरपालिका 1 घर भई हाल नेपालगंज बस्दै आएका 38 वर्षीय दानबहादुर साई रहेका छन्। उनीहरू विरूद्ध काठमाडौँ जिल्ला अदालतमा कर्तव्य ज्यान कसुरमा 7 दिनको म्याद लिएर हिरासतमा राखेर अनुसन्धान भइरहेको काठमाडौँ प्रहरीले जनाएको छ। हिजो बिहान काठमाडौँ महानगरपालिका 26 मेट्रो नगर स्थित होटलको कोठाभित्र एक युवती मृत फेला परेकी थिइन्। उनको हत्या भएको प्रहरीको अनुमान छ।
4: कीर्तिपुरको ट्याङ्ला फाटमा आज एउटा निजी कारमा आगलागी हुँदा जलेर एकजनाको मृत्यु भएको छ। कीर्तिपुर नगरपालिका एक ट्याङ्ला फाटमा 25638 नम्बरको कारमा 81 आगलागी भएको थियो। सो कारबाट एक पुरूषको शव निकालिएको प्रहरीले जनाएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेशदास सुवेदीले कारमा 81 आगो लागेपछि चालक बाहिर निस्कन नपाएकाले गाडीभित्रै मृत फेला परेको बताउनुभयो। उनलाई सिट बेल्ट बाँधेको अवस्थामा जलेर मृत अवस्थामा फेला पारिएको सुवेदीले जानकारी दिनुभएको छ। मृतकको शनाखत हुन बाँकी रहेको छ। घटनाको जानकारी पाए लगत्तै स्थानीय बासिन्दा र प्रहरीले आगो निभाउने प्रयास गरेका थिए। घटनास्थलमा दमकल समेत पुगेको थियो। गाड़ीमा कसरी आगो लाग्यो भन्ने बारे अहिलेसम्म खोल्न सकेको छैन। प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ।
5: भक्तपुरमा जन्मदिन मनाउन आयोजना गरेको पार्टीमा विवाह हुँदा कुटाकुटबाट एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा वर्दिया घर भई हाल सल्लाहघारी बस्ने राज कार्की रहेका छन्। ख्याम्पे डाँडामा आइतबार राति जन्मदिन मनाउन उनीसहित 30 जना पुगेको र राति खानपिनको क्रममा विवाद भएको प्रहरीले जनाएको छ। विवादका क्रममा खाना हान्नुहुँदा राज गम्भीर घाइते भएका थिए। उनको आज मृत्यु भएको हो। घटनास्थलमा रहेका 30 जनालाई प्रहरीले नियन्त्रणमा लिएर सोधपूछ गरिरहेको छ। उनको शव दुवाकोट अस्पतालमा राखिएको छ।
4: अब अन्तर्राष्ट्रिय समाचार। युक्रेनबाट छुटेको मालवाहक जहाजमा मिसाइल आक्रमण हुँदा 10 जनाको मृत्यु भएको छ। बीबीसीका अनुसार ओडेसा बन्दरगाहबाट प्रस्थान गरेको मालवाहक जहाज एमभी गोल्डेन लियोमा भएको मिसाइल आक्रमणमा 10 जना चालक दलका सदस्यको मृत्यु भएको हो। जहाजमा भारत र सिरियाका नागरिक सवार थिए। युक्रेनको नौसेनाका अनुसार टर्कीको स्वामित्व रहेको उक्त जहाज खाद्यान्न बोकेर ओडेसा बन्दरगाहबाट प्रस्थान गरिरहेको बेला रूसी मिसाइल प्रहार भएको हो। युक्रेनको नौसेनाले रूसले मिसाइल प्रहार गरेपछि जहाजमा आगलागी भएको जनाएको छ। मारिनेमा 4 जना भारतीय नागरिक समेत रहेको भारतीय संचार माध्यमले उल्लेख गरेका छन्। अर्का एक भारतीय गम्भीर घाइते भएका छन्। हालका दिनहरूमा द्वन्द्व प्रभावित समुद्री क्षेत्रहरूमा जहाजमाथि हुने आक्रमणका घटना बढ्दै गएका छन्।
5: भारतले डेंगू नियन्त्रणका लागि पहिलो पटक खोप प्रयोगको अनुमति दिएको छ। स्वास्थ्य मन्त्रालयले जापानी औषधि कम्पनी टाकेडाले विकास गरेको क्यूडेंगा खोपलाई 4-60 वर्ष उमेर समूहका व्यक्तिमा प्रयोग गर्न स्वीकृति दिएको जनाएको छ। जलवायु परिवर्तन, तीव्र शहरीकरण र बढ़दो तापक्रमका कारण डेंगूको जोखिम बढ़िरहेका बेला यो निर्णयलाई महत्वपूर्ण उपलब्धिको रूपमा हेरिएको छ। भारतको केन्द्रीय औषधि मानक नियन्त्रण संगठन सीडीएससीओले खोपको गुणस्तर, सुरक्षा र प्रभावकारिताको विस्तृत मूल्यांकनपछि स्वीकृति प्रदान गरेको हो। मन्त्रालयका अनुसार उक्त खोप 4-60 वर्ष उमेर समूहका व्यक्तिमा डेंगू रोगको रोकथामका लागि प्रयोग गरिनेछ। मन्त्रालयका अनुसार उक्त खोपले डेंगू भाइरसका सबै 4 प्रकार सेरोटाइप विरूद्ध सुरक्षा प्रदान गर्छ। यो खोप युरोपेली संघ ईयू, बेलायत, स्विजरल्याण्ड, इण्डोनेशिया सहित 42 देशमा प्रयोगका लागि स्वीकृत भइसकेको छ।
4: अब खेल समाचार। नेदरल्याण्डस भ्रमणमा रहेको नेपालले आईसीसी पुरूष क्रिकेट विश्वकप लीग 2 को खेलमा आज नामिबियाको सामना गर्दैछ। नेदरल्याण्डसको ओट्रेचमा नेपालले पहिले ब्याटिङ गरिरहेको छ। नामिबियाले टस जितेर पहिले बलिङ रोजेपछि नेपालले ब्याटिङको निम्त पाएको हो। ताजा अवस्थामा नेपालले 7 ओभरको खेल चलिरहँदा 1 विकेट गुमाएर मात्र 13 रन जोडेर खेलिरहेको छ। घरेलु मैदानमा लगातार 2 श्रृंखलामा शानदार प्रदर्शन गर्दै 8 मध्ये 6 खेल जितेपछि नेपाली टोलीको मनोबल उच्च रहेको छ। नेदरल्याण्डसमा नेपालले त्यही लय कायम राख्ने योजनामा रहेको कप्तान रोहित कुमार पौडेलले बताएका छन्। नेपालले पछिल्लो पटक नामिबियासँग 2 खेल खेलेकोमा दुवैमा हार बेहोरेको छ। नेपालले विश्वकप ग्लोबल छनौटमा स्थान बनाउन बाँकी 8 खेल जित्नै पर्ने दबाव छ। नेपालले आफ्ना सबै खेल जितेर मात्र नपुग्ने भएर स्कटल्याण्ड, नेदरल्याण्डस र ओमानको नतिजामा पनि भर पर्नुपर्नेछ। दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
5: शिक्षा र स्वास्थ्यमा लगाइएको 3% समता शुल्क खारेज, विदेश लामीलाई रोक्न नसकिने श्रम मन्त्रीको भनाई।
4: कीर्तिपुरको ट्याङ्ला फाटमा कारमा आगलागी 1 जनाको मृत्यु। भक्तपुरमा जन्मदिनको पार्टीमा कुटाकुट हुँदा 1 जनाको ज्यान गयो।
5: श्रम संस्कृतिका कार्यकर्ता जानकी मन्दिरबाट लखेटिए हर्क सम्पानद्वारा घटनाको निन्दा।
4: युक्रेनमा मालवाहक जहाजमाथि मिसाइल आक्रमण हुँदा 10 जनाको मृत्यु। भारतमा पहिलो पटक डेंगू खोप प्रयोगका लागि अनुमति
5: र विश्वकप लिग टूमा नामिबिया विरूद्ध नेपाल टस हारेर ब्याटिङमा
4: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो अप्सरा र तिनी बिदा हुन्छौ नमस्कार।

0: 都算没看。
1: आता भुंजदया छेमार ममता संतोष जम्बैन त्यो इन्द्रै बिन्ती गरुन झुकेर पथमा त्यो बिन्ती मान्दैन त्यो थुप्रोमा उधिनी मिठो र नमिठो रुजेर छन्दैन त्यो खाता जाति सबै दुष्ट नबुझी बिर्सेर हान्दैन त्यो हार्दिक श्रद्धाञ्जलि
2: रोल्पा जिल्ला परिवर्तन गाउँपालिका वडा नम्बर 2 राङ्सी साबिकको वडा नम्बर 4 मक्किम खोला बस्ने जयकला डाँगीको यही मिति 2083 साल असार 27 गते शनिबारका दिन 72 वर्षको उमेरमा भएको असामयिक निधनले हामी दुखी भएका छौं। यस मृतकको दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्रदान होस् भनी हार्दिक सम वेदना व्यक्त गर्दछौ। स्वर्गीय श्रीमान शेरबहादुर डाँगी, जेठो छोरा चुनबहादुर डाँगी, कान्छो छोरा स्वर्गीय धनबहादुर डाँगी, जेठी छोरी स्वर्गीय आइकी डाँगी, बुहारी संगीता डाँगी, छोरीहरू अमृता डाँगी खत्री, प्रतिभा पुन, कविता ओली, नातिहरू हेकमत डाँगी, किस्मत डाँगी र कृष्ण डाँगी, ससुरा हस्तु डाँगी, सासु मैसरी डाँगी, जेठाजु तर्फ चन्द्रबहादुर डाँगी,
3: भतिजा एक भाइ साल बहादुर डाँगी,
2: भतिजी स्वर्गीय छोरी भागीसरा डाँगी सहित पाँच बहिनी, नातिनी बुहारी सपना डाँगी, जेठानी दिदी खर्कमाली डाँगी, बुहारी गैरी डाँगी,
3: नाति मनिष डाँगी,
2: जीवन डाँगी, देवर लालबीर डाँगी, देवरानी श्यामकुमारी डाँगी, भतिजा आशिष डाँगी, भतिजी डाँगी, ससुरा हस्तु डाँगी, सासु मैसरी डाँगी, जेठाजु तर्फ चन्द्रबहादुर डाँगी,
3: भतिजा एक भाइ साल बहादुर डाँगी,
2: भतिजी स्वर्गीय छोरी।

0: 4 बुहारी लक्ष्मी रोका डाँगी नाति नवराज डाँगी भान्जा तर्फ विमोचन रोका वीरेन्द्र कौर जेठा नातिको माइती तर्फ सम्पूर्ण परिवारहरू 10 जना माहिला नाति तर्फ सम्पूर्ण घर परिवार 5 जना नातिनी बुहारीहरू जेठी नातिनी सोफिया डाँगी माहिली नातिनी बुहारी पवित्रा डाँगी जम्मा 53 घर पनाती पनातिनीहरू आरोही डाँगी दिप्सन डाँगी बहिनी ज्वाईहरू स्वर्गीय बहिनी झुला डाँगी ज्वाई सीताराम डाँगी भतिजा भतिजीहरू 4 भाई बहिना कान्छी बहिनी हैकमाली डाँगी ज्वाई झुप्ले डाँगी भतिजा भतिजीहरू 3 भाई बहिना छोराको माइती तर्फ सन्धि भागीमान बुढा लगायत सम्पूर्ण परिवारहरू थबाङ 3 मिरुल पर्जा रोल्पा आमाजू तर्फ दाजु धनबहादुर खत्री स्वर्गीय आमाजू खिरमाली खत्री भान्जा 3 भाई भान्जी 3 बहिनी कान्छी नन्द नौमाली थापा नन्दे भाई चित्र बहादुर थापा भान्जा 2 भाई भान्जी पुष्पा थापा 1 बहिनी माइती तर्फ स्वर्गीय बुवा वीरबहादुर ओली स्वर्गीय आमा हस्तु ओली जेठा दाजु हीरा सिंह ओली स्वर्गीय भाउजू डानु ओली भदै 4 भाई 3 बहिनी भदौनीहरू कान्छा भाई देव प्रसाद ओली बुहारी भ्यूमाली ओली कान्छा भदै 3 भाई भदैनी 3 बहिनी जेठी दिदी आइती डागी भिनाजु भागीमान डागी भतिजा भतिजीहरू 4 भाई बहिना ज्वाई तर्फ दुर्गा केसी नाति दिपलक केसी माइला ज्वाई प्रवीण पुन नातिनी शान्ति पुन टीका पुन कान्छी छोरी तर्फ नाति शिशिर ओली लगायत सम्पूर्ण डागी परिवार परिवर्तन गाउँपालिका 2 राङ्सी मक्सिम रोल्पा साथै उहाँको 13 दिनको पुण्यतिथि यही मिति 2083 साल साउन 8 गतेका दिन हुने भएकोले सम्पूर्ण इष्टमित्र मलामी गोतारे छरछिमेक सम्पूर्णलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
1: मेरो अनुहारमा चाया पोतो अनि छालामा दाग पनि छ। कति क्रिम प्रयोग गरिसके सन्चो हुने होइन।
2: त्यही त नि, मेरो हालत पनि त्यस्तै त हो नि। यो रोल्पामा राम्रो क्रिम पाइने भए पो हुन्छ।
3: होइन ए दिदी बहिनीहरू, के गन्थम गन्थम गरिरहनु भएको? तपाईँहरूको कुरा मैले सुनिसके। तपाईँहरूले क्विन केयर क्रिम कहिले प्रयोग गर्नु भएको छ? क्विन केयर क्रिमले छालामा रहेको चाया पोतो दागहरू सबै हटाउँछ क्या। यो त प्राकृतिक जडीबुटीबाट बनेको हुनाले एकदमै फाइदाजनक पनि छ।
2: तपाईँले भनेर मात्रै हुन्छ र रोल्पामा यो क्रिम पाइनु पनि त पर्यो नि।
3: हाम्रै लिबाङ रोल्पा टुडीखेलको अगाडि भएको सरला स्टोर देख्नु भएको छ कि छैन तपाईँहरूले? हो, त्यही पाइन्छ क्या। त्यहाँ जानुहोस् त, यो क्रिम प्रयोग गर्नुहोस् अनि आफ्नो सौन्दर्य झन बढाउनुहोस्। छालामा रहेको चाया पोतो दाग सबै हटाउनुहोस्।
2: सुन्दरता तपाईँको हेरचाह हाम्रो। प्राकृतिक जडीबुटीबाट बनेको यो क्रिमले छालालाई बनाउँछ नरम र चम्किलो। दाग धब्बा हटाउन मदत गर्छ। हरेक प्रकारको छालाको लागि उपयुक्त भएको। छालालाई पोषण दिने, कालोपन हटाउन मदत गर्ने, नरम मुलायम र चम्किलो छाला बनाउने। राम्रो छाला आफैमा आत्मविश्वासको प्रतीक हो। त्यसैले प्रयोग गरौ क्विन केयर क्रिम।
4: थप जानकारीका लागि हाम्रै दानद्वारा उत्पादित तुलसी नेचुरल इन्डस्ट्रीको ब्रान्ड क्विन केयर क्रिम को आधिकारिक विक्रेता रोल्पा लिबाङका लागि सरला स्टोर रोल्पा नगरपालिका 4 रुडीखेल अगाडि लिबाङ रोल्पा। प्रोप्राइटर सरला श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98478251234। ढिङ्ग्री प्युठानका लागि सपना ब्युटी पार्लर प्रोप्राइटर सपना श्रेष्ठ 98439252627। राम्रो छाला आत्मविश्वासको प्रतीक हो, त्यसैले खोजी खोजी प्रयोग गरौं क्विन केयर क्रिम। सबैका लागि सधैँका लागि।

0: उपचार गर्न त्यहाँको जाने होला।
1: ल अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
2: दात का संपूर्ण रोगी अब पर्दैन चिन्ता लिन, रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुलीचौर रोल्पामा जानुहोस् निको हुन।
3: हजुर, हामी कहाँ दन्त चिकित्सक द्वारा हप्ताको सातै दिन दात र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
1: हजुर आउनुहोस्, चौबिसै घण्टा तपाईँकै सेवामा तत्पर छौ।
2: हजुर हाम्रा सेवाहरू,
4: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
5: नदुखाई दाँत निकाल्ने,
4: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
5: गिजाबाट रगत आउने, सास गनाउने समस्याको सफल उपचार,
4: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
5: एक दुईवटा तथा तलमासीको पुरै दाँत लगाउने,
4: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
5: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840741318,
1: 9800594452।
3: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका चार सुलीचौर रोल्पा ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा।
6: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना,
7: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
6: भाषातर्फ अंग्रेजी जापानीज कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू,
7: कम्प्युटर तर्फ बेसिक डिप्लोमा र एडभान्स डिप्लोमा,
6: शिक्षक सेवा आयोगका प्रावि निमावि मावि र शिक्षक लाइसेन्स,
7: लोक सेवा तर्फ खरिदार नासु महिला विकास निरीक्षक प्रास शिक्षा गेम स्काउट वन रक्षक रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
6: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी असही नेपाल आर्मी र अधिकृत क्याडेट,
7: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
6: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने,
7: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 9849207754 र 9849793412।
6: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
8: भाका गुण र दया क्षमा र ममता सन्तोष जान्दैन त्यो, इन्द्रै बिन्ती गरून् झुकेर पथमा त्यो बिन्ती मान्दैन त्यो, थुप्रोमा उधिनी मिठो र नमिठो रुजेर छन्दैन त्यो, हाता जाति सबै दुष्ट नबुझी बिर्सेर हान्दैन त्यो, हार्दिक श्रद्धाञ्जली।
9: रुम्पा जिल्ला परिवर्तन गाउँपालिका वडा नम्बर 2 राङ्सी साबिकको वडा नम्बर 4 मक्किम खोला बस्ने जयकला डाँगीको यही मिति 2083 साल असार 27 गते शनिबारका दिन 72 वर्षको उमेरमा भएको असामयिक निधनले हामी दुखी भएका छौ। यस मृतकको दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्रदान होस् भनी हार्दिक वेदना व्यक्त गर्दछौ। स्वर्गीय श्रीमान शेरबहादुर डाँगी, जेठो छोरा चुनबहादुर डाँगी, कान्छो छोरा स्वर्गीय धनबहादुर डाँगी, जेठी छोरी स्वर्गीय आइती डाँगी, बुहारी संगीता डाँगी, छोरीहरू अमृता डाँगी खत्री, प्रतिभा पुन, कविता ओली, नातिहरू हेकमत डाँगी, किस्मत डाँगी र कृष्ण डाँगी, ससुरा हस्तु डाँगी, सासु मैसरी डाँगी, जेठाजु तर्फ चन्द्रबहादुर डाँगी,
10: भतिजा एक भाइ काल बहादुर डाँगी।
9: स्वर्गीय छोरी भागीसरा डागी सहित पाँच बहिनी नातिनी बुहारी सपना डागी जेठानी दिदी खर्कमाली डागी बुहारी गैरी डागी नाति मनिष डागी जीवन डागी देवर लालबीर डागी देवरानी श्याम कुमारी डागी भतीजा आशीष डागी भतीजी अस्मिता डागी हिमशिला डागी देवीना डागी नातिनी शेरिसा रोका बुहारी लक्ष्मी रोका डागी नाति नवराज डागी भान्ज तर्फ विमोचन रोका वीरेन्द्र कौर जेठा नातिको माइती तर्फ सम्पूर्ण परिवारहरू 10 जना माहिला नाति तर्फ सम्पूर्ण घर परिवार 5 जना नातिनी बुहारीहरू जेठी नातिनी सोफिया डागी माहिली नातिनी बुहारी पवित्रा डागी जम्मा 53 घर पनाती पनातिनीहरू आरोही डागी दिप्सन डागी बहिनी ज्वाईहरू स्वर्गीय बहिनी झुला डागी ज्वाई सीताराम डागी भतिजा भतिजीहरू चार भाई बहिना कान्छी बहिनी हैकमाली डागी ज्वाई झुप्ले डागी भतिजा भतिजीहरू तीन भाई बहिना छोराको माइती तर्फ सन्धी भागीमान बुढा लगायत सम्पूर्ण परिवारहरू थबाङ तीन मिरुल पर्जा रोल्पा आमाजु तर्फ दाजु धनबहादुर खत्री स्वर्गीय आमाजु खिरमाली खत्री भान्जा तीन भाई भान्जी तीन बहिनी कान्छी नन्द नौमाली थापा नन्दे भाई चित्र बहादुर थापा भान्जा दुई भाई भान्जी पुष्पा थापा एक बहिनी माइती तर्फ स्वर्गीय बुवा बीरबहादुर ओली स्वर्गीय आमा हस्तु ओली जेठा दाजु हिरा सिंह ओली स्वर्गीय भाउजू डानु ओली भदै चार भाई तीन बहिनी भदैनीहरू कान्छा भाई देव प्रसाद ओली बुहारी भ्यूमाली ओली कान्छा भदै तीन भाई भदैनी तीन बहिनी जेठी दिदी आइती डागी भिनाजु भागीमान डागी भतिजा भतिजीहरू चार भाई बहिना ज्वाई तर्फ दुर्गा केसी नाति दिपलक केसी माइला ज्वाई प्रवीण पुन नातिनी शान्ति पुन टीका पुन कान्छी छोरी तर्फ नाति शिशिर ओली लगायत सम्पूर्ण डागी परिवार परिवर्तन गाउँपालिका दुई राङ्सी मक्किम रोल्पा साथै उहाँको 13 दिनको पुण्यतिथि यही मिति 2083 साल साउन 8 गतेका दिन हुने भएकोले सम्पूर्ण इष्टमित्र मलामी गोतारे छरछिमेक सम्पूर्णलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
11: के खालको मान्छे हो?
12: वाह!
13: के छ म? भाइ म यहाँ आइरहन्छु।

ये दांत ये तो हैरान पारी सको और ये तो जनता तो चीज खाना पनी दीदो न दुखे को दुखी कर दाँत को उपचार पनी गर्नु पर्ने थियो छोरी को दाँत तो झन बांगो टिंगो कस्तो नसुहाउने भएको छ सीधा बनाउनु पर्ने थियो।

0: यो छोरीले के भन्छे दाँत दुख्यो भनेर हैरान पारिसकी भने जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
1: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ भन्नुहोस् त, के पर्यो तपाईँलाई?
0: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
1: ए के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको। अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
0: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड प्रिन्ट फिचर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूका लागि विशेष खालको दाँत भरिने।
0: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमा हल, कुमारी बैंक अगाडि दाङ, शाखा नारायणपुर बुधौरा चोक, सम्पर्क टेलिफोन नम्बर 0825903350 र मोबाइल नम्बर 9858743122 र 9858743123।
1: B&B डेन्टल क्लिनिक, घोराही 15 दाङ।
2: मेरो लागि माइलका लागि त सुनसरी गाउँपालिका गर्ने मस्तक जरुरी सूचना। झुनो टेला खिमरिजे गरम ओबेरी जेउ टेला सुनो फोरी कटास ओचुरी जेउ आउ टेला क वन जंगल ल भिए लागिने मस्त ज सम्भावना पाए। आउ ये जिमे प्राकृतिक सम्पदा र सक्षेप्त ज सक्षम नाधे वातावरण मिले गला झट्टा असर किने री मूल र थाउने भूछे तामे वायुमण्डल ल कार्बन मुक्त ज पानाधे भने जलवायु परिवर्तन ल असर सकिने सुनो नखर नामले ल भिए लागिने सज जिमे किने लापरवाही सुनो चासो खेलगेमा देख
3: वन उपभोक्ता समूह राई सामुदायिक बने हुने हालै चाहिँ अनुगमन दिने व्यवस्था चाउसो गिरिए
2: गेसो छामेला खोलेर चाउसी खोलिए होलिदे करिङकाई गेसो मुटेलाई जो अब नजिरे बनाए गेङ गेसम नीतिमा लागे औले नयेकीमा लिए
3: वन जङ्गल छ जुडिसियो घेङबारी ल बालीमाली चिउरा चिउने यात्रा र सताउँछु छिर्ने ले चाउसो सहिदेखि खेले
2: वन जङ्गल मेलाको गेमाइए मेला दिने पाँचजना खरनामा र मिलिदे भने साना जङ्गल जेसले
3: बतास उचुली जु बेला त घिजिमके कोठल मेकी सताङ्कीले हेन अखिम छिन्ने ले चाउसो जेसले
2: मेला दिने निकै गे मलाई गे बसिए सुन अरूले मैले गे बसिया
3: गेसो थाम्ला पोयाल मेला गे किसनकीले गेसोका ओडा कार्यालय प्रहरी कार्यालय सहज हिमसरी गाउँपालिका गाउँ कार्यपालिका उनी कार्यालयलाई खबर दिए
2: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा।

0: मेरो कपाल पनि झरिराखेको छ, लामो समय देखि शरीर फटक्क पनि गलिराखेको छ, के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथ रोग भएको हुन सक्छ, यो सबै त बाथ रोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली परिजित फार्मेसी छँदैछ नि, त्यहाँ त बाथ रोगको उपचार हुन्छ। बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू हड्डी खिएमा, खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फटक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्मर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, ओक्सोमा बारम्बार पानी भरिएमा र आईएलडी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथ रोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43-123, 98-478-070।
0: डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुइनीबाङ बजार र ओदानम 4 सुनिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
2: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
3: हजुर, हामी कहाँ पाइल्स फिसर फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञ द्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
2: दिशा गर्दा रगत आउने, पित बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
3: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानुगोलाको उपचार,
2: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श।
3: अनुहारको चाया फोटो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
2: सेतो पानी बग्ने, यौनी चिलाउने, गनाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
3: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनसादी पसलसँग सटेको घरमा, तुलसीपुर दाङ।
2: र घोराईका लागि संगीत आयुर्वेद मेडिकल हल, मिलन चोक, घोराई दाङ।
3: सम्पर्क मोबाइल 98578211105,
2: 98479802,
3: 98095826005
2: र 98103940.
4: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
5: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
4: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
5: यदि त्यस्तो हो भने आउनुहोस् चाँग बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोडाही चाँगमा।
4: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी, अनियमितता, बाँझोपनको समस्या, यौनाङ्ग चिलाउने, गनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाछे घरको मुखको क्यान्सरको जाँच, स्तनको गाँठा गुठी र अन्य समस्या, सुरक्षित प्रसुति सेवा, पाछे घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
5: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमार बिमार हुनुहुन्छ।
6: कमलचन्द शाहीद्वारा अनुहारमा चाया, कालो पोतो आउने, डन्डीफोर फोरा र दाग एलर्जी आउने, अनुहारमा चाउरेपना आउने, कुष्ठरोग, लुतो, बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
4: गर्दन, ढाड, कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यातिएको, हात गोडा जोर्नी अरो हुने, हड्डी खिएको,
5: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस्। हामी कहाँ हुनुहुन्छ डाक्टर दुर्गा बेलवासे, हार्जोनी तथा नसा रोग विशेषज्ञ,
6: जेनरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसी द्वारा, फोक्सो, दम, थाइराइड, प्रेसर, पेट, कलेजो, बाथ, मृगौलाको उपचार, दीर्घ रोगको उपचार, उच्च रक्तचाप, मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार, डेंगू, टाइफाइड, निमोनिया र भाइरल ज्वरोको उपचार, मुटुको धड्कन बढ्ने, कलेजो सम्बन्धी समस्या, जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान, ग्यास्ट्रिक, कब्जियत, पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार, दम, खोकी, पुरानो छातीको संक्रमणको उपचार, टाउको दुख्ने, पिनास, नसा च्यापिएको र जोर्नी दुख्ने, रगत, पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श
4: कम तौल, दुध नचुस्ने, निमोनिया, जन्डिस, दम, पेटको समस्या, छातीको समस्या, मस्तिष्क ज्वरो, टिबी, नाकबाट रगत पग्नु, जिउमा तथा घाँटीमा गिर्खा देखिनु, छारे रोग, मृगी, निमोनिया, रक्त अल्पता, मुटुको समस्या, बाल बालिकामा देखिने चिडचिडापन, छारे रोग, मस्तिष्क ज्वरो, बाथ रोग, माइग्रेन, ग्रोथ पेन, छातीको समस्या, दम, टिबी, जन्डिस, पेटको समस्या, बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार,
5: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस्। हामी कहाँ हुनुहुन्छ बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल।
4: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्,
5: जसका लागि मोबाइल नम्बर छ 98578443123, 98478407670 र ल्यान्डलाइन फोन नम्बर 082-591-6770।
4: बाल रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही डाङ।
7: जति अस्पताल धाए पनि, जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन,
8: होइन के भएको छ र तपाईँलाई
9: के भन्नु र नानी भन्नै लाज लाग्ने मलाई त पाइल्सले साह्रै दुःख दिया छ
8: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त अनि धामी झाँक्री गरेर बस्ने हो र भने अरे काका यस्तो लागि त घोडाले दान सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुस् न निको भइहाल्छ नि
10: हो यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स फिसर फिस्टुलाको बिना अपरेशन सारसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ
11: मलद्वारमा मासु फलाएको दिशा बस्दा मासु बाहिर आउने रगत आउने दुख्ने पोल्ने मलद्वारको वरिपरि घाउ खटिराउने पिप बग्ने चिलाउने लामो समयदेखि कब्जियत भएको पुरानो ग्यास्ट्रिक अल्सर भोक नलाग्ने तौल घटाउने बढाउने जन्डिस मधुमेह रुगाखोकी पिनास दम छातीको दाग युरिक एसिड पात जोड्नेको दुखाइ हात खुट्टा झमझमाउने सुन्निने पोल्ने हड्डी खिएको यौन समस्या यौन इच्छामा कमी उत्तेजना नहुने पिसाब छिनछिनमा पिसाब लाग्ने पिसाब रोक्न नसक्ने किडनीको पत्थरी उच्च रक्तचाप कोलेस्ट्रोल मानसिक रोग तनाव आदि डिप्रेसन माइग्रेन थाइराइड चाया पोतो गन्डी फोर सेतो दुबी दाग सोरायसिस कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ
10: यति मात्र कहाँ हो र हामी कहाँ जाड रक्सी सुरुती चुरोट छुटाउने औषधि पनि उपलब्ध छ
11: विस्तृत जानकारीका लागि सम्पर्क 082-563-863 98-65-44-83-83
10: विकल्प आयुर्वेद क्लिनिक घोराई दाङ सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नि र
12: भैया बद्दी मेरो त दात दुखिलो के गर्ने होला अब
13: यिनी बद्दा पनि कराइरहन्छन् यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दात हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो यिनको दात निको हुन्न
14: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन मैले उहिलेदेखि भनिरहेको छु पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर मान्ने होइन जे सुझै गर्नुहोस् तपाईँले
13: ए हो र त्यहाँ लगेपछि सन्चो हुन्छ त यिनले फेरि गुट्खा खाएको खाइ गर्छन् के होला र निको
14: पहिला लानुहोस् न निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि
15: हजुर हाम्रा सेवा तथा सुविधाहरू क्लिनिक सातै दिन खुल्ला रहने निशुल्क दन्त परीक्षण गरिने आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने दाँत तल्काउने पोलिस गर्ने दाँतमा चिसा भर्ने चाँदी भर्ने सिमेन्ट भर्ने हिरा लगाउने दाँतको डिजिटल एक्सरे गरिने आरसीटी गर्ने खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने ग्यारेन्टीका साथ झुक्न नपर्ने गरी लगाउने दाँतमा खोल लगाउने दाँत मुखमा पुरा सेट दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने दाँतको कस्मेटिक उपचार गर्ने मुखमा घाउ खतिरा सेतो डब्बाको उपचार गर्ने
14: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ मुखको हड्डी भाँचिएको दाँत मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सबैलाई हामीलाई सम्झिनुहोस् पन्थी डेन्टल क्लिनिक हस्पिटल रोड घोराही दाङ थप जानकारीका लागि 082-562-3067 र मोबाइल नम्बर 98-478-57-569 यता सुन्नुहोस् त यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ थप जानकारीका लागि उक्त शाखाको नम्बर 082-598-569 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ आफ्नो दाँतको रक्षा आफै गरौँ प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौँ जनहितका लागि पन्थी डेन्टल क्लिनिक घोराही दाङद्वारा जारी सन्देश

0: 三美卡。
1: 走走了，这儿你见见。यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको 4 बज्यो।
2: यस टाइम चेकअप प्रायोजक दीर्घायु हस्पिटल प्राली दिलोतमा 5 मडिग्राम रूपन्देही।
3: के तपाईलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुघाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाड जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मुत्रपान, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मडिग्राम रूपन्देही। फोन नम्बर 0171-562-459 र 9645-78-232।

हजुर, सम्पूर्ण लोकगीत संगीतको धरोहर कार्यक्रम लोक सारथी अब प्रत्येक दिन साँझको 4 बजेदेखि 5 बजेसम्म तपाईँकै रेडियो सेटमा सुन्न र सहभागिता जनाउन नबिर्सनुहोला। कार्यक्रम लोक सारथी।

हजुर नमस्कार नमस्कार नमस्कार अनि हार्दिक स्वागत एवं न्यानो लोक सांगीतिक अभिवादन गरी आउँछौ तपाई सम्पूर्णलाई। यति बेला कार्यक्रम लोकसारथीमा हामी कार्यक्रम लोकसारथीमा आज पनि सदाको जस्तै उपस्थित भइसकेका छौं। मलाई स्टुडियो प्राविधिक निपथ्यबाट प्रिया मगरको साथ मिलिराखेको छ। आवाजमा उपस्थित भएको छु म वीरेन्द्र गिरी। हामी यति बेला सामुदायिक रेडियो जलझला फ्याम 96.4 मेगाहर्ज लिवाङ रोल्पाको स्टुडियोबाट बोलिरहेका छौं। तपाईले हामीलाई इन्टरनेट अनलाइनमा जलझला प्रेस .com नेपाली पात्रो र हाम्रो पात्रोमा रेडियो जलझला सर्च गरेर सुन्न सक्नुहुन्छ। यति मात्र होइन, कार्यक्रम लोकसारथी नामक फेसबुक एकाउन्टबाट हामीलाई अडियो लाइभ पनि सुन्दै हुनुहुन्छ र भिडियो लाइभ पनि सुन्दै हुनुहुन्छ। यो कुरा म तपाईँलाई जानकारी गराउँछु, दुईटै माध्यममा छौ, भिडियोमा पनि छौं र अडियोमा पनि छौं। यो कुरा पनि म तपाईँलाई जानकारी गराउँछु। देशभरिका विभिन्न साझेदार रेडियोहरूबाट पनि यो आवाज तपाईँले सुन्दै हुनुहुन्छ। अब म सरस्वती रेडियोहरूको नाम अनि प्राविधिक मित्रहरूको नाम यहाँबाट जानकारी गराउँछु। सामुदायिक रेडियो महिला आवाज 90 मेगाहर्ज खलंगा प्युठानबाट सुशीला मगर, रेडियो स्वर्गभूमि 93 मेगाहर्ज भेंगरी प्युठानबाट सन्तोष चुनार, रेडियो झुलेनी 104.7 मेगाहर्ज बिजवार प्युठानबाट यमुना धानी, रेडियो पाडेनी 99.1 मेगाहर्ज अर्घखाँचीबाट प्रकाश प्युठानी, रेडियो मालारानी 95.7 मेगाहर्ज, रेडियो निरसिम्हा 107.1 मेगाहर्ज अर्घखाँचीबाट कोपिला आचार्य, सामुदायिक रेडियो स्काई 90.4 मेगाहर्ज पंघास गुल्मीबाट सुषमा मल्ल, सामुदायिक रेडियो छात्राभूमि 93.6 मेगाहर्ज पौथियाम राई गुल्मीबाट प्रकाश आचार्य, रेडियो सारथी 107.4 मेगाहर्ज खरबाङ बागलुङबाट अनिश पाठक, रेडियो मोती 88.4 मेगाहर्ज छाप स्याङ्जाबाट कृष्ण भस्याल, रेडियो कुटुम्ब 97.8 मेगाहर्ज तानसेन पाल्पाबाट तिलु राणा भट्टराई, रेडियो कपिल वस्तु 104.2 मेगाहर्ज कपिल वस्तुबाट गोरिया भर, सामुदायिक रेडियो देवघाट 102.7 मेगाहर्ज देवघाट तनहुँबाट हामीलाई नम्रता नेपालीले साथ दिइरहनु भएको छ, दमौली एफएम 94.2 मेगाहर्ज दमौली तनहुँबाट सन्देश चेदाई, रेडियो फेमस एफएम 94.3 मेगाहर्ज कोहालपुर बाकेबाट सुदीप कुमार थारू, रेडियो भोटेउटा 90.8 मेगाहर्ज लमजुङबाट प्रमिला रेग्मी, रेडियो सुनवल 90.7 मेगाहर्ज नवलप्रासीबाट दुर्गा पौडेल, रेडियो जननी 90.6 मेगाहर्ज पोखराबाट प्रतिमा गुरूङ, रेडियो क्रान्ति 90.4 मेगाहर्ज काव्य प्लान्च कोशीपारीबाट नक्कल घरती, रेडियो आफ्नो एफएम उखलढुङ्गामा 104.8 मेगाहर्जबाट विनुमाया राई, रेडियो आफ्नो एफएम रूकुम पश्चिम चौरजहरीमा 90.4 मेगाहर्जबाट मनिषा डागी, रेडियो मौराखारा 106.5 मेगाहर्ज रूकुम पश्चिमबाट ज्ञानी खड्का, रेडियो लालीगुरास 105.2 मेगाहर्ज धनकुटाबाट जानु तामाङ, रेडियो खबर पालिका 88.7 मेगाहर्ज धनकुटाबाट खड्गराज बस्नेत आकाश लिसादिरहनु भएको छ, रेडियो बेलका एफएम 100.9 मेगाहर्ज उदयपुरबाट जम्बर पुलामी, रेडियो मेनश्याम एफएम 103.5 मेगाहर्ज, रेडियो मेनश्याम एफएम 103.4 मेगाहर्ज 13 ठुमबाट यति बेला शारदा बास्कोटाले साथ दिइरहनु भएको छ, रेडियो झन्कार 97.5 मेगाहर्ज रानी छापबाट अनिता रसाईली अनुले साथ दिइरहनु भएको छ, रेडियो मनसरोवर 92.1 मेगाहर्ज हुम्लाबाट धनबहादुर भण्डारी, रेडियो सरोवर 92.5 मेगाहर्ज हेटौडाबाट एलिसा ढुङ्गाना, रेडियो प्रभु 102.6 मेगाहर्ज जलहरी कञ्चनपुरबाट आरजे राज छेत्री, रेडियो भरोसा 104.9 मेगाहर्ज डाङ घोराईबाट ईश्वरी पुन मगरले साथ दिइरहनु भएको छ, रेडियो मध्यपहाड 88.2 मेगाहर्ज सल्यानबाट गोरख डागी, रेडियो मूर्तिचुला 93.5 मेगाहर्ज डोल्पाबाट मंगला कुमारी बुढा, रेडियो डोल्पा 101.4 मेगाहर्ज डोल्पाबाट मेनुका बुढा, रेडियो सत्यवाणी 104 मेगाहर्ज पर्वतबाट सन्तोष प्राजुलीले साथ दिइरहनु भएको छ। कार्यक्रम लोकसारथीको आज हामी मंगलबारी बसाईमा छौं। मंगलबारी बसाईमा रहेर आज हामी
सँग एकदेखि आठ नम्बरसम्मका प्रश्नहरू छन् र ती प्रश्नहरूको जवाफ हामी खोज्ने प्रयास गर्नेछौ। हामी आज गीतका क्लिप्सहरू बजाउनेछौ। यो कुरा म तपाईँलाई जानकारी गराए 9868 39 40 को नम्बरमा फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउनुहोला। आउनुहोस् अबको क्रममा कार्यक्रमको शुभारम्भ, कार्यक्रमको शुरूआत एउटा पूर्वेली गीतबाट गर्छु। जितेन्द्र राईले गाउनु भएको गीत साउनी भेला उर्लेर आयो, यो गीत कार्यक्रमको पहिलो गीतको रूपमा राख्छु। गीतपछि तपाईँको माझमा फेरि आउँछौ, यो गीत तपाईँको लागि, गीतपछि फेरि आउँछौं।

युधिपछि तपाईलाई फेरि पनि स्वागत छ कार्यक्रम लोकसारथी सँगै छौ तपाई यति बेला कार्यक्रम लोकसारथी सुनिरहनु भएको छ र कार्यक्रम लोकसारथीमा हामी छौ र कार्यक्रम लोकसारथीमा रहिरहँदा आज मंगलबारी बसाई हो र मंगलबारी बसाईमा तपाईसँग हामी कुराकानी गर्नेछौ यो क्रममा तपाईलाई जानकारी गराए 9868309440 पहिलो साथी हुनुहुन्छ म स्वागत गर्छु नमस्कार हजुर टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो तर उहाँको फोन काटिएको छ 9868609440 को नम्बरमा फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउनु होला नम्बर तपाईको लागि हामी खुला गरेका छौं तपाई फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ आज मंगलबारी बसाई हो मंगलबारी बसाईमा रहेर एकदेखि आठ नम्बरसम्मका प्रश्नहरू हामीसँग छन् र ती प्रश्नहरू तपाईले रोजाईमा पार्न सक्नुहुन्छ यो क्रममा तपाईलाई जानकारी गराए यति बेला पहिलो साथी हुनुहुन्छ नमस्कार हजुर कृपया मिसकल गर्ने काम चाहिँ नगर्नुहोला म तपाईलाई आग्रह गर्छु सकिन्छ फोन गर्नुहोला सकिँदैन मिसकल नगर्नुहोला मिसकलले कहिले पनि कार्यक्रममा सहभागिता जनाउन सकिँदैन है तसर्थ तपाईले मिसकल नगर्नुहोला फोन डायल गर्नुहोला 9868609440 को नम्बर तपाईको लागि खुला गरेका छौं फोन डायल गर्नुभयो भने हामी तपाईसँग कुराकानी गर्नेछौ यो क्रममा तपाईलाई जानकारी गराए हामी सामाजिक सञ्जाल फेसबुकबाट पनि प्रसारणमा छौं नेपाली अक्षरमा तपाईले कार्यक्रम लोकसारथी सर्च गर्नुहोला यति बेला साथी नमस्कार हजुर नमस्ते नमस्कार को बोल्नुभयो कहाँबाट हजुर उदयपुरबाट नाम के भन्नुभयो सुनिल बिसी अनि के छ सुनिलजी खबर तपाईँको हाम्रो पनि एकदम ठिक छ अलि टाठो आवाजमा बोल्नु पर्यो है सुनिल होइन ठिक छ कार्यक्रममा आउनु भएको छ कति नम्बरको गीत रोजाइमा पार्नुहुन्छ हजुर कति नम्बर एक नम्बरको हुन्छ तपाईँको लागि प्रश्न नम्बर एक यस प्रकार छ ध्यान दिएर सुन्नुहोला प्रश्न नम्बर एक

0: नभन्नुहोस् गीतको गायिकाको नाम के हो?
1: हुन्छ दाई, गीत त सुनेको हो, अलिक कन्फ्युज भए। शान्ता रानी परियार भने है,
0: शान्ता रानी परियार भन्नुहुन्छ। कतिको ढुक्का हुनुहुन्छ हजुर शान्ता रानी परियारमा?
1: होइन, अब त्यहाँको भोइस सुन्दा चाहिँ त्यस्तै लाग्यो। अब
0: ल हामी लग गरौँ है त।
1: हुन्छ,
0: हेरौँ तपाईँले दिनुभएको जवाब मिल्छ या मिल्दैन। तपाईँले दिनुभएको जवाब मिलेन है त। अहिलेलाई विदा गर्छौं। टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, उहाँले दिनुभएको जवाब मिलेन। पालो तपाईँको हो, फोन गर्नुहोला। फुकाइदेऊ मोहनी यो गीतको गायिकाको नाम तपाईँले भन्नुपर्ने हुन्छ। यो कुरा म तपाईँलाई जानकारी गराए यति बेला अर्का सहभागी भन्दै थिए। मैले बारम्बार भनिराखेको छु, मिस कल चाहिँ नगर्नुहोला। सकिन्छ फोन गर्नुहोस्, सकिँदैन मिस कल चाहिँ नगर्नुहोला। म तपाईँलाई आग्रह गर्छु। 98 68 39 40 को नम्बर तपाईँको लागि खुला गरेका छौं। 98 68 39 40 मा फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउनुहोला। तपाईँ यति बेला साथी हुनुहुन्छ, म स्वागत गरे। नमस्ते हजुर।
2: नमस्कार,
0: को बोल्नुभयो, कहाँबाट? रुबिना के हो? रुबिना बोगटी बोल्दै हुनुहुन्छ है। लमजुङमा कुन रेडियोबाट सुन्नुभयो रुबिनाले? लमजुङमा तपाईँले रेडियो बन्दीपुरबाट सुन्नुभयो होइन त? अनि प्रश्न सुन्नु भएको छ तपाईँले? प्रश्न सुन्नु भएको छ? जवाब के होला? होइन, जवाब के होला? मैले प्रश्न सुन्नु भएको छ कि छैन? मैले राखेको प्रश्न, अघिल्लो साथीलाई राखेको प्रश्न सुन्नु भएको छ कि? तपाईँलाई पनि राख्नुपर्छ। ल हुन्छ, हामी बजाउँछौ गीत, ध्यान दिएर सुन्नुहोस् ल। एक नम्बरको गीत जुन तपाईँको अन्य अर्को साथीले रोज्नु भएको थियो नि, हो त्यो गीतको गायिकाको नाम तपाईँलाई थाहा छ? थाहा छैन? हुन्छ, अहिलेको लागि विदा गर्छौ। टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी, एक नम्बरको गीतको गायिकाको नाम थाहा छैन भन्नुभएको छ। हामीले गीतको क्लिप्स बजाउँछौँ भन्दाखेरि एक नम्बरको गीत भन्नुभयो, त्यसपछि उहाँलाई थाहा होला भनेर हामी बजाएनौ र उहाँलाई गायिकाको नाम थाहा छैन भन्नुभएको छ होइन। पालो तपाईँको हो, फोन गर्नुहोला। तपाईँको लागि एक नम्बरको प्रश्न यति बेला साथी हुनुहुन्छ। नमस्कार हजुर।
3: नमस्ते,
0: को बोल्नुभयो, कहाँबाट? तपाईँको आवाज सानो आयो हजुर। सुनिल स्मृतिबाट रबिना शेर्पाली। हामीले गीतको क्लिप्स बजाउँछौँ भन्दाखेरि एक नम्बरको गीत भन्नुभयो, त्यसपछि उहाँलाई थाहा होला भनेर हामी बजाएनौ र उहाँलाई गायिकाको नाम थाहा छैन भन्नुभएको छ होइन। पालो तपाईँको हो, फोन गर्नुहोला।

त्यही त नि, आज त घाम लागेको छ, कस्तो राम्रो घाम लागेको छ होइन? दिनदिनै पानी परिरहँदाखेरि दिनभरि घाम लाग्यो भने पनि आनन्द आउने रहेछ होइन? आज के छ प्रश्न सुन्नु भएको छ? ल हामी बजाउँछौ, ध्यान दिएर सुन्नु होला।

0: ला भन्नु सुरजितको गायिकाको नाम के हो?
1: सुनिता बुढा हो कि दाइ?
0: सुनिता बुढा हो कि भन्नुहुन्छ? कतिको ढुक्का हुनुहुन्छ? हामी लग गर्छौ, हेरौं तपाईले दिनु भएको जवाब मिल्छ या मिल्दैन। तपाईले दिनु भएको जवाब मिलेको छ है, सुनिता बुढा छेत्री हो। अब साथीहरूलाई सम्झिनुहोस्, नमस्ते। अब हामी तपाईँको लागि राख्छौ सोही गीत, गीतपछि तपाईँको माझमा हामी फेरि आउँछौ यो गीत तपाईँको लागि।

0: फुकाइदेऊ मोहनी कति रोइरहने यो गीतपछि तपाईलाई फेरि पनि स्वागत छ। हामी कार्यक्रम लोकसारथी सँगै छौं। तपाई यतिबेला कार्यक्रम लोकसारथी सुन्दै हुनुहुन्छ र कार्यक्रम लोकसारथीमा आज मंगलबारी बसाई हो र मंगलबारी बसाईमा तपाईसँग हामी कुराकानी गर्नका लागि र प्रश्न उत्तरको रमाइलो खेल खेल्नका लागि आएका छौं। यतिबेला साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर। तपाईको आवाज सानो आयो, कहाँदेखि को बोल्नुभयो? गुल्मीको सिमलटारीबाट। नाम के भन्नुभयो? संगीता सुनार। के छ संगीता, कुन रेडियोबाट हामीलाई सुन्नुभयो?
1: रेडियो माला।

एफएम 95 थोप्लो 7 मेगाहर्ज अर्घेखाँची बाट सुन्दै हुनुहुन्छ है। हुन्छ, कार्यक्रममा आउनु भएको छ। आज कति नम्बरको गीत राखौं तपाईँलाई, कति नम्बरको प्रश्न राखौं हजुर? दुई नम्बरको है। हुन्छ, तपाईँको लागि प्रश्न नम्बर दुई यस प्रकार छ, ध्यान दिएर सुन्नुहोला। प्रश्न

0: आउनु भएको थियो यसरी झ्याप्पै फोन काटेर भाग्ने काम सेना गर्नु होला है र आइसकेपछि कमसेकम जाने पनि नजाने पनि अब जाने पास नजाने टाइम पास भनौँ न भने जस्तै जाने पनि नजाने पनि एउटा प्रयास हो प्रयास गर्न कहिले पनि छोड्नु हुँदैन प्रयासबाट भाग्ने मान्छे ले कहिले पनि सफलता प्राप्त गर्न सक्दैन यो कुरा म तपाईँलाई जानकारी गराएँ यति बेला साथी नमस्कार हजुर नमस्कार हजुर टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो उहाँसँग कुराकानी हुँदै थियो तर उहाँको आवाज आएन क्यारे होइन पालो तपाईँको हो चरी लैजा समाचार भन्ने गीतको गायकको नाम यति बेला साथी नमस्कार हजुर को बोल्नुभयो कहाँबाट सीता भण्डारी के छ सीता हालखबर तपाईँको
1: मेरो हालखबर सबै ठिकै छ दाइ
0: अनि के गर्दै हुनुहुन्छ सीताले
1: म कार्यक्रम सुन्दै बसिरहेको छु
0: कुन रेडियोबाट सुन्नुभयो हामीलाई रेडियो मेन्स्याम एफएम तेराथुमबाट कार्यक्रम सुन्दै हुनुहुन्छ है हुन्छ कार्यक्रममा आउनु भएको छ आज के छ प्रश्न सुन्नु भएको छ हजुर
1: मैले प्रश्न त सुन्न पाइनँ दाइ म यता व्यस्त थिएँ त्यही भएर
0: ल म तपाईँलाई प्रश्न राख्छु प्रश्न ध्यान दिएर सुन्नुहोस् ल हुन्छ म प्रश्न राख्छु

0: चरी लैजा समाचार हामी भयो बेघरबार, यो गीतको गायकको नाम के हो?
1: यो गीतको गायकको नाम राजन ठकुरी हो कि जस्तो लाग्छ।
0: राजन ठकुरी हो भन्नुहुन्छ, के छ लग गरौँ हजुर? लग गरौँ, हुन्छ म लग गर्छु, हेरौँ जवाफ मिल्छ या मिल्दैन। तपाईँले दिनुभएको जवाब त मिलेन नि हजुर।
1: हुन्छ दाइ, मैले अब कार्यक्रममा यसो फोन गर्न मन लाग्यो,
0: हुन्छ बिदा गर्छौँ। नमस्ते, टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी सीता भण्डारी, उहाँसँग कुराकानी गरिसकेका छौँ। पालो तपाईँको हो, फोन गर्नुहोला 98 68 39 40 मात्रै फोन डायल गर्नुहोला। यहाँ एकजना साथीले 98 6 44 को लाइनमा फोन गरिरहनु भएको छ, कृपया यो नम्बरमा 98 6 44 को लाइनमा चाहिँ फोन डायल नगरिदिनु होला, म तपाईँलाई आग्रह गर्छु। त्यो मोबाइलबाट मैले भिडियो लाइभ गरिराखेको छु होइन। र अब हामी तपाईँको लागि के छ, अर्को साथी हुनुहुन्छ, हुनुहुन्छ म स्वागत गरी। नमस्कार हजुर।
2: नमस्कार हजुर,
0: को बोल्नुभयो कहाँबाट?
2: म खोटाङबाट मोहन तामाङ।
0: मोहन तामाङ, के छ मोहन हालखबर?
2: ठिक छ हजुर, के हुनु, घाम लागिरहेको छ।
0: घाम लागिराखेको छ, अनि यति बेला के गर्दै हुनुहुन्छ नि हजुर?
2: कार्यक्रम सुनेर बसिरहेको छु।
0: कुन रेडियोबाट सुन्नुभयो?
2: हाम्रो आफ्नो एफएमबाट।
0: आफ्नो एफएम 104.8 मेगाहर्ज ओखलढुङ्गामा छ क्यारे होइन?
2: हजुर हजुर।
0: हुन्छ, कार्यक्रममा आउनु भएको छ, आज प्रश्न सुन्नु भएको छ। चरी लैजा समाचार भन्ने गीतको गायकको नाम के हो?
2: पास
0: गरौँ होइन? हुन्छ, अहिलेको लागि बिदा गर्छौँ, नमस्ते। अब हामी सोही गीत तपाईँको लागि राख्छौँ, गीतपछि तपाईँको माझमा फेरि आउँछौ। यो गीत तपाईँको लागि, गीतपछि फेरि आउँछौ।

0: यदि उपस्थित तपाईलाई फेरि पनि स्वागत छ कार्यक्रम लोकसारथीमा छौं। तपाई यति बेला कार्यक्रम लोकसारथी सुन्दै हुनुहुन्छ। यति बेला 9868 7940 मा फोन गर्नुहोला, नम्बर तपाईको लागि खुला गरेका छौं। फोन डायल गर्नुभयो भने तपाईसँग हामी कुराकानी गर्नेछौं। 9868 7940 40 मा अर्का सहभागी, नमस्कार हजुर।
1: हजुर नमस्कार,
0: के तामाङ भन्नुभयो तपाईँको नाम के भन्नुभयो?
1: हजुर हजुर,
0: तपाईँको नाम के भन्नुभयो भनेको? यो कल हामी लिन सक्दैनौ, उहाँले हामीतिर ध्यान दिनु भएको छैन, त्यो कारणले गर्दाखेरि यो कल हामी लिन सक्दैनौ। पालो तपाईँको हो, आइसकेपछि नितान्त तपाईँको ध्यान हामीतिर केन्द्रित हुनुपर्छ, यो कुरा म तपाईँलाई जानकारी गराए। 9868 7940 40 को नम्बर तपाईँको लागि खुला गरेका छौ, फोन डायल गर्नुभयो भने तपाईँसँग हामी कुराकानी गर्नेछौ। एक र दुई नम्बर गइसकेको छ, अरू नम्बरहरू बाँकी छन् है, यो कुरा म तपाईँलाई जानकारी गराए। 3456 7 8 नम्बर बाँकी छ र सोही नम्बर तपाईँले रोजाइमा पार्न सक्नुहुन्छ कार्यक्रममा फोन डायल गरेर, यो कुरा म तपाईँलाई जानकारी गराउँछु। 9868 7040 40 को नम्बरमा यति बेला साथी हुनुहुन्छ। नमस्कार हजुर।
2: नमस्ते सर,
0: को बोल्नुभयो, कहाँबाट?
2: म रोल्पा नगरपालिका आजमकोटदेखि नन्दबहादुर खत्री।
0: नन्दबहादुर खत्रीको के छ हाल खबर?
2: सब ठिक ठाक छ सर।
0: के गर्दै हुनुहुन्छ यति बेला?
2: यहाँ यतिखेर त्यस्तो गाउँतिर घुमघाम छ सर।
0: गाउँतिर घुमघाम छ होइन?
2: हजुर हजुर।
0: हुन्छ, आज कति नम्बरको प्रश्न रोजाइमा पार्नुहुन्छ?
2: पाँच नम्बरको
0: दिनुहोस् सर। ल, पाँच नम्बरको प्रश्न यस प्रकार छ, ध्यान दिएर सुन्नुहोला। प्रश्न नम्बर पाँच,

0: यो गीत सुन्नुभयो?
1: हजुर सुन्न त सुने सर।
0: यो गीत कुन भाकामा संग्रहित, कुन भाकामा आधारित गीत हो?
1: यो गीत रोइला भन्छ सर।
0: रोइला भन्नुहुन्छ, अलग गरौँ हुन्छ, हामी लग गर्छौ, हेरौँ जवाफ मिल्छ या मिल्दैन। तपाईँले दिनुभएको जवाफ मिलेन, अहिलेको लागि विदाय गर्छौ। नमस्ते। टेलिफोन सम्पर्कमा जनकोटबाट नन्दबहादुर खत्री आउनु भएको थियो, उहाँले मिलाउन सक्नु भएन। पालो तपाईँको हो, फोन गर्नुहोला 9868309440 को नम्बर। सल्यान तिराको भाका परेको छ होइन, अब प्रश्न पनि फेरि सजिलै छ होइन, मिलाइहाल्नुहुन्छ। गीत संगीतमा रुचि राख्नु भएका साथीहरूले यति बेला साथी नमस्कार छु, मैले मिसकल नगर्नको लागि बारम्बार आग्रह गरिराखेको छु। तपाईँले मिसकल गर्दै गर्दाखेरि हामीले तपाईँको नम्बर वाचन गर्यौं भने मेरो नम्बर किन वाचन गरिस् भनेर फेरि गाली नगर्नु होला। यति बेला साथी नमस्कार छु, को बोल्नुभयो कहाँबाट? को बोल्नुभयो कहाँबाट? अब हेर्नुहोस् त, नमस्कार भन्नुहुन्छ फेरि हाँसेर फोन काट्नुहुन्छ, अब के भनौँ त मैले। अब यति बेला अर्को साथी नमस्कार छु,
2: नमस्कार,
0: को बोल्नुभयो कहाँबाट?
2: उदयपुर गिरिराज खप्तरी
0: मगर। गिरिराज के मगर भन्नुभयो? खप्तरी मगर। अनि के छ गिरिराजले कुन रेडियोबाट सुन्नुभयो? आफ्नो एफएमबाट सुन्दै हुनुहुन्छ है। प्रश्न सुन्नु भएको छ हजुरले?
2: हजुर सुनिहाल्छु।
0: जवाफ के होला? पास भन्नुहुन्छ। हुन्छ, अहिलेको लागि विदा गर्छौ। नमस्ते।
2: नमस्ते।
0: टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी, उहाँले पास भन्नुभएको छ, गिरिराज खप्तरीमा गराउनु भएको थियो। अब एकजना साथीसँग कुराकानी गर्छौ, त्यसपछि सोही गीत तपाईँको लागि राख्नेछौ। यति बेला साथी नमस्कार हजुर। नमस्कार हजुर।
3: नमस्ते हजुर। नमस्ते।
0: को बोल्नुभयो कहाँबाट?
3: म पटारी उदयपुरबाट प्रतिमा कार्की।
0: प्रतिमा कार्कीले रेडियो भन्दा टाढा गएर बोल्नुहोस् ल।
3: हस् हजुर हस्।
0: अनि कुन रेडियोबाट सुन्दै हुनुहुन्छ प्रतिमाजीले? आफ्नो एफएमबाट सुन्दै हुनुहुन्छ। अनि कार्यक्रममा आउनु भएको छ, प्रश्न सुन्नु भएको छ कि छैन? म तपाईँलाई प्रश्न राख्छु, ध्यान दिएर सुन्नुहोला।

0: लवन सुजीत कुन भाकामा आधारित लोक भाका हो?
1: देउडा
0: भाका भन्नुहुन्छ, लग गरौँ। हुन्छ, हामी लग गर्छौँ, हेरौँ जवाब मिल्छ या मिल्दैन। तपाईँले दिनुभएको जवाब मिलेन, विदा गर्छौँ है। त आउनु भएको थियो प्रतिमा कार्की। यो गीत झ्याउरे भाकामा आधारित गीत हो, सल्यानतिर रोल्पा रुकुमतिर प्युठानतिर गुन्जिने भाका होइन, झ्याउरे भाकामा आधारित गीत हो यो गीत। तपाईँको लागि राख्छौ, गीतपछि तपाईँको माझमा फेरि आउँछौ यो गीत तपाईँको लागि।

0: यो गीत पछि तपाईलाई फेरि पनि स्वागत छ। हामी झ्याउरी भाकामा आधारित लोक भाका तपाईको लागि प्रस्तुतिमा जोडिसकेका छौं। पालो तपाईको हो, फोन गर्नु होला 9868309440 को नम्बर तपाईको लागि खुला गरेका छौं। यति बेला साथी नमस्कार। हजुर
1: हजुर नमस्कार।
0: को बोल्नुभयो, कहाँबाट? पिताम्बर रोका भन्ने मान्छे बोल्दै हुनुहुन्छ है?
1: हजुर हो त।
0: के छ पिताम्बर जी, खबर तपाईको?
1: ठिकै छ,
0: एकदम ठिक ठाक छ। ल, कति नम्बरको प्रश्न राखौँ त हजुर?
1: कति नम्बरको छ सर?
0: एक दुई पाँच नम्बर गइसकेको छ, तिन चार छ सात आठ नम्बर बाँकी छ। ल, हुन्छ, तपाईँको लागि प्रश्न नम्बर छ यस प्रकारको छ, ध्यान दिएर सुन्नुहोला।

0: यो गीतको गायिकाको नाम के होला भन्नुहोस्? पिताम्बर हजुर पास गर्नुहुन्छ होइन? हुन्छ, विदाई गर्छौँ, नमस्ते।
1: नमस्ते।
0: टेलिफोन सम्पर्कमा आउनु भएको थियो पिताम्बर रोका, उहाँसँग कुराकानी गरिसकेका छौ। पालो तपाईँको हो, फोन गर्नुहोला 9868 39 40 को नम्बर तपाईँका लागि खुला गरेका छौ। फोन डायल गर्नुभयो भने तपाईँसँग आज प्रश्न उत्तरको रमाइलो खेल खेल्नेछौ। हामी यति बेला कार्यक्रम लोक सारथीको मंगलबारी बसाईमा छौ। यति बेला साथी भन्दै थिए, मैले पटक पटक भनिराखेको छु, मिस कल गर्ने काम नगर्नु होला, मिस कल होइन, फोन डायल गर्नुहोला, म तपाईँलाई आग्रह गरेँ। यति बेला साथी नमस्कार हजुर, को बोल्नुभयो, कहाँबाट को बोल्नुभयो, कहाँबाट भनेको? यो अति होइन, अत्याचारै भयो होइन। अभिभावकहरूले बच्चाहरूलाई फोन लगाइदिनुहुन्छ, अनि फोन लगाइसकेपछि अब बोल्न सक्दैन, अनि झ्याप्पै फोन काटिदिनुहुन्छ। यस्तो काम चाहिँ नगर्नु होला, म तपाईँलाई आग्रह गर्छु। यदि तपाईँको नानी बाबुहरू बोल्न सक्ने स्थितिमा हुनुहुन्न भने तपाईँ आफू बोलिदिनु होला। कार्यक्रम हो, कार्यक्रमलाई खल्लो बनाउने काम चाहिँ नगरिदिनु होला, म तपाईँलाई आग्रह गर्छु। धेरै व्यक्तिहरूले सुनिरहनु भएको हुन्छ, धेरैले फोन प्रयास गरिरहनु भएको हुन्छ, तपाईँले फोन गर्नुहुन्छ अनि फेरि हाँसेर झ्याप्पै फोन काटिदिनुहुन्छ। नेटवर्कको समस्याले, मोबाइलको समस्याले ब्यालेन्स नभएर फोन काटिनु यो त स्वाभाविक प्रक्रिया हो, किनभने प्रकृति र प्रविधिलाई कसैले पनि यो यसमा आउने समस्याले कसैले पनि अलि सजिलैसँग टाप्न सक्ने अवस्था रहन्न। यदि साथी हुनुहुन्छ, नमस्कार हजुर, नमस्कार हजुर, तपाईँको नाम के हो? अघि नै तपाईँले आफैले काट्नु भएको, काटेको र आफैले काटेको थाहा हुन्छ। हामी तपाईँको कल लिउन, तपाईँले गीत सुन्दा सुन्दै फोन काट्नु भयो होइन?
2: हजुर, राम्रो तपाईँको आवाज सुन्दैन, त्यही भएर काटियो
0: सर। होइन, तपाईँले गीत सुन्दा सुन्दै फोन काट्नु भयो नि होइन? मेरो आवाज त मजाले सुन्नुभयो।
2: आफैले काटेको सर, हजुर आफैले काटेको, राम्रो बुझिएन त्यही भएर काटिहालेको।
0: ए, राम्रो बुझिएन, अनि अहिले त प्रश्न सुन्नु भएको छ नि?
2: हजुर, प्रश्न छ,
0: प्रश्न सुन्नु भएको छ कि नै? प्रश्न
2: सुनेको छु सर।
0: ल, जवाब के होला? जवाब के होला भन्नु त?
2: देवी घरती मगर हो कि?
0: देवी घरती मगर लग गरौ हजुर।
2: हजुर, हुन्छ
0: हुन्छ, हामी लग गर्छौ। मिलाउनु भएन क्या रे, अब प्रयासको लागि धन्यवाद, विदा गर्छौ है। दा सन्तोष तामाङ आउनु भएको थियो खोटाङबाट, उहाँले हाम्रो आवाज सुन्न सकिएन त्यसैले आफैले फोन काटेको, अहिले फेरि गरे भन्नुभयो, ठिक छ, उहाँले मिलाउन सक्नु भएन। अर्को अब साथी को आगमन हुँदैछ, यति बेला साथी हुनुहुन्छ, नमस्कार हजुर।
3: हजुर नमस्कार,
0: को बोल्नुभयो, कहाँबाट?
3: म चाहिँ त्रिरानदेखि प्रवीण सुवेदी।
0: प्रवीण सुवेदी, के छ प्रवीणको हालखबर?
3: ठिकै छ, भनौँ न।
0: के गर्दै हुनुहुन्छ अहिले?
3: म चाहिँ प्रोग्राम सुनेपछि आएको।
0: ल, कार्यक्रममा आउनु भएको छ, आज प्रश्न सुन्नु भएको छ?
3: हजुर सुनेको।
0: जवाब के होला?
3: म चाहिँ समीक्षा अधिकारी भन्छु है त।
0: समीक्षा अधिकारी लग गरौँ। हुन्छ, लग गर्छौ, हेरौँ जवाब मिल्छ या मिल्दैन। मिलेन, अहिलेको लागि विदा गर्छौ, नमस्ते।
3: नमस्ते।
0: प्रवीण सुवेदी आउनु भएको थियो। अब हामी गीत राख्छौ, बसन्त थापा र सुशीला गौतमको आवाजलाई राख्छौ। गीत प्रसिद्ध बाइक माझमा फेरि आउँछौ, यो गीत तपाईँको लागि।

0: माइनाको मन नै फर्केन होइन त वसन्त थापा र सुशीला गौतमको आवाजलाई यहाँबाट स्थान दिइसकेका छौं। पालो तपाईँको हो 9868609940 को नम्बरमा फोन डायल गर्नुहोला। नम्बर तपाईँका लागि खुला गरेका छौं। फोन डायल गर्नुभयो भने तपाईँसँग कुराकानी गर्नेछौ। हाम्रो यति बेला भर्खर मात्र रेडियो खोल्दै हुनुहुन्छ भने लोकसारथी यति बेला सुन्दै हुनुहुन्छ। विभिन्न साझेदार रेडियोहरूबाट प्रसारणमा छौ। यति बेला साथी हुनुहुन्छ, नमस्कार हजुर।
1: नमस्ते,
0: को बोल्नुभयो, कहाँबाट?
1: हजुर, म लुङ्गीबाट महेश बिसी है।
0: महेश बिसी, के छ महेशजी खबर?
1: हजुर, म ठिकै सन्चै आउँछु। हजुर, सन्चै हुनुहुन्छ?
0: एकदम सन्चै छौँ। हामीलाई सुन्दै हुनुहुन्छ है?
1: हजुर हजुर,
0: रेडियो जलजलाबाट होइन?
1: हजुर हजुर।
0: हुन्छ, कति नम्बरको प्रश्न रोजाइमा पार्नुहुन्छ?
1: मलाई
0: 7 नम्बरको बजाइ 7 नम्बरको हुन्छ। तपाईँको लागि प्रश्न नम्बर 7 यस प्रकार छ, ध्यान दिएर सुन्नुहोला।

0: यो गीत सुन्नु भयो है? लवनीशु कुन भेगमा लक्षित भएका हो
1: यो गीत होइन?
0: यो कुन यो गीत कुन भेगमा लक्षित गीत हो? पूर्वीले भन्नुहुन्छ है? लग गरौँ हुन्छ, हामी लग गर्छौँ, हेरौँ जवाफ मिल्छ या मिल्दैन। यो गीत हाम्रो प्राविधिक मित्रले मिस्टेक गर्नुभयो कि क्या, यो कुन भेगमा आधारित गीत हो? सही जवाब दिनुभएको छ है, उहाँले सही जवाबको टुन बचाउनु होला। यो पूर्वेली गीतमा पूर्वेली भेगमा बजाइने बजिने सुनिने भाका हो। हुन्छ साथीहरूले सम्झिनुहोस्।
1: हुन्छ विश्व लगानी प्राविधिक मित्रको लागि सम्पूर्ण कार्यक्रम सुन्ने साथीहरूले सम्झिनु विरन्तन छ।
0: नमस्ते, टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी, उहाँले महेश बिसी हुनुहुन्थ्यो, उहाँले सही जवाब दिनुभएको छ। अब सोही भाका तपाईँको लागि राख्छौ, गीत पछि तपाईँको माझमा फेरि आउँछौ। यो गीत तपाईँको लागि

कार्यक्रम लोकसारथीमा छौं तपाई यति बेला कार्यक्रम लोकसारथी सुन्दै हुनुहुन्छ। हामी पूर्व पश्चिम उत्तर दक्षिण सबैलाई समावेश हुने भाका लिएर आएका हुन्छौं र आज मंगलबारे बसाई आजको बसाईमा हामी प्रश्न उत्तरको रमाइलो खेल खेल्यौं र तपाईलाई प्रश्न उत्तरको रमाइलो खेलमा सहभागिता बनायौं हैन। आजको कार्यक्रमको लागि छुट्याइएको निर्धारित समय सकिन लागेको छ। यतिन्जेल कार्यक्रम सुनेर साथ दिने तपाई सबै सबैलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्छु। कार्यक्रममा फोन गर्नुभयो तपाईलाई पनि विशेष धन्यवाद ज्ञापन गर्छु। हाम्रो आवाजलाई रेडियो सेटसम्म पुर्याएर साथ दिने हाम्रो प्राविधिक मित्र प्रिया मगेल रेडियो झलझलाबाट लगायतका सम्पूर्ण रेडियोका सम्पूर्ण प्राविधिक मित्रहरूलाई विशेष आभारका शब्द भावहरू व्यक्त गर्छु। र कार्यक्रम लोकसारथी विभिन्न साझेदार रेडियोहरूबाट प्रसारण हुँदै गर्दाखेरि कार्यक्रम तपाईँलाई कस्तो लाग्छ, कहाँ कहाँबाट सुन्नुहुन्छ, कतिको मनपर्छ अथवा के छ, हामीलाई जानकारी दिनुहोला, सुझाव सल्लाह वा प्रतिक्रिया दिनुहोला। जसका लागि मेरो व्यक्तिगत मोबाइल नम्बर हो 98644417298 98644 1798। यसै क्रममा कार्यक्रम लोकसारथीको आफ्नै इमेल ठेगाना हो, तपाईँले इमेल पनि गर्न सक्नुहुन्छ PROGRAM LOK LOK SARATHI2666@gmail.com हो भने। हामीलाई तपाईँ फेसबुकमा पनि जोडिन सक्नुहुन्छ, कार्यक्रम लोकसारथी नेपालीमा सर्च गर्नुभयो भने फेसबुक एकाउन्ट भेटाउन सक्नुहुन्छ। प्रोग्राम लोकसारथी कार्यक्रम लोकसारथीमा तपाईँले प्रोग्राम लोकसारथी कार्यक्रम लोकसारथीको पेज भेटाउन सक्नुहुन्छ। र मसँग प्रत्यक्ष जोडिन चाहनुहुन्छ भने प्रेस PRESS प्रेस BEERENDRA प्रेस वीरेन्द्र GIRI गिरी प्रेस वीरेन्द्र गिरीमा सर्च गर्नुहोला, मेरो प्रोफाइल भेट्नुहुन्छ भने आरजे वीरेन्द्र गिरी प्रोग्राम लोकसारथी मेरो फेसबुक पेज हो, त्यहाँबाट पनि जोडिन सक्नुहुन्छ। र प्रेस वीरेन्द्र गिरी नामक टिकटक एकाउन्ट प्रोग्राम लोकसारथी नामक टिकटक एकाउन्टबाट पनि हामीसँग जोडिन सक्नुहुन्छ। यो कुरा म तपाईँलाई जानकारी गराए। लौ त आजको लागि कार्यक्रमबाट म वीरेन्द्र गिरी विदा हुने अनुमति चाहन्छु। तपाईँको बाँकी पल शुभ रहोस्। नमस्कार। रेडियो सुन्ने बानीको विकास गरौं, रेडियो कार्यक्रमलाई माया गरौं।

0: जलजला टाइम चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 5 बजे।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली हिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

0: मेरो के पाँच बजेको थाहा अपडेटमा दिनेशको नमस्कार। प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्त द्वयको संसदीय सुनवाई यही साउन 12 र 13 गते हुने भएको छ। संवैधानिक परिषदले गत असार 11 गते प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की र आयुक्त द्वयमा डाक्टर राजीव सुब्बा र गुरूप्रसाद वाग्लेको नाम सिफारिश गरी संसदीय सुनवाई समितिमा पठाएको थियो। समितिको आजको बैठकले साउन 12 गते आयुक्त द्वय र साउन 13 गते प्रमुख आयुक्तको संसदीय सुनवाई गर्ने कार्यसूची स्वीकृत गरेको समिति सभापति बोध नारायण श्रेष्ठले जानकारी दिनुभएको छ। त्यस बैठकमा प्रस्तावित प्रमुख आयुक्त र आयुक्त द्वयले आफ्नो योग्यता अवधारणा सोच र अनुभव प्रस्तुत गर्नेछन्। प्रस्तावित प्रमुख निर्वाचन आयुक्त कार्कीका विषयमा एउटा उजुरी परे तापनि प्रस्तावित आयुक्त द्वयका सम्बन्धमा कुनै शिकायत प्राप्त नभएको समितिले जनाएको छ। समितिले गत असार 25 गते उनीहरूका सम्बन्धमा सार्वजनिक सूचना जारी गरी उजुरी माग गरेको थियो। किर्तिपुरमा आज बिहान आगलागी भएको कारमा भेटिएको शव काठमाडौँका सूर्य चन्द्र श्रेष्ठको रहेको पाइएको छ। किर्तिपुर नगरपालिका एक ट्याङ्ला फाट स्थित चाँदनी चोकमा कारमा आगलागी हुँदा भेटिएको शव काठमाडौँ महानगरपालिका 26 क्षेत्र पार्टीका श्रेष्ठको रहेको शनाखत भएको प्रहरी परिसर काठमाडौँका एसपी पवन कुमार भट्टराईले बताउनुभयो। 5538 नम्बरको कारमा आग लागि भएको थियो। कारभित्र उनको शव भेटिएको थियो। श्रेष्ठको शव कारको चालक सीटमा सीट बेल्ट लगाएको अवस्थामा फेला परेको थियो। उनी औषधि व्यवसायमा संलग्न रहेको पाइएको प्रहरीले जनाएको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम अग्लेले प्रधानमन्त्री र मन्त्रीहरू राजनैतिक दल र नेतृत्वप्रति उत्तरदायी हुनुपर्ने बताउनु भएको छ। आर्थिक वर्ष 83-84 बजेट कार्यान्वयन योजनाका सम्बन्धमा आज सबै मन्त्रालयका सचिवहरूसँगको छलफलका क्रममा अर्थमन्त्री वाग्लेले प्रधानमन्त्रीदेखि मन्त्रीसम्म जनताप्रति उत्तरदायी हुनुपर्ने बताउनु भएको हो। उहाँले सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रणका सवालमा सरकारले शून्य सहनशीलताको नीति अंगीकार गरेको पनि बताउनुभयो। राज्य सञ्चालनमा जवाफदेहिता र पारदर्शिता अनिवार्य रहेकोमा पनि वाग्लेले जोड़ दिनुभयो। वाग्लेले सरकारले अर्थतन्त्रलाई सही दिशामा बढ़ने कार्यको सफल शुरूआत गरेको दावी समेत गर्नुभएको छ। उहाँले आगामी वर्षहरूमा अर्थतन्त्रलाई तीव्रता दिने र यसका प्रतिफलहरू जनतासम्म पुर्याउने बताउनुभयो। अर्थमन्त्री वाग्लेले अर्थतन्त्रलाई एक विशाल जहाजको संज्ञा दिँदै चालू वर्षमा यसलाई नयाँ दिशातर्फ बढ़ने चुनौतीपूर्ण कार्य सम्पन्न भएको जिकिर गर्नुभयो। पर्सास्थित कालीमाई गाउँपालिका 3 हरिहरपुर बिर्ताका वडा अध्यक्ष संजय पटेललाई प्रहरीले नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय पोखरियाले गाउँपालिकाका कर्मचारीमाथि कुटपिट तथा दुर्व्यवहार गरेको आरोपमा उनलाई आज नियन्त्रणमा लिएको जनाएको छ। वडा अध्यक्ष पटेललाई गाउँपालिकाका एक कर्मचारीमाथि कार्यालयभित्र कुटपिट भएको घटनामा अभद्र व्यवहार मुद्दा अन्तर्गत उनकै गाउँ हरिहरपुर वृत्ताबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक डीएसपी तथा प्रवक्ता चक्र मल्लले जानकारी दिनुभयो। घटनाको विरोधमा कालिका माई गाउँपालिकाका सम्पूर्ण कर्मचारीले दोषीमाथि कार्यवाहीको माग गर्दै आएका थिए। गत असार 23 गते गाउँपालिकाका कम्प्युटर अपरेटर चन्दन कुमार चौरसियामाथि गाउँपालिकाको कार्यालयभित्रै कुटपिट तथा दुर्व्यवहार गरिएको थियो। र महाकाली नदीमा पानीको बहाव बढ़ेर सतर्कता तह पार गरेपछि शारदा ब्यारेजमा गाड़ीलाई आवत जावतमा निषेध गरिएको छ। आज नदीमा पानीको बहाव 1,00,000 क्युसेक नागेपछि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक टेक बहादुर राउतको निर्देशनमा आवत जावतमा रोक लगाइएको हो। आज दिउँसो 1:30 बजेको मापन अनुसार महाकालीको जलस्तर 1,24,454 क्युसेक पुगेको छ। सुदूरपश्चिमका पहाड़ी जिल्लामा निरन्तर वर्षाका कारण महाकाली नदीमा पानीको बहाव उल्लेख्य रूपमा बढ़ेको छ। सुदूर पहाड़मा अझै पनि वर्षा भइरहेकाले नदीको बहाव अझै बढ़न सक्ने सम्भावना रहेको भन्दै महाकाली नदी आसपासका तटीय क्षेत्रका वासिन्दालाई उच्च सतर्कता अप्नाउन स्थानीय प्रशासनले आग्रह गरेको छ। बेलुकी 5 बजेको थाहा अपडेट सकियो। दिनेश बिदा हुन्छु। नमस्कार।
1: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू ढाका घुन र दया क्षमा र ममता सन्तोष जान्दैन त्यो इन्द्रै बिन्ती गरून् झुकेर पथमा त्यो बिन्ती मान्दैन त्यो थुप्रोमा उधिनी मिठो र नमिठो रुजेर छन्दैन त्यो खाता जाति सबै दुष्ट नबुझी बिर्सेर हान्दैन त्यो हार्दिक श्रद्धाञ्जलि
2: रोल्पा जिल्ला परिवर्तन गाउँपालिका वडा नम्बर 2 राङ्सी साबिकको वडा नम्बर 4 मक्किम खोला बस्ने जयकला डाँगीको यही मिति 2083 साल असार 27 गते शनिबारका दिन 72 वर्षको उमेरमा भएको असामयिक निधनले हामी दुखी भएका छौ। यस मृतकको दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्रदान होस् भने हार्दिक वेदना व्यक्त गर्दछौ। स्वर्गीय श्रीमान शेरबहादुर डाँगी, जेठो छोरा चोन बहादुर डाँगी, कान्छो छोरा स्वर्गीय धनबहादुर डाँगी, जेठी छोरी स्वर्गीय आइटी डाँगी, बुहारी संगीता डाँगी, छोरीहरू अमृता डाँगी खत्री, प्रतिभा पुन, कविता ओली, नातिहरू हेकमत डाँगी, किस्मत डाँगी र कृष्ण डाँगी, ससुरा हस्तु डाँगी, सासु मैसरी डाँगी, थाजु तर्फ चन्द्रबहादुर डाँगी,
3: भतिजा एक भाइ काल बहादुर डाँगी,
2: भतिजी स्वर्गीय छोरी भागीसरा डाँगी सहित पाँच बहिनी, नातिनी बुहारी सपना डाँगी, जेठानी दिदी खर्कमाली डाँगी, बुहारी गैरी डाँगी,
3: नाति मनिष डाँगी,
2: जीवन डाँगी, देवर लालबीर डाँगी, देवरानी श्यामकुमारी डाँगी, भतिजा आशिष डाँगी, भतिजी अस्मिता डाँगी, शिला डाँगी, देविना डाँगी, नातिनी शेरिसा रोका, बुहारी लक्ष्मी रोका डाँगी, नाति नवराज डाँगी, भान्जा तर्फ विमोचन रोका, वीरेन्द्र कौर, जेठा नातिको माइती तर्फ सम्पूर्ण परिवारहरू 10 जना, माहिला नाति तर्फ सम्पूर्ण घर परिवार 5 जना, नातिनी बुहारीहरू, जेठी नातिनी सोफिया डाँगी, माहिली नातिनी बुहारी पवित्रा डाँगी, जम्मा 53 घर, पनाती पनातिनीहरू आरोही डाँगी, दिप्सन डाँगी, बहिनी ज्वाईहरू स्वर्गीय बहिनी झुला डाँगी, ज्वाई सीताराम डाँगी, भतिजा भतिजीहरू चार भाइ बहिना, कान्छी बहिनी हैकमाली डाँगी, ज्वाई झुप्ले डाँगी, भतिजा भतिजीहरू तीन भाइ बहिना, छोराको माइती तर्फ सन्धि भागीमान बुढा लगायत सम्पूर्ण परिवारहरू थबाङ 3 मिरुल पर्जा रोल्पा,
3: आमाजू तर्फ दाजु धनबहादुर खत्री, स्वर्गीय आमाजु खिरमाली खत्री, भान्जा 3 भाइ, भान्जी 3 बहिनी, कान्छी नन्द, नौमाली थापा, नन्दे भाइ चित्रबहादुर थापा, भान्जा 2 भाइ, भान्जी पुष्पा थापा 1 बहिनी, माइती तर्फ स्वर्गीय बुवा वीरबहादुर ओली, स्वर्गीय आमा हस्तु ओली, जेठा दाजु हिरा सिंह ओली, स्वर्गीय भाउजु डानु ओली, भदै 4 भाइ 3 बहिनी भदैनी, कान्छा भाइ देव प्रसाद ओली, बुहारी भ्यूमाली ओली, कान्छा भदै 3 भाइ भदैनी 3 बहिनी, जेठी दिदी आइटी डाँगी, भिनाजु भागीमान डाँगी, भतिजा भतिजीहरू 4 भाइ बहिना, ज्वाई तर्फ दुर्गा केसी, नाति दिपलक केसी, माइला ज्वाई प्रवीण पुन, नातिनी शान्ति पुन, टीका पुन, कान्छी छोरी तर्फ नाति शिशिर ओली लगायत सम्पूर्ण डाँगी परिवार परिवर्तन गाउँपालिका 2 राङ्सी मक्किम रोल्पा, साथै उहाँको 13 दिनको पुण्यतिथि यही मिति 2083 साल साउन 8 गतेका दिन हुने भएकोले सम्पूर्ण इष्टमित्र मलामी गोतारे छरछिमेक सम्पूर्णलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
4: मेरो अनुहारमा चाया पोतो अनि छालामा दाग पनि छ, कति क्रिम प्रयोग गरिसके सन्चो हुने होइन।
5: त्यही त नि, मेरो हालत पनि त्यस्तै त हो नि। यो रोल्पामा राम्रो क्रिम पाइने भए पो हुन्छ।
6: होइन ए दिदी बहिनीहरू, के गन्थन मन्थन गरिरहनु भएको? तपाईँहरूको कुरा मैले सुनिसके। तपाईँहरूले क्विन केयर क्रिम कहिले प्रयोग गर्नु भएको छ?
7: क्विन केयर क्रिमले होइन के हो यो
6: क्विन केयर क्रिमले छालामा रहेको चाया पोतो दागहरू सबै हटाउँछ क्या यो त प्राकृतिक जडीबुटीबाट बनेको हुनाले एकदमै फाइदाजनक पनि छ
5: तपाईँले भनेर मात्रै हुन्छ र रोल्पामा यो क्रिम पाइनु पनि त पर्यो नि
6: हाम्रै लिबाङ रोल्पा टुडीखेलको अगाडि भएको सरला स्टोर देख्नु भएको छ कि छैन तपाईँहरूले हो त्यही पाइन्छ क्या त्यहाँ जानुहोस् त यो क्रिम प्रयोग गर्नुहोस् अनि आफ्नो सौन्दर्य झन बढाउनुहोस् छालामा रहेको चाया पोतो दाग सबै हटाउनुहोस्
5: सुन्दरता तपाईँको हेरचाह हाम्रो प्राकृतिक जडीबुटीबाट बनेको यो क्रिमले छालालाई बनाउँछ नरम र चम्किलो दाग धब्बा हटाउन मदत गर्छ हरेक प्रकारको छालाको लागि उपयुक्त भएको छालालाई पोषण दिने कालोपन हटाउन मदत गर्ने नरम मुलायम र चम्किलो छाला बनाउने राम्रो छाला आफैमा आत्मविश्वासको प्रतीक हो त्यसैले प्रयोग गरौ क्विन केयर क्रिम
8: थप जानकारी का लागि हाम्रै डाङ द्वारा उत्पादित तुलसी नेचुरल इंडस्ट्री को ब्रांड क्विन केयर क्रीम को आधिकारिक विक्रेता रोल्पा लिबांग का लागि सरला स्टोर रोल्पा नगरपालिका 4 रुडीखेल अगाडि लिबांग रोल्पा प्रोप्राइटर सरला श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9847851234 ढिंगरी प्युठान का लागि सपना ब्युटी पार्लर प्रोप्राइटर सपना श्रेष्ठ 9849925627 राम्रो छाला आत्मविश्वासको प्रतीक हो त्यसैले खोजी खोजी प्रयोग गरौं क्विन केयर क्रिम सबैका लागि सधैँका लागि

0: यो दाँते तो हैरान नै पारी सक्यो। अहिले त जनता तो चिसो खान पनि दिदैन, दुखेको दुखी गर्छ। दाँतको उपचार पनि गर्नु पर्ने थियो। छोरीको दाँत त झन् बाङ्गो टिङ्गो छ, कस्तो नसुहाउने भएको छ। सिधा बनाउनु पर्ने थियो, यसको उपचार गर्न कहाँ पो जाने होला।
1: ल अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
2: दात का संपूर्ण रोगी अब पर्दैन चिंता लिन। रोलपाली मुस्कान डेंटल क्लिनिक सुनील स्मृति चार सुनिचौर रोल्पा में जानुहोस् निको हुन।
3: हजुर, हामी कहाँ दन्त चिकित्सक द्वारा हप्ता को सातै दिन दात र गिजा को संपूर्ण उपचार गरिन्छ।
1: हजुर आउनुहोस्, 24 घंटा तपाईंकै सेवामा तत्पर छौं।
2: हजुर हाम्रा सेवाहरू।
1: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सिधा बनाउने,
4: नदुखाई दाँत निकाल्ने,
1: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
4: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
1: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
4: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
1: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
4: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840318 9095 94 1452।
3: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका चार सुलिचौर रोल्पा ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा।
5: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
6: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
5: भाषातर्फ अंग्रेजी जापानीज कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू,
6: कम्प्युटर तर्फ बेसिक डिप्लोमा र एडभान्स डिप्लोमा,
5: शिक्षक सेवा आयोगका प्रावि निमावि मावि र शिक्षक लाइसेन्स,
6: लोक सेवा तर्फ खरिदार नासु महिला विकास निरीक्षक प्राश्व शिक्षा गेम स्काउट वन रक्षक रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
5: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी असही नेपाल आर्मी र अधिकृत क्याडेट,
6: असल र सफल जीवन का लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निंग तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेशनल तालिम र आनन्द योग तथा प्राणायाम,
5: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने,
6: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 9849204754 र 9849793412।
5: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
7: मम्मी दाँत दुख्यो, म त खाना खान नि सक्दिन।
1: होइन, यो छोरीले के भन्छे, दाँत दुख्यो भनेर हैरान पारिसकी भन्या, जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
8: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ, भन्नुहोस् त के पर्यो तपाईँलाई?
1: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके, जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
8: ए के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको। अब हाम्रै घोराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
1: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
8: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, आरसिटी गरेको दाँतमा खोल राख्ने, फ्लोराइड पेंट फिटर सिलनेट दात में लगाएर दात लाई किरा लगना बाट बचाउने निशुल्क दंत चेक जांच गरिने दुखी को दात लाई न दुखाई जरे बाट सफा करने दात में तार लगाउने भर्ती तथा विदेश जाने हरु का लागि विशेष खाल को दात भरने
1: थप जानकारी का लागि B&B डेंटल क्लिनिक घोराई 15 हॉस्पिटल रोड नीमा हल कुमारी बैंक अघाडी दाङ शाखा नारायणपुर बुधौरा चोक संपर्क टेलीफोन नंबर 082-590-350 र मोबाइल नंबर 98-578-43-122 र 98-578-43-123
8: B&B डेंटल क्लिनिक घोराही 15 दाङ

0: मेरो कपाल पनि झरिराखेको छ। लामो समय देखि शरीर फतक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यो त सुन त, तिमीलाई बाथ रोग भएको हुन सक्छ। यो सबै त बाथ रोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथ रोगको उपचार हुन्छ। बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू हड्डीमा खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भ पतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्मर

0: थेमा गाउट तथा यूरिक एसिड को समस्या भएमा बारम्बार आँखा रातो भएमा फोक्सोमा बारम्बार पानी भरिएमा र आईएलजी दम भएमा बारम्बार लामो समयसम्म ज्वरो आएमा छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा लामो समयदेखि छाला कडा भएमा लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा युवा अवस्थामा पक्षघात भएमा मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ। एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा कम उमेरमा हृदयघात मुटु रोग भएमा हामीलाई सम्झनुहोस्। हामीसँग बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथरोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोरा हिदाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 0825916070 98578443123 98478407070
1: दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ।
2: फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
3: यो दाँतले त हैरान नै पारिसक्यो। अहिले त झन् तातो चिसो खान पनि दिँदैन, दुखेको दुखी गर्छ। दाँतको उपचार पनि गर्नु पर्ने थियो। छोरीको दाँत त झन् बाङ्गो टिङ्गो छ, कस्तो नसुहाउने भएको छ। सिधा बनाउनु पर्ने थियो, यसको उपचार गर्न कहाँ पो जाने होला।
4: ल अब चिन्ता गर्नु पर्दैन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
5: दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
6: हजुर, हामी कहाँ दन्त चिकित्सक द्वारा हप्ताको 7 दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
4: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
5: हजुर हाम्रा सेवाहरू,
4: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सिधा बनाउने,
7: नदुखाइ दाँत निकाल्ने,
4: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
7: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
4: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
7: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
4: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
7: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840318 98095 14652।
6: रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा, ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा।
8: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
9: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडमी घोराई र शाखा तुलसीपुर दाङमा 100% अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
10: भाषातर्फ अंग्रेजी जापानीज कोरियन भाषा का बेसिक देखि एडवांस सम्म का कोर्स
11: कंप्यूटर तर्फ बेसिक डिप्लोमा र एडवांस डिप्लोमा
10: शिक्षक सेवा आयोग का प्रावि निमावि मावि र शिक्षक लाइसेंस
11: लोक सेवा तर्फ खरीदार नासु महिला विकास निरीक्षक प्राश शिक्षा गेम स्काउट वन रक्षक रेन्जर र संस्थान बैंकिंग का सम्पूर्ण कोर्स
10: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी असही नेपाल आर्मी र अधिकृत क्याडेट
11: असल र सफल जीवन का लागि लिनै पर्ने तालिमहरू आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निंग तालिम भाषण गर्ने कला व्यक्तित्व विकास जीवन जिउने कला नेतृत्व विकास तालिम मोटिभेशनल तालिम र आनन्द योग तथा प्राणायाम
10: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने
11: विस्तृत जानकारी का लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली युट्युब र टिकटक आनन्द अकाडेमी दाङ सम्पर्क मोबाइल नम्बर 9894204754 र 9849939412
10: विद्यार्थी भई आउनुहोस् गुरु भई फर्कनुहोस् आनन्द अकाडेमी घोराही दाङ
12: आइया मम्मी दादु क्यो म त खाना खान नि सक्दिन
13: हैन यो छोरीले के भन्छे दाँत दुख्यो भनेर हैरान पारिसकि भने जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो
14: हैन ए भाउजू तपाई आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ भन्नुहोस् त के पर्यो तपाईलाई
13: के हुनु नि बाबु यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने हैन
14: ए के न ठुलै समस्या होला भनेको त जाबो यति कुराको लागि पो तपाईहरू गन्थन मन्थन गरिरहनु भएको अब हाम्रै घोराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न यहाँ गएपछि त नानीको दाँतको समस्या
13: ए हो र बाबु यो कहाँनिर छ र बाबु यसका सेवा सुविधाहरू के छन्
14: हजुर हाम्रा सेवा तथा सुविधाहरू आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध दाँत सफा गर्ने बाङ्गो चिङ्गो दाँत मिलाउने दाँत भर्ने जरैदेखि दाँत भर्ने बुद्धि बङ्गारा उखेल्ने आरसिटी गरेको दाँतमा खोल राख्ने फ्लोराइड पेन्ट फिसर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने निशुल्क दन्त चेक जाँच गरिने दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने दाँतमा तार लगाउने भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने
11: थप जानकारी का लागि B&B डेन्टल क्लिनिक घोराई 15 हस्पिटल रोड निमा हल कुमारी बैंक अघाडी दाङ शाखा नारायणपुर बुधौरा चोक सम्पर्क टेलिफोन नम्बर 0825903550 र मोबाइल नम्बर 9558743122 र 9558743123
14: B&B डेन्टल क्लिनिक घोराही 15 दान
15: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ कि फिसर र फिस्टुलाबाट थलिनु भएको छ यदि त्यसो हो भने यस क्षेत्रकै एकमात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्
16: हजुर हामी कहाँ पाइल्स फिसर फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेसन सफल उपचार गरिन्छ
15: दिशा गर्दा रगत आउने पिप बग्ने मलद्वार च्यातिएको दिशा गर्दा मासु बाहिर आउने मलद्वारमा मासु फलाएको मलद्वार दुख्ने पोल्ने सिलाउने आदिको उपचार तथा परामर्श
16: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर कब्जियत पेट दुख्ने अमिलो पानी आउने खान मन नलाग्ने र गानु गोलाको उपचार
15: बाथरोग युरिक एसिड हाड जोड्ने दुख्ने हात खुट्टा सुन्निने झमझमाउने कटकट खाने रोगको उपचार तथा परामर्श
16: अनुहारको चाया फोटो डन्डी फोर दाग सेतो तथा कालो दुबीको उपचार
15: सेतो पानी बग्ने यौनी चिलाउने गनाउने पानी बग्ने निसन्तान मानसिक भय दिमागको बोधोपन निराशा खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ
16: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ न्यू विजय सुनसादी पसलसँग सटेको घरमा तुलसीपुर दाङ
15: र घोराईका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक घोराई दाङ
16: सम्पर्क मोबाइल 9578821105
15: 9479802
16: 9805682
15: र 9103949040
17: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
18: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
17: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
18: यदि त्यस्तो हो भने आउनुहोस् चाँद बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोडाही चाङमा।
17: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी अनियमितता, बाँझोपनको समस्या, यौन अङ्ग चिलाउने, गनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाथे घरको मुखको क्यान्सरको जाँच, स्टनको गाँठा गुठी र अन्य समस्या, सुरक्षित प्रसूति सेवा, पाथे घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
18: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमा रिमाल हुनुहुन्छ।
19: कमल चन्द शाहीद्वारा अनुहारमा चाया, कालो पोतो आउने, डन्डीफोर पुरानो दाग, एलर्जी आउने, अनुहारमा चाउरेपना आउने, कुष्ठरोग, लुतो, बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
17: गर्दन, ढाड, कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यातिएको, हात गोडा जोर्नी अरो हुने, हड्डी खिएको,
18: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? डाक्टर दुर्गा बेलवासे, हाड जोर्नी तथा नसा रोग विशेषज्ञ,
19: जेनरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसीद्वारा, फोक्सो, दम, थाइराइड, प्रेसर, पेट, कलेजो, बाघ, मृगौलाको उपचार, दीर्घ रोगको उपचार, उच्च रक्तचाप, मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार, डेंगू, टाइफाइड, निमोनिया र भाइरल ज्वरोको उपचार, मुटुको धड्कन बढ्ने, कलेजो सम्बन्धी समस्या, जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान, ग्यास्ट्रिक, कब्जियत, पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार, दम, खोकी, पुरानो छातीको संक्रमणको उपचार, टाउको दुख्ने, विनाश, नसा च्यापिएको र जोर्नी दुख्ने, रगत, पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श
17: टाउल, दुध नचुस्ने, निमोनिया, जन्डिस, दम, पेटको समस्या, छातीको समस्या, मस्तिष्क ज्वरो, टिबी, नाकबाट रगत बग्नु, जिउमा तथा घाँटीमा गिर्खा देखिनु, छारे रोग, मृगी, निमोनिया, रक्त अल्पता, हुटुको समस्या, बाल बालिकामा देखिने चिडचिडापन, छारे रोग, मस्तिष्क ज्वरो, बाथ रोग, माइग्रेन, ग्रोथ पेन, छातीको समस्या, दम, टिबी, जन्डिस, पेटको समस्या, बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार,
18: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल।
17: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्,
18: जसका लागि मोबाइल नम्बर छ 9857443123, 9847076770 र ल्यान्डलाइन फोन नम्बर 0825916770।
17: डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाङ।
20: जति अस्पताल धाए पनि, जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन।
21: होइन, के भाछ र तपाईँलाई
20: के भन्नु र नानी, भन्नै लाज लाग्ने। मलाई त पाइल्सले साह्रै दुःख दिएछ।
21: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त? अनि धामी झाँक्री गरेर बस्ने हो र भन्या? अरे काका, यस्तो लागि त घोराही डाङ सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न, निको भइहाल्छ नि।
22: हो, यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स, फिसर, फिस्टुलाको बिना अपरेशन, साफसुत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ।
23: मलद्वारमा मासु फलाएको, दिशा बस्दा मासु बाहिर आउने, रगत आउने, दुख्ने, पोल्ने, मलद्वारको वरिपरि घाउ खटिराउने, पिप बग्ने, चिलाउने, लामो समयदेखि कब्जियत भएको, पुरानो ग्यास्ट्रिक अल्सर, भोक नलाग्ने, तौल घटाउने, बढाउने, जन्डिस, मधुमेह, रुगा खोकी, पिनास, दम, छातीको दाग, युरिक एसिड, बात, जोर्नीको दुखाई, हात खुट्टा झमझमाउने, सुन्निने, पोल्ने, हड्डी खिएको, यौन समस्या, यौन इच्छामा कमी, उत्तेजना नहुने, पिसाब छिनछिनमा पिसाब लाग्ने, पिसाब रोक्न नसक्ने, किडनीको पत्थरी, उच्च रक्तचाप, कोलेस्ट्रोल, मानसिक रोग, तनाव आदि, डिप्रेशन, माइग्रेन, थायराइड, चाया पोतो, गंडी फोर, सेतो दुबी, दाग, सोरायसिस, कपाल झर्ने जस्ता संपूर्ण रोग को सफल उपचार गरिन्छ।
0: यति मात्र कहाँ हो र हामी कहाँ जाड, रक्सी, सुरुती, चुरोट छुटाउने औषधि पनि उपलब्ध छ।
23: विस्तृत जानकारी का लागि सम्पर्क 082-563-863, 98-65-44-83-83।
0: विकल्प आयुर्वेद क्लिनिक घोराई दाम सहित गेट बाट 50 मीटर पश्चिम लमही जाने गाड़ी लाग्ने ठाउँ नि र
1: भैया बद्दी मेरो त दादु खिलो के गर्ने होला अब
2: इनी बद्दा पनि कराइरहन्छन् इनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दात हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो इनको दात निको हुन्न
3: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन मैले उहिलेदेखि भनिरहेको छु पन्थी डेन्टल क्लिनिक अस्पताल रोड भोराईमा जानुस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुस् भनेर मान्ने होइन जे सुझै गर्नुस् तपाईँले
2: ए हो र त्यहाँ लगेपछि सन्चो हुन्छ त यिनले फेरि गुटका खाएको खाइ गर्छन् के होला र निको
3: पहिला लानुस् न निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि
2: हजुर हाम्रा सेवा तथा सुविधाहरू क्लिनिक सातै दिन खुल्ला रहने निशुल्क दन्त परीक्षण गरिने आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने दाँत तल्काउने पोलिस गर्ने दाँतमा सिसा भर्ने चाँदी भर्ने सिमेन्ट भर्ने हिरा लगाउने दाँतको डिजिटल एक्सरे गरिने आरसीटी गर्ने खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने दाँतमा खोल लगाउने दाँत रोप्ने मुखमा पूरा सेट दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने बाङ्गो तिङ्गो दाँतलाई सिधा बनाउने दाँतको कस्मेटिक उपचार गर्ने मुखमा घाउ खतिरा सेतो डब्बाको उपचार गर्ने
3: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ मुखको हड्डी भाँचिएको दाँत मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचार सबैमा हामीलाई सम्झिनुहोस् पन्थी डेन्टल क्लिनिक हस्पिटल रोड घोराही दाङ थप जानकारीका लागि 082-562-367 र मोबाइल नम्बर 98-478-57-569 यता सुन्नुहोस् त यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ थप जानकारीका लागि उक्त शाखाको नम्बर 082-598-569 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ आफ्नो दाँतको रक्षा आफै गरौँ प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौँ जनहितका लागि पन्थी डेन्टल क्लिनिक घोराही दाङद्वारा जारी सन्देश

0: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
1: होइन, यो बुढीले के गनगन गनगन गर्छे? अब यतिका सामान म कहाँ गएर ल्याऊ? एकै ठाउँमा पाइनु पर्यो नि।
0: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
1: लौ उसो भए म सामान लिन गइहाले।
0: हजुर, हामी कहाँ गुणस्तरीय हापुर टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
1: उत्पादक प्रभु लघु उद्योग, घोराही 15 दाङ। सम्पर्क मोबाइल नम्बर 98578305004।
0: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
1: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्। प्रभु लघु उद्योग, घोराही 15 दाङ।
2: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध,
3: आफ्नो घर वरपर सधैँ सफा राखौ। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
4: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार, रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्।
3: जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
5: जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
3: तपाईँका सन्ततिहरू कतै मदिरा पान, लागु औषध दुर्व्यसनीमा फसेका त छैनन्, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कार्यवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
4: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
3: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
5: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरन्तै खबरदारी गर्नुहोस्।
3: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगर पालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दूधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
4: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जंकोट, जलजला पदयात्रा, स्याकाई र ओखेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुडीखेल, मार्डीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, पर्वत र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला, भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
3: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
5: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
3: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौ।
4: रोल्पा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रोल्पा।
6: सबैजना जुटेर
3: आदरणीय रोल्पावासी आमा बुबा दाजु भाई दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौं। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन, घर अगाडिको बाटो, नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगरपालिकाको फोहोर संकलन गर्ने गाड़ी आयो भने संकलित फोहोरलाई तुरन्तै गाड़ीमा राखौं। याद राखौं, तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दियो। रोल्पा नगरपालिकाको कारणले

0: ए निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो। साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो। साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि लिनु थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन् त।
1: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छस् सुलभ? यो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अफसेट प्रेस र स्टेसनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेसनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाइस्?
0: साँच्चै भन्छस् कि के हो? यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
1: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेशनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलितुरमा पनि शाखा छ नि यसको।
0: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो, तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न। यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेशनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, सेल्प छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसनरी आवश्यक परेमा सुपद मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
1: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868-60-34-12, कार्यालयको सम्पर्क नम्बर 086-44-2038,
0: सुलिचौर शाखाका लागि मोबाइल नम्बर 9857-22-275, रेणुका रोका 9841-68-697।
1: साथै शाखा कार्यालय लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरीघाट मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो निर सम्पर्क नम्बर 9857-22-275।
0: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।

0: त्यही डालोमा होला दाना हालिदेऊ नानी।
1: खै यहाँ त दादा त छैन, कहिलेदेखि भन्दा छौ दाना छैन कामत ल्याउने हो भनेर, यी बुढाले सुन्ने काम नहुन्न भने
0: दिमाग खराब। ओहो दाना लिएर आऊ त
2: हजुर। यदि तपाई पनि पशुपन्छी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्। हामी कहाँ ग्लोबल फिडका सबै खाले उत्कृष्ट दाना सुपथ मूल्यमा उपलब्ध रहेको छ। साथै बोइलर, लेड्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ। प्रोप्राइटर रूपा गुरुङ, मोबाइल नम्बर 9848705171 र 9855247171। रूपा स्टोर्स, रोल्पा नगरपालिका 4, लिबाङ चुडीखेल, रोल्पा।
3: स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्वपूर्ण जानकारी। अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौं, स्थानीय जडीबुटीहरू।

0: यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 6 बजे।
1: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्रणाली हिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुन्ना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाड जोड्ने, मांसपेशी वा बाथको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मूत्रपान, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

0: नमस्कार। लुम्बिनी प्रदेश तथा आसपास का क्षेत्र में एफएम ब्यान्ड 96.4 मेगाहर्ट्ज हाम्रो वेबसाइट जलजलापress.com तथा facebook.com/radiojaljalabaट संचार भरी के साथ प्रसारण भइरहेको बेलुकी 6 बजे को समाचार संध्या में म वन्दना घरती को तपाईलाई हार्दिक स्वागत छ। आरम्भमा सुरु गरौ समाचारका शीर्षकहरूबाट। प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मान बहादुर कार्की विरूद्ध उजुरी, सामाजिक निराशा र असन्तुष्ट चिर्न सरकार प्रतिपक्ष मिल्न जरूरी रहेको विश्व विकास शर्माको भनाई। स्थानीय तह सम्बन्धी गुनासो अब सिधै मुख्य सचिवबाट सम्बोधन, नेप्से लगातार 6 कारोबार दिन बढ़्यो, 6 अर्ब 67 करोड़को शेयर किनबेच। रोल्पा नगरपालिकामा मानसिक स्वास्थ्य सम्बन्धी तथ्याङ्क लेखा जोखा कार्यक्रम सम्पन्न, रोल्पा अस्पतालमा शव गृहको फ्रिज बिग्रिँदा शव 3 दिनदेखि अलपत्र। रासोपा बंगला चुलीद्वारा विभिन्न विभाग विस्तार र वैज्ञानिकहरूले पृथ्वी जस्तै वायुमण्डल भएको ग्रह पत्ता लगाए, विश्व विजेता स्पेन फिफा वरियताको शीर्ष स्थानमा, नर्वेले एकैपटक 12 स्थान सुधार गर्यो।
1: यो केटासँग त म बिहे गर्दिन, कस्तो नमिलेको दाँत हो, बाङ्गुटिनको पनि छ, अझ दाँत किराले पनि खाछ, यस्तो केटासँग पनि कसले बिहे गर्छ।
2: मेरो बिहेको लागि दर्जनौ केटीहरू आए, मेरा बाङ्गा टिङ्गा नमिलेको अनि किराले खाएको दाँत देखेर सबैले यस्तै भन्छन्। होइन, अब मेरो बिहे नै नहुने भयो त म कहाँ जाने होला मेरो दाँतको उपचार गर्नका लागि। मेडिकलमा गएकै हो, मेडिकलको औषधिले केही कामै गरेन, म त वाक्क दिक्क प्याक्क भइसके।
1: मेडिकलमा गएर कहाँ हुन्छ त, डेन्टल क्लिनिकमा जानु पर्यो नि विशेषज्ञ डाक्टरसँग चेक गराउनको लागि। त्यसको लागि त न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लिबाङ रोल्पामा छँदैछ नि, त्यहाँ गएर डाक्टर अमिर हुसेनलाई भेट्नुहोस् त।
2: लौ लौ, मेरो हुनेवाली बुढी, म त्यही जाने भए अनि दाँतको उपचार गराउँछु अनि तिमीसँग बिहेको प्रस्ताव लिएर आउँछु है, त्यसपछि नाइन भन्नु नि।
1: हजुर, हाम्रा सेवाहरू।
2: हजुर, हामी कहाँ विशेषज्ञ डाक्टरबाट दन्त परीक्षण, दाँत परीक्षण तथा आधुनिक मेसिनबाट दाँत सफा गर्ने र टल्काउने, नदुखाई दाँत निकाल्ने, बाङ्गा टिङ्गा दाँतलाई तारले बाँधेर सिधा बनाउने, दाँतको एक्सरे गरिने, आरबीजी डिजिटल माध्यमबाट दाँत हेरिने, किराले खाएको दाँतमा सिमेन्ट भरिने, दाँतको कलरको सिमेन्ट वा विदेश जाने वा भर्ती हुनेहरूका लागि नचिनिने गरी भरिने, दुखीको दाँतलाई जरेबाट उपचार गरिने, आरसीटी दाँतमा खोल तथा क्राउन राखिने, दाँत नभएको ठाउँमा झिक्ना नपर्ने गरी दाँत राखिने, फिक्स दाँत, मुखमा घाउ खटिरा गिजाबाट रगत आउने, मुख गनाउने लगायतको उपचार, बुद्धि बंगा र दाँतलाई शल्यक्रिया गरी फालिने व्यवस्था पनि उपलब्ध छ।
1: नोट, हामी कहाँ दक्ष दन्त चिकित्सक द्वारा हप्ताको 7 दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
2: थप जानकारीका लागि डाक्टर अमिर हुसेन सम्पर्क नम्बर 98651094141 र 98162901118। अब दाँतको बिरामी भएर दाङ वा बुटवल जाने सोच बनाउँदै हुनुहुन्छ भने तपाईँको सोचलाई परिवर्तन गर्नुहोस्। दाङ र बुटवलकै सेवा अब लिबाङमा रहेको न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोकमा आउनुहोस्।
1: न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोक लिबाङ रोल्पा।
0: अब समाचार शुरू गरौ। प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मान बहादुर कार्की विरूद्ध उजुरी, सम्बन्धित प्रेससंघबाट। प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मान बहादुर कार्की विरूद्ध संसदीय समितिमा एउटा उजुरी परेको छ। मात्र एक उजुरी परेको छ भने प्रस्तावित निर्वाचन आयुक्त द्वै गुरूप्रसाद वाक्ली र डाक्टर राजीव सुब्बा विरूद्ध कुनै उजुरी परेको छैन। आज बसेको संसदीय सुनाई समिति संयुक्तको बैठकले कार्की विरूद्ध परेको उजुरी खोलेर सदस्यहरूलाई वितरण गरेको हो। समिति सभापति बोध नारायण श्रेष्ठका अनुसार संवैधानिक व्यवस्था अनुसार सार्वजनिक सूचना जारी गरी 10 दिनभित्र उजुरी आह्वान गरिएकोमा प्रमुख नियुक्त आयुक्तका लागि प्रस्तावित कार्की विरूद्ध एउटा उजुरी प्राप्त भएको हो। समितिका अनुसार पाल्पाको तानसेन नगरपालिका नौनिवासी भेषराज भुई टेलले कार्कीलाई प्रमुख निर्वाचन आयुक्तमा अनुमोदन नगर्न सिफारिश अस्वीकृत गर्न तथा विस्तृत छानबिन गर्न माग गर्दै उजुरे दर्ता गराउनु भएको छ। त्यसै गरी ललितपुरका उज्जवल कृष्ण श्रेष्ठले संसदीय सुनवाईको निर्णय प्रक्रिया बहुमत अल्पमतको सट्टा गोला प्रथाबाट गर्न सुझाव दिनुभएको छ। यो सुझाव सान्दर्भिक नभएको समितिको निष्कर्ष छ। समितिले संसदीय सुनवाई समितिको कार्यविधि 2083 दफा 16 बमोजिम प्राप्त उजुरीमाथि छलफल गर्ने, आवश्यक परे उजुरीकर्तालाई उपस्थित गराउने तथा प्रस्तावित व्यक्तिहरूसँग पनि छलफल गर्ने निर्णय गरेको छ। यसै गरी प्रस्तावित निर्वाचन आयुक्त द्वय गुरूप्रसाद वाग्ले र डाक्टर राजीव सुब्बा विरूद्ध कुनै उजुरी नपरेको समितिका सभापति श्रेष्ठले बताउनुभयो। प्रमुख निर्वाचन आयुक्त तथा निर्वाचन आयुक्तहरूको संसदीय सुनवाईका लागि साउन 12 र 13 गतेको कार्य तालिका तय भएको छ। गएको असार 19 गते बसेको संवैधानिक परिषदको बैठकले प्रमुख निर्वाचन आयुक्तमा कार्की तथा निर्वाचन आयुक्तमा वाक्ले र सुब्बाको नाम संसदीय सुनवाईका लागि सिफारिश गरेको थियो। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका उपसभापति

0: विश्व प्रकाश शर्माले समाजमा बढ़दो निराशा छिर्न सरकार र प्रतिपक्षी मिलेर अघि बढ़नुको विकल्प नरहेको बताउनु भएको छ। मंगलबार आज काठमाडौँमा आयोजित पार्टीका महामन्त्री गुरू घिमिरेद्वारा लिखित पुस्तक बुद्ध बीपी र आजका नेता र लिली फुटका लघु मानव विमोचन समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो। उहाँले आत्मदाह जस्ता गम्भीर घटनालाई राजनैतिक आरोप प्रत्यारोपको विषय नबनाई सरकार र प्रतिपक्ष मिलेर समाधान गर्नु खोज्नुपर्नेमा जोड़ दिनुभएको छ। उहाँले गणेश नेपालीको आत्मदाहको घटनालाई राजनैतिक बहस वा दोषारोपणको विषय नबनाई मानवीय समवेदनाको रूपमा हेर्नुपर्ने कुरामा पार्टी गम्भीर रहेको पनि बताउनु भएको छ। उहाँले प्रेम आचार्यको आत्मदाहको घटनालाई स्मरण गर्दै नागरिकको असन्तुष्ट र निराशा अझै पनि कम हुन नसकेकोमा चिन्ता व्यक्त गर्नुभएको छ। शर्माले भन्नुभयो, कतिपयलाई लाग्यो गणेश नेपालीको आत्मदाह गरेपछि नेपाली कंग्रेसले यसलाई सरकारलाई घेर्ने मुद्दाको रूपमा उठाउनेछ, तर हामीले सोच्यौं प्रेम आचार्यले पुराना भनिएका दलहरूको पालामा आत्मदाह गर्नुभयो। आखिर हिजो किन त्यसो भयो, आज पनि किन त्यसो हुँदैछ? हिजो हामीसँगै किन नागरिक सन्तुष्ट रहे, अहिले पनि फेरि निराशा किन बढ़दैछ? त्यसैले यो एउटाले अर्कालाई दोषारोपण गर्ने विषय होइन, उहाँले भन्नुभएको छ। यो गम्भीरतापूर्वक सोच्ने कुरा हो। नेपाली समाजमा यो प्रकारको गम्भीर निराशा किन फैलिँदैछ? यो निराशासँग जुझ्न सरकार र प्रतिपक्ष हामी सबै सँगसँगै उभिनुपर्छ, उहाँले भन्नुभएको छ। उपसभापति शर्माले पुराना राजनैतिक दलहरूको समयदेखि नयाँ भनिएका राजनैतिक दलको समयसम्म सामाजिक निराशा कम हुन नसकेको भन्दै यससँग जुझ्न सरकार र प्रतिपक्ष सँगसँगै उभिनुपर्नेमा जोड़ दिनुभएको छ। हेलो सरकारमा प्राप्त हुने स्थानीय तह सम्बन्धी जनगुनासा मुख्य सचिव मार्फत सम्बोधन हुने भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका प्रवक्ता हेमराज अर्यालले जारी गरेको विज्ञप्तिमा त्यस प्रकारका गुनासा मुख्य सचिव मार्फत प्रभावकारी रूपमा सम्बोधन हुने व्यवस्था मिलाइएको जनाइएको छ। स्थानीय तहमा हुने सार्वजनिक सेवा प्रभावमा ढिला सुस्ती, ठेक्का पट्टा र निर्माण कार्यमा अनियमितता, भ्रष्टाचार र व्यथिति लगायतका गुनासोहरू हेलो सरकारको पोर्टल तथा सुनवाईका विभिन्न पोर्टल मार्फत प्राप्त भइरहेको उल्लेखित गुनासोहरू नेपाल सरकारका मुख्य सचिव मार्फत प्रभावकारी रूपमा सम्बोधन हुने व्यवस्था मिलाइएको छ विज्ञप्तिमा भनिएको छ। शेयर बजार लगातार सहकारो बढ़ेको छ। शेयर बजार परिसूचक नेप्से आज 7.25 अंकले बढ़ेर 2726.49 बिन्दुमा पुगेको छ। आज बैंक लगानी, उत्पादन तथा प्रशोधन, अन्य र लगानी बाहेक सबै समूहको उपसूचक घटेको छ। आज 103 कम्पनीको शेयर बढ़ेकोमा 161 घटेको छ। यस्तै 13 कम्पनीको शेयर भने गडबड़ भएको छैन। आज एभरेस्ट कलरको शेयर 15% बढ़ेको छ। बजार सामान्य बढ़ेको दिन नबिल बैंकको डिभेन्चर झण्डै 7.5% घटेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि बढ़ेको छ। हिजो 5.51 अर्ब कारोबार भएकोमा आज 343 कम्पनीको 1.49 लाख किता शेयर 6.67 अर्ब रूपैयाँमा किनबेच भएको छ। तपाई अहिले रेडियो झलझलाबाट समाचार सन्ध्या सुन्दै हुनुहुन्छ। अब एकैछिन विश्राम। विश्रामपछि रोल्पा नगरपालिकामा मानसिक स्वास्थ्य सम्बन्धी तथ्याङ्क लेखा जोखा कार्यक्रम सम्पन्न। रोल्पा अस्पतालमा सबगृहको फ्रिज बिग्रिँदा सब 3 दिनदेखि अलपत्र लगायतका समाचार बाँकी नै छन्। हामी सँगै रहनुहोला।
1: यो दाँते तो हैरान पारिसक्यो। अहिले त झन् तातो चिसो खान पनि दिँदैन, दुखेको दुखी गर्छ। दाँतको उपचार पनि गर्नु पर्ने थियो। छोरीको दाँत त झन् बाङ्गो टिङ्गो छ, कस्तो नसुहाउने भएको छ। असिधा बनाउनु पर्ने थियो, यसको उपचार गर्न कहाँ पो जाने होला।
2: ल अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
3: दात का संपूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
4: हजुर, हामी कहाँ दन्त चिकित्सक द्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
2: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
3: हजुर हाम्रा सेवाहरू,
0: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
5: नदुखाई दाँत निकाल्ने,
0: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
5: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
0: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नचिनिने गरी दाँतमा सिमेन्ट भर्ने,
5: एक दुईवटा तथा तलमासीको पुरै दाँत लगाउने,
0: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
5: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840 7318 9095 14 1452।
4: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा, ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा।
6: घर हरको आवाज, गाउँ सहरको आवाज, हरेक मन मुटुमा गुन्जी रहने रोल्पाको आवाज, तपाईको मनको आवाज, रेडियो साझना 96.4 MHz।
0: रेडियो जलजलाको समाचार सन्ध्यामा तपाईँलाई फेरि पनि स्वागत छ। अब खबर परिक्रमा, रोल्पा नगरपालिका स्थित नगरपालिकाको सभाहलमा मानसिक स्वास्थ्य सम्बन्धी तथ्याङ्कको लेखाजोखा कार्यक्रम सम्पन्न भएको छ। नगर प्रमुख सुरेन्द्र थापा घरतीको अध्यक्षतामा आयोजित कार्यक्रममा रोल्पा नगरपालिकाभित्रका 10 स्वास्थ्य संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रमको संचालन स्वास्थ्य शाखा दिपेन्द्र विकले गर्नुभएको थियो। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओ, युनिसेफ र संयुक्त राष्ट्र संघ राष्ट्र जनसंख्या कोष यूएनएफपीए को सहयोग में आयोजित कार्यक्रम में डब्ल्यूएचओ का शंकुक भट्टली मानसिक स्वास्थ्य को अवस्था, तथ्यांक व्यवस्थापन तथा सेवा को प्रभावकारिता बारे प्रस्तुतिकरण गर्नुभएको थियो। कार्यक्रममा उपप्रमुख गीता आचार्य, निमित्त प्रमुख प्रशासकीय अधिकृत टंक बहादुर गिरी, युनिसेफका एमजी शेर्पा, किड्स नेपालका लोकनाथ कडेल, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख शिशिर पोखरेल, रेउगा अस्पतालका मेडिकल अधिकृत ममता गुरूङ, निजी क्लिनिकका प्रतिनिधि तथा विभिन्न स्वास्थ्य शाखाका स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा मानसिक स्वास्थ्य सम्बन्धी तथ्याङ्कलाई व्यवस्थित गर्दै सेवा प्रभावलाई थप प्रभावकारी बनाउने विषयमा छलफल गरिएको आयोजकले जनाएको छ। रोल्पा अस्पतालको शव गृहको फ्रिज बिग्रेदा एक महिलाको शव 3 दिनदेखि अलपत्र परेको छ। मृतकका आफन्तले शव बुझ्न अस्वीकार गरेपछि रोल्पा नगरपालिका 7 39 वर्षीय तिल सरीपुन डागीको शव सुरक्षित राख्न अस्पताललाई समस्या भएको हो। मृतकका पति कर्णबहादुर डागीले आफूलाई ठगी मुद्दामा अनाहकमा फसाइएको र त्यसैका कारण श्रीमतीले आइतबार आत्महत्या गरेको दावी गरेका छन्। न्याय नपाएसम्म सब नबुझ्ने उनको अडान रहेको छ। मलाई अनाहकमा ठगी मुद्दामा फसाइएको छ उनले भनेका छन्। सोही मुद्दामा काठमाडौँ प्रहरीको हिरासतमा 2 साता भयो, यही कारणले मानसिक तनावमा परेकी मेरो श्रीमतीले आत्महत्या गरिन् कर्णले भनेका छन्। म माथि अन्याय भएको छ, न्याय नपाएसम्म सब बुझ्दिन। जागीले आइतबार बिहान आत्महत्या गरेकी थिइन्। फ्रिज बिग्रेको अवस्थामा सब लामो समयसम्म सुरक्षित राख्न कठिन हुने भएका ले अस्पतालमा असहज अवस्था सिर्जना भएको छ। परिवारले सब नबुझेका कारण पोस्टमार्टम समेत हुन सकेको छैन। अस्पतालका सूचना अधिकारी कुलबहादुर ढागीका अनुसार फ्रिज बिग्रिएपछि मरमतका लागि पहल भए पनि अहिलेसम्म मरमत हुन सकेको छैन। सब राख्ने फ्रिज बिग्रिएको छ, मरमतका लागि पहल भइरहेको छ तर अहिलेसम्म मरमत हुन सकेको छैन। काठमाडौँ प्रहरीको हिरासतमा रहेका कर्णलाई श्रीमतीको मृत्यु भएपछि सोमबार रोल्पा ल्याइए पनि उनले सब बुझ्न अस्वीकार गरेका हुन्। कर्णले आफूलाई ठगी मुद्दामा फसाउने व्यक्तिहरू र घटनाको छानबिन गरी न्याय दिन आग्रह गरेका छन्। श्रीमतीको मृत्युपछि वृद्ध बुबा आमा र छ वर्षीय छोरा समेत थप पीड़ामा परेको उनले बताएका छन्। रोल्पा नगरपालिका दुईका वडाध्यक्ष प्रकाश डुढागीले पनि कर्ण मुछिएको घटनाको वास्तविकता छानबिन गरिनुपर्ने बताउनु भएको छ। रोल्पाका प्रहरी प्रमुख डीएसपी पञ्चकुमार बाखुले शव हस्तान्तरणको प्रयास भइरहेको र घटनासँग सम्बन्धित विषयमा अनुसन्धान भइरहेको बताउनु भएको छ। प्रमुख जिल्ला अधिकारी गंगबहादुर सेतीले पनि घटनाबाट उत्पन्न परिस्थितिबारे सम्बन्धित पक्षसँग छलफल भइरहेको बताउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा बंगला सुली गाउँपालिकाले संगठनलाई थप प्रभावकारी

कार्य र व्यवस्थित बनाउने उद्देश्य सहित विभिन्न विभागको समिति विस्तार गरेको छ। मंगलबार पालिका सभापति विक्रम कुमार जागीको सभापतित्वमा बसेको कार्य समिति बैठकले पालिका स्तरीय विभाग गठन सँगै सम्बन्धित पदाधिकारीलाई जिम्मेवारी प्रदान गरेको हो। बैंकबाट ऱ्यापिड एक्सन टीम आरएटीको प्रमुखमा नवीन जीसी, उपप्रमुखमा शेरबहादुर पुन, सचिवमा भोजराज जीसी तथा सदस्यमा जागेश्वर सार्की चयन हुनुभएको छ। त्यसै गरी प्रचार प्रसार विभागमा प्रमुखमा रूकमाङ कान्त ओली, उपप्रमुखमा सुरेश विश्वकर्मा, सचिवमा गिरिराज ढागी तथा सदस्यमा भीमबहादुर कंवर र विप्लव खत्री चयन हुनुभएको छ। प्रवास सम्पर्क विभाग प्रमुखमा चेतन खनाल, उपप्रमुखमा होताराम विष्ट, सचिवमा रोशन घरती मगर तथा सदस्यमा प्रेम भण्डारी चयन हुनुभएको छ। यस्तै कृषि तथा सहकारी विभाग प्रमुखमा डमर खत्री, सचिवमा रेवन्त घरती तथा सदस्यमा बसन्त डागी ठूलो चयन हुनुभएको छ। त्यसै गरी स्वदेश सम्पर्क विभाग प्रमुखमा तिलक जीसी र उपप्रमुखमा भेषराज खनाल चयन हुनुभएको छ। कार्य समिति बैठकले गठन गरिएका विभाग मार्फत पार्टीका संगठनात्मक गतिविधिलाई थप सुदृढ़, प्रभावकारी र जनमुखी बनाउने विश्वास व्यक्त गरेको छ। अब देश बाहिरको समाचार। अनुसन्धानकर्ताहरूले पहिलो पटक टाढाको ताराको परिक्रमा गरिरहेको पृथ्वी जस्तै चट्टानी ग्रहको वरिपरि वायुमण्डल पत्ता लगाएका छन्। यो खोज सौर्यमण्डल बाहिर पृथ्वी जस्तै अवस्था भएका ग्रहहरू हुन सक्छन् भन्ने सबैभन्दा बलियो प्रमाण भएको अनुसन्धानकर्ताहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। यस ग्रहको वायुमण्डलमा हिलियम ग्यास फेला परेको छ। हिलियम आफैमा जीवनका लागि उपयुक्त मानिँदैन, तर वैज्ञानिकहरूले त्यहाँ अन्य ग्यासहरू पनि हुन सक्ने विश्वास गरेका छन्। यस अनुसन्धानका प्रमुख लेखक अमेरिकाको हार्वर्ड विश्वविद्यालयका डाक्टर कोलिन चेरुम्बीले यस खोजलाई ठूलो उपलब्धि भन्नुभएको छ। उहाँका अनुसार पहिलो पटक अर्को ताराको बसोबास योग्य क्षेत्रमा रहेको चट्टानी ग्रहमा वायुमण्डल पत्ता लागेको हो। एलएसएस 1140B नामक यो ग्रह पृथ्वीबाट 48 प्रकाश वर्ष टाढा छ। यो ग्रहले सूर्यभन्दा निकै सानो र कम तातो रातो ताराको परिक्रमा गर्छ। अहिलेसम्म वैज्ञानिकहरूले टाढाका ताराहरूको परिक्रमा गरिरहेका 6000 भन्दा धेरै ग्रहहरू पत्ता लगाएका छन्। पछिल्लो अनुसन्धानहरूले ग्रहको अर्को ग्रहमा जीवनको खोजीतर्फ अर्को महत्वपूर्ण पाइला अघि बढ़ाएको खबरमा उल्लेख छ। साइनस जर्नलमा प्रकाशित यस अनुसन्धानका लेखकहरूले अहिलेसम्म अन्य कुनै पनि ग्रहमा जीवन फेला नपारेको स्पष्ट रूपमा बताएका छन्। तर ग्रहमा जीवनको सम्भावना का लागि पानीको उपस्थिति अनिवार्य हुन्छ। ग्रहको तापक्रम र न त धेरै तातो न त धेरै चिसो भएको अवस्थामा जीवनका लागि उपयुक्त हुन्छ। अहिलेसम्म वैज्ञानिकहरूले आफ्ना ताराहरूको गोल्डिक्स लक्स जोनमा सयौं ग्रहहरू पत्ता लागेका छन्। यद्यपि ती मध्ये केही दर्जनमाथि पृथ्वी जस्तै साना र चट्टानी रहेका छन्। यसलाई यस्ता ग्रहहरूमा जीवनको सम्भावना हुन सक्ने एउटा महत्वपूर्ण संकेतका रूपमा पनि लिइन्छ। वैज्ञानिकहरूले जीवनको खोजीमा एलएचएस 1140B ग्रहलाई मात्र हेरिरहेका छैनन्। वैज्ञानिकहरू के 218B नामक सप नेप्युनस ग्रहप्रति पनि विशेषहरूमा इच्छुक छन्। यसमा पानीको प्रचुरता भएको क्षेत्र हुन सक्ने विश्वास गरिन्छ। वैज्ञानिकहरूले त्यहाँ डाइमिथाइल सल्फाइड नामक ग्यासको संकेत पत्ता लगाएपछि यो ग्रह चर्चामा आएको थियो। पृथ्वीमा यो ग्यास समुद्री जीवहरूसँग सम्बन्धित मानिन्छ, तर सन् 2025 नासाको नेतृत्वमा भएको पुनः विश्लेषणले यो संकेत पुष्टि गर्न सकेन सकिने गरी बलियो नभएको देखाएको थियो। अन्तिममा खेल समाचार। विश्वकप विजेता स्पेन फिफा वरियताको शीर्ष स्थानमा उक्लिएको छ। अस्ति आइतबार बिहान भएको फिफा विश्वकपको फाइनलमा अर्जेन्टिनालाई हराउँदै उपाधि जितेपछि स्पेन
शीर्ष स्थानमा उक्लिएको हो। फिफा वरियताको दोस्रोमा अर्जेन्टिना, तेस्रोमा फ्रान्स, चौथोमा इंग्ल्याण्ड, पाँचौंमा ब्राजिल, छैटौंमा

मोरस्को सातौंमा पोर्चुगल, आठौंमा बेल्जियम, नवौंमा नेदरल्याण्ड्स र दशौं स्थानमा मेक्सिको रहेका छन्। मोरक्को पहिलो पटक फिफा वरियताको छैठौं स्थानमा उक्लिएको हो। फिफाको पछिल्लो वरियतामा नर्वेले एकै पटक बाह्र स्थान सुधार गर्दै उन्नाइसौं स्थानमा उक्लिएको छ। विश्वकपमा क्वार्टर फाइनलसम्म पुगेको नर्वेले उल्लेखनीय सुधार गरेको हो। यस्तै ट्युनिसिया बाह्र स्थान तल झर्दै 97 स्थानमा पुगेको छ। फिफा वरियतामा नेपाल 177 स्थानमा यथावत रहेको छ। सार्क देशमा नेपाल भन्दा तल बंगलादेश 181, श्रीलंका 187, भूटान 192 र पाकिस्तान 198 स्थानमा रहेका छन्। सार्क देशमा नेपाल भन्दा माथि भारत 138, अफगानिस्तान 171 र मालदिव्स 173 स्थानमा रहेका छन्। हामी समाचार सन्ध्याको अन्त्यमा आएका छौं। जाँदा जाँदै समाचारका शीर्षक पुनः एक पटक। प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्की विरूद्ध उजुरी, सामाजिक निराशा र सन्तुष्ट चिर्न सरकार र प्रतिपक्ष मिल्न जरूरी रहेको विश्वप्रकाश शर्माको भनाई। स्थानीय तह सम्बन्धी गुनासा अब सिधै मुख्य सचिवबाट सम्बोधन। निप्से लगातार 6 कारोबार दिन बढ़्यो, 6 अर्ब 67 करोड़को शेयर किनबेच। रोल्पा नगरपालिकामा मानसिक स्वास्थ्य सम्बन्धी तथ्याङ्क लेखा जोखा कार्यक्रम सम्पन्न। रोल्पा अस्पतालमा सब ग्रहको फ्रिज बिग्रिँदा सब 3 दिनदेखि अलपत्र। रासोपा बंगला चोलीद्वारा विभिन्न विभाग विस्तार र वैज्ञानिकहरूले पृथ्वी जस्तै वायुमण्डल भएको ग्रह पत्ता लगाए। विश्व विजेता स्पेन फिफा वरियताको शीर्ष स्थानमा नर्वेले एकै पटक 12 स्थान सुधार गर्यो। लुम्बिनी प्रदेश तथा आसपासका क्षेत्रमा एफएम ब्यान्ड 96.4 मेगाहर्ज। हाम्रो वेबसाइट झलझलाप्रेस.com तथा facebook.com/radiozalzalabaट संसारभरिकै साथ प्रसारण भइरहेको बेलुकी 6 बजेको समाचार सन्ध्या पूरा भएको छ। 7 बजे रेडियो नेपालबाट प्रसारित समाचार सुन्न सक्नुहुनेछ। त्यति जेलसम्मका लागि प्राविधिक साथी रितालाई धन्यवाद दिँदै समाचार कक्षबाट म वन्दना बिदा हुन्छु। ताजा खबर र जनपक्ष विचारका लागि तपाईँको मनको आवाज रेडियो झलझला 96.4 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्ते।

तपाईको वरिपरि रहेका कुनै पनि सूचना हामीलाई दिनुहोस्। तपाईको सूचना समुदायका लागि जीवन उपयोगी समाचार बन्न सक्छ। त्यसका लागि हाम्रो फोन नम्बर हो 086-440-154 र 086-440-271। तपाई इमेल मार्फत पनि सूचना पठाउन सक्नुहुन्छ। त्यसका लागि हाम्रो इमेल ठेगाना हो jaljala@rolpa.com। हामी jaljalapress.com र मोबाइल एप्लिकेशन मार्फत तपाईँ जहाँ हुनुहुन्छ हामी त्यहीँ छौँ। हरेक घण्टा ताजा समाचारका साथ तपाईँको मनको आवाज रेडियो जलजला FM 96.4 MHz।

0: गरीब जनता ठगा हुनुहुन्छ यो गीत बनाउँछु जनतालाई सुख दिन्छु भनेर आएको केनजीको रगतमा कुल्केर आएको नेताहरू तत्पर जनता जनयुद्धमा जुन रगतमा होली खेल्दै आएको त्यो दुःख कष्ट खोज्दै आएकोले धोका दियो यसले त धोका दिँदैन होला भने चाहिँ यसले पनि धोका दियो किनभने तिनीहरूको पनि खासै प्रगतिले खालको देखेन एकादेखि जनता प्रधानमन्त्रीले भन्नुहुन्छ विदेश मानिसले निर्यात गर्दैन सामान निर्यात गर्ने भन्नुहुन्छ अनि विदेश मन्त्रीले भन्नुहुन्छ अहिले सम्भव छैन नेपाली जनतालाई विदेश जान रोक्नुलाई भनेर भन्नुहुन्छ भनेपछि यो धोधारो नीति मान्छे बितेको नेता बितेको पचास मतलब यो जुन कार्यालय बितेको चाहिँ बोली अब यो सानो बोलेको अर्कोले अर्को खालको बोल्नु त हुँदैन होला नि त त्यस्तो हो भने देश बन्छ त यो नेताहरू बनाउँछन् भनेर हामीले भर्सकले अब जेएनजीहरू त्यो बालक त भाइ बहिनीहरूको ज्ञान गएको छ अब यिनीहरूले त्यस्तो खालको खालको काम गर्दै गयो भने फेरि फेरि हाम्रो देश भर्खरैतिर जाने तिर तिर्थ जस्तो लाग्छ र कृषकहरूले जेलबाट थालेको देख्नु पऱ्यो कहिले के भन्थ्यो कहिले कहिले के भन्थ्यो यस्तो खालको नीति ल्याउने अर्थतन्त्रमा के अरे जेलबाट हिटाएको निकाल्छु भन्दै गर्दा जनतालाई लुटेर अब उनीहरूले प्याज पनि लगाउने अनि त्यो विदेशी ऋण पनि नलिने विदेशी ऋण लिएर देश चल्दैन भनेर पहिला भनेको कुरा अहिले आफूले त्यो भोलिपल्ट त्यो विदेशी ऋण त्यस्तो गरेर लिएर त्यस्तो खालको काम गर्नुभयो सहकारीको पैसा तिरियो भनिन्छ त्यो सहकारी पैसा कसैले खुवाएको छ तिनीहरूबाट तिनीहरूको त नाम आउनु पऱ्यो नि त धनराज गुरुङहरूको नाम आउनु पऱ्यो कति फिर्ता गऱ्यो उनले कति फिर्ता लिनुभयो तपाईँहरूले कस्तो खालको कार्य गरेर लिनुभयो जनतालाई थाहा दिनुपर्छ त्यो ऋण लिएर चाहिँ फेरि त्यो सरकारी त्यो पैसा तिरेको छ भने तपाईँहरू फेरि फसो र दिदी राई कहाँ छन् अहिलेसम्म किन तपाईँहरू पत्ता लाउनुहुन्न र राष्ट्रपतिका अध्यक्ष किन मौन हुनुहुन्छ दिदी राई कहाँ छन् तपाईँहरूको सरकार आएपछि त तपाईँले फेरि कति दिनु एक महिनामा कति गर्दा गएको भन्नुभएको अहिलेसम्म त्यो कहाँ छ त्यो देश भगा भनेर चाहिँ अहिलेसम्म जनतालाई जानकारी किन नगएको र किन मौन बसेको भन्न चाहेको छ मलाई
1: नमस्कार धन्यवाद बाबुराम भट्टराईलाई चाँदरबाट टेलिफोन गर्नुभयो केही गुनासा तिर चिन्ता पनि भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको भूमि समस्या समाधान समितिले भूमिहीन दलित भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूलाई जग्गा उपलब्ध गराउने प्रयोजनका लागि 35 दिने सार्वजनिक सूचना जारी गरेको छ। समितिले साउन 4 गते अन्तिम पटकका लागि भन्दै यस्तो सूचना प्रकाशित गर्दै पृथ्वीका जिल्ला र स्थानीय तहका लक्षित वर्गलाई निवेदन दिन आह्वान समेत गरेको छ। सूचना अनुसार प्रदेश कोशी मधेश बागमती गण्डकी लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न जिल्लाका तोकिएका स्थानीय तहहरूमा रहेका भूमिहीन र अव्यवस्थित बसोबासीहरूले आफू बसोबास गरिरहेको वडामा खटिएका लगत संकलक मार्फत निवेदन पेश गर्नुपर्नेछ। इच्छुक आवेदकले सरकारले तोकेको ढाँचामा फारम भरी सूचना प्रकाशित भएको मितिले 35 दिनभित्र स्थानीय तहको वडा कार्यालयमा सम्पर्क गर्नुपर्ने विज्ञप्तिमा लेखिएको छ। केही स्थानीय तहको लागि यो लगत संकलनको दोस्रो पटकको सूचना पश्चातको अन्तिम मौका भएकाले समयमै प्रक्रिया पुर्याउन समेत समितिले आफ्नो सूचनामा आग्रह गरेको छ। यसरी भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन सरकारले पुनः अन्तिम पटकको लागि भनेर 35 दिने सूचना सार्वजनिक गरेको छ। यो एक महिना साउनको 4 गते हिजो प्रकाशित भएको हिजोको मितिले 35 दिनभित्र यो चाहिँ भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउनको निम्ति आफ्नो विवरण लगत पेश गर्नलाई भनिएको छ। र हामीलाई के जानकारी छ सबैलाई भने ठाउँ ठाउँमा अव्यवस्थित बसोबस्ती छ। काठमाडौँ लगायत केही ठाउँबाट त वर्तमान सरकार गठन भएको केही दिनपछि अव्यवस्थित बसोबस्ती हटाइएपछि यो विषयमा थुप्रो क्रिया प्रतिक्रिया द्रसर प्रजर सरकारका निम्ति आएका छन् र ठाउँ ठाउँमा अव्यवस्थित बसोबस्तीबाट हटाइएका स्थानीयहरूले रहेका दुःखका विवरण त्यसका भिडियो अडियो तस्बिर फुटेजहरू पनि प्रकाशित प्रसारित भएकै छन्। यो विषयमा सरकार पनि आलोचनालाई छैन अनि यो समस्या चाहिँ हुँदै नभएको पनि होइन। यसलाई गम्भीर र मसिनो अध्ययन गरिकन वास्तविक भूमिहीनहरूका लागि जसमा जग्गा जमिन छैन उहाँको लागि त फेरि सरकारले या समुदायले सुकुमासी बनाउनु हुँदैन। तर यही विषयसँग जुझ्दै यो गैर सुकुमासीहरूले पनि सुकुमासी हुँ भनेर कतै हडपेका कतै चाहिँ सार्वजनिक जग्गा जमिनै आफ्नो कर्जामा राखी बरू त्यसमा भाडा लगाएर चाहिँ अरूलाई व्यापार गर्ने अनेक कुराहरू सुनिन्छन्। वास्तविकता सुनेका कुरा कति सत्य हुन् यसको गहिरो अध्ययन होस् र वास्तविक भूमिहीनहरूका निम्ति सरकारले यसरी सधैँ सुकुमासी नबनाओस्। वास्तवमा दिनुपर्ने मान्छेलाई बेलामा लालपुरलाई धेरै जग्गा जमिन बसोबस्ती बसाउन पाए हामीले आम नेपालीको ध्यान त्यो शक्ति बरकत चाहिँ भौतिक विकासमा देशको चाहिँ नि यो आर्थिक निर्माणमा त्यसको दल बसाल्न त्यसलाई श्रीवृद्धि गर्न लगाउन पाइन्थ्यो। अहिले चाहिँ हामी नेपालीहरू थुप्रो राजनीतिक आन्दोलनहरू गरेर त्यसमा ठूलो क्षति क्षति बिउरेर आएका छौँ र फेरि पनि हामी यिनै सामान्य विषय जो वर्षौं अघि समाधान हुनुपर्थ्यो त्यसैमा अल्झिरहेका छौँ अपेक्षा राख्छौं। हामीसँग भएका सामान्य समस्याहरू जो कतिपय समस्या त पैसा खर्च नगरी ठूलो समय नलाइ पनि हुन्छ त्यस्ता समस्या समाधान गर्न सरकारले विशेष प्रयास गरोस् र अहिले चाहिँ खासमा हामी सबै मिल्नुपर्ने समय हो चाहे राजनीति गर्ने राजनीति कर्मी हुन् अथवा समाजका हरेक वर्ग तह क्षेत्र जुनसुकै चाहिने पक्षका हामी नेपालीहरू पनि एक आपसमा नबाँधिकन एक आपसमा नमिलिकन त्यसलाई निर्माण गर्न सकिँदैन। अहिले हाम्रा अगाडि आर्थिक चाहिने दुरावस्थाको निकै जटिल चित्र छ त्यसले हामीलाई जुनसुकै बेला अप्ठ्यारो बनाउन सक्छ। हामी आयातमुखी भएका छौँ निर्यातमा खास जनशक्ति मात्रै निर्यात हो कि भन्ने एउटा चाहिने चित्र देखिन्छ र अहिले पनि हाम्रा जग्गा जमिन धेरै ठाउँमा बोझिन बाँझो हुन थालेका छन्। उर्वरा भूमि बाँझै हुने अनि हाम्रो श्रम शक्ति वैदेशिक रोजगारमा बाध्यता बस्ताने गाउँहरू रेटिँदै हामी सहरतिर घना बस्ती बसेका छौँ जहाँ मान्छेको बस्ती भूमिले धान्नेभन्दा छिमेटा बजारले धान्नेभन्दा बढी भयो भने त्यसले अनेक अप्ठ्यारो ल्याउँछ तनाव बढाउँछ चिन्ता बढाउँछ त्यसले चाहिँ मथिमलमा अनेक अप्ठ्याराहरू ल्याउँछ जसका कारणले मान्छे तनावमय भएपछि उसले जुनसुकै किसिमका गम्भीर र आपराधिक हत्कण्डा पनि गर्छ कि अहिलेका यो सामाजिक तनावका विषय ती पनि हुन् कि मानिसहरूले पछिल्ला दिनमा त सायद कुनै मान्छेको समाजमा खराब असर हुन्छन् नै अहिले चाहिँ धेरै मानिसहरूले आफ्नो जीवनको पनि महत्व नराखेको भविष्यको आशा नदेखेर होला कति गम्भीर र सुन्दा पनि आङ्गिरिङ गराउने मनै श्रीङ्ग गराउने खालका घटनाहरू हुन थालेका छन्। यसको न्यूनीकरणको निम्ति हाम्रो आम समुदायले चिन्तन गरेन भने सरकार र सम्बन्धित समाजका चाहिँ पक्षहरूले ध्यान दिएनन् भने यसले भोलि हामीलाई कहाँ पुर्याउँछ यसको नतिजा के हुन्छ त्यो भन्न सकिँदैन। त्यसकारण तपाईँ सबै सकारात्मक सोच गरिकन देश निर्माणमा हाम्रो भविष्य बनाउनलाई एकजुट हौ। निरन्तरको वर्षापछि आज काठमाडौँ उपत्यकाको आकाश पनि खुल्दै गएको छ। वरपरका क्षेत्रहरूमा देखिएको आकाश पनि विस्तारै निलो भएर सफा देखिन थालेको छ। गत बिहिबारदेखि निरन्तरको वर्षाले काठमाडौँ सहित देशभरिको मौसम धुम्म भएको थियो बादल आएको थियो। आज दिउँसोदेखि पनि मौसम सफा हुँदै गएको छ। साना ठूला खोला नदीका पानीका बहावहरू विस्तारै घट्न थालेका दृश्य देखिन्छन्। मौसममा यसै किसिमले यो मनसुन सक्रिय हुँदा उतार चढाव देखिन्छ नि मनसुन जन्य विपद हुन सक्ने सम्भावना हटेको होइन। त्यसकारण हामी सबै सचेत बनौं सरकारले तन तयारीमा राखेको विपद उद्धार कर्मी हाम्रो सुरक्षा युनिटहरूलाई सम्बन्धित मसिन औजारलाई तैनात नै राखिराखोस्। कार्यक्रमका अर्का मित्र हेलो
2: हजुर ओम सर नमस्कार म बौद्धबाट ठुलो तामाङ सर
1: नमस्कार स्वागत छ हजुरलाई र विशेष सन्दर्भ फुकाउनुहोस्।
2: अब यो समय र विपदहरू त बेला बेलामा आउँछ त्यो चाहिँ कसको भूमिका के भन्ने कुराहरू हाम्रो धर्म निभाए पुग्छ यसलाई हामीले धेरै कसलाई दोषिने भनेर धेरै भन्नु पनि पर्दैन। मेरो विषय चाहिँ के हो सर अहिले हाम्रो नयाँ सरकार आउनु भएको छ उहाँहरूले भ्रष्टाचार समाउने भ्रष्टाचारीहरूलाई समाउने जस्तो गर्ने अनि अदालतले छोडेको जस्तो गर्ने यो नाटकै नाटक जनतालाई यस्तो कार्यहरू नगर्नुहोस् भन्छु जसले भ्रष्टाचार गरेको छ जो हिजो सामान्य मान्छे एक सुख काम नगर्ने उल्टी आउने गरी खाने त्यो धनी भयो आय स्रोत नभएपछि त्यसको सम्पत्ति जबर गर्नुपर्छ मेरो भनाइ त्यो विशेष हाम्रो देशमा कर्मचारी तन्त्र र नेता तन्त्रमा छ अनि ठेकेदार तन्त्रहरूमा छ यस सम्बन्धमा दण्डलाई छाडो हाल्ने कामहरू राजनीति दल कर्मचारी तन्त्रहरूले नगर्नुहोस् त्यो चाहिँ किनभने राजनीति भनेको समय भनेको स्थिर हुँदैन अस्थिर हुन्छ जनतालाई छ गब ढाट्ने कामहरू नगर्नुहोस् भन्छु अनि सरकारले पनि के भन्छु भने विशेषकारी उहाँको कार्यकर्ताहरू सरकारभन्दा नि हिजोको राजा महाराजादेखि लिएर हिजो अस्तिको सम्मको सरकारहरू नेताहरू फेल हुनेमा कार्यकर्ताहरूको नै ठुलो दोष छ त्यसैले अब यो त्यो यो मलाई हाम्रो स्थानीय सरकार अर्काको हाम्रो छैन त्यो दोषहरू दिएर उम्काउने तपाईँहरूलाई ऊ छैन त्यसैले मेन कुरो त्यो सानोतिनाहरू अब लाइसेन्स घरमा पुर्याउने तेलको भाउ घटाउने नुनको भाउ बढाउने त्यस्तो यो हाव कुराहरू नआलमालिकन हाम्रो हिजो 200 वर्षदेखि नेपालबाट युवा बेचेको छ यसलाई रोक्ने काम गर्नुहोस् कसरी रोक्ने काम गर्ने भन्ने कुरो अहिलेको समयमा हामीले भन्नु पर्दैन उहाँहरूलाई थाहा छैन भन्नु पनि मिलेन नेट चाहिँ सफा बोक्नुहोस् फेरि अहिले मेरो यति नै हो सर नमस्कार
1: हस् धन्यवाद नमस्कार ठुलो तनाङ बौद्ध काठमाडौँबाट टेलिफोन गर्नुहुन्थ्यो कार्यक्रम आवाज प्रसारणमा छ तपाईँ पनि सहभागी हुन सक्नुहुन्छ यहाँको सहभागिताका निमित्त हामीसँग स्टुडियोमा 01-5367-2793-68-803 टेलिफोन लाइन छ पार्क गर्ने फोन लाइन मार्फत तपाईँ पनि सहभागी हुन सक्नुहुन्छ हामी कहिलेकाहीँ होस हराउँछौँ होस गुमाउँछौँ यो हाम्रा निम्ति निकै घातक प्रसङ्ग हो हामीसँग असम्बन्धित विषयमा पनि हामी ज्यादा चिन्तन गर्ने भन्दा पनि चिन्ता गर्ने पनि हुँदो रहेछौँ कहिलेकी त लाग्छ हामी चाहिने काममा कहिले पनि लाग्दैनौँ कि नचाहिने काममा लाग्छौँ कि नगर्दा नि हुने काम गर्ने नगरी नहुने काम गर्दै नगर्ने अनि गर्नु नहुने काम चाहिँ गर्ने गर्नु हुने काम छोड्ने पढ्नु पर्ने कुरा नपढ्ने नपढ्दा पनि हुने चाहिँ पढ्ने हेर्नु नपर्ने कुरा हेर्नै नहुने कुरा हेर्ने नहेरी नहुने नजानी नहुने कुरा चाहिँ नहेर्ने अनि नजान्ने यो हामी कहाँ हाम्रा आफ्ना कमजोरी हाम्रो भनेको खास तपाईँको भन्दा नि मेरो प्रत्येक व्यक्तिभित्रको म पात्रमा यो कुरा लक्षित हुन्छ र प्रत्येक म पात्र यो विषयमा आकर्षित हुनुपर्छ भर्खरै विश्वकप सक्यो फाइनल खेल्न सकिसक्यो यसको छिनफाना नै भइसक्यो पुरस्कार पाउनेले पाउनुभयो जे जे पाउने लाने सम्बन्धित जितेका देशहरूले अथवा पुरस्कार लिन पर्ने भएका छनिएका देशहरूले त्यो लिएर खेलाडीहरू लिएर आफ्नो देश फर्किसके तर त्यसको धमधमी चाहिँ नेपाल जसले आजसम्म विश्वकप खेल्न पाएको छ नि त्यो अवसर हामीले प्राप्त गरेका छैनौँ भविष्यमा त्यो अवसरको निम्ति हामीले प्रयत्न गर्नुपर्छ यो एउटा अलग्गै विषय हो तर फिफा विश्वकपको फाइनल हेर्ने क्रममा भक्तपुरमा झडप हुँदा एकजना युवकको मृत्यु भएको छ मृत्यु हुनेमा बर्दिया घर भएका 26 वर्षीय राज कार्की रहेको जिल्ला प्रहरी परिसर भक्तपुरले बताएको छ जिल्ला प्रहरी भक्तपुरका अनुसार यो घटनामा संलग्न भएको आरोपमा 18 जनालाई पक्राउ गरेर म्यापथप गरिएको छ पक्राउ परेकाहरूमाथि अनुसन्धान अघि बढ़ाइएको छ स्क्रिनिङ गरेर जो संलग्नमा छन् उनीहरूमाथि मात्रै मुद्दा चलाउने प्रहरीको तयारी छ भक्तपुरको घ्याम्पी डाँडा स्थित होटलमा विश्वकप फाइनल हेर्ने क्रममा विवाद हुँदा कुटाकुट भएको प्रहरीले बताएको छ कुटपीटबाट गम्भीर घाइते भएका घाइतेहरूको उपचारको क्रममा सोमबार मध्यपुर अस्पतालमा एकजनाको मृत्यु भएको विश्वकप हुने भइरहेको छ हाम्रो देशका लागि हुन पाएको छैन भन्ने प्रयत्न गर्नुपर्छ खेलको विकास गर्नुपर्छ यो हाम्रो निम्ति एउटा महत्वपूर्ण यो चाहिँ नि संवादको अथवा चाहिँ अन्तर्क्रियाको बहसको विषय छँदैछ तर त्यो फुटबललाई लिएर हामी कतिसम्म आफ्ना होसहरू गुमाउँछौँ आफ्नो भाइ साथीको हत्या गर्न कुटपिट गर्न पनि हामी उद्धत छौँ कति ठाउँमा बाली थापेर फुटबल हेर्ने खालका कुरा पनि छन् र विशुद्ध मनोरञ्जन गर्ने राम्रो खेल खेल्नेहरूलाई चाहिने मन पराउने अथवा धन्यवाद दिने त्यसलाई एउटा विशुद्ध मनोरञ्जनको निम्ति शिक्षा प्रेरणाको निम्ति कतिपय खेलाडीहरूले खेल्ने अभ्यास हेरेर पनि जान्नुहुन्छ त्यो एउटा सिक्ने कुरा छँदैछ तर त्यसैलाई लिएर ज्यानै जानेसम्मका झैझडा गर्ने आपसी मेलमिलाप नै फाटो हुने गरी चाहिँ हामी वाद विवाद गर्ने यो कतिसम्मको हद हो कतिसम्मको यो चाहिँ नि हाम्रो शैली हो यो चाहिँ हाम्रो समाज कतापट्टि गइरहेको छ हामीले हो द्रुत संचार विकास गर्यौं डिजिटल प्लेटफर्मबाट संसार पुग्यौं हामीसँग हात हातमा इन्टरनेट छ सारा कुरा छ हामी संसारसँग जोडिएका छौं यसो भन्दै गर्दा त्यस मार्फतै हामी के गर्छौं हामीलाई त्यसरीले फाइदा दिइरहेको छ कि घाटा दिइरहेको छ यसो प्रति गर्ने होला यो एउटा गहिरो अध्ययनको अनुसन्धानको विषय बन्नुपर्छ र यी आएका यावत समस्याहरू हामीले समाधान गर्नुपर्छ अन्यथा भविष्यमा पनि हामीलाई यसले कतै न कतै घातक अवस्था सिर्जित गर्छ हामीले आज केही बेर अगाडि एउटा अर्को समाचार सुन्यौं सरकारले भर्खर शुरू भएको आर्थिक वर्षदेखि शिक्षा र स्वास्थ्यमा 3% कर चाहिँ सेवाग्राहीहरूलाई निजी अस्पताल र निजी विद्यालयहरूमा पढाउने र उपचार गर्नेहरूलाई लगाउने भनेको थियो यसको चौतर्फी निन्दा आलोचना कहिले आक्रोश पनि अब निजी विद्यालय सञ्चालकहरूले त हिजोको दिनमा बरू हामी जेल जान तयार छौं तर निजी विद्यालय 3% कर तिर्न तयार छैन भन्नुभएको थियो सारा कुरालाई विचार गरिकन होला भर्खर केही घण्टा अगाडिदेखि खबर आइरहेको छ शिक्षा र स्वास्थ्यमा लगाइएको यो 3% थपिएको कर चाहिँ सरकारले फिर्ता गरेको छ अरे यो फिर्ता गरेको सँगै सरकारको सराहनीय कदम भन्ने यसको स्वागत भएको छ प्रमुख प्रतिपक्षी दल प्रतिपक्षी दलका नेताहरूदेखि अरूले पनि र नेपाल विद्युत प्राधिकरणका तत्कालीन चाहिने कुलमान घिसिङ एमडीले चाहिँ कार्यकारी निर्देशकले अर्को कुरा भन्नुभएको छ बिजुलीमा लगाएको 5% ब्याज पनि सरकारले फिर्ता लिनुपर्छ यही कुरा नेपाली कंग्रेसका सभापति गौरन थापाले पनि आज भन्नुभएको छ अरू धेरै मानिसहरूले पनि यो कुरा व्यक्त गरिरहनु भएको छ निम्बा आयोगका सर्वसाधारण नागरिकलाई जति जे राज्यलाई कर बुझाइरहनु भएको छ यसमा प्लस भन्ने गरी अरू कर थप्नु तत्कालका निम्ति नागरिकका निम्ति यो सहन सक्ने विषय नहुन सक्छ त्यसकारण यी हर विषयमा सरकार लचिलो भनोस् र मध्यमार्गी हितकर निर्णय गरोस् जनमुखी हुनुपर्छ सरकार हामी आह्वान र अनुरोध गर्छौ अपेक्षा राख्छौं यति मात्रै हो हाम्रो बल भने अर्का मित्र को हुनुहुन्छ हेलो
3: नमस्ते अनुसार म हरिबोल बराजकै सुन्दरीगढबाट
1: नमस्कार हरिबोलजी स्वागत गरे के सूचना समाचार छ सुनाउनुहोस् हजुर
3: सूचना भन्दा पनि मलाई आफ्नै गुफेश्वर पोख्न मन लाग्यो गोकर्णेश्वर नगरपालिका वडा नम्बर 2 वडा अध्यक्ष नेहरू तामाङजीले मेरो भाइ त्यो टेलिकममा प्राविधिक अधिकृत पनि हुनुहुन्छ उहाँसित तपाईँलाई 8,500 तिर्नुहोस् हामी धारा चलान गरिदिन्छौँ आएको स्थानीय वासीले 8,500 कसै सर आएकोले 50,000 लाग्छ त्यसैले घरको अरू सदस्य तपाईँको नाममा घरमा अलरेडी भाडा जगाउनु भएको छ भनेदेखि तपाईँले जुन ठाउँमा भाडामा दिनुभएको छ जग्गा त्यो ठाउँमा आमाको नाममा सरको नाममा राख्नु हामी जडान गरिदिन्छौँ भन्नुभयो त्यही अनुरोध हामीले भाडा जडानलाई भुक्तानी गऱ्यौँ 6 महिना भयो तर अहिले चाहिँ उहाँ के भन्नुहुन्छ भनेदेखि हुँदैन भन्नुहुन्छ जनप्रतिनिधि जस्तो व्यक्तित्वले आफ्नो दिएको वचन आफैले पालना नगरेपछि आगामी चुनावमा त्यसको रिजल्ट के होला तर राइटर खानेपानी उपभोक्ता समितिका अध्यक्ष गौतम तामाङज्यू एकदमै सकारात्मक हुनुहुन्छ तपाईं यो कटक अध्यक्ष जिल्ला भन्नुस् म आरएसको म जगान गर्दिन्छु तुरुन्त भन्नुहुन्छ यसरी पूर्वाग्रह पूर्ण आफै आइडिया सिकाएर थोरै रकम गर्ने भन्ने अहिले चाहिँ नगर्ने यस्ता त हामी निकै पीडित भएका छौँ यसतर्फ चाहिँ उहाँको ध्यान जाओस् र अहिले हजुरले भन्नुभयो शिक्षा र स्वास्थ्यमा लागेको स्वास्थ्यताले हो यो सकारात्मक कुरा हो र जनताको मन र मतलाई बुझेर फिडब्याक बुझेर सरकार सञ्चालन गर्दै गयो भने सरकारले आगामी वैशाखमा हुने 84 सालमा हुने चुनावमा पनि भोट ल्याउन सक्छ तर अब हजुरले भन्नुभयो गगन थापाज्यूले पनि भन्नुभएको छ कि बिजेपीमा लागे पनि हटाउनु पर्छ भने चाहिँ सकारात्मक पक्ष हो सरकारले अत्यधिक रूपमा जनताको भावनालाई मध्यनजर राखेर काम गर्दै गयो भने राम्रो हुन्छ अब हर्क साम्पाङले पनि आज विरोध भयो अरे धेरै कुरा गरेर हो कि जनता आकर्षित मत आकर्षित भएका जनताले कुरा होइन काम जान्छन् शिक्षकहरूले भनेका छन् कुरा जस्तो काम गर काम जस्तो कुरा त्यसमा कुरा भन्दा पनि सामान्य प्रधानमन्त्री कम बोल्नुहुन्छ तर अहिले विभिन्न क्षेत्रका व्यक्तिहरूसँग बोल्नु भएको छ विचार विमर्श गर्नुभएको छ त्यसको चाहिँ सकारात्मक सन्देश गइराखेको छ यसै गरी अगाडि बढ्दै जानुपर्छ र आगामी प्रदेश सभा तथा स्थानीय निकायको चुनावमा राजसभाले आफ्नो महत्व बढाउँदै जानुपर्ने छ भनेदेखि कयौँ कुराहरू परीक्षण गर्दै जानुपर्ने अवस्था पनि छ अब परीक्षण गर्दै गयो भनेदेखि जनतामा निराशा संसदीय पार्टी पनि यस्तै हो भन्ने हुन्छ वैकल्पिक पार्टी हो भारतको जस्तै भाजपा बुढाए जस्तो उठाउनुपर्छ तर भोलि बिपी कोइरालाको 44 दिवस अब विभाजित भएर आउँदैछन् सायद उहाँको दिवंगत आत्माले पनि शान्ति पाउँदैन किनभने उहाँ एकता चाहनुहुन्थ्यो र उहाँको पालाभरि एकता कायम थियो काङ्ग्रेसमा र अहिले यही मन भएर गर्दाखेरि चाहिँ यो श्रद्धाञ्जली पनि ग्रहण गर्नुहुन्न उहाँले भन्दै बिदा हुन्छु नमस्कार
1: हस् धन्यवाद नमस्कार हरिभाइ बुढा थकीलाई सुन्दरी जगबाट हुनुहुन्थ्यो विद्यालयहरूले शिक्षा संहिता शुल्क उठाएको भए फिर्ता गर्ने बताएका छन् आर्थिक वर्ष 83-84 सरकारले शिक्षा संहिता शुल्क तोकेपछि निजी विद्यालय र कलेजले 1 साउनदेखि अभिभावकलाई बिल पठाउन थालेका थिए तर आज मात्रै प्रधानमन्त्री बालन शाहले शिक्षा र स्वास्थ्यको संहिता शुल्क हटाउने निर्णय लिनुभएको थियो यही निर्णय सार्वजनिक भएपछि विद्यालयहरूले संहिता शुल्क उठाएको भएदेखि सम्बन्धित विद्यालयले सम्बन्धित अभिभावकलाई फिर्ता गर्ने भनेर घोषणा गरेका छन् नागरिक हितका हरेक कदमको मुक्त कण्ठले स्वागत गर्नुपर्छ र देश नागरिक हितमा भएका जसुकै जहाँबाट गरेका ठिक ठिक काम छन् भने तिनको सम्मान गर्नुपर्छ सहयोग गर्नुपर्छ चाहे सरकारमा रहने दलले गरून् चाहे सरकार बाहिर भएकाले गरून् चाहे शहरका नागरिकले नेपालले गरून् चाहे गाउँका नेपालले गरून् अथवा विदेशमा पुगेकै नागरिकले पनि देशका निम्ति केही गर्नुहुन्छ अरू कसैले गर्नुहुन्छ भने पनि त्यसको स्वागत गर्नुपर्दछ खालि हामीले अँध्यारो उज्यालो र रङ त्यसको अवस्था छुट्याउन सक्नुपर्छ त्यति छुट्याउन थाहा पाएनौ सकेनौ भने चाहिँ फेरि हामी पनि कमजोर हुन्छौँ कसैको देवत्वकरण कसैलाई चाहिँ हामीले स्वार्थपूर्वक आलोचना गरिरहनु उपयुक्त हुँदैन त्यसकारण त हामी अनुरोध गर्छौं निष्पक्ष सक्रियताको अभ्यास सबैले गरौं कार्यक्रमका अर्का मित्र हेलो
4: नमस्कार सर म विश्वनन्द भक्तर सुरुमा
1: नमस्कार सर स्वागत छ हजुरलाई
4: हस् धन्यवाद
1: आजको विषय प्रसङ्ग
4: आजको विषय प्रसङ्ग हजुरलाई भनिहाल्नु भयो यो वर्तमान राष्ट्रिय स्वतन्त्र पार्टी सरकारले किनकि अर्थमन्त्री स्वर्णिम माग्लेजीले बजेट भाषणमा चाहिँ 3% शिक्षा शुल्क र निजी अस्पतालहरूमा चाहिँ 3% थप शुल्क कर उठाउनु भयो नि यसरी आफूले निर्णय गरेको कुरा पछि फेरि हटाउनु पर्दाखेरि उहाँहरूको जति चाहिँ उचाइ छ नि त्यो उचाइ भएन उहाँहरूले पहिले नै बजेट बनाउनुभन्दा अगाडि सम्पूर्ण विज्ञहरूसँग राज सल्लाह सुझाव मागेर हामीले यस्तो गर्न लागेको अवसर चाहिँ के होला भनेर चाहिँ राय सुझाव सङ्कलन गर्नुपर्छ जनताले चाहिँ यो वर्तमान सरकारबाट धेरै अपेक्षा गरेको छ किन भन्दाखेरि चाहिँ जनता वाक्क दिक्क भइसकेको छ हरेक ठाउँमा करै करै कर करै करतिर चाहिँ जनताले के गर्ने धेरै कुरा हुन्छ त थोरै मात्र काम हुन्छ कि सर नेपालीहरूको बानी पनि त्यस्तै छ आफू घरमा सिन्को नभाच्ने अनि चिया पसलमा गएर यस्तो भयो त्यस्तो भयो यस्तो भन्ने सबभन्दा पहिले देश बनाउने भन्ने कुरा व्यक्तिले आफ्नो घर बनाउनु पर्यो घर बनाएपछि टोल समाज अनि राष्ट्रको कुरा आउँछ जो व्यक्तिले घर केही बनाउँदैन हावा टालमा हिँड्छ त्यस्तो व्यक्तिले चाहिँ देश बनेन नेपालले विकास गर्नु भन्ने चाहिँ यो हास्यास्पद कुरा हो सबै व्यक्तिले सोच्नुपर्छ कि विकास भनेको के हो विकास भनेको पुल नभएको ठाउँमा पुल बनाउने विद्यालय नभएको ठाउँमा विद्यालय बनाउने कलेज नभएको ठाउँमा कलेज खोल्ने संचारको सुविधा नभएमा संचारको सुविधा पुर्याउने हो कृषकहरूकोलाई चाहिँ सिँचाइको व्यवस्था गर्ने बेलैमा मन भू बिजनको व्यवस्था गर्ने हो यसरी जब हामी सबै व्यक्ति चाहिँ आफ्नो टालले चाहिँ गतिमा चाहिँ स्पिडमा काम गर्छौँ त्यसपछि देशमा हरेक क्षेत्रमा विकास हुन्छ अब यहाँ फेरि अर्को कुरा आउँछ देशमा प्रदेश सरकार छ तर प्रदेश सरकार हाम्रो देशमा चाहिँ सातवटा प्रदेश छ ती प्रदेशमा नाम मात्रको कारणले त केही विकास भएको छैन जसको कारणले गाउँहर सबै कुरा रिटिसकेका छ सबै मान्छे सहरमा बस्ने त्यसपछि त्यो गाउँको विकास कसरी हुन्छ किन भन्दाखेरि यदि गाउँमै विकासको पूर्वाधारहरू अवसरहरू रोजगारहरू भइरहे भए मान्छे सहर पस्न बाध्य हुँदैन थियो यी कुरामा चाहिँ सरकारले विचार गर्नु पर्यो गरिब गाउँमा बस्ने व्यक्तिहरूलाई सरकारले विशेष योजना ल्याउनु पर्यो बेरोजगार युवाहरूलाई विशेष योजना ल्याउनु पर्यो अहिले सरकार गठन भएको 3 महिना पुगिरहेको छ विदेश जाने नेपालीहरूको लडको त्यतिकै लागिरहेको छ अब यो अध्ययन गरेर सरकारले के गर्नु चाहिँ हामीले के योजना ल्याउनु पर्यो बेरोजगार युवाहरूको लागि के गर्ने ग्रामीण महिलाहरूलाई के गर्ने यी सबै विकासका खाकाहरू कोर्नु पर्यो ती खाकाहरू कोरेर त्यसको चाहिँ कार्यान्वयन योजना बनाएर त्यसको 100% नै कारण हुनु पर्यो देश विकास अवश्य हुन्छ हामीलाई हाम्रो देश नेपाल स्विजरल्यान्ड पनि बन्नु छैन मलेसिया पनि बन्नु हाम्रो देश नेपाल नेपाल नै बन्नु छ नेपाली हुनुमा गर्व छ नेपालको स्वाधीनता सार्वभौमता नेपालीको नेपाली पनि नकोसियोस् यही भन्दै म बिदा हुन्छु
1: नमस्ते कार्यक्रम आवाज प्रसारणमा छ हामी हरेक दिन साँझ 6 बजेको समाचार पछि 7 बज्दासम्म रहन्छौँ हामी निष्पक्ष सक्रियताको अभ्यास गर्छौँ सकारात्मक खबर जानकारी खोज्ने र तपाईँ हाम्रो सामान्य जीवनसँग छुने त्यससँग गाँसिएका विवरणहरू खोज्ने प्रयत्न गर्छौँ र यो समयलाई दर्शक फलदायी बनाउने प्रयत्नमा तपाईँको पनि साथ होस् भन्ने आशा राखेका छौं कोरियन भाषा परीक्षाका लागि आवेदन खुला भएको छ युवा श्रम तथा रोजगार मन्त्रालय अन्तर्गत वैदेशिक रोजगार विभाग एपीएस कोरिया शाखाले कोरियन भाषा परीक्षाका लागि आवेदन आह्वान गरेको नेपाल र कोरिया बीच भएको समझदारी पत्र अनुसार रोजगार उन्नति प्रणाली जसलाई इपीएस भन्छ भने इपीएस अन्तर्गत कोरियाले 7,200 कोटाका लागि आवेदन आह्वान गरेको हो एचआरडी कोरियाबाट उत्पादनमूलक क्षेत्रमा 5,000 कृषि तथा पशुपालन क्षेत्रमा 2,000 सेवा क्षेत्रमा 100 जना र वन क्षेत्रको लागि 100 जनाको माग आएको छ सोही आधारमा इपीएस कोरिया शाखाले भाषा परीक्षाको लागि आवेदन आह्वान गरेको हो आवेदन अनलाइन मार्फत 27 जुलाई 2026 2 अगस्त सम्म दिन सकिनेछ 18 वर्ष पूरा भएर 39 वर्ष नलागेको फौजदारी अभियोगमा अलातबाट सजाय नपाएको कोरिया गएर गैरकानूनी रूपमा बसोबास गरी कोरियाबाट फिर्ता नभएको नेपाल सरकारले अन्य मुलुकमा जान रोक्न लगाएको र कोरियामा E9 वा E10 भिसामा 5 वर्ष वा सुभन्दा बढ़ी नबसेको हुनुपर्ने मापदण्ड तोकिएको छ पहिलो चरणको भाषा परीक्षाको नतिजा आएपछि अर्को चरणको परीक्षा हुन्छ परीक्षाको लागि अमेरिकी डलर शुल्क तिर्नुपर्ने हुन्छ अन्तिम परीक्षामा पास भएका उम्मेद्वारको वैधता नतिजा प्रकाशन भएको मितिले 2 वर्षसम्म चाहिने त्यो नीति कायम हुने भनेको दुई वर्षसम्म जान पाइने व्यवस्था गरिएको छ। कोरियन भाषा परीक्षा उत्तीर्ण गर्नु, कोरियामा रोजगारीको सुनिश्चितता नभएको पनि भनेको छ। भाषा परीक्षा मात्रै उत्तीर्ण गर्न हुँदैन, अरू मापदण्डहरू पनि पूरा गर्ने शर्त राखेर कोरियन भाषा परीक्षाको लागि आवेदन खोलेको छ। 7,200 संख्या 7,200 जनाको लागि आवेदन खोलेको हो। यस्ता सूचनाहरूले पनि हामी खुसी हुनुपर्ने, उत्साही हुनुपर्ने, विदेश जान पाउने, भिसा खोलेको भिसा लाग्ने, काम खोल्यो यतिजना आएछ भन्ने डिमान्ड आउँदा माग आउँदा पनि हामी अत्यन्तै खुसी हुन्छौँ। बडा यो हाम्रो निम्ति पीडादायी कुरा हो। आफ्नो देश छ, आफ्नो घर सम्पत्ति छ, माटो छ, पानी छ, अझ प्राकृतिक स्रोत साधनमा त हामी सम्पन्न छौँ, हामीले नै भनिरहेका छौँ। कृषि प्रधान मुलुक, भौगोलिक सम्पदा पनि छ, विश्वमा नभएका अद्वितीय हिम्मत श्रृङ्खलाहरू छन्, जलभण्डारले चाहिँ हामी धनी मुलुकमा पर्छौँ, सांस्कृतिक सम्पदा उत्तिकै छ। यी सब भएर पनि हामीलाई रोजगारी नगएर विदेश जानुपर्ने, वैदेशिक रोजगारका यस्ता समाचारले पनि हामीलाई खुसी हुनुपर्ने ठाउँमा पुर्याएको छ।
5: यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 7 बजे समितिद्वारा दुई सहकारीका 125 बचतकर्ताको रकम फिर्ता। अन्तर्राष्ट्रिय मुद्रा कोषले युक्रेनलाई 69 करोड़ अमेरिकी डलर ऋण उपलब्ध गराउने र आईसीसी विश्वकप लीग 2 मा नेपालद्वारा नामिबिया सामु 158 रनको लक्ष्य प्रस्तुत।

0: और टेलीकॉम को इंटरनेशनल रोमिंग सेवा सुचारू करना #14#7# गरी वा नेपाल टेलीकॉम को ऐप बाट पनि गर्न सक्नुहुन्छ।
1: नेपाल टेलीकॉम राष्ट्रको
2: समाचार अब विस्तारमा। सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको 3% समता कर हटाउने निर्णय गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जाल मार्फत सुव्यवस्था कार्यान्वयन गर्दा आम मानिसले थप खर्च र निराशा भोग्नुपर्ने देखिएको उल्लेख गर्दै अहिलेका लागि समता कर हटाइएको उल्लेख गर्नुभएको छ। प्रधानमन्त्री शाहले अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेसँगको परामर्शपछि हालका लागि शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क लागू नगर्ने निर्णय गरिएको बताउनुभयो। 3% समता कर लगाउनुको उद्देश्य दुर्गम र पछाडि परेका क्षेत्रका नागरिकलाई राम्रो शिक्षा र स्वास्थ्य सेवा उपलब्ध गराउनु, दलित सीमान्तकृत तथा विपन्न बाल बालिकालाई सहयोग गर्नु, स्वास्थ्य बीमा विस्तार गर्नु र त्यसका लागि आवश्यक आर्थिक स्रोत जुटाउनु रहेको प्रधानमन्त्रीको भनाई छ। उहाँले नागरिक तहमा समता देखिएको समता कर प्रतिको प्रतिक्रियाले सरकारको गम्भीर ध्यानाकर्षण गरेको र नागरिकको माग सुन्दै अगाडि बढ्न तथा समतामूलक समाज निर्माण गर्न आफूहरूको प्रतिबद्धता अटल र स्पष्ट रहेको बताउनुभयो। कुनै निर्णयप्रति नागरिक असन्तुष्ट भएमा त्यसमा सुधार र परिमार्जन गर्न सरकार सधैँ तयार रहेको प्रधानमन्त्री शाहले उल्लेख गर्नुभएको छ। प्रधानमन्त्री शाहले विपन्न र गरीब नागरिकले गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा पाउन सकुन् भन्ने उद्देश्यले निजी अस्पतालमा 10% सैया र निजी क्याम्पस तथा विश्वविद्यालयमा 10% सीट पारदर्शी र न्यायोचित रूपमा उपलब्ध गराउने नीति कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो। नेपाली कांग्रेसका सभापति गगन थापाले शिक्षा र स्वास्थ्यमा लगाइएको 3% समता कर हटाउने सरकारको निर्णय स्वागत योग्य भएको बताउनु भएको छ। आज सामाजिक सञ्जाल मार्फत सभापति थापाले यो व्यवस्था अनुपयुक्त भएको कुरा आफूहरूले प्रारम्भबाट नै उठाउँदै आएको उल्लेख गर्दै शिक्षा र स्वास्थ्य विलासिता नभएको बताउनुभयो। प्रमुख प्रतिपक्ष दल कांग्रेसका सभापति थापाले समता कर हटाउने सरकारको निर्णयलाई कार्यान्वयनमा लैजान आवश्यक कानूनी तथा प्रशासनिक प्रक्रिया पनि हितपूर्वक हुनुपर्ने धारणा राख्नुभयो। प्रधानमन्त्री बालेन्द्र शाहले स्वदेशमा उत्पादित तयारी पोशाक उद्योगको विकासका लागि सरकार कटिबद्ध रहेको बताउनु भएको छ। तयारी पोशाक उद्योग संघका पदाधिकारीसँग आज प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आयोजित छलफलमा उहाँले तयारी पोशाक उद्योगमा संलग्न व्यवसायीको हितमा सरकार सदैव प्रतिबद्ध रहेको बताउनुभयो। प्रधानमन्त्री शाहले तयारी पोशाक उद्योगसँग सम्बद्ध व्यवसायीसँगको भेटपछि विभागीय मन्त्रीलाई तत्काल टेक्सटाइल एण्ड क्लोदिङ डेभलपमेन्ट काउन्सिल गठन गर्न निर्देशन दिनुभयो। तयारी पोशाक व्यवसायीले काउन्सिल गठनले स्वदेशमा उपलब्ध कच्चा पदार्थमा आधारित तयारी पोशाकको निर्यात प्रवर्धन र आयात व्यवस्थापन गर्न सहज हुने अपेक्षा गर्नुभयो। उद्योगी तथा व्यवसायीको माग बमोजिम प्रधानमन्त्रीले रुग्ण उद्योगलाई तत्काल सुचारू गर्न उद्योग मन्त्रालयलाई थप निर्देशन दिनुभयो। उहाँले निशुल्क व्यापार सम्झौता FTA र वैदेशिक लगानी FDI ल्याउन तयारी पोशाक वस्तु अमेरिकामा रोकिएको र टेस्टिङ सर्टिफिकेसन नभएकाले त्यसको बाटो खुलाउन परराष्ट्र मन्त्रालयलाई निर्देशन दिनुभयो। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले लालीगुराँस सहकारी र तपाईँ हाम्रो सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ। समितिका अनुसार लालीगुराँस सहकारीका 35 जना, तपाईँ हाम्रो सहकारीका 90 जनाले बचतकर्ताले बचत फिर्ता पाएका हुन्। सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै पीड़ित बचतकर्तालाई फिर्ता गरिएको जनाएको छ। समस्याग्रस्त सहकारी संस्थाहरूबाट ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकमबाट सम्बन्धित सहकारीका बचतकर्ताहरूलाई बचत फिर्ता गर्ने कार्य प्रचलित कानूनी व्यवस्था बमोजिम निरन्तर रूपमा सञ्चालन भइरहेको समितिले जनाएको छ। निर्वाचन आयोग का प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको संसदीय सुनवाई यही 12 र 13 गते हुने भएको छ। संसदीय सुनवाई समितिको आजको बैठकले निर्वाचन आयोगका प्रमुख आयुक्तमा प्रस्तावित मान बहादुर कार्की र आयुक्तहरूमा प्रस्तावित डाक्टर राजीव सुब्बा र गुरूप्रसाद वाग्लेको संसदीय सुनवाई साउन 12 र 13 गते गर्ने निर्णय गरेको हो। संसदीय सुनवाई अगाडि समितिले प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरू विरूद्ध परेको उजुरीमा छलफल गरी सुनवाई गर्ने समिति सभापति बुध नारायण श्रेष्ठले जानकारी दिनुभयो। प्रमुख निर्वाचन आयुक्तमा प्रस्तावित मान बहादुर कार्की विरूद्ध एउटा उजुरी परेको र आयुक्तहरूमा प्रस्तावित सुब्बा र वाग्ली विरूद्ध कुनै पनि उजुरी नपरेको समिति सभापति श्रेष्ठले जानकारी दिनुभयो। संसदीय सुनवाई समितिले प्रस्तावित व्यक्तिहरूलाई कार्ययोजना प्रस्तुतिकरणका क्रममा नतिजामा आधारित कार्ययोजना ल्याउन आग्रह समेत गरेको छ। गत असार 19 गति बसेको संवैधानिक परिषदको बैठकले प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्त नियुक्त गर्न सिफारिश गरेको थियो। नेपाल कानून आयोगले कानून तर्जुमा दिग्दर्शन सार्वजनिक गरेको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले आज दिग्दर्शन सार्वजनिक गर्नुभयो। उहाँले दिग्दर्शन कानून तर्जुमा गर्दा कानूनको भाषा संरचना विषयवस्तु समेटिएकाले कानूनको सरोकार राख्ने सबैलाई उपयोगी हुने बताउनुभयो। साथै संघ प्रदेश तथा स्थानीय तहमा निर्माण हुने कानूनको गुणस्तर अभिवृद्धि गर्न समेत दिग्दर्शनको प्रकाशन उपयोगी हुने विश्वास व्यक्त गर्दै मन्त्री गौतमले कानून आयोगबाट परिमार्जन सहित तयार पारिएको अत्यन्तै महत्वपूर्ण र समय सान्दर्भिक कार्य भएको बताउनुभयो। बागलुङ जिल्लाका सबै स्थानीय तहले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा कृषि तथा पशुपालन क्षेत्रलाई उच्च प्राथमिकतामा राखेका छन्। उत्पादन वृद्धि, रोजगारी सृजना, आय आर्जन वृद्धि तथा खाद्य सुरक्षालाई ध्यानमा राख्दै कृषि र पशुपालनका विभिन्न कार्यक्रमलाई अगाडि बढाउने नीति लिएका हुन्। बागलुङबाट संवाददाता कोपिला कैलको रिपोर्ट।
3: बागलुङलाई कृषि उत्पादनको पकेट जिल्लाको रूपमा लिइन्छ, तर पछिल्लो समय बढ्दो विदेश पलायनका कारण जमिन बाँझै राख्ने चलन बढ्दै गएपछि यहाँका दशवटै स्थानीय तहले कृषि तथा पशुपालन क्षेत्रलाई मध्यनजर गरी नीति तथा कार्यक्रममा प्राथमिकता दिएको जनाएका छन्। जैमिनी नगरपालिकाका नगर उप प्रमुख हरिहर शर्मा,
4: युवाहरूलाई विभिन्न खालका कार्यक्रमहरू बनाएर युवा मैत्री कृषि मैत्री कार्यक्रमहरू निर्माण गरेर स्थानीय उत्पादलाई बजारसम्म सजिलो लैजाने आय आर्जन गर्नका निम्ति कृषि एम्बुलेन्स पनि हामीले सञ्चालन गरेका छौँ भने घुम्ती कोषका मार्फत उहाँहरूलाई बढीमा 3 लाख कर्जा दिने कार्यक्रम पनि बनाएका छौँ।
3: दूध मासु अण्डा र हरियो साग सब्जीमा आत्मनिर्भर बन्न सके मात्र पनि आयातित वस्तु रोकिने बताउनुहुन्छ बागलुङ नगरपालिकाका नगर प्रमुख वसन्त कुमार श्रेष्ठ।
5: दुधमा, मासुमा, अण्डामा र हरियो सागसब्जी, यो चारवटा चीजहरू यही खपत हुने वातावरण बनाउन सकियो र उत्पादनलाई वृद्धि गर्न सकियो भने बागलुङ वास्तवमा आत्मनिर्भर बन्न सक्छ।
3: कृषि कर्ममा लाग्ने किसानहरूको आवश्यकतालाई मध्यनजर गरी पालिकामा कृषि संकलन केन्द्र स्थापना गरेको बताउनुहुन्छ काँटेखोला गाउँपालिका वडा नम्बर 5 का अध्यक्ष ज्ञाननाथ कण्डेल।
6: गर्ने उर्वर जमिनमा काम गर्ने त्यस्ता किसानहरूलाई समय समयमा तालिम औजारहरूको आदि इत्यादि व्यवस्थापन र उहाँले उत्पादन गरेका चिजहरूलाई बिक्री वितरण गर्नका लागि पनि काँटेखोला गाउँपालिकाले एउटा संकलन केन्द्रको निर्माण गरेको छ।
3: बागलुङ कृषिको पकेट जिल्ला रहेकोले व्यावसायिक कृषि गर्न चाहनेलाई विभिन्न अनुदानका कार्यक्रम मार्फत समेट्ने गरेको कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख कुमार पुनको भनाइ छ।
7: प्याकेज अफ प्र्याक्टिसको रूपमा उहाँलाई प्याकेजको रूपमा अनुदानमा सहयोग गर्ने फलफुल विकास आयोजना अन्तर्गत विभिन्न किसिमका फलफुलहरूलाई हामीले अनुदानका कार्यक्रमहरू मार्फत समेटेका थियौँ। रोपन भन्दा चाहिँ बढी क्षेत्रफलमा खेती गर्न चाहनुहुन्छ उहाँहरूलाई बेनादेखि लिएर त्यसको पिलर स्ट्रक्चरदेखि लिएर मलहरूदेखि बिस्तारीहरू
3: बढ्दो व्यवसाय सराई तथा वैदेशिक रोजगारका कारण खेतीपाती गर्नेहरूको संख्या न्यून हुँदै गएको अवस्थामा व्यावसायिक कृषि कर्म गर्न चाहनेका लागि राज्यले अनुदान सहित विभिन्न प्रकारका प्रोत्साहनका कार्यक्रम सञ्चालन गर्नुपर्ने देखिन्छ। कोपिला कण्डेल, रेडियो नेपाल, बागलुङ।
2: राष्ट्रपति रामचन्द्र पौडेलले नागरिक आन्दोलनका अगुवा डाक्टर देवेन्द्र राज पाण्डेको निधनमा दुःख व्यक्त गर्दै समवेदना व्यक्त गर्नुभएको छ। राष्ट्रपति पौडेलले आज पठाउनु भएको संवेदना सन्देशमा स्वर्गीय पाण्डेको साधना मुख्यतः स्वतन्त्रता अधिकार र नागरिक आन्दोलनमा रहेको उल्लेख गर्नुभएको छ। उहाँले नेपालमा लोकतन्त्र स्थापना र पुनस्थापना तथा विभिन्न संघर्ष र आन्दोलनहरूमा नागरिक अगुवाका रूपमा निर्वाह गर्नुभएको नेतृत्वदायी भूमिका सदा स्मरणीय रहने बताउनु भएको छ। राष्ट्रपति पौडेलको संवेदना सन्देश उहाँका प्रेस सल्लाहकार किरण पोखरेल तथा प्रमुख स्वकीय सचिव अवज्ञा पौडेलले स्वर्गीय डाक्टर पाण्डेको निवास विशालनगर पुगेर हस्तान्तरण गर्नुभएको थियो। क्यान्सरबाट पीड़ित पाण्डेको यही साउन एक गते निधन भएको थियो। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीसँग संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठनका निदेशक हुआ याङले आज शिष्टाचार भेट गर्नुभएको छ। मन्त्रालयमा भएको भेटमा उहाँहरूबीच नेपालमा खाद्य सुरक्षा, कृषि रूपान्तरण, दिगो कृषि खाद्य प्रणाली विकास तथा दक्षिण दक्षिण एवं त्रिपक्षीय सहयोग विस्तारका विषयमा छलफल भएको थियो। त्यस अवसरमा मन्त्री चौधरीले नेपालको कृषि क्षेत्रको रूपान्तरण, खाद्य सुरक्षाको सुदृढीकरण तथा अन्तर्राष्ट्रिय वित्तीय स्रोत परिचालनका लागि सहकार्य अझ विस्तार गर्न नेपाल इच्छुक रहेको बताउनुभयो। पोखराको लेखनाथ क्षेत्रमा रहेको विघ्नस्थान प्राकृतिक सौन्दर्यका लागि मात्र नभई दुर्लभ तथा विभिन्न प्रजातिका चराचुरुङ्गीको सुरक्षित वासस्थानका रूपमा पनि परिचित छ। ताल वरिपरिका जंगल, सिमसार र हरिया पहाड़ले यस क्षेत्रलाई नेपालकै आकर्षक चरा अवलोकन गन्तव्य बनाएको छ। कास्कीबाट संवाददाता गौरव त्रिपाठीको रिपोर्ट।
8: हिमालको काखमा फैलिएको विघ्नस्थान वरिपरि हरियाली जंगल अनि बिहानको शान्त वातावरणमा गुन्जने चराचुरुङ्गीका मधुर आवाज प्रकृति र जैविक विविधताको अन्तिम संगम बनेको विघ्नस्थानले स्वदेशी तथा विदेशी पर्यटकलाई वर्षौंदेखि आकर्षित गर्दै आएको छ। ताल वरिपरिका घना जंगल, सिमसार क्षेत्र र हरिया डाँडा कडाले चराचुरुङ्गीका लागि सुरक्षित वासस्थान निर्माण गरेका छन्। हृदय सँगै चराहरूको चिरविराहटले गुन्जने यो क्षेत्र नेपालकै उत्कृष्ट चरा अवलोकन गन्तव्यका रूपमा परिचित बन्दै गएको छ। यही सम्भावनालाई प्रवर्धन गर्ने उद्देश्यले पोखरा महानगरपालिका र पोखरा पंक्षी समाजले विघ्नस्थान पसबैया क्षेत्रमा प्राकृतिक पदयात्रा तथा चरा अवलोकन कार्यक्रम आयोजना गरेका छन्। अभिलेख अनुसार यस क्षेत्रमा हालसम्म 156 प्रजातिका चराहरू भेटिएको पोखरा पंक्षी समाजका पक्ष यसकान्त शर्मा बताउनुहुन्छ।
9: पोखराको पनि लेखनाथ क्षेत्र जिद्धहरू, मांसाहारी चरा लगायत अन्य चराहरूको पनि अत्यन्त महत्वपूर्ण वासस्थान भएको र त्यो कुरो यहाँका पर्यटन व्यवसायी प्रकृति प्रेमीहरू सबैलाई बुझाउनु पर्ने।
8: विघ्नस्थान सँगै पचबैया क्षेत्र जैविक विविधताको दृष्टिले पनि निकै महत्वपूर्ण मानिन्छ। यहाँ स्थानीयदेखि बसाईसाई गरेर आउने विभिन्न प्रजातिका चराहरू वर्षभरि देख्न सकिन्छ। प्रकृतिसँग नजिकै पदयात्रा गर्ने, चराको आवाज सुनेर उनीहरूको जीवनशैली निहाल्ने अनुभवले पर्यटकलाई फरक अनुभूति दिलाउने गरेको लेखनाथ उद्योग वाणी संघका अध्यक्ष झारुका पराजुली बताउनुहुन्छ।
10: जैविक विविधता चरा चुरुङ्गीको वासस्थानको हब हो देवस्थल र अनि हाम्रो लेखनाथका सात ताल जहाँ मानव बस्ती बाटो छैन त्यो ठाउँमा पशु पक्षीहरूले वासस्थान बनाएको हुन्छ। यो ठाउँलाई प्रोटेक्सन गर्दै पर्यटनहरू आकर्षण गर्ने खालको गतिविधि गर्न सक्यो भने धेरै राम्रो छ।
8: विगत 12 वर्षदेखि पचबैयामा बसोबास गर्दै आएका विदेशी नागरिक मोरी निसनका लागि यो क्षेत्र दोस्रो घर जस्तै बनेको छ। उहाँका अनुसार यहाँको शान्त वातावरण, प्राकृतिक सौन्दर्य र चराचुरुङ्गीको विविधताले हरेक दिन नयाँ ऊर्जा र अनुभूति प्रदान गर्छ। उचित संरक्षण र प्रचार प्रसार गर्न सके विघ्नस्थान अन्तर्राष्ट्रिय चरा पर्यटनको उत्कृष्ट गन्तव्य बन्न सक्ने उहाँको विश्वास छ।
11: Many of them come through different times of the year, and because of the forest along one side of the hill here, all the different birds come here, and if you bring a pair of binoculars and a notepad, you can probably calculate maybe registered 50-60 different birds a day.
8: प्राकृतिक सम्पदाको संरक्षण र दिगो पर्यटन प्रवर्धनमा सबै पक्षले ध्यान दिन सके विघ्नस्थान केवल सुन्दर तालका रूपमा मात्र सीमित रहनेछ। यो नेपालकै चरा अवलोकन गन्तव्यका रूपमा स्थापित हुन सक्ने

0: अधिकारीमाथि कार्यालय भित्रै कुटपिट गरेको घटनामा अभद्र व्यवहार मुद्दा अन्तर्गत उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पोखरियाले जनाएको छ। काठमाडौँको किर्तिपुर नगरपालिका एक टंगला फाटामा आज बिहान एक कारमा अकस्मात आग लागि भएपछि त्यसमा रहेका एकजनाको मृत्यु भएको छ। आग लागि भएको कारबाट प्रहरीले एकजना पुरूषको शव निकालेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेश राज सुवेदीले जानकारी दिनुभयो। उहाँले शव पूर्ण रूपमा जलेको बताउनुभयो। तनहुँको व्यास नगरपालिका सात स्थित कलेस्ती पुलमा आज बस दुर्घटना हुँदा 15 जना घाइते भएका छन्। घाइते मध्ये चालकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। प्रशान्त महासागरमा रूससँगको संयुक्त नौसैनिक अभ्यासका क्रममा चिनिया नौसेनाको एक विध्वंसक जहाजले जापानको दुर्गम टापु ओकोनोतुरिक नजिक लाइफ फायर अभ्यास गरेपछि जापानले सुरक्षा चिन्ता व्यक्त गरेको छ। जापानको संयुक्त सैन्य मुख्यालयका अनुसार आइतबार जापानी नौसेनाले रुयाङ 3 श्रेणीको चिनिया गाइडेड मिसाइल विध्वंसक जहाजलाई अन्य 2 चिनिया युद्धपोत र 1 रूसी फ्रिगेटसँग संयुक्त रूपमा सञ्चालन भइरहेको अवस्थामा पहिचान गरेको थियो। रक्षा मन्त्री सिन्जिरो कोइजुमीले यो घटनाले चीन रूस बीचको बढ्दो सैन्य सहकार्यलाई स्पष्ट पारेको टिप्पणी गर्नुभयो। यता चिनिया विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले जापानले आफ्नो सैन्य क्षमता विस्तारलाई औचित्य दिन चीन सम्बन्धी खतरा भ्राई चढाई गरेर प्रस्तुत गरेको आरोप लगाउनुभयो। अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफले युक्रेनको ऋण कार्यक्रमको समीक्षा गर्दै युक्रेनलाई तत्काल 69 करोड़ डलर थप ऋण उपलब्ध गराउने घोषणा गरेको छ। युक्रेनले आर्थिक स्थिरता कायम राख्न स्थिति र सुधारमा आवश्यक कार्य गर्न दबाव दिइरहेको अवस्थामा रूसले आफ्नो आक्रमण निरन्तर जारी राखेको समयमा यो समीक्षा आएको हो। 2022 को शुरूआतमा रूसले युक्रेनमाथि आक्रमण गरेर शुरू भएको द्वेष बीचको युद्ध हाल पनि जारी छ।
1: अन्नबालीको न्यूनतम समर्थन मूल्य निर्धारण पश्चात मूल्य कानून र अनुगमनका विषयमा कृषि तथा उद्योग मन्त्रीहरूबीच मंगलबार छलफल भएको छ। कृषि वन तथा वातावरण मन्त्री गीता चौधरी र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी बीच नेपालको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग तथा भारतको एफसीसीएआई बीच भएको पारस्परिक मान्यता सम्झौतालाई चियामा समेत लागू गराउने विषयमा नेपाल भारत बीच व्यापार तथा पारवरण अन्तर सरकारी समिति मार्फत पहल गर्ने विषयमा समेत छलफल भएको छ। अवसरमा जापा आसपास रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको गोदामलाई चिया भण्डारणका लागि प्रयोग गर्ने व्यवस्था मिलाउने महावाणिज्य दूतावासहरू मार्फत नेपाली चियाको प्रवर्धन गर्ने चिया अवसरमा चिया उत्पादक तथा अन्तर्राष्ट्रिय खरिदकर्ताहरूलाई आकर्षित गराउन आवश्यक वित्तीय एवं नीतिगत सुविधा उपलब्ध गराउन पहल गर्ने जस्ता विषयहरूमा छलफल भएको छ। कालो बजारी नियन्त्रण किसानले उचित मूल्य नपाएको अवस्थामा कृषि थोक बजार र अन्य बजारहरूमा तत्काल अनुगमन गर्नुपर्ने तथा केरा गोलभेडा आलु लगायतका उपज आयात निरुत्साहित गर्न समन्वय गर्ने विषयमा समेत दुई मन्त्रीहरूबीच छलफल भएको छ। गत आर्थिक वर्षमा 169 देशका पर्यटकहरूले अन्नपूर्ण संरक्षण क्षेत्रका विभिन्न गन्तव्य स्थलहरूको भ्रमण गरेका छन्। सो अवधिमा 5,08,476 विदेशी पर्यटकले त्यस क्षेत्रको भ्रमण गरेका हुन्। भ्रमण गर्ने पर्यटकहरूमध्ये दक्षिण एसियाली मुलुकका 384,145 र अन्य मुलुकका 124,331 रहेका छन्। सबैभन्दा बढी 375,789 भारतीय पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रको भ्रमण गरेका छन्। दोस्रोमा चिनिया पर्यटकहरू 12,500 र तेस्रोमा अमेरिकी पर्यटकहरू 9,884 जनाले अन्नपूर्ण संरक्षण क्षेत्रको भ्रमण गरेका छन्। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका प्रमुख डाक्टर रविन खडगियाले आर्थिक वर्ष 2081-82 तुलनामा गत आर्थिक वर्ष दोब्बर बढी विदेशी पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रको भ्रमण गरेको जानकारी दिनुभयो। सरकारले अब हरेक दिन कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउने योजना अघि सारेको छ। मूल्य अभिवृद्धि कर भ्याट र स्थायी लेखा नम्बर प्यानमा आबद्ध भएका तथा 100 रुपियाँ भन्दा बढीको कारोबारमा अनलाइन वा नगद भुक्तानी गरी बिल लिएका नागरिकहरू यस्तो आयोजनामा सरिक हुन पाउने भएका छन्। अब आफूले 100 रुपियाँ भन्दा बढीको सामान किन्दा वा होटल रेस्टुरेन्टमा भुक्तानी गर्दा सकल बिल लिन प्रोत्साहन गर्ने गरी योजनाले सारिएको अर्थ मन्त्रालयले जनाएको छ। सरकारले यो कार्यक्रम मार्फत उपभोक्तालाई खरिद गर्दा अनिवार्य रूपमा बिल बुझक लिन प्रेरित गर्ने, विद्युतीय भुक्तानीलाई प्रोत्साहन गर्ने तथा कर खाली निरीक्षण गर्दै पारदर्शी कारोबार प्रणालीलाई सुदृढ बनाउने लक्ष्य लिएको छ। मृत्युपत्र बजारमा शेयर कारोबार मार्फत निश्चित प्रतिशतमा 100 रुपियाँ भन्दा बढीको कारोबारमा अनलाइन वा नगद भुक्तानी गरी बिल लिएका नागरिकहरू यस्तो आयोजनामा सरिक हुन पाउने भएका छन्। अब आफूले 100 रुपियाँ भन्दा बढीको सामान किन्दा वा होटल रेस्टुरेन्टमा

0: समाचारको अङ्कमा पुगेको छ। यस्तै विभिन्न कम्पनीका 1,49,24,302 केटा सेयरहरू 6,67,10,17,000 रुपियाँमा किनबेच भएका छन्।
1: आर्थिक समाचारका साथ हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार। आईसीसी विश्वकप लिग दुई अन्तर्गत 8 त्रिकोणात्मक श्रृंखलाको पहिलो खेलमा खराब ब्याटिङ गरेको नेपाल नामिबिया विरूद्ध सस्तैमा समेटिएको छ। नेदरल्याण्डसको इन्फेस्ट सहर स्थित स्पोर्ट पार्क मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको नेपालले 158 रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ। अहिले जवाफी ब्याटिङ गरिरहेको नामिबियाले 8 ओभरमा 1 विकेटको क्षतिमा 28 रन बनाएको छ। मानस जोनाथन जेजे स्मिथको शानदार बलिङ अगाडि नेपालको ब्याटिङ चल्न सकेन, जसका कारण 46.5 ओभरमा सबै विकेट गुमाएको नेपालले मात्रै 157 रन जोड्न सक्यो। नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक 31 रन जोडे। त्यस्तै उपकप्तान दिपेन्द्र सिंह अहिले 30 तथा विल्सन झाले 20 रनको योगदान गरे। यसै गरी करण केसीले 18, विकेट किपर तथा ओपनर आसिफ शेखले 16 र सोमपाल कामीले 15 रन बनाए। नामिबियाका लागि जेजे स्मिथले सर्वाधिक 6 विकेट लिए। त्यस्तै ज्याक भासेन र बर्नार्ड सोल्टर्सको नाममा समान 2 विकेट रह्यो। आईसीसी विश्वकप क्रिकेट लिग 2 को अङ्क तालिकामा नेपाल 24 अङ्कसहित 5 स्थानमा छ। नामिबिया भने 22 अङ्कसहित 7 स्थानमा छ। अमेरिका 43 अङ्कसहित शीर्ष स्थानमा रहेको छ। अब बाँकी खेल समाचार अझै बमबाट।
2: नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दिपेन्द्र सिंहेरी क्यानाडामा आयोजना हुने क्यानाडा सुपर 60 प्रतियोगिताका लागि भ्यानकुभर एगर्समा आबद्ध भएका छन्। भ्यानकुभर एगर्सले आधिकारिक रूपमा दिपेन्द्रलाई टोलीमा अनुमोदन गरेको घोषणा गर्दै उनको आक्रमक खेल कौशल र जादुमय प्रदर्शनका लागि टीम तयार रहेको जनाएको छ। क्यानाडा सुपर 60 आगामी सेप्टेम्बर 29 अक्टोबर 4 सञ्चालन हुनेछ। अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिगमा आफ्नो बलियो छाप छोड्दै आएका दिपेन्द्रको यो आबद्धताले नेपाली क्रिकेट समर्थकमा थप उत्साह थपेको छ। विश्वकप विजेता स्पेन फिफा पुरुष विश्व वरिताको शीर्ष स्थानमा फर्किएको छ। सन् 2026 विश्वकपको उपाधि जितेपछि स्पेनले अर्जेन्टिनालाई पछि पार्दै शीर्ष स्थान हासिल गरेको हो। विश्वकपको फाइनलमा स्पेनले अतिरिक्त समयमा अर्जेन्टिनालाई 1-0 गोलले हराउँदै दोस्रो पटक विश्वकपको उपाधि जितेको थियो। स्पेनले यसअघि सन् 2010 दक्षिण अफ्रिकामा विश्वकप जितेको थियो। अर्जेन्टिना दोस्रो स्थानमा छ। फ्रान्स तेस्रो र इङ्ल्याण्ड 4 स्थानमा यथावत छन्। ब्राजिल 5, मोरक्को 6, पोर्चुगल 7, बेल्जियम 8, नेदरल्याण्ड 9 र आयोजक मेक्सिको 10 स्थानमा छन्। विश्वकपमा क्वार्टर फाइनलसम्म पुगेको नर्वे नयाँ वरितामा सबैभन्दा धेरै स्थान सुधार गर्ने टोली बनेको छ। नर्वे 12 स्थान माथि उक्लिँदै 19 स्थानमा पुगेको छ। फिफाले विश्वकप फाइनलपछि भएको घटनाबारे अर्जेन्टिनामाथि औपचारिक अनुसन्धान शुरू गरेको पुष्टि गरेको छ। फिफाको अनुशासन समितिले फाइनल खेल समाप्त भएपछि भएको घटनाको छानबिन गर्न अनुशासन तथा नैतिकता सम्बन्धी अभियोजन नियुक्त गरेको जनाएको छ। घटनामा संलग्न खेलाड़ी वा प्रशिक्षक दोषी ठहरिएमा उनीहरूलाई निलम्बनसम्मको कार्यवाही हुन सक्नेछ भने अर्जेन्टिना फुटबल संघलाई आर्थिक जरिवाना पनि हुन सक्ने सम्भावना रहेको छ। न्यू जर्सी स्थित मेट्रोलाइफ स्टेडियममा आइतबार सम्पन्न फाइनलमा स्पेनसँग 1-0 पराजित भएपछि अर्जेन्टिनाका केही खेलाड़ी तथा प्रशिक्षक टोलीका सदस्यहरू स्पेनका खेलाड़ीहरूले विश्वकप जितेको उत्सव मनाइरहेका बेला उनीहरूसँग विवादमा उत्रिएका थिए।
1: अब मौसम सम्बन्धी जानकारी। आगामी 24 घण्टामा देशका पहाड़ी भूभागका केही स्थानमा र देशका तराई भूभागका थोरै स्थानमा मेघ गर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहनुका साथै कोशी बागमती र गण्डकी प्रदेशका पहाड़ी भूभागको 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्व अनुमान महाशाखाले जनाएको छ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको 3% समता कर हटाउने सरकारको निर्णय। कर हटाउने निर्णय स्वागत योग्य रहेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन थापाको भनाई। तयारी पोशाक उद्योगको विकासमा सरकारले सहयोग गर्ने प्रधानमन्त्री बालेन्द्र शाहको प्रतिबद्धता। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिद्वारा 2 सहकारीका 125 बचतकर्ताको रकम फिर्ता। अन्तर्राष्ट्रिय मुद्रा कोषले युक्रेनलाई 69 करोड़ अमेरिकी डलर ऋण उपलब्ध गराउने। र आईसीसी विश्वकप लिग 2 नेपालद्वारा नामिबिया सामु 158 रनको लक्ष्य प्रस्तुत। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार आजले अंग्रेजीमा सुन्न सक्नुहुनेछ। नमस्कार।

0: दिने बारे अत्यन्त जरुरी सूचना।
1: नेपालको पहिलो बाल शक्कर केन्द्र आनन्द अकाडमी घोराई र शाखा तुलसीपुर दाङमा 7% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
0: भाषातर्फ अंग्रेजी जापानीज कोरियन भाषाका बेसिकदेखि एडभान्ससम्मका कोर्सहरू,
1: कम्प्युटरतर्फ बेसिक डिप्लोमा र एडभान्स डिप्लोमा,
0: शिक्षक सेवा आयोगका प्रावि निमावि मावि र शिक्षक लाइसेन्स,
1: लोक सेवातर्फ खरिदार नासु महिला विकास निरीक्षक प्राश शिक्षा गेम स्काउट वन रक्षक रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
0: सुरक्षा निकायतर्फ नेपाल प्रहरी असही नेपाल आर्मी र अधिकृत क्याडेट,
1: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
0: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
1: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडमी दाङ, सम्पर्क मोबाइल नम्बर 9894204754 र 9894993412।
0: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडमी घोराही दाङ।
2: छोरीले के भन्छे, दाँत दुख्यो भनेर हैरान पारिसकी भने, जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
3: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्छन मन्छन गरिरहनु भएको छ, भन्नुहोस् त के पर्यो तपाईँलाई?
2: के हुने नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके, जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
3: ए के त्यो न ठुलै समस्या होला भनेको त, जाबु यति कुराको लागि पो तपाईँहरू गन्छन मन्छन गरिरहनु भएको। अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
2: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
3: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गा र उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड पेन्ट फिचर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखीको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूका लागि विशेष खालको दाँत भरिने।
2: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमा हल, कुमारी बैंक अगाडि दाङ, शाखा नारायणपुर बुधौरा चोक, सम्पर्क टेलिफोन नम्बर 0825903350 र मोबाइल नम्बर 9858043122 र 9858043123।
3: B&B डेन्टल क्लिनिक, घोराही 15।

अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क सीआईएन बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएमको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। शिक्षा र स्वास्थ्यमा लगाइएको 3% समता शुल्क सरकारद्वारा फिर्ता, कार्यान्वयन नगर्न शिक्षा मन्त्रालयको समेत निर्देशन जारी। पूर्वाधार विकास करको प्रभावकारितामाथि विज्ञको प्रश्न।
1: 10 रुपियाँ गराइन्छ क्यास वर्ष गाइने, तर त्यस जुन उद्देश्य लक्ष्यको आधारमा त्यो करको प्रारम्भ गरिएको थियो त्यसको सदुपयोग चाहिँ हुन सकेका छैन।
0: प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनवाई साउन 12 र 13 गते। राष्ट्रिय वाणिज्य बैंकका पूर्व कर्मचारीको थप पेन्सन दावी सर्वोच्चद्वारा स्वीकार। वैदेशिक रोजगार ठगीको उजुरी अब अनलाइनबाटै दर्ता गर्न सकिने।
2: जो मान्छे ठगिएको छ ऊ त पीड़ित हो नि त, ऊ त एउटा आफ्नो सन्तानका लागि आफ्ना बुवा आमाका लागि चाहिँ केही गर्छु भनेर ऊ चाहिँ विदेश जान लागेको हो नि त, कामको खोजीमा जान लागेको, बाध्यताको लागि जान लागेको।
0: विद्यार्थीमाथि दुर्व्यवहार प्रकरणमा 2 शिक्षक सहित 3 जना निलम्बन। बर्खायाममा विद्युत सेवा नियमित राख्न प्राधिकरणको उच्च सतर्कता। महाकाली नदीमा बहाव घटेपछि शारदा ब्यारेजमा 4 पाङ्ग्रे सवारी सञ्चालन सुचारू, तर सतर्कता अपनाउन प्रहरीको आग्रह।
3: हो, पहाड़ी क्षेत्रमा चाहिँ अत्यधिक वर्षा पानी बढ्यो भने यता पानीको बहाव बढ्ने हो।
0: र भारतमा पहिलो पटक डेंगी विरूद्धको खोप प्रयोगको अनुमति। साफ च्याम्पियनशीप कार्तिकमा नेपालको सहभागिता भने अझै अन्यलमा।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: सरकारले शिक्षा र स्वास्थ्यमा 3% समता शुल्क लागू गरेको, एक सातामै फिर्ता लिनु निर्णय प्रक्रियामा पर्याप्त तयारी र परामर्शको अभाव रहेको संकेत हो। जनजीवनसँग प्रत्यक्ष जोड़िएका विषयमा नीति बनाउँदा त्यसको प्रभाव, कार्यान्वयन क्षमता र सरकारवालासँगको छलफललाई प्राथमिकता दिनुपर्छ। विरोधपछि निर्णय सच्याउनु सकारात्मक भए पनि पटक पटक यस्ता अपरिपक्व निर्णयले सरकारको विश्वसनीयतामाथि प्रश्न उठाउँछ। अब सरकारले हतारमा निर्णय गर्ने होइन, अध्ययन, संवाद र सार्वजनिक हितलाई केन्द्रमा राखेर नीति निर्माण गर्न आवश्यक छ। अब खबर सन्तोष गन्धर्वबाट।
5: सरकारले सर्वसाधारणबाट उठाएको पूर्वाधार विकास कर सर्वसाधारणकै सहजताका लागि विकास विभागमा खर्च गर्ने भनिए पनि त्यसको कानून, अनुगमन र प्रभावकारितामाथि प्रश्न उठिरहेको छ। पछिल्लो समय सरकारले शिक्षा र स्वास्थ्यमा समता शुल्क लिने निर्णयका विषयमा आलोचना हुँदा अन्तत सो निर्णय एक साता नपुग्दै फिर्ता भएको छ। अहिले पनि सरकारले विभिन्न शीर्षकमा पूर्वाधार विकास कर लिने गरेको छ, तर त्यसबाट उठेको रकमले सर्वसाधारणको दैनिक कति सहज भएको छ भन्ने विषय महत्वपूर्ण हुने विज्ञहरू बताउँछन्। सरकारले पूर्वाधार विकासका नाममा लिने करले सर्वसाधारणको दैनिकीमा कति समाज भएको छ, सीआईएनसँग कुरा गर्दै अर्थविद डाक्टर चन्द्रमणि अधिकारीले भन्नुभयो।
1: अत्यावश्यक पूर्वाधार निर्माण गर्नको लागि प्रयोग गर्ने गरे, भौतिक पूर्वाधार निर्माण गर्नको लागि प्रयोग गर्ने, त्यसको जो हो गर्नको लागि भनेर पहिलाको जुन विशेष एउटा पर्टिकुलर खास चाहिँ परियोजनाको लागि भनेर सुरु गरेका थिए त्यसलाई जनरलाइज गरिदिएर एउटा पूर्वाधार निर्माण कोष, पूर्वाधार कर सम्बन्धी शीर्षकै राखेर त्यो कलेक्सन गरिरहेको छ। अब त्यो चाहिँ के छ भन्दाखेरि अब त्यसको कालीगंज कि के अरे गुडीगंजको काम त मुआवजा माग्ने काम त उहाँ छ, अरू चाहिँ धेरै अगाडि बढ्न सकेका छैन, त्यसको मोडालिटी नै विवाद छ बेला बेलामा। अब अहिले आएर पूर्वाधार कर भनेर प्रति लिटर 10 रुपियाँ लिन्छ, फेरि पहिला 5 रुपियाँ भएको 10 रुपियाँ गराइसकेका छ 2 वर्ष अगाडि, तर त्यस जुन उद्देश्य लक्ष्यको आधारमा त्यो करको प्रारम्भ गरिएको थियो त्यसको सदुपयोग चाहिँ हुन सकेका छैन। अब विशेष आयोजनाको लागि हो भने त विशेष आयोजनामा खर्च गर्नुपर्छ, र विशेष आयोजनामा होइन भने त्यो कर त कुन कुन आयोजनाहरू यसपालि मा जान्छ त्यो कर भनेर आम जनतालाई जानकारी गराउनु पर्ने, सुसूचित गर्नु पर्नेछ, त्यो पनि गराएको छैन। त्यस कारणले गर्दा पूर्वाधार करको उपयोग राम्ररी भएको छ, जुन उद्देश्यको लागि उठाइयो लगाइएको हो त्यो भएको छ, लक्ष्य पूरा भएको छ, उद्देश्य पूरा भएको छ, त्यसबाट चाहिँ नि आम जनताले थप अतिरिक्त सुविधा पाएका छन्, अर्थतन्त्रलाई त्यसले राम्रो गरेका छ भन्ने अवस्था चाहिँ छैन।
5: यसैबीच चौतर्फी विरोध र आलोचनापछि सरकारले शिक्षा र स्वास्थ्य समता शुल्क हटाएको छ। विरामी अभिभावक नागरिक तथा सरकार वन अधिकार सेवा में थप 3% शुल्क असूलने व्यवस्था भन्द व्यापक आलोचना सरकार निर्णय फिर्ता लिने बाध्य सरकार ने आर्थिक विधि 2083 मार्फत निजी स्वास्थ्य संस्था में 3% स्वास्थ्य क्षमता शुल्क लगने व्यवस्था इस अनुसार निजी अस्पताल में उपचार कराने बिरामी सेवा शुल्क मार्फत थप 3% शुल्क तीर्न पड़ने अवस्था बनेको थियो। उक्त शुल्क गुणस्तरीय स्वास्थ्य सेवा में पहुंच विस्तार तथा स्वास्थ्य संबंधी पूर्वाधार निर्माण में खर्च कराने व्यवस्था प्रधानमंत्री बालेन्द्र शाहले सामाजिक सञ्जाल में निधि सार्वजनिक गर्दै निजी शिक्षा र स्वास्थ्य क्षेत्र में लगाइएको 3% क्षमता शुल्क तत्काल कार्यान्वयन गर्दा नागरिकमाथि थप आर्थिक भार पर्ने र निराशा बढ्ने देखिएकाले अर्थमन्त्री श्रोणी महाजनको परामर्शपछि यस्तो निर्णय गरेको उल्लेख गर्नुभएको छ। यसैबीच शिक्षा तथा खेलकुद मन्त्रालयले निजी विद्यालयलाई 3% शिक्षा क्षमता शुल्क नलिन सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न समेत आग्रह गरेको छ। शिक्षा मन्त्री सुश्री पोखरेलले प्राप्सन इन्प्राप्सन र हिसानका प्रतिनिधिसँगको छलफलमा उक्त निर्णय कार्यान्वयन गर्न आग्रह गर्नुभएको थियो। छलफलमा शिक्षा विधेयक पाठ्यक्रमको खाका शिक्षा नियमावली र छात्रवृत्ति लगायतका विषयमा पनि कुराकानी भएको मन्त्रालयले जनाएको छ। निजी विद्यालयका प्रतिनिधिले सरकारसँगको छलफल सकारात्मक भएको समेत बताएका छन्। तर सरकारको निर्णय कार्यान्वयन भएको एक साथ नबित्दै फिर्ता लिएपछि अपरिपक्व निर्णय भएको भन्दै उपभोक्ता अधिकार कर्मीले सरकारलाई सुझाएका छन्। शिक्षा र स्वास्थ्यमा लगाएको करले निम्न आय भएका उपभोक्ता बढ़ी मारमा पर्ने अधिकार कर्मी प्रेमलाल महाजनले सीआईएमसँग बताउनुभयो।
6: त्यो सबै वर्ग भनेको त तपाईँको धनी वर्ग नेपालमा कट्नु छ र अहिले पनि नेपाल सरकारकै तथ्याङ्क अनुसार 60% चाहिँ जनता अहिले पनि निम्न वर्गीय छ। त्यो साथले 30% त गरिब छ। खाने खानासँग माने खाद्यसँग पहुँच धेरै कम भएका छ। ती 30% जनतालाई पनि यो लाग्छ। जसले चाहिँ तपाईँको शिक्षा र स्वास्थ्य विशेष गरेर यो अहिले शिक्षामा यो कर हटाएको छ। यो कर हटाउनु आफ्नो ठाउँमा छँदैछ तर लगाउनै हुनेथ्यो। उनीहरूलाई कति मर्ग पर्थ्यो भने यो गरिब जनतालाई उनीहरूको लागि शिक्षा पनि टाढा हुन्। भोग त आफ्नो ठाउँमा छ, स्वास्थ्य त आफ्नै ठाउँमा समस्या छ। त्योभन्दा पनि अब केही गरी चाहिँ आफ्नो शिक्षा सन्तानलाई पढाउनुको लागि चाहिँ जुन किसिमले मेहनत गर्नुपर्ने त्यसको दुग्न मेहनत गर्नुपर्ने छ। हेर्दाखेरि पैसा सानो तर यो धेरै मेहनत गर्नुपर्ने अवस्था आउन सक्छ, जसको कारणले नेपाली जनता आम नेपाली जनतालाई अत्यन्त कष्टकर हुन्छ।
5: प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको सुनाई यही साउन 12 र 13 गति हुने भएको छ। आज बिहान सिंहदरबारमा बसेको संसदीय सुनाई समितिको बैठकले प्रस्तावित दुई आयुक्तहरूको सुनाई साउन 12 गति र प्रस्तावित प्रमुख आयुक्तको सुनाई साउन 13 गति गर्ने निर्णय गरेको समितिका सभापति भूत नारायण श्रेष्ठले जानकारी दिनुभयो।
7: 10 मिनटको उहाँको पावर पोइन्ट प्रेजेन्टेसन चाहियो अनिवार्य नै। त्यो भर्बल मात्रै हुनु भएन, मौखिक मात्रै भएन, एउटा चाहिँ अनुरोध गरेका छौँ। दोस्रो चाहिँ नतिजामा आधारित कुरा चाहिँ खोज्नु पर्यो, नयाँ कुरा। यो कुरा चाहिँ सचिवालयबाट उहाँहरूलाई संसार पनि गरिदिउँ। अहिले यहाँ प्रस्तुत गरेको एउटा विषय छँदैछ, त्यो आधार अहिले हामीलाई यो हो। तर उहाँले पछि प्रस्तुत गर्ने कुरामा चाहिँ नतिजामा आधारित कार्ययोजना पेश गर्नु पर्यो। उहाँले आफ्नो अवधिमा ल्याउने परिवर्तन के हो, गर्ने काम के हो भन्ने कुरा हो।
5: वैदेशिक रोजगार ठगी सम्बन्धी उजुरी तथा मुद्दा अब अनलाइन मार्फत दर्ता गर्न सकिने भएको छ। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले आज वैदेशिक रोजगार विभागको अनलाइन उजुरी तथा मुद्दा व्यवस्थापन प्रणालीको उद्घाटन गर्नुभएको हो। नयाँ व्यवस्था अनुसार पीडित विभागमा भौतिक रूपमा उपस्थित नभई आवश्यक प्रमाणसहित घरबाटै अनलाइन मार्फत उजुरी दर्ता गर्न सक्नेछन्।
2: जो मान्छे ठगिएको छ ऊ त पीडित हो नि त। ऊ त एउटा आफ्नो सन्तानको लागि, आफ्ना बुवा आमाको लागि चाहिँ केही गर्छु भनेर ऊ चाहिँ विदेश जान लागेको हो नि त, कामको खोजीमा जान लागेको, बाध्यताको लागि जान लागेको। र त्यही व्यक्ति चाहिँ पीडित भएर अब यस्तो भौतारी रहेको अवस्था देख्दाखेरि यो प्लेटफर्म चाहिँ लन्च गरून्, ताकि मान्छेले चाहिँ अब काठमाडौँ आउन नपरोस्, फाइल बोकेर काठमाडौँ धाउन नपरोस् र यहाँ विभिन्न विभिन्न शाखामा मन्त्रालयतिर नजान परोस् र एक्सप्लोइट नहोस् भनेर यसको चाहिँ सोच आएको र यो चाहिँ अब अनलाइन प्लेटफर्म आयो। अब अनलाइन प्लेटफर्म आइसकेपछि अब घरै बसेर अब न्यायको लागि काठमाडौँ जान परेन।
5: श्रम मन्त्रालयले यसबाट सेवा ग्राहकको समय खर्च र झन्झट कम हुने जनाएको छ। मन्त्री यादवले स्वदेशी श्रमिकका गुनासा सम्बोधन गर्न पनि छिट्टै अर्को अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याउने समेत जानकारी दिनुभयो। वैदेशिक रोजगारको नाममा ठगी गर्नेलाई कडा चेतावनी दिँदै नेपाल प्रहरी, नेपाल अनुसन्धान निकाय तथा वैदेशिक रोजगार विभाग अनुसन्धान संयन्त्रको समन्वयमा जहाँ सुकै सुकेर बसे पनि कानूनी दायरामा ल्याउने बताउनु भएको छ। महाकाली नदीमा पानीको बहाव बढेर सतर्कता तह पार गरेपछि शारदा ब्यारेजमा चार पानी सवारी साधन सञ्चालनमा रोक लगाउन लगाइएको रोक हालका लागि हटेको छ। जिल्ला प्रहरीकारले कञ्चनपुरका अनुसार आज दिउँसो महाकाली नदीको बहाव 1,24,454 क्युसेक पुगेपछि ब्यारेजमा चार पानी समावेश आवागमन बन्द गरिएको थियो, तर अहिले बहाव घटेपछि खुलाइएको सीआईएमसँग कुरा गर्दै कार्यालयका सूचना अधिकारी टिक बहादुर राउतले बताउनुभयो।
3: पानीको बहाव महाकाली नदीमा पानीको बहाव घटेर अहिले 79,000 क्युसेकमा आइपुगेको छ र अहिले चार पन्ध्र सवारी साधन पनि महाकाली पन्वर्षपुरमा चाहिँ सुचारू भइसकेको छ। हो पहाडी क्षेत्रमा चाहिँ अत्याधिक वर्षा पानी बढ्यो भने यता पानीको बहाव बढ्ने हो। अब अहिले पछिल्लो समय रातको समयमा त अब विशेष गरी त्यो पुलमा चाहिँ मन्द नै हुन्छ, दिउँसोको समयमा हो माथि पहाडी एरियाहरूमा चाहिँ पानीको अत्याधिक वर्षा भयो भने त्यही अनुसार चाहिँ मन्द हुने हुन्छ। त्यही
5: नेपाल विद्युत प्राधिकरणले बर्खा याममा नियमित सुरक्षित र गुणस्तरीय विद्युत सेवा सुनिश्चित गर्न सबै प्रदेश कार्यालयलाई उच्च सतर्कतामा रहन निर्देशन दिएको छ। कार्यकारी निर्देशक दुर्गा कुमार श्रेष्ठको अध्यक्षतामा बसेको समीक्षा बैठकले

दिएको हो। सर्वोच्च अदालतले राष्ट्रिय वाणिज्य बैंकबाट 7 वर्षको एकमुष्ट निवृत्त भरण पेन्सन लिएर स्वैच्छिक अवकाशमा गएका कर्मचारीले सोही अवधिभित्र भएको तलब वृद्धिको आधारमा थप रकम दावी गर्न नपाउने फैसला गरेको छ। न्यायाधीश बालकृष्ण ढकाल र मेघ राज पोखरेलको संयुक्त इजलासले बैंकका पूर्व कर्मचारी गोविन्द प्रसाद रेड्डी सहित 212 जनाको दायर गरेको रिट खारेज गर्दै यस्तो व्याख्या गरेको हो। काठमाडौँको कीर्तिपुर नाकारमा आगलागी हुँदा कीर्तिपुर स्थित ट्याङ्गा फाटकका सुरेश चन्द्र श्रेष्ठको मृत्यु भएको छ। 70 वर्ष

0: सुनेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। साझा खबरमा अब विदेशका खबर। भारतले डेंगू नियन्त्रणका लागि पहिलो पटक खोप प्रयोगको अनुमति दिएको छ। स्वास्थ्य मन्त्रालयले जापानी औषधि कम्पनी ताकेडाले विकास गरेको चू डेंगा खोपलाई 4-60 वर्ष उमेर समूहका व्यक्तिमा प्रयोग गर्न स्वीकृति प्रदान गरेको हो। भारतको केन्द्रीय औषधि मानक नियन्त्रण संगठनले खोपको गुणस्तर, सुरक्षा र प्रभावकारिताको विस्तृत मूल्याङ्कन पछि स्वीकृति प्रदान गरेको भारतीय संचार माध्यमले उल्लेख गरेका छन्। अब अन्त्यमा खेल खबर। दक्षिण एसिया फुटबल महासंघ साफ च्याम्पियनशीप 2026 आगामी कार्तिक 18 गतेदेखि मंसिर 1 गतेसम्म आयोजना गर्ने भएको छ। प्रतियोगिता बंगलादेशको ढाकामा आयोजना हुनेछ। प्रतियोगितामा सहभागी हुने टोलीको संख्या र खेलको स्वरूप भनी महासंघले नै अझै सार्वजनिक गरेको छैन। फिफाले नेपाललाई लगाएको प्रतिबन्धका कारण नेपालको सहभागिता भने अन्यमा छ।
1: आलिटार गाउँपालिका 1 का माला गाउँका 24 परिवार अझै टेन्ट मुनि बस्दै बस्ती स्थानान्तरण गर्ने सरकारको बाचा अधुरै रिपोर्टसँगै विपदमा परेका नागरिकका लागि सरकारको सहयोग संयन्त्र के होला विशेष श्रृंखला हेलो मौसम लगायतका सामग्री बाँकी नै छन्। सीआईएमको साझा खबर सुन्दै गर्नुहोला।
2: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बितामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चागोहिल बानेश्वर जमल र ओम अस्पतालमा
3: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट drishtieye.org फोन नम्बर 01-5224-352-5224-353
4: तपाईका आवाज तपाईका सहकार र सपनाहरू बोलिने थालो। संसद र जनता बीचको दूरी घटाउँदै नागरिकका प्रश्न र सुझाव संसदसम्म पुर्याउने रेडियो कार्यक्रम हेलो संसद
5: क्रमण बन्ने प्रक्रियामा हामी सीमान्तकृत वर्ग र अल्पसंख्यकहरूलाई उपस्थिति गराइएको हो कि होइन।
6: तपाईँका दैनिक भोगाई तपाईँका प्रश्न तपाईँका सुझाव अब जोडिने छन् कानून निर्माण प्रक्रियामा।
7: हमारा दुख नहीं तो सरकारी खेती करी छोड़ो पानी पी रहा अखन तो हमें खेती हो पाए।
4: खुला संसद सक्रिय नागरिक र सहभागितामूलक लोकतन्त्र को साझा यात्रा कार्यक्रम हेलो संसद
6: सड़क देखि सदन सम्म र सदन देखि फेरी जनता सम्म संवाद सहभागिता र खबरदारी को सेतु कार्यक्रम हेलो संसद
4: हरेक बिहीबार बेलुका 7:30 बजे र भोलिपल्ट बिहान 6:30 बजे अनि पुनः प्रसारण सोही दिन राति 8 बजे सीआईएन मार्फत देशै भरि कार्यक्रम हेलो संसद
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। डडेलधुराको आलिताल गाउँपालिका 1 को माला गाउँका 24 परिवार 4 वर्षदेखि टेन्ट मुनि बस्न बाध्य छन्। 2079 सालको पहिरोपछि गाउँ उच्च जोखिममा परेको निष्कर्ष निकाल्दै बस्ती स्थानान्तरण गर्नुपर्ने निर्णय गरिएको थियो। तर निर्णय कागजमै सीमित हुँदा स्थानीयले अझै पनि सुरक्षित बास पाएका छैनन्।
9: जब वर्षायाममा पानी पर्न थाल्छ हावाले त्रिपाल हल्लाउँछ साना बालबालिका आमाको काखमा सर्छन् बुढा बुढीको आँखा रातभर निदाउँदैन यो कुनै एक रातको कथा होइन। डडेलधुराको आलिताल गाउँपालिका 1 माला गाउँका 24 परिवारले 4 वर्षदेखि भोग्दै आएको यथार्थ हो। 2079 सालको पहिरोले गाउँले जोखिममा परेपछि उनीहरूले आफ्ना घर छाडे त्रिपाल टाँगेर जीवन बिताइरहेका उनीहरूको वर्षायाम शुरू भएसँगै डर फेरि बल्झिएर आउँछ। स्थानीय दान बहादुर औजी भन्नुहुन्थे।
10: समस्या धेरै छ मेडम, समस्या भन्नाले त त्रिपालहरू त्यहाँ टेन्डरहरू धेरै खराब भइसकेका छन्, अनि त्यहाँ बस्ने अवस्था छैन, अनि खोला एउटा पारी गर्ने पनि समस्या छ, तनाव तनावमै छौ मेडम, के भनौ हजुरलाई। टेन्डरमै बसोबास छौँ अहिले पनि, हामीले अगाडि पारी गर्ने समस्या छ, अब दस दिन भन्दा छन् त्यो ठाउँ त चेकअप गरिसकेको थियो उनले, अब यसमा बसौँ भन्दा चाहिँ अब तनाव तनावैमा छौँ मेडम, के गर्ने त्यस्तै छ जिन्दगी।
9: मालागाउँका स्थानीयको दिनचर्या पनि अनौठो छ। बिहान आफ्नै गाउँ पुगेर खेतीपाती, पशुपालन र घरधन्दा गर्छन्, तर साँझ परेपछि फेरि त्रिपाल मुनिको अस्थायी बासमा फर्किन्छन्। पानी परेका दिन त दिनभरि नै टेन्टभित्र बस्नुपर्ने बाध्यता छ। छ जनाको परिवार सहित चार वर्षदेखि त्रिपालमै बसिरहनु भएका सुनि पाउजी भन्नुहुन्छ।
11: मेरो घरको हजुर कति छ, तीन महिला छु, तीन पुरुष छन्, समस्या छ हजुर। यहाँ किसान भन्छ पुरा ढुङ्गामा हाम्रो पहिरो आउँछ, गच्चामा रात गएर
9: 2079 सालको पहिरोपछि राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मालागाउँको बस्ती स्थानान्तरण गर्नुपर्ने निष्कर्ष सहित परिपत्र गरेको थियो, तर चार वर्ष बितिसक्दा पनि पुनस्थापनाको काम अघि बढ़न सकेको छैन। आलिताल गाउँपालिका एकका वडा अध्यक्ष यज्ञ बहादुर देउवाले बस्ती स्थानान्तरणको प्रक्रिया अन्तिम चरणमा पुगेको र आवश्यक प्रक्रिया पूरा गर्ने काम भइरहेको बताउनुभयो। पहिरो प्रभावित परिवारलाई विभिन्न सरकारी निकाय तथा बहुद्देश्य विकास समाज र ग्रामीण महिला विकास तथा एकता केन्द्र लगायत संस्थाले त्रिपाल र केही राहत सामग्री समेत केही राहत सामग्री दिएका छन्, तर राहतले केही समय धाने पनि स्थायी समाधान भने दिन सकेको छैन। स्थानीयको मुख्य माग सुरक्षित र स्थायी आवास नै हो। डडेलधुराका प्रमुख जिल्लाधिकारी अमर बहादुर ओलीले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अध्ययन गरिसकेको र सोही अध्ययनका आधारमा स्थानान्तरण प्रक्रिया अघि बढ़ने जानकारी दिनुभयो। आलिताल गाउँपालिकाका अनुसार मालागाउँ मात्र होइन बलौचा, ओभा, दुर्खेडा, खिन्नेभारी, कोइराला र घोगा लगायतका बस्ती पनि पहिरोको उच्च जोखिममा छन्। ती बस्तीको पनि स्थानान्तरण आवश्यक रहेको गाउँपालिकाले जनाएको छ। जोखिम पुष्टि भइसकेपछि पनि वर्षौंसम्म स्थानान्तरण हुन नसक्दा स्थानीयले हरेक वर्ष वर्षायामसँगै ज्यानको जोखिम मोल्नु परेको छ। भावना पौडेल, सीआईएन रेडियो अमरगढ़ी, डडेलधुरा।
1: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। विपदमा पर्दा निशुल्क नम्बर 1234 फोन गर्न सकिने,
12: व्यक्तिगत र कानूनी रूपमा पनि त्यस प्रकारको तयारी गरेका छौँ, संस्थागत संरचनागत रूपमा चाहिँ हामी तयारी गरेका छौँ र कार्यात्मक रूपमा पनि हामी फिल्डमा खटिनी राखेका छौँ।
1: विपदपछि राहत खोज र पुनर्स्थापनासम्म सरकारको भूमिका र मौसमजन्य विपदबाट बस्ने उपाय केन्द्रित विशेष श्रृंखला हेलो मौसम बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।

0: एकमात्र द्वितीय सेवा जिसको
1: खुशी सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN.
2: तपाईं सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ. अब प्रस्तुत छ विशेष श्रृंखला हेलो मौसम.
3: बानी पहिरो तथा डुबानमा परे सहयोगका लागि कहाँ सम्पर्क गर्ने? तत्काल उद्धारका लागि सरकारी संयन्त्र के होला? नमस्कार, म सन्तोष गन्धर्व. अहिले मध्य बर्खाको समय छ. अधिकांश स्थानमा बानी पहिरो तथा तराईमा डुबानको जोखिम बढ्दो छ. यस्तो अवस्थामा तत्काल राहत तथा उद्धारका लागि सरकारको तयारी के छ? हिलो मौसममा आज हामीले राष्ट्रिय विपद न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव तथा प्रतिकार्य शाखाका प्रमुख रामबहादुर केसीसँग कुराकानी गरेका छौं.
4: राज्य भनेको एउटा अभिभावक हो. राज्यले नै त्यो जिम्मा लिनुपर्ने हुन्छ. किनकि भन्दाखेरि राज्यलाई चाहिँ अब जनताको जीवनको रक्षा गर्ने चाहिँ जिम्मेवारी हामी लिनुपर्ने हुन्छ. र यसका लागि हामीले नगरेको होइन, हामी नीतिगत र कानुन रूपमा पनि त्यस प्रकारको तयारी गरेका छौँ. संस्थागत संरचनागत रूपमा चाहिँ हामी तयारी गरेका छौँ र कार्यात्मक रूपमा पनि हामी फिल्डमा खटिराखेका छौँ. हाम्रा खोज उद्धार कर्मीहरूदेखि लिएर हाम्रो जति पनि स्रोत साधन छ त्यसलाई हामी म्याक्सिमम रूपमा चाहिँ परीक्षण गरिराखेका छौँ. र यसमा अर्को कुरा चाहिँ हामी ध्यान दिनुपर्ने के भने, अब राज्यले मात्रै सबै गर्छ भन्ने होइन, हामी नागरिक पनि सचेत हुनुपर्ने हुन्छ. जस्तो कि राज्यबाट आएका सूचनाहरू पूर्वानुमानहरूलाई चाहिँ इमानदारीपूर्वक पालना गर्ने, राज्यले यो नगर अथवा यो गर्दाखेरि खतरा हुन सक्छ भनेको सन्दर्भमा त्यसलाई चाहिँ हामीले जिम्मेवारी पूर्ण तरिकाले पालना गरिदियौँ भने त्यसबाट हुने जनजनको क्षति चाहिँ न्यूनीकरण गर्न सकिन्छ. उदाहरणको लागि जस्तो कि हामी चाहिँ यात्रा गर्न चाहिँ आज चाहिँ त्यो सडकमा मानौँ, मुगली नारायण सडकमा मानौँ जोखिमपूर्ण छ, त्यहाँ चाहिँ यात्रा नगर्नु भनिसकेपछि त्यहाँ यात्रा गर्न भनेको नागरिकले पनि होइन, म जस्तो जोखिम मै लिन्छु, म जसरी नै यात्रा गर्छु भन्नुभयो भने त हामी त के गर्न सक्छौँ भन्दाखेरि हामी जसरी रोक्नुपर्ने हुन्छ फेरि होइन. त्यो भएको हुनाले हजुरहरूले हामीलाई सहयोग गर्नुभयो भने हजुरहरूलाई नै फाइदा हुन्छ, हामीलाई नै तपाईँको चाहिँ राम्रो हुन्छ. त्यो भएको हुनाले
5: नागरिकलाई सहयोग गर्ने भनेको नहिँड्नु भनेको बाटोमा नहिँडिदिएर मात्रै हो कि, अथवा मौसम जन्य कुनै विपदको घटना कतै भयो अथवा केही त्यहाँ विपदका संकेतहरू आइसकेको अवस्थामा पनि सरकारलाई कसै पनि सहयोग गर्छ?
4: एकदमै सरले भनेको एकदमै महत्त्वपूर्ण कुरा छ. एउटा त हामीले दिएका निर्देशनहरू अथवा हामीले दिएका सूचना अनुसार हजुरले चाहिँ त्यही अनुसारको व्यवहारहरू गरिदिनु भयो, त्यही अनुसार हजुर सचेत भइदिनु भयो भने त्यो पनि एउटा सहयोग हो भने, अर्को कहीँ कतै तपाईँले चाहिँ जोखिम पनि देख्नु भएको छ, मानव पहिरोको जोखिमहरू छ अथवा बाढी भुटानको चाहिँ जोखिमहरू देख्नु भएको छ भने हजुरले मैले अगाडि भनेको जस्तै 1, 2, 3, 4 नम्बरमा अथवा हजुरले थाहा पाएका चाहिँ नजिकका व्यक्तिहरूलाई जिम्मेदार व्यक्तिहरू जस्तो स्थानीय तह हुनसक्छ, वडा सदस्य अध्यक्ष जीवहरू हुन सक्नुहुन्छ अथवा चाहिँ जिल्ला प्रशासन कार्यालय अथवा हाम्रो जिल्ला सुरक्षा समितिको चाहिँ संयन्त्र हुनसक्छ अथवा प्रदेश अथवा केन्द्र कसलाई चाहिँ दिनु हो त्यही अनुसारले तपाईँले रिपोर्टिङ गरिदिनु भयो भने त्यहाँ चाहिँ हामी मिटिगेसनका काम त्यसलाई चाहिँ तपाईँको रिस्क रिडक्सनका लागि गर्नुपर्ने कामहरू गर्छौँ र जसले गर्दा क्षति न्यूनीकरण हुनसक्छ त्यो सूचना दिएर पनि हजुरहरू चाहिँ यो सहयोग गर्न सक्नुहुन्छ राज्यलाई.
5: मौसमी विपदबाट धेरैले क्षति भोग्नु परेको छ, वडापालिका प्रदेशसँग उद्धार टोली समिति बनाइएको हुन्छ अरे, तर साँच्चै विपद पर्दा नजिकको छिमेकी नै काम लाग्छन्, स्रोत साधन नभए पनि जुगाड गरेरै भए पनि प्रयास गर्छन्, अनि विकट गाउँमा त झन् उद्वेग लाग्दो अवस्था छ. यसपालि हिमाल पहाड तराई अनि जोखिमयुक्त ठाउँमा एकै सबै ठाउँमा एकै प्रकारको उद्धारको योजना छ कि अथवा फरक फरक छ भन्ने सोध्नु भएको छ.
4: यो प्रश्न पनि एकदमै महत्त्वपूर्ण प्रश्न छ. त्यही भएको हुनाले जस्तो कि तपाईँको चाहिँ सधैँ चाहिँ अब जैसे सुरक्षाकर्मी उद्धारको लागि पुग्छ भन्ने छैन, टाइम लाग्न सक्छ किनकि तपाईँको चाहिँ बाटोहरू बिग्रिएको हुनसक्छ अथवा विभिन्न मौसमी प्रतिकूलका कारणले गर्दा तपाईँको उद्धारकर्मीहरू समय नपुग्ने सन्दर्भमा अब हामीले चाहिँ समुदायले नै बलियो बनाउनुपर्छ भनेर काम गरिराखेका छौँ. अहिले पनि हामीले के गरिराखेका छौँ भन्दाखेरि विभिन्न पालिकासँग मिलेर हाम्रो चाहिँ त्यहाँको पालिका त्यसै गरेर हाम्रो सशस्त्र प्रहरी बल नेपालले पनि त्यो काम गरिराखेको छ, त्यस्तै हाम्रो विकास साझेदारहरूले पनि त्यसमा सहयोग गरिराख्नु भएको छ. हामीले विपद स्वयंसेवा आधारभूत तालिम गराएर प्रत्येक पालिकामा चाहिँ 24 जना कुन चाहिँ विपद स्वयंसेवक तालिम सञ्चालन गर्ने 24 जना त्यो प्रकारको तालिम दिने भनेर चाहिँ त्यो अभियान नै हामीले अगाडि बढाएका छौँ. आजै मात्रै पनि हेर्नुभयो भने बर्दियाका 3 पालिकामा ठाकुर बाबादेखि लिएर मधुबन लगायतका पालिकामा विपद स्वयंसेवक तालिम चाहिँ सञ्चालन भएको छ. हामीले यो वर्ष चाहिँ यो आर्थिक वर्ष 82-83 10,000+ बढी पालिकामा हामीले यो प्रकारको तालिम चाहिँ बनाएका छौँ. त्यसै सशस्त्र परिवहन नेपालले पनि त्यो प्रकारको चाहिँ तपाईँको चाहिँ तालिम दिएको छ.
5: यो प्राधिकरणले छुट्टै तरिकाले तालिम अनि सशस्त्रले छुट्टा छुट्टी हो कि एकै?
4: यसमा हाम्रो एउटा पाठ्यक्रम छ भनेको हाम्रो विपद जोखिम न्यूनीकरण त व्यवस्थापन कार्यकारी समितिले 7 दिनको र 18 दिनको चाहिँ विपद स्वयंसेवक तालिमको चाहिँ पाठ्यक्रम स्वीकृत गरेको छ. जसले चाहिँ तपाईँको तालिम गराए पनि त्यो पाठ्यक्रम अनुसार नै गर्नुपर्ने हुन्छ र त्यसमा हामी चाहिँ यो साइडरी मोडेलमा त्यो काम गरिराखेका छौँ है. त्यो कारणले गर्दा यो यसको कन्सेप्ट मैले भन्न खोजेको कुरा के भने यो भनेको समुदाय नै बलियो बनाउनुपर्छ भन्ने कुरा. र अर्को हाम्रो प्रश्न के थियो भन्दाखेरि जस्तो हिमाल
5: तिनै भेगको लागि एकै प्रकारको कि फरक फरक
4: फरक फरक हुन्छ किन भन्दाखेरि जस्तो ठाउँ परिस्थिति अनुसार हामी चाहिँ तयारी गर्नुपर्ने हुन्छ. जस्तो कि हाई एल्टिट्युडमा जाँदाखेरि त्यही प्रकारको हामीले विपक्ष तपाईँको चाहिँ उद्धारकर्मी पठाउनु पर्ने हुन्छ। त्यो भएको हाम्रो नेपालमा अहिले हाई एल्टिट्युड लिएका चाहिँ जस्तो नेपाली सेनादेखि लिएर सशस्त्र पुलिस बल नेपालमा उद्धारकर्मी हुनुहुन्छ। त्यसै गरेर अब हामी कहीँ चाहिँ डुबान पर्यो, नदीहरू एकदम गहिरामा चाहिँ उद्धार गर्नु पर्यो भने त्यहाँ स्विफ्ट वाटर रेस्क्यु अथवा गोदामहरू चाहिने हुन्छ, त्यो प्रकार चाहिँ तयारी गर्नुपर्ने हुन्छ। जस्तो हिमालतिर हामीले चाहिँ हेलिकप्टरबाट उद्धार गर्नु पर्यो भने त्यही प्रकारका चाहिँ हेलिकप्टरहरू, त्यही क्षमताका हेलिकप्टरहरू उडाउनु पर्ने हुन्छ। त्यो भएको कुराले हामीले हिमाल पाँच तराईको लागि थक थक किसिमले भौगोलिक तपाईँको बनावट अनुसार भूगोलको चाहिँ स्थिति अनुसार चाहिँ उद्धार गर्ने गरेर किसिमले चाहिँ
5: यो वर्ष याममा मात्र सडक बनाउने, खन्ने, असारे चटारो सक्ने मेलो हुन्छ जसले जोखिम बढाइरहेको हुन्छ। विपद व्यवस्थापन समितिले ती कुराहरूलाई पनि किन पूर्व तयारीको रूपमा नलिइरहेको हो?
4: यो विषय पनि एकदमै पेचिलो विषय छ। अस्ति भर्खरै पनि एउटा हाम्रो मिटिङ भएको थियो र त्यहाँ एउटा स्ट्रक्चरले के देखाएर छ भन्दाखेरि अहिले पछिल्लो पटक जति पनि हाम्रो पहिरो गइराखेको छ त्यो पहिरो जानुमा चाहिँ तपाईँको यो डोजरी विकास भनौँ न भनेको चाहिँ जथावि चाहिँ सडक खनेको कारणले गर्दा त्यो पहिराको घटनाहरू त्यसको कारणले गर्दा मानिसहरू विस्थापन भएको चाहिँ तथ्याङ्क रहेछ। अन्त भन्यो भने त्यहाँ 70% जति त्यस्तो कारणले गर्दा विपद भएको चाहिँ देखिहाल्नेछ। भनेपछि अब हजुरले चाहिँ भनेको कुरा के छ भन्दाखेरि अब हामीले चाहिँ यो जथाभावी तपाईँको चाहिँ सडक खन्ने भन्दा पनि अब त्यो सडक खन्ने निकायको कुरा चाहिँ यहाँ आउँछ। जस्तो कि सडक भनेको सङ्घले पनि बनाउँछ, प्रदेशले पनि बनाउँछ र स्थानीय तहले पनि बनाउँछ।
5: विपद व्यवस्थापन प्राधिकरणले विकास निर्माणको काम गर्दाखेरि यसमा कडाईका साथ गर्नु, पालना गर्नु, नभए यसले विपद निम्चाउँछ भनेर त्यस्तो खालको अडान लिन सक्ने अथवा कडी कडा गर्न सक्ने स्थिति छ।
4: यही विषयमा अब यही विषयमा हामीले चाहिँ नीतिगत सुधार गर्नुपर्ने हुन्छ। त्यसको लागि हामीले लबिङ गरिराखेका छौँ। अब जस्तै हाम्रो इआइए भन्छ वातावरण प्रभाव मूल्याङ्कन अनिवार्य गरेको छ। यदि इमानदारीपूर्वक हामीले वातावरण प्रभाव मूल्याङ्कन गर्यौँ अथवा आइए भन्छ प्रामाणिक वातावरण मूल्याङ्कन गर्यौँ अथवा संक्षिप्त वातावरण प्रभाव मूल्याङ्कन गर्यौँ भने त्यहाँ यो विषय आउँछ। त्यो वातावरण प्रभाव मूल्याङ्कन गर्नु भनेको त्यो विपदको दृष्टिकोणबाट अथवा सोसियल भनेको सामाजिक दृष्टिकोणबाट, आर्थिक दृष्टिकोणबाट त्यो प्रोजेक्ट अथवा त्यो चाहिँ सडक अथवा चाहिँ कुनै बाटो बनाउन उपयुक्त छ कि छैन भनेर हेर्ने हो। तर हामी के गर्दै अहिले चाहिँ के देखिन्छ भने हाम्रो इआई अथवा आइए रिपोर्टहरू भनेको यो चाहिँ प्रक्रिया पुरा गर्न भएन है भएको देखिन्छ। त्यो भएकोले अब चाहिँ हामीले के भनेको छौँ भने कुनै पनि आयोजना कार्यान्वयन गर्दाखेरि त्यहाँ डिआइए गर्नुपर्छ, डिजास्टर इम्प्याक्ट एसेसमेन्ट गर्नुपर्छ।
3: यो कुराकानी सँगै आजका लागि हिम मौसमको निर्धारित समय सकियो। अर्को साता अर्को विषयका साथमा उपस्थित हुनेछौ। नमस्कार।
2: शिक्षा र स्वास्थ्यमा लगाइएको 3% समता शुल्क सरकारद्वारा फिर्ता कार्यान्वयन नगर्न शिक्षा मन्त्रालयले विद्यालय

0: झलझला टाइम चेक यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 8 बजे
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली दिलोतमा 5 मणिग्राम रूपन्देही
2: के तपाईलाई गर्दन वा कम्मरमा नसा च्यापिएको प्यारालाइसिस मुख बाङ्गिने एलर्जी छाला रोगका समस्या पुराना रुगा खोकी टन्सिलाइटिस अनिद्रा माइग्रेन डिप्रेसन मानसिक तनाव हात खुट्टा घुँडा कुना पोल्ने वा झन्झनाउने हड्डी चुइएर हात जोड्ने मांसपेशी वा बासको दुखाई युरिक एसिड बढेको महिनावारीको दुखाई यौन समस्या बाँझोपान मूत्रपान अरुचि मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिनुत्तमा 5 मणिग्राम रूपन्देही फोन नम्बर 071-562-459 र 98-645-78-232

0: नमस्कार। थाह संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा अप्सरा बोहरासँगै जगत भण्डारीको स्वागत छ।
1: नेपाल परिवेश थाह संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाउँको 3% समता शुल्क खारेज। सामान किनेर बिल लिने ग्राहकलाई सरकारको दैनिक र पाक्षिक नगद उपहार योजना।
0: कंग्रेसका पूर्व सभापति देउबा स्वदेश फर्कदै पछिल्लो दशक कंग्रेस पार्टी र देश दुवैका लागि अँध्यारो र काला दिन भएको गगन थापाको निष्कर्ष। महत विरूद्धको भ्रष्टाचार मुद्दा मुतलबीमा राख्न अदालतद्वारा अस्वीकार। प्रदीप अधिकारी सहित दुईजना विरूद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धिकरणको मुद्दा दायर।
1: काठमाडौँ उपत्यका सहित 5 प्रदेशका विभिन्न स्थानमा वर्षा। राति 3 प्रदेशका 2 स्थानमा भारी वर्षाको सम्भावना।
0: घरेलु बिजुलीको भ्याट हटाउने बेलायत सरकारको घोषणा। लाखौं परिवारलाई राहत। भारतले डेंगू विरूद्धको पहिलो पटक दियो खोप प्रयोगको अनुमति।
1: र विश्वकप लिग टू क्रिकेटमा नेपालद्वारा नामिबिया सामु 158 रनको लक्ष्य। नामिबिया जवाफी ब्याटिङमा। साफ च्याम्पियनशीप बंगलादेशको ढाकामा हुने।
2: पानी जीवनको आधार हो तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज आउटडोर लाङथाङ हिमालयको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित आउटडोर ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्लाने नयाँ बानेश्वर काठमाडौँ। फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो थाह संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
0: थाह संचार नेटवर्कमा समाचार अब विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहले विवादमा परेका सरकारका केही निर्णय सच्याउने अभ्यासको शुरूआत गर्नुभएको छ। निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको 3% समता शुल्क आज मात्र खारेज गरिएको छ। अर्थमन्त्री सोडिङ वागेले यो वर्षको बजेटमा समेटेका यी कर स्थगित गरिएको प्रधानमन्त्री बालेन्द्र शाहले जानकारी गराउनु भएको हो। यसअघि हटाइएको सबको कर अर्थमन्त्री वागेले 3% लिने नीति लिनुभएको थियो। लास्टमा समेत कर लगाएको भन्दै चौतर्फी विरोध भएपछि अर्थमन्त्री वागले सँगैकै परामर्शमा समता शुल्क तत्काल कार्यान्वयन नगर्ने निर्णय गरिएको प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल मार्फत प्रष्ट पार्नुभएको छ। समता शुल्कको उद्देश्य दुर्गम तथा पछाडि परेका क्षेत्रका नागरिकलाई गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा उपलब्ध गराउनु, दलित सीमान्तकृत तथा विपन्न समुदायका बालबालिकालाई सहयोग गर्नु, स्वास्थ्य बीमा विस्तार गर्नु र त्यसका लागि आवश्यक आर्थिक स्रोत जुटाउनु भए पनि आम नागरिक तहबाट विरोध भएकाले हटाउन बाध्य भएको प्रधानमन्त्री शाहले बताउनु भएको छ। प्रधानमन्त्रीको यो निर्णयको धेरैले स्वागत गरेका छन्। यद्यपि 50 युनिट भन्दा धेरै विद्युत खपत गरे लाग्ने कर पनि हटाउनु पर्ने दबाव सरकारमाथि कायम छ।
1: सरकारले वस्तु तथा सेवा खरिद गर्दा बिल लिने संस्कृतिलाई प्रोत्साहन गर्न दैनिक र पाक्षिक नगद उपहार योजना ल्याएको छ। अर्थ मन्त्रालयले करदाता प्रोत्साहन उपहार कार्यक्रम संचालन कार्यविधि 2083 जारी गर्दै यस्तो व्यवस्था लागू गरेको हो। नेपाल सरकारको स्वीकृत बजेट मार्फत संचालन हुने यस कार्यक्रमको मुख्य उद्देश्य कर प्रणालीमा आबद्धता बढ़ाउने, वस्तु तथा सेवा खरिद बिक्रीको वास्तविक अभिलेखीकरणलाई प्रोत्साहन गर्ने र उपभोक्तालाई अनिवार्य रूपमा बिल उत्प्रेरित गर्नु भएको छ। थप सामग्री सहकर्मी माधव तिमल सैनीबाट।
3: कार्यविधि अनुसार नेपालभित्र आफ्नै प्रयोजनका लागि एक पटकमा 100 रूपियाँ भन्दा बढ़ी मूल्यको वस्तु वा सेवा खरिद गर्ने उपभोक्ता यसमा सहभागी हुन सक्नेछन्। डिजिटल माध्यमबाट गरिएको भुक्तानीको कारोबार स्वत प्रणालीमा समावेश हुनेछ र प्रत्येक योग्य खरिद बापत एउटा उपहार टिकट प्राप्त हुनेछ। तर नगद वा अन्य माध्यमबाट खरिद गरी वैध बिल लिएका उपभोक्ताले भने आन्तरिक राजस्व विभागको वेब पोर्टल वा मोबाइल एप मार्फत बिल नम्बर, विक्रेताको प्यान नम्बर, बिल जारी मिति, कुल रकम, भुक्तानीको प्रकार, खरिदकर्ताको नाम र मोबाइल नम्बर प्रविष्ट गर्नुपर्नेछ। यद्यपि व्यापारिक प्रयोजनका खरिद सरकारी निकाय वा सार्वजनिक संस्थाको नाममा जारी भएका बिल, टेलिफोन, इन्टरनेट, विद्युत, सवारी तथा ढुवानी सेवा, हवाई टिकटका बिल र प्यान नम्बर नभएका विक्रेताबाट लिइएका बिल भने यस कार्यक्रममा सहभागी हुन योग्य हुने छैनन्। अर्थ मंत्रालय का सूचना अधिकारी किशोर ढकाल ने खरीद बिक्री गर्दा बिल लिने दिने बानी को विकास गरी कारोबारलाई पारदर्शी र व्यवस्थित बनाउँदै कर संकलन में सकारात्मक प्रभाव पार्ने उद्देश्यले यो कार्यक्रम ल्याइएको बताउनुभयो।
4: बिल लिने दिने प्रथालाई चाहिँ अलिक व्यवस्थित बनाउने, त्यसमा चाहिँ रियल ट्रान्जेक्सन पनि रिफ्लेक्ट होस् होइन, त्यसको चाहिँ मल्टिप्लायर इफेक्ट हो नि त, ट्रान्जेक्सन रियल हुँदै गएपछि त्यसबाट फेरि ट्याक्स कम्युनिस्टको बढ्ने भयो होइन, त्यसले त मल्टिप्लायर इफेक्ट गर्छ। मेन यसको थिम भनेको बिल लिने दिनेलाई चाहिँ एकदम त्यसलाई हेबिचुअल बनाउँदै लाने र यो बिल पाइँदैन भन्ने खालको गुनासो पनि नहोस् भन्ने मेन भनेको चाहिँ त्यही हो।
3: कार्यविधि अनुसार विभागले प्रत्येक महिनाको एक गते र सोह्र गते विजेता उपभोक्ताको छनौट गर्नेछ। प्रत्येक दिनका लागि एकजना र प्रत्येक पन्ध्र दिनमा एकजना बम्पर विजेताको छनौट स्वचालित प्रणाली मार्फत पारदर्शी रूपमा गरिनेछ। दैनिक विजेताले 133,334 रूपियाँ प्राप्त गर्नेछन् भने 15 दिनमा छानिने बम्पर विजेताले 10,00,000 रूपियाँ पाउनेछन्। यद्यपि आयकर ऐन अनुसार यस्तो आकस्मिक लाभमा 25% कर कटी गरेर मात्र बाँकी रकम विजेताको बैंक खातामा जम्मा गरिनेछ। आन्तरिक राजस्व कार्यालयका निर्देशक तथा सूचना अधिकारी केशव रघुवंशीले खरीद बिक्रीमा बिल लिने दिने अभ्यासलाई थप व्यवस्थित गर्दै डिजिटल वा अनलाइन माध्यमबाट कारोबार बढ़ाउने र नगद खरीदको हकमा पनि वेब पोर्टल मार्फत विवरण प्रविष्ट गराई उपभोक्तालाई उपहार कार्यक्रममा सहभागी गराउने उद्देश्य राखिएको बताउनुभयो।
5: यो बिल लिने दिने प्रकारलाई चाहिँ एकदम छिटोभन्दासँग ल्याइएको हो र सामान किन्न जाँदाखेरि बिलै लिनु पर्नेपर्छ, ग्राहकले झगडा गरेर पनि दिन्छ नि छोड्दा पनि मिलाउँछ, अनि त्यो खास उद्देश्य नै यो ट्रान्जेक्सन बिल बढाउने भर्सक डिजिटल सिस्टमबाटै गर्नु भन्ने हाम्रो उद्देश्य।
3: विजेता घोषणा भएपछि विभागले मोबाइल नम्बर, इमेल, वेबसाइट र सामाजिक सञ्जालमा नाम सार्वजनिक गर्नेछ। उपहार प्राप्त गर्न विजेताले घोषणा भएको 15 दिनभित्र सकल बिल, नागरिकता वा राष्ट्रिय परिचय पत्र, राहदानी वा सवारी चालक अनुमति पत्र, बैंक खाताको विवरण र प्यान नम्बर सहित नजिकैको आन्तरिक राजस्व कार्यालयमा निवेदन दिनुपर्नेछ। तोकिएको अवधिभित्र कसैले उपहार दावी नगरेमा उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने कार्यविधिमा उल्लेख छ।
0: प्रधानमन्त्री बालेन्द्र शाह देशको अर्थतन्त्र सुधारका लागि गहन छलफलमा जुट्नु भएको छ। पछिल्ला केही दिनदेखि प्रधानमन्त्री शाहले राष्ट्र ब्याङ्कका अधिकारीदेखि शेयर बजारका हस्तीहरूसम्मलाई भेट गर्नुभएको छ। यसै गरी जुत्ता उत्पादक संघका पदाधिकारीदेखि निर्माण व्यवसायीसम्मलाई भेटेर अर्थतन्त्र सुधारका लागि काम गर्न निर्देशन दिनुभएका प्रधानमन्त्री शाहले आज तयारी पोसाक उद्योग संघका पदाधिकारीसँग करिब एक घण्टा बिताउनुभयो। भेटमा प्रधानमन्त्री शाहले देश बनाउन मानिस नभई मान्छेले उत्पादन गरेका सामग्री विदेश निर्यात गर्नुपर्ने बताउनु भएको प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै तयारी पोसाक उद्योग संघका अध्यक्ष पशुपति देव पाण्डेले पत्रकारलाई जानकारी गराउनुभयो।
6: 2005 अगाडि जुन चाहिँ हामीसँग मल्टिफाइबर एग्रिमेन्ट हुँदाखेरि भन्दा अगाडि चाहिँ को अवस्थामा यो तयारी पोसाकलाई पूर्ण फर्काएर नेपालको अर्थतन्त्रलाई कसरी अब अगाडि बढाएर माथि पुर्याउन सकिन्छ भनेर बुदागत रूपमा एउटा बुदा राखेर चाहिँ उहाँले गर्नुभयो। देशको विकास हुनु पर्यो, यो तयारी पोसाकको विकास हुनु पर्यो र देश चाहिँ अर्थतन्त्रमा सबल हुनु पर्यो र देशलाई चाहिँ यहाँहरूले ड्राइभ गर्ने हो, हामी चाहिँ एउटा बीचको चाहिँ मध्यस्थकर्ता मात्रै हौ, त्यो हिसाबले चाहिँ काम गर्नु पर्यो भनेर उहाँले चाहिँ जुन चासो दिनुभयो त्यो चाहिँ नेपालको इतिहासमै चाहिँ सराहनीय कार्य भएको छ।
0: संघका अनुसार नेपालबाट वार्षिक करिब 10 अर्ब रूपियाँ बराबरको तयारी पोसाक निर्यात भइरहेको छ। तयारी पोसाक उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थ लगायत सामग्री नेपालमा उत्पादन गर्न सक्षम हुनुपर्ने प्रधानमन्त्री शाहको जोड़ छ। सरकारले आवश्यक नीतिगत सुधार, एफटीए विस्तार र अन्तर्राष्ट्रिय बजारसँग प्रभावकारी समन्वय हुन सकेमा निर्यातलाई 10-20% विस्तार गर्न सकिने अध्यक्ष पाण्डेले सुनाउनुभयो।
6: अहिले पनि हामी चाहिँ सस्टेन छौँ र हामी चाहिँ निर्यातमा चाहिँ अहिले हामी 10 अर्बको निर्यात गरिरहेको छौँ र हामी निर्यातको तेस्रो मुलुक निर्यातमा दोस्रो हिस्सामा छ, गलैँचा पहिलो हिस्सामा, तयारी पोसाक दोस्रोमा छ भने यी केही मागहरू सम्बोधन भएर हामीले एफटिए गरेर यसलाई 10-20 बढाएर यो अहिले टोटल नेपालको निर्यात एउटा गार्मेन्टले नै गर्न सक्ने खालको चाहिँ काम गर्न सकिन्छ, जुन चाहिँ हामीले इन्डियासँग पनि उ गर्ने, चाइनासँग पनि समन्वय गर्ने र त्यसरी अमेरिकी मार्केटमा चाहिँ फ्री ट्रेड एग्रिमेन्ट चाहिँ लागू गर्नको लागि पहल गरेर काम गर्न सक्यो भने यसले चाहिँ ठूलो फड्को मार्ने देखिन्छ।
0: उहाँका अनुसार तयारी पोसाक उद्योग बंगलादेश, भियतनाम, चीन, भारत र श्रीलंका भन्दा पछाडि पर्नुको कारणबारे प्रधानमन्त्री शाहले सोध्नु भएको थियो। अमेरिका लगायतका मुलुकसँग स्वतन्त्र व्यापार संहिता एफटीए, वैदेशिक प्रत्यक्ष लगानी एफटीआई भित्राउने, बहुराष्ट्रीय कम्पनी आकर्षित गर्ने तथा दुई दशकदेखि बन्द रहेका हेटौँडा कपड़ा उद्योग जस्ता रुग्ण उद्योग पुनः संचालन गर्ने विषयमा पनि छलफल भएको छ। ग्रीन गार्मेन्ट भिलेज स्थापना गरी काठमाडौँ उपत्यकाबाट छरिएका गार्मेन्ट उद्योगलाई एकीकृत गर्ने तथा त्यसलाई औद्योगिक पर्यटनसँग जोड्ने अवधारणा पनि प्रधानमन्त्रीले चासो देखाउनु भएको उहाँले बताउनुभयो।
6: ग्रीन गार्मेन्ट भिलेजका कुराहरू छन्। हाम्रो शहरभरि गार्मेन्टै गार्मेन्ट छ, यसले चाहिँ बिगारेर राख्यो, यसलाई चाहिँ सरकारले नै जग्गा प्राप्ति गराइदिएर कुनै खाली ठाउँमा त्यसलाई इस्टाब्लिस गर्न सक्यो भने साना उद्योगीहरूलाई त्यहाँ चाहिँ एउटा इन्डस्ट्रियल टुरिज्म जस्तो पनि डेभलप गर्न सक्ने र त्यसबाट धेरै अगाडि बढ्न सक्ने भन्ने खालको कुरो पनि गर्ने हो।
1: प्रधानमन्त्री शाहले उद्योगीहरूलाई स्पष्ट कार्ययोजना ल्याउन आग्रह गर्दै प्लान्ट बेस्ड र एनिमल बेस्ड फाइबर उत्पादन, कपास खेती, फाइबरदेखि फेब्रिक र फेब्रिकदेखि फेसन तथा निर्यातको विस्तारमा जोड़ दिनुभयो। उहाँले अमेरिकामा फ्लेमेबिलिटी परीक्षणका कारण रोकिएका नेपाली तयारी पोसाकको निर्यात सहजीकरणका लागि परराष्ट्र मन्त्रालयले आवश्यक पहल गर्न पनि निर्देशन दिनुभएको छ। संघका महासचिव भीम कुमार गिरीले प्रधानमन्त्रीले सफरमा मात्रै केन्द्रित नभई ग्रामीण क्षेत्रमा पनि उद्योग संचालन गर्न आग्रह गरेको जानकारी दिनुभयो। छलफलमा संघका प्रथम उपाध्यक्ष वसन्त राज अधिकारी, प्रमुख कार्यकारी अधिकृत सुयेश खनाल र प्राविधिक सल्लाहकार प्रकाश कुमार झा पनि सहभागी हुनुहुन्थ्यो।
0: युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले वैदेशिक रोजगारीमा जान खोज्ने नेपालीलाई रोक्न नसकिने बताउनु भएको छ। आज वैदेशिक रोजगार विभाग तथा चलको अनुगमन गरेपछि मन्त्री यादवले विश्वव्यापीकरणको युगमा वैदेशिक रोजगारीलाई पूर्ण रूपमा रोक्न सम्भव नभएको बताउनुभयो, बरू यसलाई सुरक्षित बनाउने कानून ल्याउनेतर्फ केन्द्रित भएको बताउनुभयो।
7: जे ठगी गर्नु भएको छ त्यो भराएर कानून अनुसारको कारवाही पनि गर्छौं र अब यी सिस्टमहरू चाहिँ अहिले चाहिँ हामी खासमा पहिला बनाएकै ऐनमा चाहिँ टेकेर चाहिँ अहिले यो सबै चलिरहेछ। अब यसलाई अझै सुधार गर्नको लागि हामीले नयाँ ऐन पनि अब संशोधन गर्दैछौँ। अब चाँडै नै अब पार्लियामेन्टमा लगेर त्यो क्याबिनेटबाट पार्लियामेन्टमा लगेर त्यो ऐनलाई संशोधन गरेर हामी नयाँ एउटा युगको सुरुवात गर्छौँ। एभ्रिथिङ चाहिँ डिजिटलाइज हुन्छ।
0: नेपाल परिवेशमा सिंहदरबारको मूल प्रवेशद्वारमा विगत 8 दिनदेखि धरनामा रहेकी विनु यादवसँग महिला मन्त्रीको भेट लगायतका थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
8: अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित अरू भन्दा 25% बढी प्रेसर ग्रहण गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोग्राड ब्रान्ड साथै मार्बलका युटिभिसी प्रडक्टहरू युक्सी युबी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
9: सुरक्षा घरको साथ जीवन।

0: प्रभु महालक्ष्मी बाटै जीवन बीमा गरौँ।
1: प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड।
2: संचार नेटवर्क समयको आवाज
3: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भएको नेपाल परिवेशमा अब बाँकी समाचार।
4: नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देवालले आफ्नो स्वदेश फर्कन लागेको जानकारी दिनुभएको छ। उपचारको सिलसिलामा हङकङमा रहनुभएका देवालले प्रेस विज्ञप्ति जारी गर्दै आफू स्वदेश फर्किन लागेको जानकारी गराउनु भएको हो। जेएनयू आन्दोलनका क्रममा घाइते हुनुभएका देवा दम्पति चुनाव अघि मात्रै उपचारका लागि सिंगापुर जानुभएको थियो। काठमाडौँबाट हिँडेर जानुभएका देउदा दम्पति सिंगापुर पुगेर व्हील चेयरमा हिँडेको भिडियो बाहिरिएको थियो। एक महिना लामो उपचारपछि देउदा त्यतैबाट हङकङ जानुभएको थियो। हङकङ हुँदा पनि देउदा दम्पति सार्वजनिक ठाउँमा देखिएको भिडियोहरू आउने गरेको थियो। यसबीचमा देउदा पत्नी आरजू राणालाई पक्राउ गर्न प्रहरीले सूचना निकालेको थियो। पक्राउ गर्न जेएनयू आन्दोलनमा घाइते भएपछि एक महिनापछि मात्रै पार्टी कार्यालयमा पुगेर आफूमाथि हमला भएको बताउनुभएका देउदा कांग्रेसको विशेष महाधिवेशनको विपक्षी महाधिवेशन अघि तत्कालीन उपसभापति पूर्णबहादुर खड्कालाई कार्यभार दिनुभएका देउदा सक्रिय राजनीतिबाट निष्क्रिय हुनुभएको थियो।
3: वर्तमान कंग्रेस सभापति गगन थापाले भने 2072 बयासी सालसम्मको दशक नेपाली कंग्रेस र मुलुक दुवैका लागि अँध्यारो र कालो भएको टिप्पणी गर्नुभएको छ। आज काठमाडौँमा पार्टीका महामन्त्री गुरू घिमिरेद्वारा लिखित पुस्तक बुद्ध बीपी र आजका नेता र लिलीपुटका लघुमानव विमोचन समारोहमा उहाँले उक्त अवधिमा पार्टीभित्र र राष्ट्रिय राजनीतिमा सिद्धान्त भन्दा सत्ता र शक्तिको राजनीति हावी भएको बताउनुभयो।
5: 72 सालदेखि 82 सालसम्मको 10 वर्ष नेपाली कांग्रेसको जीवनमा पनि र हाम्रो राष्ट्रिय जीवनमा पनि यो 11 वर्ष यी कालान्तर भयो जसभित्र केवल केवल सत्ता सत्ता सत्ता शक्ति शक्ति शक्ति
4: पूर्व अर्थमन्त्री रामशरण महत विरूद्धको भ्रष्टाचार मुद्दा मुल्तवीमा राख्न विशेष अदालतले अस्वीकार गरेको छ। आज न्यायाधीशहरू हेमन्त रावल दिल्ली रत्न श्रेष्ठ र उमेश कोरेलाको संयुक्त इजलासले मुल्तवीमा राख्न अस्वीकार गरेको हो। महतकी पत्नी रोशना महतले उनी गम्भीर मानसिक रूपबाट पीड़ित भएको भन्दै मुद्दा अगाडि नबढ़ाउन दिएको निवेदनमाथि सुनवाई गर्दै माग बनेजुङ हाल मुल्तवी राख्न नमिल्ने आदेशमा भनिएको छ। यसअघि अदालतले अस्पतालसँग स्वास्थ्य जाँचको प्रतिवेदन माग गरेको थियो। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार गरेको आरोपमा पूर्व अर्थमन्त्री महत सहित 5 मन्त्रीहरू र 10 पूर्व सचिव सहित 55 र एक कम्पनीलाई प्रतिवादी बनाएर विशेष अदालतमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको छ। अन्य प्रतिवादीहरू विशेष अदालतमा उपस्थित भएर थुनछेक आदेश भए पनि महत्वले स्वास्थ्य अवस्थाका कारण उपस्थित हुन नसक्ने भएकाले मुद्दा मुल्तवीमा राख्न माग गरिएको थियो। रामशरण महत विगत 2 वर्षदेखि गम्भीर मानसिक तथा शारीरिक स्वास्थ्य समस्याको कारण होस ठेगानमा नरहेको कारण अदालतमा उपस्थित भई प्रतिरक्षा समेत गर्न नसक्ने अवस्थामा रहेको निवेदकको दावी छ।
3: अख्तियारले नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारी सहित 2 विरूद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धिकरणको मुद्दा दायर गरेको छ। आयोगले आज उनीहरू विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो। अधिकारीले एउटा ठेक्कापट्टा सहज गरिदिए बापत निर्माण व्यवसायबाट 1,71,00,000 रूपियाँ घुस लिएर रकम लुकाउन सम्पत्ति शुद्धिकरण गरेको पाइएको अख्तियारका प्रवक्ता सुरेश नेउपानेले जानकारी दिनुभयो। अधिकारीले आफ्नो पत्र ओहदाको दुरूपयोग गरी प्राधिकरणबाट संचालित विभिन्न ठेक्कापट्टा स्वीकृत गर्ने रेखदेख गर्ने र भुक्तानी दिने काममा सहजीकरण गरिदिएको अख्तियारले अभियोग पत्रमा उल्लेख गरेको छ। यसरी ठेक्कापट्टा सहज बनाए बापत उनले गायत्री निर्माण सेवाका प्रमुख प्रेम प्रकाश ढकालबाट 1,71,00,000 रूपियाँ घुसका रूपमा लिएको आयोगको अनुसन्धानबाट खुलेको हो। अख्तियारले उक्त घुस रकम लुकाउन अधिकारीले आफ्नो श्रीमतीको नाममा ललितपुर महानगरपालिका 5 रहेको 13 जग्गा खरिद गरेको जनाएको छ। अधिकारी विरूद्ध यो विषयमा भ्रष्टाचार र सम्पत्ति शुद्धिकरण सम्पत्ति सम्बन्धी दुवै कसुरमा सजाय माग दावी गरिएको छ। दुवै कसुरमा बिगो समान 1,71,00,000 रूपियाँ कायम गरिएको छ। अर्को मुद्दामा अधिकारी अहिले दिल्ली बजार जेलमा छन्। यस्तै गायत्री निर्माण सेवा तथा उक्त कम्पनीका प्रमुख ढकाल विरूद्ध पनि सोही कसुरमा सजाय माग गरिएको छ।
4: नेपाल संस्कृति पार्टीका अध्यक्ष हर्क सम्पाङ आउने भएपछि जनकपुरधाम स्थित जानकी मन्दिरमा स्वागतका लागि पुगेका कार्यकर्ता मन्दिरबाट लखिटिएका छन्। सम्पाङ आउने थाहा भएपछि भेला भएका हिन्दू सम्राट सेनाका कार्यकर्ताले मन्दिर परिसरबाट श्रम संस्कृति पार्टीका कार्यकर्तालाई लखिटेका छन्। यस क्रममा मन्दिर परिसरमा भागदौड़ समेत मचिएको थियो। हिन्दू सम्राट सेनाले भने विगतमा हिन्दू धर्मको प्रतिकूल अभिव्यक्ति दिएको भन्दै सम्पाङलाई निषेध गर्न जनाएको छ। यसप्रति प्रतिक्रिया दिँदै सम्पाङले सामाजिक सञ्जालमा घटनाको निन्दा गर्नुभएको छ। उहाँले आफ्ना कार्यकर्तालाई भएको अपमान आफ्नो आत्मसम्मानसँग जोड्दै जानकीले कुनै अपमान नगरेको र बाहिरी कुराले आफ्नो आत्मविश्वासमा कुनै फरक नपर्ने पनि बताउनुभयो।
3: यता सिंहदरबारको मूल प्रवेशद्वारमा विगत 8 दिनदेखि धरनामा रहेकी विनु यादवसँग महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले भेट दिनुभएको छ
4: भन्दै सम्पाङले निषेध गर्न जनाएको छ। यसप्रति प्रतिक्रिया दिँदै सम्पाङले सामाजिक सञ्जालमा घटनाको निन्दा गर्नुभएको छ। उहाँले आफ्ना कार्यकर्तालाई भएको अपमान आफ्नो आत्मसम्मानसँग जोड्दै जानकीले कुनै

0: मन्त्रालयको कार्यक्षेत्रभित्र पर्ने विषयमा आवश्यक पहल समन्वय र सहजीकरण गरिने आश्वासन दिनुभयो।
1: जल तथा मौसम विभागका अनुसार हाल देशका लुम्बिनी, कर्णाली, गण्डकी, कोशी र बागमती प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। विभागको पछिल्लो विवरण अनुसार सल्यानमा 61 मिलिमिटर र गण्डकी प्रदेशको टुकुकोटमा 42.6 मिलिमिटर वर्षा मापन भएको छ। महाशाखाका मौसमविद विनी महर्जनका अनुसार हाल महर्जनका अनुसार आज राति देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाड़ी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको सम्बित महर्जनले बताउनुभयो।
2: आज रातिको लगभग कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागमा तथा लुम्बिनी, कर्णाली र सूर्य पश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र टाङसेज मध्यमसम्म वर्षाको सम्भावना रहेको छ। देशका पहाड़ी भूभागका केही स्थान र तराई भूभागका थोरै स्थानहरूमा मेघगर्जन
0: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्।

0: Social Network Natapan Sunday Umansa Nepal Paribesh Samayako Awaz Samayako Awaz
1: हामी थाहा संसार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं नेपाल परिवेश अनलाइनमा थाहासंसार.com र थाहाखबर.comबाट पनि संसारभर सुन्न सकिन्छ
2: अब बाँकी समाचार भक्तपुरमा जन्मदिन मनाउन आयोजना गरेको पार्टीमा विवाद हुँदा कुटाकुटबाट एकजनाको मृत्यु भएको छ ऋतुभूमिमा बर्दिया घर भई हाल सल्लाहघारी बस्ने राज कार्की रहेका छन् घिम्पी डाँडामा आइतबार राति जन्मदिन मनाउन उनी सहित 30 जना पुगेको र राति खानपिनको क्रममा विवाद भएको प्रहरीले जनाएको छ विवादका क्रममा हानहान हुँदा राजगम्भीर घाइते भएका थिए उनको आज मृत्यु भएको हो
1: कीर्तिपुरमा आज बिहान आगलागी भएको कारमा भेटिएको शव काठमाडौँका सूर्यचन्द्र श्रेष्ठको रहेको पाइएको छ कीर्तिपुर नगरपालिका एक ट्याङ्ला फाँक स्थित चाँदनी चौकमा कारमा आगलागी हुँदा भेटिएको शव काठमाडौँ महानगरपालिका 26 क्षेत्रपालिका श्रेष्ठको रहेको पाइएको प्रहरी परिसर काठमाडौँले जनाएको छ कारभित्र उनको शव भेटिएको थियो श्रेष्ठको शव कारको चालक सिटमा सिट बेल्ट लगाएको अवस्थामा फेला परेको
2: काठमाडौँको मिठो नगर स्थित एक होटलमा युवती मृत भेटिएको घटनामा प्रहरीले आज 2 जनालाई पक्राउ गरेको छ पक्राउ पर्नेमा दैलेखको डुंगेश्वर गाउँपालिका छ घर भई हाल काठमाडौँको महाराजगंज बस्ने 27 वर्षीय रमेश बुढा र जुम्लाको चन्दननाथ नगरपालिका एक घर भई हाल नेपालगंज बस्दै आएका 38 वर्षीय दान बहादुर साई रहेका छन् उनीहरू विरूद्ध काठमाडौँ जिल्ला अदालतमा कर्तव्य ज्ञान कसुरमा 7 दिनको म्याद लिएर हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ हिजो बिहान काठमाडौँ महानगरपालिका 26 मित्र नगर स्थित होटलको कोठाभित्र एक युवती मृत फेला परेकी थिइन् उनको हत्या भएको प्रहरीको अनुमान छ
1: तीन हरिहरपुरका वीरताका वडाध्यक्ष संजय पटेललाई प्रहरी नियन्त्रणमा लिएको छ इलाका प्रहरी कार्यालय पोखरियाले गाउँपालिकाका कर्मचारीमाथि कुटपिट र दुर्व्यवहार गरेको आरोपमा उनलाई पक्रेको वडाध्यक्ष पटेललाई गाउँपालिकाका एक कर्मचारीमाथि कार्यालयभित्रै कुटपिट भएको घटनामा अभद्र व्यवहार मुद्दा अन्तर्गत उनकै गाउँ हरिहरपुर वीरताबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ
2: कारोबार दिन आज परिषदको निश्चय 7 अङ्कले बढ़ेको छ त्यसैले निश्चय 2726 को बिन्दु

0: कायम भएको छ। यो अंक जेठ 28 यताकै उच्च हो। गत साताको चार कारोबार दिन पनि बजार बढ़ेको थियो। आज कारोबार रकम पनि बढ़ेको छ। हिजो 5 अर्ब 15 करोड़को कारोबार भएकोमा आज 6 अर्ब 67 करोड़ रूपियाँको भएको छ। आज 103 कम्पनीको शेयर मूल्य बढ़दा 162 कम्पनीको शेयर मूल्य घट्यो भने 12 कम्पनीको शेयर मूल्य स्थिर रह्यो।
1: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। बेलायत सरकारले घरेलु बिजुलीको बिलमा लाग्दै आएको 5% मूल्य अभिवृद्धि कर भ्याट पूर्ण रूपमा हटाउने घोषणा गरेको छ। बढ़दो जीवनयापन खर्चबाट नागरिकलाई राहत दिने उद्देश्यसहित नयाँ सरकारले यो निर्णय सार्वजनिक गरेको हो। नवनियुक्त प्रधानमन्त्री एनडी बर्नहमले आफ्नो पहिलो प्रमुख आर्थिक नीतिका रूपमा बिजुलीमा लाग्ने भ्याट हटाउने घोषणा गरेका हुन्। सरकारका अनुसार नयाँ व्यवस्था आगामी अक्टोबर 1 लागू हुनेछ। भ्याट हटेपछि बेलायतका लाखौं घर परिवारलाई वार्षिक औसत 45 पाउण्ड करिब 8,000 नेपाली रूपियाँ बराबर बचत हुने अनुमान गरिएको छ। ऊर्जा मूल्य वृद्धिका कारण आर्थिक दबावमा परेका परिवारलाई राहत दिने यो कदम चालिएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ।
0: भारतले डेंगू नियन्त्रणका लागि पहिलो पटक खोप प्रयोगको अनुमति दिएको छ। स्वास्थ्य मन्त्रालयले जापानी औषधि कम्पनी टाकेडाले विकास गरेको क्यू डेंगा खोपलाई 4 देखि 60 वर्ष उमेर समूहका व्यक्तिमा प्रयोग गर्न स्वीकृति दिएको जनाएको छ। जलवायु परिवर्तन, तीव्र शहरीकरण र बढ़दो तापक्रमका कारण डेंगूको जोखिम बढ़िरहेका बेला यो निर्णयले महत्वपूर्ण उपलब्धिको रूपमा हेरिएको छ। भारतको केन्द्रीय औषधि मानक नियन्त्रण संगठन सीडीएससीओले खोपको गुणस्तर, सुरक्षा र प्रभावकारिताको विस्तृत मूल्यांकनपछि स्वीकृति प्रदान गरेको हो। मन्त्रालयका अनुसार उक्त खोप 4 देखि 60 वर्ष उमेर समूहका व्यक्तिमा डेंगू रोगको रोकथामका लागि प्रयोग गरिनेछ। मन्त्रालयका अनुसार उक्त खोपले डेंगू भाइरसका सबै 4 प्रकार सेरोटाइप विरूद्ध सुरक्षा प्रदान गर्छ। यो खोप युरोपेली संघ यू, बेलायत, स्विजरल्याण्ड, इण्डोनेशिया सहित 42 देशमा प्रयोगका लागि स्वीकृत भइसकेको छ।
1: नेपाल परिवेशमा अब खेल समाचार। आईसीसी विश्वकप लीग टू अन्तर्गत त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले नामिबियालाई 158 रनको झिनो लक्ष्य दिएको छ। प्रसारेर ब्याटिङमा उत्रिएको नेपालले 46.5 ओभरमा औलाट हुँदै 157 रन मात्र बनायो। नेपालका लागि रोहित पौडेलले 30 र दिपेन्द्र सिंह ऐरीले 30 रन जोड़े। गुलशन झाले 20, करण केसीले 18, आसिफ शेखले 16 र सोमपाल कामीले 15 रनको योगदान गरे। नामिबियाका जे जे स्मिथ एक्लैले 6 विकेट लिएपछि नेपाली टोली सस्तैमा समेटिएको हो। अहिले नामिबियाले जवाबी ब्याटिङ गरिएको छ। ताजा अवस्थामा नामिबियाले 26.3 ओभरको समाप्तिमा 2 विकेट गुमाएर 108 रन बनाइसकेको छ। लिग टूमा नेपालले अब 8 खेल खेल्न बाँकी छ। सबै खेल नेपालका लागि निकै महत्वपूर्ण छन्। लिग टूमा नेपाल 24 अङ्कका 7 तालिकाको 5 स्थानमा छ।
0: साफा च्याम्पियनशीप 2026 बंगलादेशको ढाकामा हुने भएको छ। दक्षिण एसियाली फुटबल महासंघ साफले आज साफा च्याम्पियनशीप आगामी नोभेम्बर 4 देखि 17 सम्म हुने जानकारी दिएको हो। साफा च्याम्पियनशीपको अफिसियल लोगो जुलाई 25 सार्वजनिक हुनेछ। त्यस्तै अफिसियल ड्र अगस्त 1 दानको थिम्पूमा खुलेछ। साफा च्याम्पियनशीप 2026 मिति र आयोजना स्थल घोषणा गर्न पाउँदा आफू हर्षित रहेको साफका महासचिव पुरूषोत्तम कटेले बताए। क्षेत्रीय फुटबलको प्रमुख प्रतियोगितामा सबै सदस्य संघहरूले सहभागिता जनाउने अपेक्षा साफले गरेको छ। यता साफमा नेपालको सहभागिता भने अनिश्चित छ। फिफाको अस्थायी प्रतिबन्धका कारण नेपाली टोलीले भाग लिन पाउने वा नपाउने यकिन छैन।
1: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: शिक्षा र स्वास्थ्यमा लगाएको 3% समता शुल्क खारेज। सामान किनेर दिन दिने ग्राहकले सरकारको दैनिक र पाक्षिक नगद उपहार योजना।
1: कंग्रेस पूर्व सभापति देउबा स्वदेश फर्कदै पछिल्लो दशक कंग्रेस पार्टी र देश डुबेका लागि अँध्यारो र काला दिन भएको गगन थापाको निष्कर्ष। पूर्व अर्थमन्त्री महत विरूद्ध भ्रष्टाचार मुद्दा मुल्तवीमा राख्न अदालतद्वारा अस्वीकार। प्रदीप अधिकारी सहित 2 जना विरूद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धिकरणको मुद्दा दायर।
0: काठमाडौँ उपत्यका सहित पाँच प्रदेशका विभिन्न स्थानमा वर्षा, राति तीन प्रदेशकै दुई स्थानमा भारी वर्षाको सम्भावना।
1: घरेलु बिजुलीको भ्याट हटाउने बेलायत सरकारको घोषणा, लाखौं परिवारलाई राहत, भारतले डेंगू विरूद्ध पहिलो पटक दियो खोप प्रयोगको अनुमति।
0: विश्वकप लिग टू क्रिकेटमा नेपालद्वारा नामिबिया सामु 158 रनको लक्ष्य, साफ च्याम्पियनशीप बंगलादेशको ढाकामा हुने।
1: थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद। अप्सरा र जगत बिदा हुन्छौ। नमस्कार।
2: सुनसरी गाउँपालिकाहरू नमस्कार। जरुरी सूचना झुलो बेला छिमरी गरम बेबिनी जेल बेला सुन होमिकास एचुबिनी जेल आए बेलाको वन जंगल र मिलाकेले मस्तज सम्भावना पाए। आइले जुन प्राकृतिक सम्पदा र तक्षक जस सुन्नाले वातावरण मिलेकोलाई जता असर चुने हुने उमूल र थाल्ने भूखे तानी वायुमण्डल र कार्बन मस्तज तानी भने जलवायु परिवर्तन र असर सके हुन्छ। नखर नाम्लेलाई मेला दिने सज घिमी घिमी लापरवाहीसम्म चासो खेल गुमा दिएको को ठेगालाई मेला दिना थिए। जन भने झुक्पा छेत्री पाइदिनु हो खोकाई वन जङ्गल सर मेरो आदिवरी बानी एमएलओ सोकर पोतरालाई पार बजेर हटाए
3: सलाई लाइटर स्याउलाई चिज्रालाई रुजा बाङ्जा र यामाडेले पोल गेन यहाँ पितौ चिज र रहे वन जङ्गल यहाँ गे भा भयो
2: पिकनिक वन भोजबाट मे सचाउँछु छिन्नी मेरो चार सय सयदेखि खेलाए वन जङ्गल ओसो छार्नु भएको बारीको चुरोट विधि ओरेर नै
3: नाम थाम नाम लिजाऊ वन उपभोक्ता समूह राई सामुदायिक बने हुने ढाल्ने छ अनुगमन दिने व्यवस्था चाउसँग गिरिए
2: गेछो छानेला खोलेर चाउसी खोलियो हेरिदे करिमकाई गेजर मिर्के रहेछु अब नजिरे बनाए गेम एल गेजर मिर्केमा लागे अरूले नयाँ लागे
3: वन जङ्गल छ जुडिसी हो घेमबारी ल बालीमाली चिउरा चिउली झ्याक्रा सकाउँछु छिर्नी ने चाउसो सहिदेखि खेले
2: वन जङ्गल मेलाजी गेमाइए लागि तिमी पाँचजना खरनामा मिलिदियो भने चानाको मिल जस्तो
3: बतास उचलिजु बेलाको घिजिम्केको टल मेर्की सताङ्कीले हेनौमा छिन्ने मेरो चासो के
2: मेरो लागि भूमिकाए जे मलाई के बचिए सोना अरूले मैले जे बचाइया
3: के छ छाम्ला पोयाल मेरो लागि किसनकीले गीत छोटा ओडा कार्यालय प्रहरी कार्यालय हिमछरी गाउँपालिका गाउँ कार्यपालिका कार्यालयलाई खबर दिए
2: सुनसरी गाउँपालिका वन वातावरण सजा विपद व्यवस्थापन समिति प्रोबाङ रोल्पा
4: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ कि फिसर र फिस्टुलाबाट थलिनु भएको छ यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्
5: हजुर हामी कहाँ पाइल्स फिसर फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ
4: दिशा गर्दा रगत आउने पित बग्ने मलद्वार च्यातिएको दिशा गर्दा मासु बाहिर आउने मलद्वारमा मासु फलाएको मलद्वार दुख्ने पोल्ने सिलाउने आदिको उपचार तथा परामर्श
5: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर कब्जियत पेट दुख्ने अमिलो पानी आउने खान मन नलाग्ने र गानु गोलाको उपचार
4: बाथरोग युरिक एसिड हाड जोड्ने दुख्ने हात खुट्टा सुन्निने छमछमाउने कटकट खाने रोगको उपचार तथा परामर्श
5: अनुहारको चाया फोटो डन्डी फोर दाग सेतो तथा कालो दुबीको उपचार
4: सेतो पानी बग्ने यौनी चिलाउने गनाउने पानी बग्ने निसन्तान मानसिक भय दिमागको बोधोपन निराशा खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ
5: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ न्यू विजय सुनचाँदी पसलसँग सटेको घरमा तुलसीपुर डाङ
4: र घोराईका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक खोराई डाङ
5: सम्पर्क मोबाइल 98578211105
4: 98479802
5: 98095862605
4: र 98103940
6: मेरो कपाल पनि झरी राखेको छ। लामो समय देखि शरीर फटक्क पनि गली राखेको छ। के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीर को तौल पनि घट्दै गइराखेको छ।
7: ए नानी, यता सुन त, तिमलाई बात रोग भएको हुन सक्छ। यो सबै त बात रोग को लक्षणहरू हो नि।
6: अब यो रोग को उपचार गर्नको लागि कहाँ जानु होला? कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
7: ला, तिमीलाई यति पनि थाहा छैन, बात रोगको उपचार अब हाम्रै सुन्दर शहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर शहर घोराहीमा डाङ बात रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त बात रोगको उपचार हुन्छ। बात रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
6: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
7: हजुर, हाम्रा सेवा तथा सुविधाहरू हड्डी खिएमा, खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फटक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, ओक्सोमा बारम्बार पानी भरिएमा र आईएलजी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बात रोग हुन सक्छ। एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा हामीलाई सम्झनुहोस्। हामीसँग बात रोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बात रोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43-123, 98-478-070-670।
6: दाङ बात रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टै संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
8: सम्पूर्ण सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराई दाङमा।
7: हजुर, हाम्रा सेवाहरू बालकान्ति हस्पिटलबाट आउनु भएका वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टरद्वारा बच्चाहरूको उपचार, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टरद्वारा सम्पूर्ण रोगको उपचार, जस्तै महिला तथा पुरुषमा हुने बाझोपन, महिनावारी गडबडी, सेतो पानी बग्ने, गर्भवती चेक जाँच, साथै पाठ्यघर तथा स्तन क्यान्सरको चेक जाँच गरिन्छ।
8: वरिष्ठ हार्जुली तथा नसा रोग विशेषज्ञ डाक्टरद्वारा चेक जाँच गरिन्छ। जस्तै हात खुट्टा झमझमाउने नसा चियापिएको हाड जोड्नीमा समस्या हाड जोड्नी भाँचिएको सम्पूर्ण उपचार गरिन्छ
7: वरिष्ठ रेडियोलोजिस्ट डाक्टरद्वारा भिडियो एक्सरे सेवा
8: साथै यहाँ अत्याधुनिक मेसिनद्वारा प्याथोलोजी सेवा र डिजिटल एक्सरे सेवा पनि रहेको छ
7: मध्य पश्चिम पोलिक्लिनिक प्राली घोराही 14 हस्पिटल रोड रक्त संचार केन्द्र को अगाड़ी दान थप जानकारी का संपर्क टेलीफोन नंबर 0825900979 98229554555 स्वास्थ्य नै धन हो त्यसैले स्वास्थ्य प्रति सजग रहौ मध्य पश्चिम पोलिक्लिनिक प्राली घोराही 14 हस्पिटल रोड रक्त संचार केन्द्र अगाड़ी दान
9: यो दाँते तो हैरान पारिसक्यो अहिले त झन् तातो चिसो खान पनि दिँदैन दुखेको दुखी गर्छ दाँतको उपचार पनि गर्नुपर्ने थियो छोरीको दाँत त झन् बाङ्गो टिङ्गो छ कस्तो नसुहाउने भएको छ सिधा बनाउनु पर्ने थियो यसको उपचार गर्न कहाँ पो जाने होला
10: ल अब चिन्ता गर्नु पर्दैन रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ
11: दात का संपूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुनिचौर रोल्पामा जानुहोस् निको हुन
12: हजुर हामी कहाँ दन्त चिकित्सक द्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ
10: हजुर आउनुहोस् 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ
11: हजुर हाम्रा सेवाहरू
10: हजुर जस्त सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने
13: नदुखाइ दाँत निकाल्ने
10: दुखेको दाँत जरैदेखि उपचार गर्ने
13: गिजाबाट रगत आउने सासु बनाउने समस्याको सफल उपचार
10: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने
13: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने
10: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने
13: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का सम्पर्क नम्बर 9840318 9095414952
12: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका चार सुली चौर रोल्पा ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा

0: नेपाली सेवाको साझ पखबाट विनिता दाहालको नमस्कार। आज कार्यक्रममा चौतर्फी विरोधपछि शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर हटाउने प्रधानमन्त्रीको घोषणा, कार्यान्वयनको प्रक्रिया के हुन्छ?
1: अर्थ मन्त्रालयले नेपाल सरकार क्याबिनेटमा पत्र लानुपर्छ, नेपाल सरकारले निर्णय गरेपछि यो कार्य हुन सक्छ।
0: बर्खायामसँगै झाडा पखालाका बिरामी बढ्दै जोगिन के गर्ने?
2: यदि पानी हामीले शुद्ध मात्रा पिउन सकेको थियो भने पनि धेरैभन्दा धेरै पानीजन्य रोगहरूबाट चाहिँ बच्न सक्दछ।
0: संक्रामक रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुन र इरान र अमेरिका बीच आक्रमण प्रत्याक्रमणका थप घटना। तर सुरुमा प्रमुख विश्व समाचार।
3: पवन राज पौडेलबाट समाचार सुन्नुहोस्। गाजाका स्वास्थ्य अधिकारीहरूले इजरायली हवाई हमलामा गाजा सिटीमा एकै परिवारका छ जना मारिएका जनाएका छन्। यो जारी युद्ध विरामका बावजूद प्यालेस्टिनी क्षेत्रमा इजरायलले तीव्र पारिरहेको आक्रमणहरूको श्रृंखलाको एउटा हिस्सा हो। एक प्रत्यक्षदर्शी भन्छन्, झिसमिसे हुनुअघि 2 बजेतिर हामी सुतिरहेका थियौं। विस्फोटनको आवाजले बिउझ्यौं। घर पूर्ण रूपमा ध्वस्त भयो र जल्यो। बाबुआमा र ससाना बालबालिका सहित पूरै परिवार सकियो। प्रत्यक्षदर्शीको भनाई, इजरायली सेनाले आक्रमणको पुष्टि गर्दै एक हमास लडाकुलाई निशाना बनाइएको भनेको छ, तर त्यसको कुनै प्रमाण दिइएको छैन। यी पछिल्ला घटनासँगै गत अक्टोबरमा इजरायल हमास युद्ध विराम लागू भएता इजरायली आक्रमणमा मारिने प्यालेस्टिनीहरूको संख्या 1150 भन्दा बढ़ी पुगेको बताइएको छ। कुवेतले आज उक्त क्षेत्रका विभिन्न स्थानमा भएका इरानी हमलाहरूका क्रममा आफ्ना केही विद्युत केन्द्र र पानी प्रशोधन संयन्त्रहरूमा क्षति पुगेको जनाएको छ। कतिपय स्थानका आगो निभाइएको छ र क्षतिको मूल्यांकन भइरहेको छ। निरन्तर विद्युत ग्रिडहरूलाई निशाना बनाइँदै गर्दा कुवेतका वासिन्दालाई एयर कन्डिशनरको प्रयोग घटाउन भनिएको छ। अमेरिकासँगको युद्ध जारी रहेका बेला इरानले होर्मुज जलमार्गमा 2 तेल ट्याङ्करमाथि आक्रमण गरेको जनाएको छ। अमेरिकी सेनाले पनि पानी जहाजहरूको आवागमनमा अवरोध पुर्याउने इरानको क्षमतालाई कमजोर बनाउने उद्देश्यले लगातार 10 रात आक्रमण गरेको छ। इण्डोनेशियामा कम्तीमा 34 शिशुको तस्करी भएको मामिलामा 19 दोषी ठहर भएका छन्। समूहकी प्रमुख 71 महिलालाई 7 वर्षको जेल सजाय सुनाइएको छ। अन्य दोषीहरूले 3 देखि 6 वर्षसम्मको सजाय पाएका छन्। सन् 2023 देखि 2025 बीचमा केहीलाई सिंगापुर पठाइएको थियो भने केहीलाई जाकार्तामा बेचिएको थियो। प्रजातान्त्रिक गणतन्त्र कंगोका स्वास्थ्य अधिकारीहरूले इबोला प्रकोप थप फैलिरहेको बताएका छन्। इटुरी प्रान्तमा एउटा नयाँ प्रभावित क्षेत्र पुष्टि भएसँगै उनीहरूले यस्तो बताएका हुन्। आज क्षेत्र थपिएसँगै इबोला प्रभावित स्वास्थ्य क्षेत्रहरूको संख्या 47 पुगेको छ र तीमध्ये 46 संक्रमण अझै सक्रिय पाइएको छ। पुष्टि भएका संक्रमितको संख्या 2400 भन्दा बढ़ी पुगेको छ, जसमध्ये 967 जनाको मृत्यु भइसकेको छ। र भारतका मुख्य विपक्षी नेता राहुल गान्धीले दिल्लीमा विद्यार्थी प्रदर्शनमाथि प्रहरीले गरेको कार्यवाहीलाई लिएर प्रधानमन्त्री नरेन्द्र मोदीको राजीनामा मागेका छन्। युवा नेतृत्वको कक्रोच अभियानले आयोजना गरेको संसद भवनतर्फको सोमबारको र्यालीमा करिब 180 घाइते भएका थिए। त्यसबारे सरकारसँग जवाफ माग्दै गान्धी र अन्य विपक्षी सांसदहरूले प्रधानमन्त्री मोदीको सरकारी निवास बाहिर प्रदर्शन गरे। प्रहरीले भीड़ नियन्त्रण गर्न लाठी प्रयोग गरेको भन्ने आरोपबारे टिप्पणी गरेको छैन, तर प्रदर्शनकारीले प्रहरीमाथि ढुंगा हानेका भनेको छ। प्रदर्शनकारीहरूले शिक्षा र रोजगारीको क्षेत्रमा सुधारको माग गरिरहेका थिए। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा तपाईलाई पुनः स्वागत छ। चौतर्फी आलोचना पछि निजी शिक्षा र स्वास्थ्यमा समता कर लगाउने निर्णयबाट सरकार पछि हटेको छ। 3% समता कर हालका लागि लागू नगर्ने निर्णय गरिएको प्रधानमन्त्री वालेन्द्र शाह बालेनले सामाजिक सञ्जाल मार्फत बताएका हुन्। खास गरी निजी अस्पतालहरूले साउन 1 गतेदेखि उक्त कर लिन थालेकामा सर्वसाधारणबाट चर्को आलोचना भइरहँदा बजेट आएको 53 दिनपछि सरकारले अहिले त्यो लागू नगर्ने निर्णय गरेको हो। सुनौ गनी अन्सारीको यो रिपोर्ट।
4: जेठ 15 गते नयाँ बजेट सार्वजनिक गर्दै अर्थमन्त्री स्वर्णिम बागले निजी शिक्षा र स्वास्थ्यमा 3% समता कर लगाउने घोषणा गरेका थिए। सरकारका प्राय जसो पछिल्ला निर्णयहरू प्रधानमन्त्रीको सचिवालय मार्फत सार्वजनिक गरिँदै आएकामा यो निर्णय चाहिँ प्रधानमन्त्रीका सामाजिक सञ्जालका खाता मार्फत सार्वजनिक गरिएको छ। प्रधानमन्त्री शाहले अर्थमन्त्रीसँगको सल्लाहमै त्यो लागू नगर्ने निर्णय गरिएको बताएका छन्। करको दायरा विस्तार गरेर अर्थतन्त्रलाई अझ व्यवस्थित बनाउने लक्ष्य रहेको भन्दै प्रधानमन्त्रीले नागरिक तहमा क्षमता कर प्रतिको प्रतिक्रियाले सरकारको गम्भीर ध्यान आकर्षण गरेको भन्दै नागरिकको माग सुन्दै अगाडि बढ़न तथा समतामूलक समाज निर्माण गर्न प्रतिबद्ध रहेको बताएका हुन्। आर्थिक ऐन 2083 को दफा 16 र 17 ती दुई क्षेत्रमा लगाइएको समता शुल्क बारे उल्लेख गरिएको छ। सरकारद्वारा औपचारिक रूपमा घोषणा भइसकेको कुनै निर्णय बारे प्रधानमन्त्रीले सामाजिक सञ्जाल मार्फत लागू नगरिने बताउँदैमा प्रधानमन्त्रीको भनाई सिधै कार्यान्वयनमा जान नसक्ने जानकारहरूले बताएका छन्। उनीहरूका अनुसार आर्थिक वर्षको बजेट संसदले पारित गरेपछि त्यो कानून सरह हुने भएकोले त्यसमा उल्लेखित कुनै व्यवस्था हटाउन कानूनी प्रक्रिया नै अवलम्बन गर्नुपर्ने हुन्छ। आर्थिक ऐनको दफा 18 करको दर बढ़ाउन घटाउन वा कर आंशिक वा पूर्ण रूपमा छूट दिन सक्ने व्यवस्था रहेको छ। प्रधानमन्त्री शाहले गरेको निर्णय कार्यान्वयन गर्ने प्रक्रिया बारे पूर्व कानून सचिव माधव प्रसाद पौडेलले बीबीसीसँग भने,
1: आर्थिक ऐनमा उल्लेख भएका करका दरहरू आंशिक रूपमा र पूरै रूपमा हटाउन सक्ने व्यवस्था अधिकार दिएको छ नेपाल सरकारले। यसलाई अब कार्यान्वयन गर्नको लागि अर्थ मन्त्रालयले नेपाल सरकार क्याबिनेटमा पत्र लानुपर्छ। नेपाल सरकार निर्णय गरेपछि यो कार्यान्वयन हुन सक्छ।
4: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारको निर्णयको स्वागत गरेका छन्। निजी अस्पताल र विद्यालय रोज्ने सबै नागरिक सम्पन्न हुँदैनन् भन्दै उनले धेरैका लागि त्यो कुनै विलासिता नभई बाध्यता भएको उल्लेख गरेका छन्। गनी अन्सारी, बीबीसी, काठमाडौँ।
0: अब अर्को विषय, यो वर्ष मनसून शुरू भएसँगै अस्पतालमा झाडा पखालाको समस्या लिएर आकस्मिक कक्षमा उपचार गर्न आउने बिरामीको संख्या बढ्दै गएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले जनाएको छ। प्रत्येक वर्ष देशका विभिन्न क्षेत्रमा खास गरी गर्मीका बेला झाडा पखाला हुने बिरामीको संख्या बढ़ने गरेको अधिकारीहरू बताउँछन्। यसै सन्दर्भमा हामीले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत डाक्टर शेरबहादुर पुनलाई सम्पर्क गरी शुरूमा यो वर्ष वर्खा लागे यता झाडा पखाला लागेर अस्पताल आउने बिरामीको संख्या कस्तो छ भनेर सोधेका छौं।
2: विगत केही दिन यता धेरै के गरे बिरामीको साथ हेर्ने हो भने धेरै बिरामीहरू अथवा बढ्दो क्रममा चाहिँ झाडा पखालाका बिरामीहरू चाहिँ देख्न थालेको छ। मनसुन शुरू भएको छ भने यस्तो खालको बिरामीहरू बढेको चाहिँ
0: दैनिक रूपमै संख्या बढ्न थाल्यो।
2: लगभग आधा दर्जन त हाडहरूमा त अब इमर्जेन्सीमा आइरहेको हुन्छ। अब त्यसमाथिमा कतिपय अब्जर्भेसनमा बसेर राम्रै भएर पनि फर्किनुहुन्छ भने कतिपय भर्ना हुनुपर्ने अवस्था पनि सिर्जना भएको देखिन्छ। अर्थात् कतिपयलाई कडा खालको झाडा पखाला भएर अस्पताल भर्ना गर्नुपर्ने अवस्था पनि सिर्जना भएको चाहिँ हामीले पाउँदैछ।
0: विगतका वर्षहरू जस्तै अवस्था हो कि अलिक फरक छ यो वर्ष?
2: हुन त विभिन्न संक्रामक रोगको कारणले गर्दाखेरि झाडा पखाला हुन्छ। त्यसमध्येमा अब अलिक संवेदनशील भएर हेर्ने भनेको हैजा हो र गएको साल विगतमा देखेको पनि थियो केहीको मृत्यु भएको कुराहरू पनि बाहिर आएको थियो। हामीले यसलाई अब विशेष सतर्कको साथ अब खानपानमा विशेष गरेर पानीलाई विशेष ध्यान दिनुपर्ने छ।
0: अब यो वर्षे नै देखिने समस्या यसबाट जोगिन के गर्नुपर्छ? खास मान्छे सतर्क कसरी हुने?
2: एउटा मात्र मल मात्र मैले जहिले के भनेको रहेछु भन्दाखेरि पानी र व्यक्तिगत सरसफाई। अब यो पानीको कुराहरू मैले किन गरेँ भन्दाखेरि भन्दा खानेकुराबाट पनि हुन्छ अरू विभिन्न माध्यमबाट पनि हुन्छ। पानी यस्तो चिज रहेछ जुन गर्मी मनसुन सिजनमा पानीको अभाव हुने र त्यसको आपूर्ति जुन माग बढ्छ र त्यसको आपूर्ति एकदम सुरक्षित पानीको कम हुने भएको हुनाले कतिपय पानीहरू शुद्धिकरण नगरेको पानीहरू बजारमा पनि आएको हामीले विगत गर्नुपर्छ। यदि पानी हामीले शुद्ध मात्र पिउन सक्यो सुरक्षित मात्र पिउन सक्यो भने पनि धेरैभन्दा धेरै जुन पानीजन्य रोगहरू संक्रामक रोगहरू चाहिँ हामी त्यसबाट चाहिँ बच्न सक्दछ भन्ने त्यो बाहेक त अब व्यक्तिगत सरसफाई अब वातावरणीय सरसफाई अरू थुप्रै विधिहरू पनि छँदैछ। अब
0: जोगिनको लागि अथवा यो रोक्नको लागि यति सहज छ भने पनि प्रत्येक वर्ष किन देखिरहेको होला त?
2: जति पनि बच्ने उपायको कुराहरू गर्छौँ र अहिले जति पनि त्यो सबै कुराहरू आउन व्यक्तिगत पानीमा होइन सबै कुरा थाहा छ। स्कुलबाट नै हामीले पानीहरू कति कसरी शुद्ध बनाउने के हो पानी शुद्धिकरण नभइकन पिउनु हुँदैन भन्ने कुराहरू सानैदेखि सिकिआएको अहिले पनि निरन्तर रूपमा हामीले विभिन्न माध्यमहरूबाट सुन्दै आएका, पढ्दै आएका वा टेलिभिजनमा हेर्दै आएका छौँ, तर हामीमा एउटै कुराको चाहिँ कमी देखे त्यो भनेको चाहिँ हामीले ती कुराहरूले व्यवहारमा लागू गर्न सकेन। स्ट्रिट फुड भन्छौँ नि, सडकमा देखे खानेकुराहरू नखाउनु त अलिकति आज के भएर आजै गुण त हो भनेर खान्छौँ, त्यसपछि उतिर गएर आइरह हुन्छ, कतिपय चाहिँ बाध्यताको कारणले पनि आइरह हुन्छ, थाहा छ तर बाध्यता, अब पानी नफ्री अब घरमा एकदम आवश्यक हुन्छ नि, पिउनै पर्ने हुन्छ।
0: यो झाडा पखालाका घटनाहरू चाहिँ सहरमा गाउँमा उस्तै देखिन्छ कि कस्तो छ प्रकृति?
2: प्रकृति अलिक फरक छ मेरो अब विश्लेषणमा, कसरी हेर्छु भन्दाखेरि जहाँ बढी जनघनत्व छ त्यहाँ अलिक बढी मात्रामा देखिन्छ, जहाँ जनघनत्व अलिक कम छ या बस्ती पातहरू छ त्यो ठाउँमा अलिक कम देखिन्छ, तर मृत्यु दरको कुरा आउँछ ठ्याक्कै उल्टो छ, जनघनत्व बढी भए तापनि सहरमा ठाउँ ठाउँमा नजिकै निजी अस्पताल सरकारी अस्पताल स्वास्थ्य केन्द्र नजिक भएको हुनाले बस्न सक्ने सम्भावना बढी, तर गाउँघरमा स्वास्थ्य पहुँच धेरै कम हुने भएको हुनाले ढिलो हुन गए मृत्यु हुन सक्ने सम्भावना चाहिँ मैले देख्छु, ठ्याक्कै यो फैलिने र मृत्यु हुनेको जुन रेसियो छ ठ्याक्कै उल्टो देख्छु मैले।
0: अन्तिममा डाक्टर साहब, यो रोक्नका लागि प्रत्येक वर्ष देखिने समस्या लाई चाहिँ कम गर्न अथवा रोक्नको लागि सरकारी पहल चाहिँ कतिको देख्नुहुन्छ तपाईँ?
2: बजारमा अब छ्यापछ्यापी अहिले जाडोका पानीहरू छन्, त्यसको अब अलिकति कडा र नियमित प्रभावकारी अनुगमन एकदमै आवश्यक देख्छु, किन भन्दाखेरि जताततै बिक्री गरिरहेको छ, त्यो कतिको सुरक्षित छ के छ सर्वसाधारणलाई अब सबैले थाहा पाउनु कुरै पनि भएन। मैले कुनै समयमा यहाँ टेकुमा हैजाबाट प्रभावित बिरामीलाई सोद्धाखेरि अब डाक्टर हामी दिनभरि जलाएर काम गर्ने फर्केर आउँछौँ, अब घरमा जाडोको पानी राखेको हुन्छ, हामीले सोध्ने कुरा पनि भएन, खत्तिक हुन्छ, हामी पुग्नुपर्ने बाध्यता हुन्छ, अब कसरी सोध्ने भन्ने कुराहरू प्रश्न मलाई गरेको यहाँ छ। त्यसले गर्दाखेरि त सकेसम्म सरकारले शुद्ध पानी बेचिरहेको छ छैन भन्ने कुराहरू हेर्नु पर्यो, अब अवश्य पनि अब धाराबाट दिने पानीको पनि शुद्धताको अब उहाँहरूले निरीक्षणहरू गरिराख्नु पर्ने मैले देख्दछु। बेला बेलामा अब यो जब मनसुन आउँछ तब यसको बारेमा जानकारीमूलक चेतनामूलक कार्यक्रमहरू निरन्तर प्रवाह गर्नु पर्यो भन्ने कुराहरू हो।
0: उनी थिए शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत संक्रामक रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुन। अब एउटा विषय संक्षेपमा, नेपाल राष्ट्र ब्याङ्कका अधिकारीहरूका अनुसार एक र दुई रूपियाँका नयाँ सिक्का निष्कासनका लागि डिजाइन परिवर्तनको प्रक्रिया अघि बढेको छ, तर प्रधानमन्त्री कार्यालयका प्रवक्ताले बाहिर चर्चामा आए जस्तो एक रूपियाँको नयाँ सिक्कामा उपल्लो मुस्ताङ स्थित एउटा गुम्बाको आकृति राख्ने निर्णय नगरिएको बताएका छन्। यसपालि नयाँ पहेँलो रंगको धातुको सिक्काको सट्टामा सेतो रंगको स्टेनलेस स्टीलको सिक्का जारी गर्न लागि र त्यसो गर्दा लागत समेत खटाउन खोजिएको राष्ट्र ब्याङ्कका प्रवक्ताले बताएका हुन्। साथी फणिन्द्र दाहालको यो रिपोर्ट तपाईँ हाम्रो वेबसाइट www.bbcnepali.com मा गएर आफूले चाहेको समयमा पढ्न सक्नुहुनेछ। अब अन्तिममा देश बाहिरको एउटा विषय, होर्मुज जलमार्गमाथि नियन्त्रणका निम्ति संघर्ष जारी रहेका बेला इरान र अमेरिका बीच आक्रमण र प्रत्याक्रमणका थप घटनाहरू भएका छन्। इरानले उक्त क्षेत्रमा दुईवटा तेल ट्याङ्करमाथि आक्रमण गरेको जनाएको छ। इरानको रिभोल्युसनरी गार्डसले बहरेन र कुवेतमा रहेका अमेरिकी हवाई प्रतिरक्षा स्थलहरूमा पनि हमला गरेको जनाएको छ। बीबीसी विवरणहरूमा आधारित यो रिपोर्ट सुनौ पवनराज पौडेलबाट।
3: कुवेतले आज उक्त क्षेत्रका विभिन्न स्थानमा भएका इरानी आक्रमणका क्रममा आफ्ना केही विद्युत केन्द्र र पानी प्रशोधन संयन्त्रहरूमा क्षति पुगेको जनाएको छ। कतिपय स्थानका आगो नियन्त्रणमा लिइएको छ र क्षतिको मूल्याङ्कन भइरहेको छ। विद्युतका ग्रिडहरूलाई लगातार निशाना बनाइँदै गर्दा कुवेतका वासिन्दालाई एयर कन्डिशनरको प्रयोग घटाउन भनिएको छ। त्यस्तै जोर्डनको सेनाले पाँचवटा इरानी ड्रोनलाई निष्क्रिय पारेको बताएको छ। अमेरिकी सेनाले पानी जहाजहरूको आवागमनमा अवरोध पुर्याउने इरानको क्षमतालाई कमजोर बनाउने उद्देश्यले लगातार दशौं रात पनि आक्रमण गरेको छ। उत्तर पश्चिमी शहर तब्रिज नजिकबाट विस्फोटनका विवरणहरू आएका छन्।
0: यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यही सकिन्छ। अब भोलि बेलुकी पाउने 9 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यति बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: टाइम यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 9 बजे यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली हिलोतमा 5 मणिग्राम रूपन्देही
1: के तपाईलाई गर्दन वा कम्मरमा नसा च्यापिएको प्यारालाइसिस मुख बाङ्गिने एलर्जी छाला रोगका समस्या पुराना रुघाखोकी टन्सिलाइटिस अनिद्रा माइग्रेन डिप्रेसन मानसिक तनाव हात खुट्टा घुँडा कुना पोल्ने वा झमझमाउने हड्डी खिएर हात जोड्ने मांसपेशी वा बाँसको दुखाइ युरिक एसिड बढेको महिनावारीको दुखाइ यौन समस्या बाँझोपन मूत्रपान अरुचि मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलुक्तमा 5 मणिग्राम रूपन्देही फोन नम्बर 0175624059 र 98645 78232
0: जब जब रात पर्छ अनि उसैले सम्झिन मन लाग्छ अनि पूर्ण थाल्छ मनका भावनाहरू कतै साहित्यिक सिर्जना त कतै मनको बहहरू यसै यसै जस्तै लाग्छ
1: जारी थकाइ लागेको हुन्छ अनि रात परि छटपट छुट्छ
0: यिनै थकाइ र छटपटीको एक मात्रा हामी बन्छ साथी आउँछौ राति सुन्न नबिर्सनु होला कार्यक्रम गुड नाइट
1: राति 9 बजेदेखि 10 बजेसम्म
0: रोल्पा लिबाङमा रहेको सामुदायिक रेडियो जालजला 96.4 मेगाहर्ज सुन्न अनि सहभागिता जनाउन नबिर्सनु।

हजुर नमस्कार नमस्कार नमस्कार अनि हार्दिक स्वागत एवं न्यानो अभिवादन टक्र्याउँछौ तपाई सम्पूर्णलाई यति बेला कार्यक्रम गुड नाइटमा कार्यक्रम गुड नाइट लिएर हामी आज पनि उपस्थित भइसकेका छौं। मलाई प्रविधि संयोजनबाट यति बेला साथ मिलिराखेको छ प्राविधिक साथी रीता मगरको पनि आवाजमा उपस्थित भएको छ। म वीरेन्द्र गिरी बाँकी साथ तपाईँको पनि रहन्छ। हामी यति बेला सामुदायिक रेडियो जलजला एफएम 96.4 MHz सँगै इन्टरनेट लाइनमा जलजला प्रेस .com नेपाली पात्रो र हाम्रो पात्रोमा रेडियो जलजला सर्च गरेर तपाईँले हामीलाई सुन्न सक्नुहुन्छ। यति मात्र होइन तपाईँले हामीलाई विभिन्न रेडियो स्टेशनहरूबाट पनि कार्यक्रम गुड नाइट सुन्दै हुनुहुन्छ। हरेक रात 9 बजेदेखि 10 बजेसम्म हामी आइरहँदाखेरि आज मंगलबार व्यवसायमा छौ र मंगलबार व्यवसायमा तपाईसँग हामी गाउँ खाने कथाको रमाइलो खेल खेल्दै खेलाउँदै अगाडि बढ्नेछौ। यो क्रममा तपाईँलाई जानकारी गराए 98 68 39 40 को नम्बर तपाईँको लागि खुला गरेका छौ। फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। नम्बर तपाईँको लागि हामी खुला गरेका छौ। फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। 98 68 39 40 को नम्बर तपाईँको लागि खुला गरेका छौ। सही जवाब दिनुभयो भने गाउँ भनन्न गाउँ लिन पाइन्छ होइन। तपाईँलाई मैले गाउँ दिनुपर्छ सही जवाब दिनुभयो भने। यदि गलत जवाब दिनुभयो भने तपाईँले मलाई गाउँ दिनुपर्ने हुन्छ। यो कुरा म तपाईँलाई जानकारी गराए र यदि तपाईँ सही जवाब दिनुभयो भने तपाईँ विजेता पनि हुनुहुनेछ र विजेतालाई पुरस्कारको व्यवस्था पनि छ। अमर बुढा मगर जो अमर बुढा हुनुहुन्छ जो चाहिँ भनौँ न छेडागाड नगरपालिका 4 जाजरकोटको बासिन्दा हुनुहुन्छ। उहाँ चाहिँ विशेष गरी विभिन्न आफ्नो वडा कार्यालयमा काम गर्नुहुन्छ र उहाँले कार्यक्रमको विजेताको लागि मेरो तर्फबाट भनेर पुरस्कारको प्रायोजक गर्नुभएको छ। पुरस्कारको प्रायोजन गर्नुभएको छ। अब रिचार्ज कार्ड जित्न चाहनुहुन्छ विजेता भएर भने तपाईँले आजको कार्यक्रममा फोन गर्न सक्नुहुन्छ 98 68 60 39 40 मा गाउँ खाने कथा खेलेर तपाईँले रिचार्ज कार्ड जित्न सक्नुहुनेछ भन्दै 98 68 60 39 40 मा फोन गर्नुहोला। सामुदायिक रेडियो जलजला 96.4 MHz सामुदायिक रेडियो स्काई 90.4 MHz सामुदायिक रेडियो धनकुटा 106.2 MHz र सामुदायिक रेडियो हापुरे 89.4 MHz बाट कार्यक्रम यति बेला सुन्दै हुनुहुन्छ। आउनु सबैको क्रममा तपाईँको लागि राख्छौ एउटा सुमधुर सांगीतिक आवाज। आवाजपछि तपाईँको माझमा फेरि आउँछौ यो गीत तपाईँको लागि।

0: तिमी झुन्ता र मेरो घाम पनि मेरो। यो गीतपछि तपाईँलाई फेरि पनि स्वागत छ कार्यक्रम गुड नाइटमा। छौँ तपाईँ यति बेला कार्यक्रम गुड नाइट सुन्दै हुनुहुन्छ, हामी यति बेला कार्यक्रम गुड नाइट सँगै छौँ र कार्यक्रम गुड नाइटमा आज तपाईँ पनि फोन गर्न सक्नुहुन्छ। गाउँखाने कथाको रमाइलो खेल खेल्नका लागि तपाईँको संसारमा हामी उपस्थित भएका छौँ। 9868 39 40 40 फोन डायल गर्नुहोला, नम्बर तपाईँका लागि खुला गरेका छौँ। के छ साथी हुनुहुन्छ हुनुहुन्न भन्नु, आज ब्याकग्राउन्ड टुन अलिअलि कम गर्नुहोला, अल्ल यति यति ठिक छ, यति मात्रै गर्नुहोला। हाम्रो गाउँखाने कथा आजको कार्यक्रमको बसाई हो, कार्यक्रम गुड नाइटको गाउँखाने कथाको बसाई आज मंगलबारे बसाई हो। सहीजवाब दिनुभयो भने विजेता तपाईँ पनि बन्न सक्नुहुन्छ है। विजेता हुने अथवा मन छ, रिचार्ज जित्ने मन छ, गाउँखाने कथाको रमाइलो सहभागिता रमाइलो बसाईमा सहभागी हुने मन छ भने तपाईँले फोन गर्नुहोला। फोन गर्नका लागि नम्बर हो 9868 60 39 40 फोन डायल गर्नुहोला, नम्बर तपाईँको लागि खुला गरेका छौँ। फोन डायल गर्नुभयो भने तपाईँसँग हामी कुराकानी गर्नेछौँ। यो कुरामा तपाईँलाई जानकारी गराए, फटाफट फोन डायल गर्नुहोला, नम्बर तपाईँको लागि खुला गरेका छौँ। आज हाम्रो रिताजी हुनुहुन्छ पारीपट्टि, पारीपट्टि रिताजी हुनुहुन्छ, यता वारी बन्द कोठामा म छु तपाईँको हर पल सुख दुःखको सहयात्री वीरेन्द्र गिरी तपाईँसँगै छु र रातिको समय छ, रातिको समयमा तपाईँको संसाथमा म आएको छु र तपाईँसँग रम्न अनि रमाउनका लागि गाउँखाने कथा खेल्नका लागि गाउँ लिनका लागि गाउँ दिनका लागि आएको छु। खानु त खाइसक्नु भयो होला क्यारे होइन, खाना खाइसक्नु भयो होला, अनि कतिपय साथीहरू खाना पकाउँदै हुनुहुन्छ, कतिपय साथीहरू खाना खाँदै हुनुहुन्छ होइन, अनि कतिपय साथीहरू आफ्नै काम कार्यमा अझै पनि व्यस्त हुनुहुन्छ, कतिपय ओछ्यान लगाउँदै हुनुहुन्छ सुत्नका लागि बिस्तारा होइन। यति बेला साथी हुनुहुन्छ म स्वागत गरे, नमस्कार हजुर, नमस्कार हजुर, टेलिफोन सम्पर्कमा मैले मिस कल नगर्नका लागि मैले पटक पटक आग्रह गरिराखेको छु साथीहरूलाई, सकिन्छ फोन गर्नुहोस्, सकिँदैन मिस कल नगर्नुहोस्। अनि हाम्रो प्राली मित्रले पनि फोन आयो भने उठाएर कार्यक्रमको लागि हो कि होइन भन्ने कुरा बुझेर मात्रै दिनुहोला। यति बेला साथी हुनुहुन्छ के छ हुनुहुन्छ हुनुहुन्छ भने हुनुहुन्न भन्नुभएको छ, फटाफट फोन डायल गर्नुहोला। फोन गर्नका लागि 9868 60 39 40 को नम्बर तपाईँका लागि खुला गरेका छौँ। फोन डायल गर्नुभयो भने हामी तपाईँसँग कुराकानी गर्नेछौँ। यो कुरा म तपाईँलाई जानकारी गराए, 9868 60 39 40 को नम्बर तपाईँका लागि खुला गरेका छौँ। यति बेला साथी हुनुहुन्छ, नमस्कार हजुर।
1: हेलो दादा नमस्ते।
0: नमस्ते, को बोल्नुभयो कहाँबाट?
1: म सुनसरीबाट मनिषा पुन मगर है।
0: सुनसरीबाट मनिषा पुन मगर बोल्दै हुनुहुन्छ होइन?
1: हजुर।
0: के छ मनिषाजी सुनसहरीतिरको हालखबर?
1: एकदमै ठिकै छ भन्नुपर्छ है दादा, दिनमा चाहिँ पानी परेको थियो, अहिले त ठिकै छ भन्नुपर्छ।
0: दिनमा पानी परेको थियो अहिले भने ठिकै छ होइन?
1: हजुर।
0: अनि मनिषाजीले कार्यक्रममा आउनु भएको छ, गाउँखाने कथा कतिको खेल्नुहुन्छ?
1: खै चाहिँ त्यति त आउँदैन, अलिअलि भन्नु पर्यो।
0: अनि मनिषाले कति क्लासमा पढ्नुहुन्छ?
1: म अहिले 10मा दाई।
0: ल 10मा पढ्नुहुन्छ, म तपाईँलाई गाउँखाने कथा राखेँ है त।
1: हुन्छ।
0: गाउँखाने कथा यस प्रकार, तपाईँ सुनसरीको कुन ठाउँमा हो नि मनिषाजी, तपाईँको गाउँको नाम के हो? सिउरी ला सिउरीको साथीलाई मैले गाउँखाने कथा सोधे। गाउँखाने कथा यस प्रकार रहेको छ, उठ्ने बित्तिकै खोपामा हात, ल भन्नुहोस् के हो? उठ्ने बित्तिकै खोपामा हात, मनिषाजी
1: हजुर दादा
0: के भयो?
1: आएन त अनि आन्सर त
0: उत्तर आएन
1: हजुर।
0: यसो सोच्नुहोस् त, दिमाग लगाउनुहोस् त, उत्तर आइपो हाल्छ कि? उठ्ने बित्तिकै खोपामा हात, अब गाउँ दिने त होला नि
1: हजुर, आउँदैन भन्नु
0: ल। उसो भए आजदेखि सिउरी मेरो भयो,
1: हजुर
0: अब सिउरीबाट तपाईँ अब तपाईँको नराम्रो बिग्रेका भत्केका सबै तपाईँका होइन
1: हजुर
0: अनि राम्रा राम्रा गतिला गतिला मेरा है सबै
1: ओके हुन्छ
0: हुन्छ अहिलेको लागि साथीहरूलाई गुड नाइट भन्नुहोस्
1: फर्स्ट अफ अल त हजुरलाई अनि प्रविधिको मित्रलाई र अहिले कार्यक्रम सुनेर बस्नुभएको सम्पूर्ण साथीहरूलाई शुभरात्रि गुड नाइट भन्दै बिदा हुन्छु नमस्ते बाबा
0: नमस्ते टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी मनिषा पुन उहाँसँग कुराकानी गरिसकेका छौ पालो तपाईँको हो फोन गर्नुहोला आउन सक्नुहुन्छ के छ साथी हुनुहुन्छ हुनुहुन्छ अरे म स्वागत गरे नमस्कार हजुर
2: हजुर नमस्कार
0: को बोल्नु भयो कहाँबाट
2: प्युठानबाट दुर्वासा
0: हो दुर्वासा के छ खबर
2: सबै ठिकै छ हजुर हजुरको भन्नुहोस्
0: ठिक छ के छ रिचार्ज जित्ने गरी आउनु भएको छ कि अरे होइन
2: खै के जितौँ
0: होइन तपाईँ त अब मान्छे त पुरा गाउँ गर्ने कथाको तयारी गरेर आउनुहुन्छ कि अरे होइन
2: हजुर हजुर आज भोलि पठाउन पाएको छैन पठाउँला नि एक दिन
0: ठिक छ कार्यक्रममा आउनु भएको छ अब उदय प्युठानतिरका पसलहरूमा यसो हामीले पुरस्कार प्रायोजन पनि फेरि खोज्ने कोसिस गरिरहेछौ
2: हजुर
0: ल ठिक छ कार्यक्रममा आउनु भएको छ म गाउँ खाने कथा राखिहाल्छु है दा
2: हजुर भन्नुहोस्
0: उठ्ने बित्तिकै खोपामा हात के हो
2: बिहान कपडा लगाएको उठेर ओछ्यानबाट उठेर कपडा लगाएको
0: ए ओछ्यानबाट उठेर कपडा लगाएको होइन
2: त्यो कमेजको बाहुलामा हात हालिन्छ नि त त्यही हो हजुर
0: ए त्यही हो
2: हजुर
0: के छ अलग गरौँ
2: गर्नुहोस् एसीमा अलग गरौँ
0: एसीमा अलग गरौँ होइन
2: हजुर
0: औ त हामी अलग गर्छौँ हेरौँ जवाफ मिल्छ या मिल्दैन

0: सुभाषजी
1: हजुर
0: भाग्य त लिएरै आउनु भएको रहेछ होइन
1: हामीले यो सुनेको हो मैले 10-12 वर्षमा मेरो बुवा उहाँले मलाई भनेको सुनेको थिएँ यो हामीले खेलिरहन्छौँ यस्तो डङ्गानी कथा केटाजीहरूलाई मैले सुनाइरहन्छु
0: अहिले पनि केटाकेटीहरू कतिको चासो मानेर सुन्नुहुन्छ
1: मान्छन् केटाजीले अस्ति यो मङ्गलबार आयो भने त बर्छन् अरूबार त्यति उ गर्दैनन् सुन्छन् सुन्न त तर यो मङ्गलबार त खोजी आउँछन् केटाजी
0: यो एकदम राम्रो पक्ष हो होइन
1: अति राम्रो यो नछोड्नुहोला सर जे भए पनि हजुरको प्रयास हुनसम्म नछोड्नुहोला
0: हुन्छ कार्यक्रममा आउनुभयो अब कुन अब सिउरी गाउँ मात्रै पासु क्यारे मैले सिउरी गाउँले हुन्थ्यो होला होइन
1: हजुर हजुर त्यही चाहिँ दिनुहोस्
0: हुन्छ सिउरी गाउँको राम्रो राम्रो जति तपाईँलाई भयो नराम्रो बिग्रेका भत्केका सबै मनिषाले सुधार्छु भन्नुभएको छ होइन
1: हजुर
0: हुन्छ अहिलेको लागि गुड नाइटका शब्दहरू राख्नुहोस्
1: सबभन्दा पहिला त हजुरलाई जलजलाको होल युनिटलाई र मेरा भाइहरू माइलो भाइ साइलो भाइ साइलो भाइका छोराछोरी माइलो भाइका छोराछोरी सबै मलाई झुर्बसा भनेर चिन्ने नचिन्ने सम्पूर्ण सबैलाई सबै साथीहरूलाई गुड नाइट भन्दै हस् त अहिलेलाई बिदा हुन्छु फेरि भेटौँला
0: नमस्ते टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी उहाँसँग कुराकानी गरिसकेका छौं ध्रुवासा आउनु भएको थियो पालो तपाईँको हो फोन गर्नुहोला हाम्रो प्राविधिक निपथ्यमा रिताजी हुनुहुन्छ यति बेला साथी हुनुहुन्छ नमस्कार हजुर नमस्कार हजुर
2: हजुर
0: नमस्कार को बोल्नुभयो कहाँबाट जुनमाया विश्वकर्मा के छ जुनमायाजी खबर तपाईँको एकदमै बसिरहनु भएको छ होइन
2: हजुर बसिरहेको छु ठिक छ तपाईँहरूको सुनाउनु
0: हाम्रो पनि एकदम ठिक छ ल ठिक छ कार्यक्रममा आउनु भएको छ म तपाईँलाई एउटा गाउँ खाने कथा राखिहाल्छु है त तपाईँको लागि गाउँ खाने कथा छ आफू जतातिर गयो उतैतिर जाने ल भन्नुहोस् के हो
2: छाया भन्छु नि है
0: छाया भन्नुहुन्छ कतिको ढुक्क हुनुहुन्छ
2: ढुक्क
0: नै हुनुहुन्छ होइन मिलेन भने के गर्नुहुन्छ त
2: अब खै के गर्नु अब त्यतिकै छोडिदिने
0: छोडिदिने होइन त्यस्तै छोड्न पाइन्छ र
2: अब नभएपछि प्रयास गर्दा पनि नभएपछि त के गर्नु छोड्ने बाहेक विकल्पहरू देखिन्न
0: गाउँ दिनु पर्यो नि गाउँ दिनु पर्यो नभएपछि त गाउँ दिन पर्छ क्यारे होइन
2: त्यही त त्यही भएर त गाउँ छोड्ने भनेको त
0: गाउँ छोड्ने भन्नुभएको
2: हजुर आफूले गाउँ पो नभनेर
0: ल ठिक छ म चेक गरेँ है त तपाईँले के भन्नुभएको थियो उत्तर छाया भन्नुभएको ल म चेक गरेँ है त हेरौँ मिल्छ मिल्दैन किन पर्छ ग्यारे होइन
2: त्यही त त्यही भएर त गाउँ छोड्ने भनेको त
0: गाउँ छोड्ने भन्नुभएको
2: हजुर आफूले गाउँ पो नभए

0: है हम दुर्बा जी ले पनि मिलाउनु भयो जुनमाया ले पनि मिलाउनु भयो हैन प्रतिस्पर्धा होला जस्तो हैन हुन्छ कार्यक्रममा आउनु भएको छ अब गाउँ कुन गाउँ लग्नुहुन्छ लिवाङ टुडीखेल सातताली साधो बाटो खुमेल कुन गाउँ लग्नुहुन्छ साधो बाटोको राम्रो राम्रो जति अब तपाईँकै भयो क्या अरे नराम्रो बिग्रेका भत्केका सुधार्ने जिम्मा मैलाई दिनुहोस् होइन हुन्छ अहिलेको लागि गुड नाइटको शब्दहरू राख्नुहोस्
1: हजुर फर्स्ट अफ अल त हजुरको लागि अनि प्राइभेटमा बस्नुभएको मित्रको लागि अनि यतिखेर जति पनि कार्यक्रम सुनेर बस्नु भएको छ त्यहाँ सम्पूर्ण साथीको लागि गुड नाइट शुभेच्छा पनि भन्दैछु त्यहाँ नमस्कार
0: नमस्कार टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो उहाँको नाम हो जुनमाया बिसी उहाँसँग कुराकानी गरिसकेका छौँ पारो तपाईँको हो फोन गर्नुहोला यति बेला अर्को साथी हुनुहुन्छ म स्वागत गरे नमस्ते हजुर
2: नमस्कार धनकुटाबाट म दिनेश विश्वकर्मा धनकुटा बोलाएरबाट
0: धनकुटाबाट नाम के भन्नुभयो
2: दिनेश विश्वकर्मा
0: दिनेश विश्वकर्मा कुन ठाउँबाट कुन गाउँबाट भन्नु न
2: धनकुटा बेलाहारा
0: बेलाहारा
2: हजुर
0: धनकुटा बेलाहारा होइन
2: हजुर सर
0: अनि धनकुटाको बेलाहारामा के छ हालखबर
2: एकदम ठिक ठाकै छ राम्रै छ अब हरियाली मौसम छ एकदम बिन्दास छ अहिले चाहिँ
0: हुन्छ कार्यक्रममा आउनु भएको छ मैले तपाईँलाई गाउँ खाने कथा राख्नु पर्यो होइन
2: हस् हजुर सकेसम्म प्रयास गर्छु नसकेको हजुरलाई गाउँ दिउँला
0: त्यही त नि हुन्छ अब म तपाईँलाई गाउँ खाने कथा राख्छु ध्यान दिएर सुन्नुहोला गाउँ खाने प्रश्न छ ए आन्द्रे थाप्लामा बस बनभुटो गरी भुइँमा बस ल भन्नुहोस् के हो
2: डोको बोकेको त होइन
0: ए आन्द्रे थाप्लामा बस बनभुटो गरी भुइँमा बस भनेको छ होइन
2: नाम्लो जस्तो लाग्यो
0: के भयो के भन्नुभयो
2: नाम्लो बोकेको जस्तो लाग्यो
0: नाम्लो बोकेको जस्तो लाग्यो होइन
2: हजुर सर
0: कतिको ढुक्का हुनुहुन्छ
2: ढुक्का त कन्फ्युजै छु सन्तोष
0: कन्फ्युजै हुनुहुन्छ होइन नाम्लोमा लक गरौँ
2: हजुर गरौँ न त
0: हुन्छ हामी चेक गर्छौँ हेरौँ जवाब मिल्छ या मिल्दैन
2: हस् हजुर
0: नाम्लो मिलेको छ है तपाईँले एकदमै सही जवाब दिनुभएको छ अब कुन गाउँ लग्नुहुन्छ तपाईँ दाङको हापुरी लग्नुहुन्छ कि गुल्मीको तमघास लग्नुहुन्छ कि कुन गाउँ लग्नुहुन्छ ल भन्नुहोस्
2: अब चिन जानेको त छैन गुल्मीकै लगाउँ
0: ल गुल्मीको तमघास आजको लागि तपाईँ राम्रो राम्रो जति तपाईँलाई नराम्रो बिग्रेको भत्केको सब मलाई नै भयो क्या अरे होइन बिग्रेको भत्केको सब मलाई नै भयो होइन
2: हजुर फर्स्ट चाहिँ त्यो आएको थिएँ जस्ट हजुरसँग बोल्न पाए धेरै खुसी लाग्यो अस्ति साउन्ड एक गते पनि हजुरसँग बोलेको थिएँ तर किन बोल्दा गर्दा तपाईँको कारणले गर्दा हजुरसँग धेरै कुरा गर्न सकिनँ धेरै कुरा गर्नलाई मन थियो हजुरसँग है त्यो पनि बोल्न पाएँ धेरै खुसी लाग्यो सर हजुर
0: तपाईँको नाम के भन्नुभयो यहाँ टिप्नुपर्छ धनकुटा होइन बेलाहारा धनकुटा ल हुन्छ दिनेशजी गुड नाइटको शब्दहरू राख्नुहोस्
2: आज गुड नाइटको शब्द राख्नु पर्नेमा चाहिँ अब सर्वप्रथम हजुरलाई अनि अनि त्यहाँबाट जस दिनेश विश्वकर्म भनेर चिन्ने सम्पूर्णलाई अगाडि आउने पछाडि हुने साथीहरूलाई सबैलाई गुड नाइट भन्दै बिदा हुन्छु ओके बाई बाई
0: नमस्ते टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी उहाँसँग कुराकानी गरिसकेका छौँ आज प्राय साथीहरूले सही सही जवाब दिइरहनु भएको छ के भा हो अन्ठानब्बे अडसठी साठी उन्चालिस चालिसमा अर्को साथी नमस्कार हजुर नमस्कार हजुर नमस्ते को बोल्नुभएको कहाँबाट नगरपालिका दसबाट के सरा विश्वकर्मा सरा मात्रै सुन्ने
3: बनी सरा विश्वकर्मा
0: ए बनी सरा

0: विश्वकर्म होइन
1: हजुर
0: ए बन्दै नबनेको बनिसारा हो कि बनिसकेको बनिसारा हो बनिसकेको बनिसारा हो नि म त बन्दै नबनेको बनिसारा हो कि भने कि
1: नबनेको त कहाँबाट हुन्छ र दाइ नाम बनेकै हुन्छ
0: ए बनेकै नाम हुन्छ नबनेको त नामै हुन्न फेरि होइन हुन्छ कार्यक्रममा आउनु भएको छ बनिसारालाई मैले गाउँखाने कथा राख्नु पर्यो होइन त गाउँखाने कथा यस प्रकार रहेको छ घरभरि पानी छ रङ्गी चङ्गी रूप होइन घरभरि पानी छ रङ्गी चङ्गी रूप पकाइ तिन पकाइ खाए हुन्छ मिठो हुन्छ खुब ल भन्नुहोस् के हो घरभरि पानी हुन्छ रङ्गी चङ्गी रूप तिन पकाइ खाए हुन्छ मिठो हुन्छ खुब तपाईँ के भन्नुभयो माछा भन्नुहुन्छ कतिको ढुक्का हुनुहुन्छ त्यति चाहिँ हुनुहुन्न होइन लग गरौँ हुन्छ हामी लग गर्छौँ हेरौँ जवाब मिल्छ मिल्दैन प्राविधिक मित्र यतातिर ध्यान दिनुहोस् मैले अघि नै सङ्केत देखाइसकेको छु ल आज त सबै साथीहरूले सही जवाब दिइरहनु भएको छ त हाम्रो धुर्बाजीले पनि सही जवाब दिनुभयो जुनमायाले पनि सही जवाब दिनुभयो यता दिनेशजीले पनि सही जवाब दिनुभयो बनिसराले पनि सही जवाब दिनुभयो होइन अब कुन गाउँ लग्नुहुन्छ त अब गुल्मीको तम्घास त गइसक्यो हापुए छ अनि दाङको नारायणपुर छ अनि त्यसपछि रोल्पाको तपाईँको चाहिँ धबाङ छ कुन गाउँ लग्नुहुन्छ आफ्नै गाउँ लग्नुहुन्छ होइन ल रुपाको धबाङको राम्रो राम्रो जति मैले राख्दिनँ तपाईँलाई दिन्छु होइन नराम्रो बिग्रिएका भत्केका सबै मेरा है त हुन्छ अहिलेको लागि गुड नाइटको शब्दहरू राख्नुहोस्
1: सर्वप्रथम दाजुहरूलाई अनि प्राविधिकमा बस्नुभएको दिदीलाई अनि मेरो घर अनि फ्यामिली अनि मेरो माइती परिवार अनि मेरो प्यारोभन्दा प्यारो दिदी सपना मगरलाई भन्दै छुटिन्छु नमस्ते
0: नमस्ते टेलिफोन सम्पर्कमा आउनु भएको थियो हाम्रो बीचमा बनिसारा विश्वकर्मा आज प्राय साथीहरूले सही जवाब दिइरहनु भएको छ होइन अब यो पुरस्कार कसको हातमा जाने हो भन्ने कुरा हाम्रो ध्रुवा शाह जुना विश्वकर्मा दिनेश विश्वकर्मा र बनिसारा विश्वकर्माले सही जवाब दिइसक्नु भएको छ यति बेला अर्को साथी हुनुहुन्छ प्राविधिक मित्र के छ अवस्था हुनुहुन्छ अरे स्वागत गरी नमस्ते हजुर
2: हजुर नमस्ते
0: को बोल्नुभयो कहाँबाट राधिका बुढा मगर राधिका बुढा मगर होइन राधिका बुढा मगर भन्नुभयो तपाईँको नाम होइन सुनसरी कुन ठाउँबाट हो सुनसहरीको कुन गाउँबाट हो भनेको ए मारबाङबाट पो हो ल ठिक छ म तपाईँलाई गाउँखाने कथा राख्छु है त गाउँखाने कथा यस प्रकार रहेको छ अधारमा बस्ने झुत्री बुढी बिहान सकारै लुटुपुट गर्छे ल भन्नुहोस् के हो अधारमा बस्ने झुत्री बुढी बिहान सकारै लुटुपुट गर्छे ल भन्नुहोस् के हो राधिकाजी कता कता हराउनुहुन्छ हौ तपाईँ
2: तपाईँको आवाज
0: सुन्ने छैन भन्नुपर्छ ए बिहान उठ्ने रात अध्ययारोमा बस्ने झुत्री बुढी बिहान उठ्दा लुटुपुटु गर्छ ल भन्नुहोस् के हो बिहान सखारै लुटुपुटु गर्छ कि
2: जुनकिरी
0: भन्नुहुन्छ होइन हेर्नुहोस् है नारबाङ जाला नि फेरि ए ल उसो भए जुनकिरीमा लक गरौँ होइन त हेरौं मिल्छ कि मिल्दैन। ला अब नारबन गाउँ लाने त होला नि ल नारबन गाउँको राम्रो राम जति मेरो भयो नराम्रो बिग्रेका भत्केका सबै फोहोरका डङ्गुरहरू सबै तपाईँको है त हुन्छ अहिलेको लागि गुड नाइटको शब्दहरू राख्नुहोस् नमस्ते टेलिफोन सम्पर्कमा आउनु भएको थियो हाम्रो बिचमा साथी उहाँसँग कुराकानी गरिसकेका छौँ राधिका आउनु भएको थियो उहाँले नारबाङ गाउँ दिनुभएको छ हामीलाई अब पालो तपाईँको फोन गर्नु होला अध्यारोमा लुटुपुटु पर्ने अध्यारोमा बस्ने झुत्री बुढी बिहान सखारै लुटुपुटु पर्छ यदि साथी नमस्ते हजुर
3: नमस्ते भाइ
0: को बोल्नु भयो कहाँबाट
3: नगरपालिका दस धनसीबाट
0: के बिका भन्नुभयो
3: वर्षा बिका
0: ए पानीको वर्षा बिका
3: हजुर
0: पानीको वर्षा बिका पानीको वर्षा बिका हो भने कि त्यही भएर त रोल्पामा किन धेरै पानी पर्यो भनेको त वर्षा आएर पो रहेछ नि कतिमा पढ्ने वर्षाले ए कहाँ पढ्नुहुन्छ कुन स्कुलमा ए धान्सी स्कुलमा आठ कक्षामा पढ्नुहुन्छ होइन ल राम्रोसँग पढ्नु होला त्यहाँ पढाइ बिगार्ने हो भने फेरि सरले कुट्न लगाइदिन्छु नि थाहा छ कि छैन ल हुन्छ कार्यक्रममा आउनु भएको छ म तपाईँलाई गाउँ खाने कथा राखेँ है त गाउँ खाने कथा छ अध्यारोमा बस्ने झुत्री बुढी बिहान सखारै लुटुपुटु गर्छे ल भन्नुहोस् के हो
3: यसको चाहिँ म पोते भन्न जान्छु है दाइ
0: हजुर
3: पोते
0: पोते
3: हजुर
0: कतिको ढुक्क हुनुहुन्छ पोते भन्दा
3: ढुक्क छु
0: पोते कि पोते नै हो
3: हजुर
0: ल पोतेमा लग गर्छौ हेरौँ जवाफ मिल्छ या मिल्दैन तपाईँले दिनुभएको जवाब मिलेन अब धान्सी मेरो भयो है धान्सीको राम्रो आम जति मैले लिएँ नराम्रा बिग्रेका भत्केका फोहोर जति सबै तपाईँले राख्नुहोस् है दा हुन्छ गुड नाइटको शब्दहरू राख्नुहोस्
3: सर्वप्रथम हजुरलाई अनि प्राविधिकमा रहेको मित्रलाई राम्रो घर परिवारका सबैजनालाई
0: नमस्ते टेलिफोन सम्पर्कमा आउनु भएको थियो वर्षा उहाँसँग कुराकानी गरिसकेका छौँ पालो तपाईँको हो फोन गर्नुहोला उहाँले मिलाउन खोज्नु भएको तर अलिकतिले गर्दा मिलाउन नसक्नु भएको यति बेला साथी नमस्कार हजुर नमस्ते को बोल्नुभयो कहाँबाट पवित्र विष्ट कुन ठाउँबाट भन्नुभयो जुनी चाँदे दस कुन ठाउँ गाउँको नाम के हो ए जाजरकोट के निटा भन्नुभयो ए नेटा जुनी चाँदे दस नेटा जाजरकोटबाट होइन अनि तपाईँको नाम पवित्र होइन अनि के छ पवित्र मान्छेको हालखबर तपाईँ त पवित्र मान्छे हुनुहुन्न अरे तपाईँ त पवित्र मान्छे हुनुहुन्न भन्ने सुनेको थिएँ त अनि के गरिदिनुहुन्छ अहिले ए बसिरहनु भएको कार्यक्रम सुनेर होइन हुन्छ कार्यक्रममा आउनु भएको छ अब म तपाईँलाई गाउँ खाने कथा राख्छु है त अध्यारोमा बस्ने झुत्री बुढी बिहान सखारे लुटुपुटु पर्छे ल भन्नुहोस् के हो नाम्लो हो के भन्नुहुन्छ ढुक्क हुनुहुन्छ के गरौँ लक गरौँ
2: हजुर
0: ल हामी लक गर्छौँ है त नाम लो भन्नुभएको छ तपाईँले दिनुभएको जवाब मिलेन चुन्दी धारा दस नेटा चाहिँ अब मेरो भयो है त त्यहाँको राम्रो आम जति मेरो भयो नराम्रा बिग्रेका भत्केका सबै सबै सबै जति पनि छन् नराम्रा नि सबै अब पवित्रको है त हुन्छ अहिलेको लागि तपाईँलाई गुड नाइटको शब्दहरू बोल्नु साथीहरूलाई मैले मौका दिएँ
2: अनि सबै कार्यक्रम सुनेर बस्ने अनि मेरो दादा दिदी अनि सबैलाई मेरो नमस्कार छ अनि हजुरलाई पनि नमस्कार छ
0: हुन्छ अहिलेको लागि बिदा गर्छौ नमस्ते पवित्र आउनुभएको यसको सही जवाब हो पोतु उहाँले हाम्रो वर्षाले पोते भन्नुभएको थियो पोते भनेको महिलाहरूले लगाउने माला पोते भन्ने बुझ्दैन भने पोतो भनेको पोतो घर पुत्नको लागि प्रयोग गरिने वस्तु भन्ने बुझिन्छ है यसको सही जवाब पोतो हो तपाईँले पोतेको ठाउँमा पोतो भन्नुभएको तपाईँको जवाब मिल्ने थियो है त्यसैले एउटा मात्राले पनि अर्थलाई फरक पार्छ यो कुरा बुझ्नु होला अब एउटा गीत राख्छौँ तपाईँको लागि गीतपछि तपाईँको माझमा हामी फेरि आउनेछौँ तबसम्मका लागि यो गीत तपाईँको लागि गीतपछि फेरि आउँछौँ

0: योगेन्द्र छोटेवाललाई फेरि पनि स्वागत छ। कार्यक्रम गुड नाइट मा छौं, तपाईं यति बेला कार्यक्रम गुड नाइट सुन्दै हुनुहुन्छ र आउन सक्नुहुन्छ 9868 6040 40 मा हल्का सानो है हल्का सानो आउन सक्नुहुन्छ 9868 6040 40 को नम्बर तपाईको लागि खुला गरेका छौं। फोन डायल गर्नु भए पनि तपाईसँग हामी कुराकानी गर्ने छौं र गाउँखानी कथाको सही जवाफ दिनका लागि आउनु होला। के छ साथी हुनुहुन्छ किन साथी हुनुहुन्छ स्वागत गरे नमस्कार हजुर
1: हजुर नमस्कार
0: को बोल्नुभयो कहाँबाट
1: प्युठानबाट ऋषिराम पाण्डे
0: ऋषिरामले आज एयरफोन लगाएर आउनु भएको छ हो तपाईँको मोबाइल क्यारा गरिरहेछ यहाँ सङ्केत दिइरहेछ
1: हजुर उसको फोन नेटवर्कै त्यस्तै होला
0: नेटवर्कले क्यारा गर्छ र भने तपाईँको आवाज त सफा आइरहेछ क्यारा गरिरहेछ कि पछाडिबाट मोबाइल नै लाउड स्पिकर गर्नु भएको होला नि त गर्नु भएको छैन ल अब गरे पनि नगरे पनि हामीले तपाईँकै आवाज राम्रो आओस् भन्नको लागि भने के अरे होइन क्यारा नगरोस् राम्रो आओस् सफा आओस् भनेर होइन बाँकी त अब तपाईँको मर्जी गरे नि गर्नुहोस् नगरे नि नगर्नुहोस् होइन हुन्छ म तपाईँलाई गाउँखानी कथा राख्छु ध्यान दिएर सुन्नु होला तपाईँ त गाउँखानी कथामा एकदम एक नम्बर माहिर हुनुहुन्छ के अरे होइन सही जवाब मिलाएको मिलाइ गर्नुहुन्छ नि त ल तपाईँको लागि गाउँखानी कथा छ अध्यारो कुनामा काली बुढी ल भन्नुहोस् के हो हाडी भन्नुहुन्छ कतिको ढुक्का हुनुहुन्छ लग गरौँ ल लग गरे है त लग गर्छु आज प्राय साथीले सही जवाब दिइरहनु भएको छ कि आज प्राय साथीहरूले सही जवाब दिइरहनु भएको छ कि कति कता कति साथीहरूले मात्रै गलत जवाब दिनुभएको छ होइन अब हाडी भन्नुभयो सही जवाब मिलाउनु भयो अब हामीसँग धान्सी छ अनि एउटा जाजरकोटको चुन्दारा दस नेटा भन्ने छ ल कुन गाउँ लग्नुहुन्छ ल नेटा गाउँ होइन त्यहाँको राम्रो राम्रो जति अब हाम्रो पवित्रजीले तपाईँलाई दिनुभयो अब नराम्रो बिग्रेका भत्केका उहाँले सुधार्नुहुन्छ है त हुन्छ अहिलेको लागि गुड नाइटको शब्दहरू राख्नुहोस् हुन्छ विदा गर्छु नमस्ते हामीलाई सही जवाब दिने साथीहरूको नाम मैले वाचन गर्छु हामीलाई ध्रुव शाहले सही जवाब दिनुभएको छ अनि जुना विश्वकर्म जुन माया विश्वकर्माले सही जवाब दिनुभएको छ बनिसरा विश्वकर्माले पनि सही जवाब दिनुभएको छ दिनेश विश्वकर्माले पनि सही जवाब दिनुभएको छ अनि अहिले आएर ध्रुव शाहले पनि सही जवाब दिनुभएको छ होइन यति बेला अर्को साथी हुनुहुन्छ म स्वागत गरी नमस्कार हजुर को बोल्नुभयो कहाँबाट को बोल्नुभयो तपाईँ सिकाएर नबोल्नुहोस् त तपाईँ आफै बोल्नुहोस् त कसले त्यहाँ सिकाइरहनु भएको छ भन्नुहोस् त सिकाएर बोल्नु भयो भने फोन काटिन्छ है आफै बोल्नु आफ्नो परिचय त आफै भन्नु पऱ्यो नि कहाँदेखि को बोल्नुभयो भन्दाखेरि आफ्नो परिचय त आफै भन्न सिक्न पर्छ है तपाईँको नाम के हो भन्नुहोस् त तपाईँको नाम के हो अनमोल राणा कुन ठाउँबाट हो तपाईँ सेरमबाट अनि कति क्लासमा पढ्नुहुन्छ ए छ तपाईँ छ कक्षामा पढ्छु भन्दा पनि अरूले सिकाउनु पर्छ यो कल हामी लिन सक्दैनौँ यो फोन काटिदिनु होला अब सिकाएर बोल्दाखेरि रात बित्छ होइन त्यसैले आफैले बोल्ने प्रयास गर्नु होला सिकाएर बोल्नु होइन कि होइन अब सिकाउने साथी पनि उस्तै फेरि आफू बोल भन्दा लगाउने बेलामा सिकाउनु हुन्छ एक घन्टा सिकाउनै लाग्छ उहाँहरूलाई अनि के गर्ने त होइन आफै बोल्नुपर्छ अब कक्षा छमा पढ्ने मान्छे होइन हामीले कुराकानी गरे जस्तै त हो नि तपाईँको घरमा कुराकानी गरे जस्तै हो त्यो भएर आफैले बोल्ने प्रयास गर्नु पर्यो नि होइन, बोलीको विकास हुन्छ, आफैले बोल्नु पर्यो। साथीहरूले सिकाउनु भयो भने त अब के हुन्छ भनेदेखि एकछिन लाग्छ सिकाउनलाई, त्यसपछि त्यो सिकाएको कुरा बुझ्नु पर्यो, बुझेको कुरा बल्ल बोल्नु पर्यो कि, कति घन्टा लाग्छ होइन। त्यो कारणले गर्दाखेरि सिकाएर होइन, बरु एक दुईचोटि बिग्रिन्छ होइन, बिग्रियो भने केही छैन, म सच्याइदिइहाल्छु, सच्याउनको लागि म छँदैछु होइन, सच्याउनको लागि म जिन्दाबाद छँदैछु। तर अब बोल्न आफैले चाहिँ आफ्नो परिचय, आफ्नो नाम, आफ्नो ठेगाना आफै भन्न सक्ने चाहिँ हुनु पर्यो है। त्यति चाहिँ अभिभावकहरूले पनि त्यति चाहिँ आफ्नो छोराछोरीलाई चाहिँ बनाउनु पर्यो है। म तपाईँलाई आग्रह गर्छु, स्कुलमा पढ्ने विद्यार्थीहरूलाई आफ्नो नाम ठेगाना आफैले भन्न सक्ने हुनुभयो भने उहाँहरू राम्रो हुन्छ। यति बेला के छ साथी हुनुहुन्छ, साथी हुनुहुन्छ, म स्वागत गरे, नमस्कार हजुर, को बोल्नु भयो, कहाँ बाट छ? तपाईँको आवाज बुझिएन, तपाईँको आवाज बुझिएन, कहाँदेखि को बोल्नुभयो, नाम के होला? सन्तोष तामाङ, तपाईँको आवाज सानो आइराखेको छ, मधुर आइराखेको छ है सन्तोषजी। प्राइम मित्र आवाज के छ, बढाउन मिल्छ कि मिल्दैन? हुन्छ सन्तोषजी, कार्यक्रममा आउनु भएको छ, अनि यति बेला के गरिदिनुहुन्छ? ल म तपाईँलाई गाउँ खाने कथा राख्छु, ध्यान दिएर सुन्नुहोस् ल। गाउँ खाने कथा रहेको छ, कुद्न सक्छ हिँड्न सक्दैन, ल भन्नुहोस् के हो? कुद्न सक्छ हिँड्न सक्दैन, ल भन्नुहोस् के हो? कुद्न सक्छ हिँड्न सक्दैन, तपाईँ धनकुटाको कुन गाउँमा बस्नुहुन्छ? भेरगाउँमा होइन, पास गर्नुभयो, भेरगाउँ मेरो भयो है त, भेरगाउँको राम्रो आम जति मेरो भयो, नराम्रा बिग्रिएका भत्केका सबै त भाइका है त, ल गुड नाइटको शब्दहरू राख्नुहोस्।
1: अनि आफ्नो जान परिवारलाई, अनि मेरो सम्पूर्ण साथीभाइहरूलाई सम्झिँदै गुड नाइट।
0: हुन्छ, बिदा गर्छौँ। टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी, उहाँसँग कुराकानी गरिसकेका छौँ। पालो तपाईँको हो, फोन गर्नुहोला 9868309940 को नम्बर तपाईँको लागि खुला गरेका छौँ। फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउनुहोला। र यति बेला के छ साथी हुनुहुन्छ, हुनुहुन्छ भाइ मित्र, ल ठिक छ साथी हुनुहुन्छ, अरे नमस्कार हजुर,
2: नमस्कार सर,
0: को बोल्नुभयो, कहाँबाट?
2: म बबई गाउँपालिकाबाट वासुदेव ओली,
0: वासुदेव ओली होइन
2: हजुर,
0: भनेपछि तपाईँलाई मान्छेले सब सधैँभरि सम्झि सम्झिरहन्छन् त, अलिकति पूजापाठ गर्ने मान्छेहरूले कि होइन?
2: हजुर हजुर,
0: ओम नमो भगवते वासुदेवा भन्दै होइन, तपाईँ बडा बडा राम्रो नाम पाउनु भएको रहेछ वासुदेव होइन,
2: हजुर हजुर।
0: अनि के छ दाङको कुन ठाउँबाट भन्नुभयो?
2: दाङ बबई गाउँपालिका वडा नम्बर 4 खिलतपुरदेखि,
0: के पुर भन्नुभयो?
2: वडा नम्बर 6 खिलतपुर,
0: खिलतपुर होइन, ल खिलतपुरको। अनि के छ गाउँ खाने कथा कतिको खेल्ने गर्नु भएको छ?
2: मैले
0: हजुर
2: त्यति त खेल्दैन सर, अलिअलि खेल्छु, पहिला पहिला पनि फोन गर्थेँ, म त यता 12 वर्षतिर थिएँ, अहिले चाहिँ घरतिर आएको छु खेतीपाती लगाउनको लागि।
0: ए अनि कुन माध्यमबाट हामीलाई सुन्नुभयो?
2: मैले रेडियो हाप्रेबाट, अहिले
0: रेडियो हाप्रेबाट हामीलाई सुन्नुभयो होइन,
2: हजुर।
0: ल म तपाईँलाई खिलतपुरको हाम्रो साथी वासुदेव आउनु भएको छ, म गाउँ खाने कथा राखिहालेँ होइन,
2: हजुर।
0: कुद्न सक्छ हिँड्न सक्दैन, ल भन्नुहोस् के हो?
2: उठ्न सक्छ हिँड्न सक्दैन,
0: कुद्न कुद्न उठ्न भनेर मैले कुद्न,
2: कुद्न सक्छ हिँड्न सक्दैन
0: हजुर। कुद्न सक्छ हिड्न सक्दैन वासुदेव जी आउनु भएको छ खिलकपुरबाट
2: कुद्न सक्छ हिड्न सक्दैन साइकल भन्न चाहन्छु
0: साइकल भन्नुहुन्छ होइन ढुक्कै हो
2: झटाएर हालेको छ
0: ल हामी लग गर्छौँ हेरौँ जवाब मिल्छ या मिल्दैन है
2: हजुर
0: मिलेन नि हजुर अब खिलकपुर गाउँ मेरो भयो होइन अब त्यहाँको राम्रा राम्रा जति सबै विकासका कामहरू जति पनि भएको छ नि
2: त्यो
0: मन्दिरहरू संरचनाहरू सबै सबै सबै मेरो भयो होइन अब त्यहाँ विकास नभएका बाटाघाटाहरू हिँड्नै नमिल्ने बाटाघाटाहरू त्यसपछि नाली लगायतका सबै जति पनि नराम्रा कुराहरू छन् त्यो सबै तपाईँको भयो तपाईँले सुधार्नु पर्यो है त हुन्छ अहिलेको लागि गुड नाइटको शब्दहरू राख्नुहोस्
2: सर्वप्रथम त हजुरलाई अनि प्राविधिक प्रतिनिधिज्यूलाई अनि मेरो घर परिवार लगायत सम्पूर्णलाई गुड नाइट शुभेच्छा पनि शुभ निदरी भन्दै छुट्टिन्छु बाई बाई
0: नमस्ते अब एकजना साथीसँग हामी कुराकानी गर्छौँ त्यसपछि उहाँलाई पनि सोध्छौँ त्यसपछि उहाँले आएन भने हामी जवाब भनिदिन्छौँ भनेको छु मैले कति मिनट गए ए 53 मिनट गइसकेको छ ल म जवाब भनिदिन्छु यसको सही जवाब रहेको छ यसको सही जवाब हो के हो के हो भन्दाखेरि नदी हो है यसको सही जवाब नदी हेर्न सक्दैन कुद्न मात्रै सक्छ है अब सही जवाब दिने साथीहरू धेरै हुनुहुन्छ आजको लागि त पहिला सुरुमा आउनु भएको थियो ध्रुव शाह उहाँले पनि सही जवाब दिनुभएको छ अनि आउनु भएको थियो जुनमाया बिसी उहाँले पनि सही जवाब दिनुभएको छ अनि आउनु भएको थियो हाम्रो देशमा दिनेश विश्वकर्मा धनकुटाबाट उहाँले पनि सही जवाब दिनुभएको छ बनिसारा विश्वकर्मा आउनुभएको थियो उहाँले पनि सही जवाब दिनुभएको छ ध्रुव शाह आउनुभएको थियो उहाँले पनि सही जवाब दिनुभएको छ त्यसपछि अर्को एकजना आउनुभएको थियो होइन अन्तिम अन्तिमतिर आउनुभएको थियो उहाँले पनि सही जवाब दिनुभएको छ होइन उहाँको नाम के पो थियो अरे प्राय मित्र सही जवाब दिने साथीहरू को नाम मैले भाषण गरिसकेको छु एकजनाको नाम यहाँ मैले टिप्न छुटाएको रहेछु होइन अब हामी उहाँको नाम सहित हामी आज बिचमा हामी छुटाउँदैनौँ किनभने हामीले रेकर्ड सुन्नुपर्छ रेकर्ड सुनिसकेपछि उहाँको नाम थाहा पाइसकेपछि अनि मात्र हामी विजेता भोलिको कार्यक्रममा हामी विजेता सुनाउनेछौँ यो कुरा म तपाईँलाई जानकारी गराएँ आज म विजेता सुनाइन किनभने यो अन्याय हुँदैन होइन र हामी त्यो कार्यक्रमको रेकर्ड हामी सुन्छौँ र रेकर्डमा को कसले सही जवाब दिनुभएको छ त्यो साथीको नाम के हो त्यसपछि हामी बल्ल तपाईँलाई भोलि विजेता छुट्याउनेछौँ विजेता हामी घोषणा गर्नेछौँ यो कुरा म तपाईँलाई जानकारी गराएँ यति जेल कार्यक्रम सुनेर साथ दिने तपाईँ सबै सबैलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्छु कार्यक्रममा फोन गर्नुभयो तपाईँलाई पनि विशेष धन्यवाद ज्ञापन गर्छु हाम्रो आवाजलाई रेडियो सेटसम्म पुर्याएर साथ दिने हाम्रो प्राविधिक मित्र रेडियो जलजलाबाट रिता मगेर रेडियो स्काईबाट सुषमा मल्ल रेडियो हापुरेबाट रिता बुढा मगेर रेडियो धनकुटाबाट सञ्जिता लिम्बू सबै सबैलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्दै सुझाव सल्लाह वा प्रतिक्रिया भए 98646 17298 9844417298 मा फोन गरेर तपाईँले सुझाव सल्लाह वा प्रतिक्रिया दिन सक्नुहुन्छ भन्दै घर बाहिर कुनै सामान छोड्नु भएको थियो होइन भित्र ल्याउनु पर्ला भनेर राख्नु भएको तर बिर्सनु भएको छ भने भित्र ल्याउनु होला सुकाएका लुगा कपडाहरू उठाउनु भयो कि उठाउनु भएन बिर्सनु भएको छ भने उठाउनु होला खाना पकाइसकेपछि आगोलाई राम्रोसँग निभाउनु भयो पानीको धारा पानीको मुहान बन्द गर्नुभयो अनि भान्साको बत्तीहरू लगा निभाएर ढोका राम्रोसँग बन्द गर्नुभयो खानेपानी आफूसँगै राखेर सुत्न लाग्नु त भएको छ नि पशु चौपायाहरू के गर्दैछन् त्यतातिर पनि हेर्नु होला बिरामी मान्छे औषधि खाइरहनु पर्छ औषधि खानुभयो कि औषधि खानै बिर्सनुभयो बिर्सनु भएको छ भने सम्झाइदिएको छु भन्दै लौ त रात पर्यो चाँडै सुत्नुहोस् बिहान चाँडै उठ्नु होला भन्दै आजको लागि आवाजबाट म वीरेन्द्र गिरी विदा हुने अनुमति चाहन्छु। तपाईँको बाँकी पल शुभ रहोस्। नमस्कार, गुड नाइट, शुभ सपनी, शुभ निदरी।

0: समुदायको लागि सामुदायिक रेडियो जलजना एफएम 96.4 MHz। यति बेला हाम्रो स्टुडियोको घडीमा रातको 10 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली हिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्बरमा नसा च्यातिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुना पोल्ने वा झुन्झुमाउने, हड्डी चिएर हात जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मूत्रपान, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलुस्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0175624 59 र 98645 78 232।